0: का सातवां
1: किसान पाइप प्रोडक्ट्स प्रणाली
0: राष्ट्र को शान किसान
1: अ कम्प्लीट पाइपिंग सॉल्यूशंस।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको बाँकेको पोहलपुर एफएम 101.5 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै कार्यक्रम शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री राय माझी र खान सहित 15 जना दोषी ठहर, 7 जनालाई सफायत, फरार 8 जनाको हकमा पक्राउ पछि कानून बमोजिम हुने।
0: आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने, मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी।
1: मानव वन्य जन्तु द्वन्द बढ्नुमा कानूनी संरचना पनि मुख्य कारण, व्यवस्थापनको जिम्मा पालिका मार्फत समुदायलाई दिनुपर्नेमा विज्ञको जोड़।
2: यसै अधिकार दिने तर नियमन मात्रै गर्ने है, फिमेललाई पनि मारेछ, बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ हो, तर उहाँहरूले कानून बनाउने हो नि त, वही गाउँले गर्छ नि त।
0: कतारमा आप्रवासी श्रमिकलाई शर्तसहित हड़ताल गर्ने अधिकार, हड़ताल अवधिको तलब भने नपाइने व्यवस्था।
1: र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा क्वार्टर फाइनलको समीकरण पनि पूरा।
3: प्राविधिक शिक्षा आजको आवश्यकता
1: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा संचालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
3: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
1: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
3: फोन 01-5121-0012-5121-00 97418-0206।
1: वेबसाइट www.nec.edu.np।
4: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट। मिली सबै जेनेरेसन हिंसा टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, सबहरू लागू हुनेछन्। हिंसा टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
5: हिंसा for a complete plan. Sumata, मेरो कपडा प्याकिङ गर्दिउँ त, सामजुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0574-94-33-4-95-55।
0: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा नक्कली भूटानी शरणार्थी प्रकरण, नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 जना दोषी ठहर भएका छन्। मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो। कसुर र भूमिका को आधार में उनीहरू विरुद्ध

0: का प्रतिवादी संदीप रायमाझी सहित सात जनाले भने सफाई पाएका छन्। प्रतिवादीहरू संदीप सहित रामशरण केसी, टंक कुमार गुरूङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिक बुढाथोकी विरूद्ध कसुर पुष्टि नभएको भन्दै अदालतले उनीहरूलाई सफाई दिएको हो। यस्तै प्रतिवादी भए पनि फरार रहेकाको हकमा पक्राउ परेका बखत कानून बमोजिम हुने गरी भन्दै मुद्दालाई मुल्तवीमा राखिएको जिल्ला अदालतको संक्षिप्त आदेशमा छ। मुल्तवीमा राखिएका फरार आठ प्रतिवादीमा अशोक पोखरेल, धीरेन्द्र राई, दीपा हुनागाई, निरज राई, राजेश आर्याल, मोहन राज राई, विनीता सबदेन लिम्बू र सुनिल बुढाथोकी रहेका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणको यो खबर आजका सबै जसो पत्र पत्रिकाले छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
1: राष्ट्र बैंकले आउने आर्थिक वर्षको मौद्रिक नीतिलाई नियामकीय नीति र चालू आर्थिक वर्षको नीतिबाट अलग राखेर सार्वजनिक गरेको छ। विगतका मौद्रिक नीतिमा समीक्षाका साथै नियामकीय प्रावधान समेत समेटिने गरेकोमा यस पटक गवर्नर विश्वनाथ पौडेलले फरक अभ्यास शुरू गर्नुभएको छ। मौद्रिक नीतिप्रति बढ़दो अपेक्षाका बीच यसको भूमिका बुझाउनका लागि पनि सहयोगी हुने गरी मौद्रिक नीतिलाई स्पष्ट पारिएको राष्ट्र बैंकको भनाई छ। बैंकले मौद्रिक नीतिलाई अलग बनाउनुपर्ने आवश्यकताका बीच गवर्नर पौडेलले जोखिम मोलेर नयाँ शैली अपनाएको टिप्पणी विज्ञहरूले गरेका छन्। गवर्नर पौडेलले अर्थतन्त्र चलायमान बनाउनका लागि विभिन्न योजना ल्याउने भन्दा पनि मौद्रिक औचारहरूको व्यवस्थापनतर्फ बढ़ी जोड़ दिँदै मौद्रिक नीति ल्याउनु भएको हो। विगतका मौद्रिक नीतिले बजारमा आफैले चलायमान बनाउने शैलीले विभिन्न किसिमका नियामकीय योजना ल्याउने गरेकोमा यस पटकको मौद्रिक नीतिमा त्यस्तो विषय देखिएको छैन। गवर्नर पौडेलले आउने आर्थिक वर्षमा 6,52,30,00,00,00 रूपियाँले ऋण विस्तार गर्ने लक्ष्य लिएको बताउनु भएको छ। सरकारले लिएको 7% आर्थिक वृद्धिले लक्ष्यलाई निजी क्षेत्रमा 11% कर्जा बढ़ाउँदै पूरा गर्ने पौडेलको उद्घोष छ। तर यो कर्जा विस्तारको लक्ष्य पूरा कसरी हुने भन्ने विषयमा मौद्रिक नीति मौन देखिएको छ। चालू आर्थिक वर्षमा निजी क्षेत्रमा जाने कर्जा विस्तार 12% गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म करिब 6.5% मात्रै विस्तार भएको छ। विगतमा मौद्रिक नीति मार्फत विभिन्न सुविधा ल्याउने गरेको केन्द्रीय बैंकले यस पटक आफ्नो प्रथालाई तोड़ेको छ। राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीतिमा सबै कुरा नसमेटिँदा त्यसको प्रभावकारितामा असर पर्ने चिन्ता व्यक्त गर्नुभएको छ। युवाहरूको भावना अनुरूप मौद्रिक नीति ल्याउन नसकेको पनि उहाँको टिप्पणी छ। मुख्य नीतिगत व्यवस्थामा बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण, व्यक्तिगत जमानीबाट असीमित दायित्व सृजना हुने अवस्था हटाइने, चेक अनादरबाट कालो सूचीमा पर्ने अवस्था कम गर्ने, रुग्ण उद्योग निष्क्रिय कर्जाको व्यवस्थापन गरिने, संस्थाको सबलताका आधारमा शेयर धितो सीमा निर्धारण हुने, सार्वजनिक सवारीमा प्रयोग हुने ठूला विद्युतीय सवारीको कर्जा सहजीकरण गरिने, जारी गर्ने निर्देशिकालाई भाषागत रूपमा सरल बनाइने र व्यक्तिगत क्रेडिट स्कोरमा आधारित ऋण कारोबार अध्ययन गर्ने लगायतका छन्। आज सबै पत्र पत्रिकाले यो खबरलाई प्रमुखताका साथ छापेको छ।
0: संविधान संशोधनका लागि बहस तयार गर्न सरकारले बनाएको कार्यदलबाट चार दल बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन्। एमालेबाट तोकिएका प्रतिनिधि शुरूदेखि नै कार्यदलको बैठकमा उपस्थित छैनन्। कांग्रेसले प्रतिनिधि नै पठाएको थिएन। प्रधानमन्त्री बालेन्द्र शाह बालेङका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको कार्यदलमा नेकपाका देव गुरूङ, लोसपाका लक्ष्मणलाल कर्ण, जसपा सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य हुनुहुन्थ्यो। उहाँहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असीम शाहलाई 6 बुधे असहमति पत्र समेत बुझाउनु भएको छ। कार्यदलमा रहेका नेकपाका नेता देव गुरूङले बहस पत्र तयार गर्न गठन भएको कार्यदल संविधान संशोधनको मसौदा नै बनाउने शैलीमा प्रस्तुत भएपछि आफूहरूले असहमति राखेको बताउनुभयो। तर कार्यदलका संयोजक शाहले भने विपक्षी राजनीतिक दलका प्रतिनिधिहरूले गैर जिम्मेवार बन्दै कार्यदल छोडेको टिप्पणी गर्नुभएको छ। संशोधन बहस पत्र कार्यदलबाट बाहिरिए चार दल, कान्तिपुर दैनिकमा खबर छ। मानव वन्यजन्तु द्वन्द बढ़नुमा कानूनी संरचनामा पनि मुख्य समस्या बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ।

0: लगायत अन्य खर्चु सामान घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नु हुँदैछ मलाई त बेचकको पानी लागिसकेको छ बेचकको पानी लाग्छ
1: मोबाइल क्रिपमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
0: एनएनबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएनबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएनबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएनबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला।

0: विगत 39 वर्ष देखि संचालन नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी नासिमपात काठमाडौं
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना इस बैंकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस बैंकको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ नेपिन्जेल हामीले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँड सहित 15 जना दोषी ठहर 7 जनालाई सफाई फरार 8 जनाको हकमा पक्राउ पछि कानून बमोजिम हुने आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी संविधान संशोधन बहस पत्र कार्यदलबाट बाहिरिए 4 दल लगायतका खबर प्रस्तुत गर्यौं
3: अब बाँकी प्रसंग पछिल्लो केही वर्षदेखि मानव वन्यजन्तु द्वन्दका घटना निकै बढ़ेका छन् बाँदरका कारण खेती लगाउनै नसकिने अवस्था आएको समस्या गाउँ बस्ती हुँदै सड़कदेखि संसदसम्म उठिरहेको छ बाघ चितुवा हात्ती लगायतका जनावरको आक्रमणमा मानिसले ज्यान गुमाएको समस्या उस्तै सुनिन्छ हात्ती गैड़ा बँदेल जस्ता वन्य जन्तुले बाली नाली घर लगायतकामा क्षति पुर्याएको समाचार दैनिक आइरहन्छन् अहिले बसाई चराईका कारण गाउँघर रित्तिँदैछ भने त्यहाँ रहेकाहरू पनि जंगली जनावरका कारण बस्ने नसक्ने अवस्था आएको गुनासो गर्छन् खासमा यो समस्या किन बढ़्यो अनि व्यवस्थापनका लागि के गर्नुपर्छ त थप जानकारी सुनौ साथी भूजेन्द्र बस्नेतका साथमा
4: नेपालमा राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण ऐन 2029 लागू भएपछि वनजन्तु मार्ने काममा कड़ा प्रतिबन्ध लाग्यो त्यस अहिलेका केही दशकमा चोरी शिकारी र तस्करीको बिगबिगी बढ़ेको थियो वन्यजन्तुको अवस्था निकै संकटपूर्ण अवस्थामा पुगेका कारण त्यति बेला कड़ा नियमहरू राखिए तर अहिले अवस्था फेरिएको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापा बताउनुहुन्छ
5: एउटा समयमा चाहिँ प्रोटेक्सन गरौं भनेर लागियो कानून त्यस्तो बनाइयो अब समय के आयो त अब त जनावर चाहिँ बढ़ेको भन्ने गुनासो आयो भन्न पनि बढेछ संख्याले बाघकै संख्या हेर्दाखेरि डब्लिङ द टाइगर भएको छ सबभन्दा गनेको हिउँसितहरू पनि संख्या बढ़िया छ बाँदरको चाहिँ ठ्याक्कै नम्बर नभए पनि तपाईँ हामीले नै अनुभव गर्न सक्छौ चारैतिर फैलिरहेछ हिमालतिर पनि देखिन लाग्यो बाँदर
4: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 बन्नु अघि बाघको संख्या 100 भन्दा निकै तल झरेको अनुमान छ तर 4 वर्ष अघि भएको गणना अनुसार 355 वटा पुगेको छ त्यसबेला 100 को हाराहारीमा झरेको गैंडाको संख्या अहिले 750 भन्दा माथि छ यकिन नभए पनि अत्यन्तै न्यून संख्यामा पुगेको भनिएको हात्ती अहिले 500 को हाराहारीमा पुगेको छ किसानलाई दुःख दिइरहेको बाँदर बँदेल लगायतको संख्या यकिन नभए पनि निकै बढ़ेको विज्ञहरू बताउँछन् त्यसैले कानूनमा समय अनुकूल परिमार्जन आवश्यक रहेको छ
5: अनि इस्यु जुन आइरहेछ सनसेट ल नै प्रयोग गर्ने हो कि जुन समयमा जस्तो परिस्थिति आउँछ त्यस्तो खालको रणनीति लगाउने अहिले वन्यजन्तु भएकोमा चाहिँ जस्तै बाघको कुरा बाघको द्वन्द कसरी गर्ने बाघ कति नम्बरको कुरा नै हो कि त्यसमा यसमा अन्त कुनै पूर्ण नै पर्दैन यदि बढी छ भने ठोक्ने हो ठोक्ने भनेको चाहिँ कसरी व्यवस्थापन गर्ने हो त्यसलाई टुरिज्ममा जोड्ने हो कि कहिलेकाहीँ ठाउँको ठाउँ नै गर्नुपर्ने हुन्छ त्यो सिचुएसन अनुसार गर्ने हो कि बाँदर कुरा आएको छ बाँदरको नि संख्या चाहिँ साँच्चीकै बढेछ भने बाँदरलाई नै हामीले चाहिँ कल गर्ने हो
4: अहिले बाँदरका लागि जंगलमा फलफूल रोप्ने जस्ता कुरा भइरहे पनि संख्या अधिक भएपछि त्यस्ता उपायहरूले काम नगर्ने थापा बताउनुहुन्छ
5: मान्छेले के भन्छ भने होइन त्यहाँ जंगलमा फलफूल लगाऊ भन्छ त्यो भए म अस्ति 25 वर्षपछि मेरो गाउँमा गएँ मेरो गाउँको भैँसी चराउने चम्बुरमा चम्बुर भनेको चौर जहाँ चाहिँ कुनै ऐसेलोहरू केही पनि हुँदैन होइन त्यहाँ त मैले ऐसेलो टिपेर खाएँ भनेपछि त त्यो बेरल्यान्ड जहाँ चाहिँ खाली जग्गाहरू थियो त्यहाँ त ऐसिलोहरू फलफुलहरू रहेछ नि त बाँदरलाई खाने ठाउँ नआए तर बाँदरको पनि इन्ट्रेस्ट के हुन्छ सजिलो खानेकुरा खाने हो नि
4: अहिले वन्यजन्तु व्यवस्थापनको अधिकार संघीय सरकारमा निहित छ तर त्यो व्यवस्थापन समुदाय मार्फत हुनुपर्ने मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापा बताउनुहुन्छ
5: बाँदर जस्ता कुरा जसलाई चाहिँ हिजो आदिवासीहरूको आफ्नो कस्टमरी लले म्यानेज गरे थियो बदेल जस्ता कुरा यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने हो नि ए फिमेललाई पनि मारेछ बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ तर उहाँहरूले कानून बनाउने हो नि त उही गाउँले गर्छ नि त हाम्रो दुईटा फाइदा हुन्छ तपाईँ चाहिँ माथि उता रुखुममा गएर यहाँको सरकारी मान्छे गरेर ल बाँदर कल गरेर त्यो अझ के भ्याक्सिन लगाएर बच्चा नपाउने गराउने कुरा थियो भने त्यस्तो पनि हुन्छ भने सजिलो त के भने त्यसको पपुलेसन म्यानेज गर्ने उनीहरूलाई जिम्मा लगाउने मनुष्य पो गर्ने हो त हामीले त अब त कागजमा बनाउने नि त वर्षमा हामीले यो गर्ने भन्न
4: अहिले सबैभन्दा नजिकको सरकार पालिका हो उसले त्यो ठाउँको अवस्था राम्रोसँग बुझ्छ त्यसैले नियमनको स्पष्ट व्यवस्था सहित पालिका सरकारलाई अधिकार दिने र पालिकाले समुदाय मार्फत व्यवस्थापनको काम गर्नुपर्ने थापाको सुझाव छ
5: स्थानीय सरकारले फेरि आफू म सरकार हो भनेर आफ्नै आइडिया मात्रै गरेर भएन ऊ चाहिँ मोनिटर गर्ने त्यहाँको समाजहरूलाई लगाउने कि स्थानीय सरकार चाहिँ अधिकार लियो अनि मुख्य समस्या के हो योजना बनाउनुहोस् कुन ठाउँलाई चाहिँ राहत मात्रै दिए पुग्छ कसलाई चाहिँ पपुलेसन कन्ट्रोल गर्नुपर्ने हो होइन बाँदरलाई कन्ट्रोलै गर्नुपर्ने हो भने गर्ने
2: मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलीको नेपालमा सुन्न सक्नुहुन्छ मानव वन्यजन्तु द्वन्दको खबर यो सामग्री पछाडि अब सुकुम्बासीको विषय काठमाडौँ किर्तिपुर स्थित राधा स्वामी सत्संग आश्रम अर्थात होल्डिङ सेन्टरमा बस्दै आएका सुभाष देव पासवानको 7 जनाको परिवार छ खोला किनारको बस्तीबाट हटाएको सरकारले अहिले होल्डिङ सेन्टरबाट पनि हट्न दबाव दिइरहेको छ पासवान केही दिन कोठा खोज्न काठमाडौँका गल्ली गल्लीमा भौतारिरहनु भएको छ तर भेट्नु भएको छैन ठूलो परिवार त्यसमा पनि सुकुम्बासी बस्तीबाट आएको भन्ने थाहा पाएपछि घरधनीले कोठा नदिएको उहाँको गुनासो छ आम सुकुम्बासी अरूको पनि गुनासो उस्तै रहेको छ आश्रममा सुख दुःख जीवन चलिरहेको छ तर अहिले सरकारले छान्न दबाव दिइरहेको छ सरकारले अहिले होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई त्यही बसिरहेको अवस्थामा मासिक बसोबास व्यवस्थापन खर्च नदिने भएको छ 25,000 लिएर होल्डिङ सेन्टर छान्नेलाई मात्रै यस्तो भत्ता दिने जनाए 3 महिनासम्म 5 जनासम्मको परिवारलाई प्रति महिना 15,000 र त्यसभन्दा धेरै भए प्रति सदस्य थप 2,000 दरले बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने सरकारको घोषणा छ 25,000 थमाएर होल्डिङ सेन्टरबाट निकाल्दै सरकार बाहिर कोठा नपाएर सुकुम्बासी हैरान शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
6: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायस फिस्टुला फिसेर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
9: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
8: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। तीन वर्ष यता डेंगी संक्रमण वर्षेनी घट्दै गएको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाले हिजो प्रकोपजन्य रोगको बारेमा आयोजना गरेको विमर्श कार्यक्रममा जानकारी दिएको हो। महाशाखाको तथ्याङ्क अनुसार सन् 2023मा 52,790, सन् 2024मा 41,865 र सन् 2025मा 8,925 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क हेर्दा पछिल्लो वर्ष अर्थात अघिल्लो वर्षमा करिब 5 गुणाले घटेको देखिन्छ। एपिडेमियोलोजी कीटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण दहालका अनुसार स्थानीय निकाय खोज पड़ताल र नष्ट कार्यक्रम रोगबाट बस्ने उपायका बारेमा सबै निकायले रचनात्मक भूमिका निर्वाह गरेको परिणाम स्वरूप संक्रमण दरमा कमी आएको हो। कोविड पछिका वर्षहरूमा उच्च संक्रमण दर रहेको डेंगी आम मानिसमा वृद्धि भएको सचेतना निरन्तर सफाई अभियान बच्ने उपायका बारेमा गरेको प्रयासको परिणाम रहेको उहाँले बताउनुभयो। संक्रमण दर घटे पनि संक्रमणको जोखिम भने कायमै रहेको उहाँले बताउनुभयो। यसैबीच असारदेखि भदौसम्म प्रकोपजन्य रोगको मौसम भएकाले व्यक्ति समुदाय स्वास्थ्य संस्थादेखि संचार माध्यमबीच सहकार्य आवश्यक रहेको महाशाखा प्रकोप व्यवस्थापन शाखा प्रमुख डाक्टर अमृत पोखरेलले अपील गर्नुभयो। प्रकोप न्यूनीकरण र व्यवस्थापनका लागि सरकारले यो वर्ष सबै खालको तयारी पूरा गरेको भए पनि यो वर्षको संयन्त्र केही फरक रहेको उहाँले जानकारी दिनुभयो। डेंगी संक्रमण दर घटे पनि जोखिम कायमै शीर्षकको खबर नागरिकमा छ।
0: अब विदेशका खबर। कतार सरकारले आप्रवासी श्रमिकलाई शर्तसहितको कानूनी हड़ताल गर्न अधिकार दिएको छ। अब श्रमिकले रोजगारदाता र श्रम मन्त्रालयलाई लिखित सूचना दिएपछि अधिकतम 6 कार्यदिनसम्म हड़ताल गर्न पाउनेछन्। कतारले सन् 2004 श्रम कानून नम्बर 14 संशोधन गरी सन् 2026 कानून नम्बर 1 जारी गरेर श्रमिकको हकित हुने गरी यस्तो व्यवस्था गरेको हो। अब कतारमा 100 जना वा त्यसभन्दा बढ़ी श्रमिक कार्यरत कम्पनीमा अनिवार्य रूपमा रोजगारदाता श्रमिकको रहेको संयुक्त समिति गठन गर्नुपर्ने, कर्मचारी ट्रेड युनियन जस्तै श्रमिकको हकमा पहल गर्ने संगठन भएको छ। त्यसै गरी श्रमिकलाई तलब दिने नियम उल्लंघन गरेमा रोजगारदाता कम्पनीको श्रम मन्त्रालयबाट पाउने सेवाहरू निलम्बन हुनेछन्। श्रम विवाद समाधान समितिलाई औपचारिक रूपमा अनलाइनबाट समेत सुनवाई गर्न पाइनेछ। श्रमिकको भर्तीसँग सम्बन्धित कुनै त्रुटि गरेमा कम्पनीलाई 3,000 25,000 कतारी रियालसम्म जरिमाना हुनेछ। रोजगारदाताले श्रम करारसँग सम्बन्धित कानूनी दायित्व उल्लंघन गरेको र आपसी सहमति वा मेलमिलाप र मध्यस्थता प्रक्रियाबाट विवाद समाधान हुन नसकेको अवस्थामा श्रमिकले हड़ताल गर्न पाइने भएको हो। हड़ताल अवधिको तलब भने पाइने छैन। विदेशकै अर्को खबरमा स्ट्रेट अफ हर्मुजमा ट्याङ्करहरू ठोकिएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरू गरेको हो। अमेरिकी केन्द्रीय कमाण्डले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरूद्वारा संचालित व्यावसायिक जहाजहरूलाई लक्ष्य आक्रमण गरेको त्यसको बदलामा आक्रमण शुरू गरेको बताएको बीबीसीको खबरमा उल्लेख छ।
1: अब खेल सम्बन्धी खबर। स्विजरल्याण्ड र अर्जेन्टिनाले फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएका छन्। क्यानाडाको बीसी प्ले स्टेडियममा आज बिहान सम्पन्न अन्तिम प्री क्वार्टर फाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको हो। खेलको निर्धारित समय र अतिरिक्त 30 मिनटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो। पेनाल्टीमा कोलम्बियाका डेभिनसन सान्चेज र कुचो हर्नान्डेजको प्रहार असफल भयो। स्विजरल्याण्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन बर्गास्कले पेनाल्टीमा गोल गरे। सन् 1954 पछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको स्विजरल्याण्डका लागि विश्वकप इतिहासकै चौथो क्वार्टर फाइनल यात्रा हो। अब क्वार्टर फाइनलमा स्विजरल्याण्डले साबिक विजेता अर्जेन्टिनासँग खेल्नेछ। यस्तै खेल सम्बन्धी अर्को खबर फिफा विश्वकप फुटबलको अन्तिम 16 अन्तर्गत गैराती भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जीत निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको हो। अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम 14 मिनटभित्र 3 गोल फर्काउँदै 3-2 जीत निकालेको हो। इजिप्टले खेलको 15 मिनटमा यासिर इब्राहिमको गोलबाट अग्रता बनाएको थियो भने दोस्रो हाफको 67 मिनटमा अर्को गोल थप्दै 2-0 अग्रता बनाएको थियो। तर इजिप्टले यो अग्रतालाई जोगाउन सकेन। खेलको 79 मिनटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए। त्यसको 4 मिनटपछि कप्तान लियोनल मेसीले बराबरी गोल गर्दै खेललाई 2-2 अवस्थामा पुर्याए। खेलको इन्जुरी समयको 3 मिनटमा एन्जो फर्नान्डेजले निर्णायक हेडर गोल गरेपछि अर्जेन्टिनाले पुनरागमन जित निकाल्यो। यसैबीच रेफ्री र भिडियो सहायक रेफ्रीका निर्णय पनि विवादमा परेको छ। इजिप्टले गरेको गोल फाउलको आधारमा रद्द गरिएपछि टोलीले असन्तुष्टि जनाएको थियो। यसैगरी अर्जेन्टिनाको निर्णायक गोल हुनु अघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको दावी पनि इजिप्टले गरेको छ। इजिप्ट फुटबल संघले अर्जेन्टिना विरूद्धको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ। यद्यपि फिफाले उजुरी बारे अहिलेसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन। विश्वकपमा क्वार्टर फाइनल समीकरण पनि पूरा भएको छ। अब सेमी फाइनलमा पुग्न फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्। सिंगौरी खेल्ने गोरुको सिंह भाँचिन्छ।
0: उखान सँगै हामी काय कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँड सहित 15 जना दोषी ठहर। 7 जनालाई सफाई। फरार 8 जनाको हकमा पक्राउपछि कानून बमोजिम हुने।
0: आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने। मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी।
1: मानव वन्य जन्तु द्वन्द बढ़नुमा कानूनी संरचना पनि मुख्य कारण। व्यवस्थापनको जिम्मा पालिका मार्फत समुदायलाई दिनुपर्नेमा विज्ञको जोड़।
0: कतारमा आप्रवासी श्रमिकलाई शर्त सहित हड़ताल गर्ने अधिकार। हड़ताल अवधिको तलब भने नपाइने व्यवस्था।
1: र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा क्वार्टर फाइनलको समीकरण पनि पूरा।
0: आजको कार्टुन गजब सभा शीर्षकमा अरविन्दले बनाउनु भएको कार्टुन रासोपाले विधानमा गरेको व्यवस्था सभापतिको निर्देशन पालना नगरे संसदीय दलको नेतालाई फिर्ता बोलाउने अनि चितवन महाधिवेशनमा सभापति रवि लामिछानेले गरेको भाषणसँग सम्बन्धित छ। चितवनमा सभापति रविले बल आफ्नो खुट्टामा आए पनि बालनकै कोटमा पास गर्ने बताउनु भएको थियो। अहिले संसदीय दलको नेता प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह हुनुहुन्छ। यहाँ टेबलमा लेखिएको नेम प्लेट छ। त्यहाँ रहेका एकजनाले विधानमा भएको व्यवस्था पढ्दै अनि देखाउँदै भन्दैछन् भनेको मानेन भने बल पास गर्दिन भन्न खोजे जस्तो पो छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी

0: हत्याबाट बचाउ र बचाउ लिङ्गिक हिंसा सामाजिक अपराध हो। बालबालिका लिङ्गिक हिंसाको भुक्तमा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नदिँदा यसबाट हुन सक्छ। अधिकारीले आफ्ना छोराछोरीको व्यवहारस्थल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पनि उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा आज

0: ना अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी दादा पसल जाने बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: डिफ्रेन्स स्विच एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9837068 18। वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
2: आर्थिक वर्ष 2084 का लागि प्रवेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्तावित भू सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
3: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यले 2082 वर्षमा स्थानीय तहर प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुख्य व्यवस्था भएको साल चेचो गति आयोजना वन सूचना प्रणालीमा सुधार प्रस्ताव आयाम भएको हुनाले 2084 साल वैशाख मासको घटना प्रणालीको प्रयोगमा सुधार आयोजना प्रस्ताव गर्ने हुना पूर्ति प्रदेश सरकार मार्फतका कार्यालयमा स्थानीय तहहरूलाई जानकारीको लागि यस सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिनु अनुरोध गरिन्छ। प्रस्ताव आधार सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर।

0: Kita sertakan kegiatan bur.
1: Hai, jadi apa tadi mister? जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा छैन
1: बालबालिकालाई विद्यालय भर्न गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति
3: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
4: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जान्न मेरो साथी
5: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ अरे छानी छानी किन्ने हो आज
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपर मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपर मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9840909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
7: मेरो त हात खुट्टा अविनाशमा झन्झन गर्छ विनाशले भण्डारण बनायो मेरो पनि के हो के खै एक बारको जिन्दगी पनि दुखै दुखै बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक भन्ने करार छ थाकेर हिरान भए पनि निन्द्रामा पनि रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामीले औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामीले औषधालयतिर हेरेको नि हुन्छ हामी सिधै अरू सँगै जाउँ
9: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर पल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिल थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजार पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843789682 9824417 18 9843449096 र 9861314472 अन्जी औषधालय सोलो दुर्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
7: आज त तिमी धेरै मर्नु थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोज्यो ओहो दिदी कुट्नु मात्रै हुन्छ होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्ने यी सबै घरेलु हिंसा हुन्। गुरु मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार विज्ञापन।
12: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदालत वा गृह मोहन भवनी यातायात व्यवस्था कार्यालयबाट प्रदान गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालनको निर्देश। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कोटीको प्रलोभनमा नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो भएमा अधिकार कार्यालय प्रमुख सूची सम्पर्क राख्न सक्नुहुनेछ।
13: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान गर।
14: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन क्षेत्र।
15: का विशेषताहरू
16: जापानिज ऊर्जा बहुलीबाट उत्पादित
15: उत्कृष्ट माइलेज,
16: राम्रो होलसेल मूल्य,
15: टिकाउ र भरपर्दो,
16: अफरोडका लागि पनि उपयुक्त
15: DS6 तथा नयाँ भर्सन बजारमा लन्च भइरहेको,
16: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
15: हाम्रा सेवाहरू
16: ओखलढुङ्गा र खोटाङको विक्कल बजारबाटै फाइनेन्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने।
15: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
16: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
15: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
16: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होट मल्टिपर्पज सर्भिस टाली, सिद्धिश्राम नगरपालिका 11, गोरुमारी भुजान, ओखलढुङ्गा।
15: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842803300।

0: consiste de Azcar, afrontar y identificar técnico, dirección de estratégico, sonrisa, y etiquetar que da carpet con pasare, y etiquetar en una nave singular, y etiquetar, carpet con sonrisa.
1: के भयो के को हल्ला सुन्न भयो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन मैले भन्छु अब गाडी चलेपछि हामीलाई नि सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तरतिरको मुहानको धारा पनि सुक्यो अब पानी हुन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
4: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: और फिर म्यूजिकर को रोकम तवारी साधन को नंबर एक गणे संबंधी सूचना आदरणीय सेवाग्रही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वास्तविक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर संबंधी वितरण हेर्नका लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिन्ट मांग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिना आफ्नो बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँतगढ
6: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
7: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
7: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुस सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
7: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
6: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के
5: नेपाल सरकार विज्ञापन
2: अलिकति जोत्न पाक्दैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सकिन्न छैन भने बजारमा
6: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने तिमीहरू छ नै छ नि
2: कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपी गर्न ढ्याङ बनाउन केरा लगाउन धुलो बनाउन समेत यही चिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै खास धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्को सर्भिस काली सिद्धि चरण नगर पालिका एघार गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528282 साथै 98010208095 मिस कल गर्नुहोस् मद्दतै तपाईँलाई फोन आउनेछ
9: आया चाहियो भनेर पो बसेछ त बिरामी हो क्या हो
10: तीन दिनदेखि दात दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
9: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेज डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
10: हो र के डेन्टल रे
2: एभरेज डेन्टल क्लिनिक सुलु दुत कुन्य नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु
9: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने मधुकै दाँत निकाल्ने दुखेको दाँतलाई मधुक्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेज डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेज डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
12: एभरेज डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अक्षेत्र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746853487
13: आज मेरो जन्मदिन हो याद त छ नि
14: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायलु हजुरको जन्मदिन मैले कसरी भुलिला र ल आँखा बन्द गर त
13: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गर
14: ल अब आँखा खोला त
13: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधानसी उपाधि पसलबाट हो नि विधानसी उपाधि उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840456 र 9867300620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलु
15: बालक बालिकालाई कान्य नयाँ सिपाहीमा कानुन अनुसार खाना खाँदै निर्देश सक्नुहुन्छ
16: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
17: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
16: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
17: हिँड्नुहोस् हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसरी गरौँ न हजुर
18: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यालयमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियो
11: सुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0835-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरल कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनिखुम्बु
20: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना यिनीर दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन
21: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102.2 मेगाहर्ज देश का विभिन्न भाग र www.soluwafm.com संसार भर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। मुख्य खबर का शीर्षकहरू सोपान गाउँपालिका द्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुलाई ब्रेथलाइजर मेसिन हस्तान्तरण जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा पासिङ राहदानी सेवा बन्द हुने खुम्बु पासिङ लामो गाउँपालिका द्वारा 68 जना नागरिकलाई स्वास्थ्य उपचार सहायता प्रदान 97 लाख भन्दा बढ़ी रकम भुक्तानी माउन्ट एभरेस्ट पावरको आईपीओ बाँडफाँट ओखलढुङ्गामा 33% धान रोपाई सम्पन्न एसी ग्रेड बोर्डी परीक्षाको नतिजा सार्वजनिक भन्दै 65% उत्तीर्ण कोशी अस्पतालको जग्गा खाली गर्न अर्को अल्टिमेटम र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा। अब समाचार विस्तारमा सोताङ गाउँपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुलाई मादक पदार्थ सेवन परीक्षणका लागि प्रयोग हुने आधुनिक ब्रेथलाइजर मेसिन उपलब्ध गराएको छ। करिब 1,58,000 रूपियाँ मूल्य बराबरको उक्त मेसिन सोमबार गाउँपालिकाको कार्यालयबाट ट्राफिक प्रहरीलाई वितरण गरिएको हो। सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने उद्देश्यले प्रदान गरिएको उक्त मेसिनले मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकको परीक्षण गर्न सहज हुने विश्वास गरिएको छ। आधुनिक प्रविधि युक्त उपकरण प्राप्त भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले सेवा प्रभाव थप प्रभावकारी हुने जनाएको छ। मेसिन उपलब्ध गराएकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले गाउँपालिका प्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले सड़क सुरक्षा अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी सहायक हवलदार चन्द्र बहादुर बस्नेतले सुबारी दुर्घटना न्यूनीकरणका लागि चालक स्वयं जिम्मेवार र सचेत हुनुपर्नेमा जोड़ दिनुभएको छ। उहाँका अनुसार ट्राफिक प्रहरीको निगरानी छल्नुभन्दा ट्राफिक नियमको पूर्ण पालना गर्दै जिम्मेवार चालकको भूमिका निर्वाह गर्नु नै सुरक्षित यात्राको आधार हो। नियमको पालना गरे दुर्घटनाको जोखिम स्वत कम हुने उहाँको भनाइ छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट प्रभाव हुँदै आएको राहदानी सम्बन्धी सम्पूर्ण सेवा आगामी असार 24 गतेदेखि 28 गतेसम्म बन्द हुने भएको छ। राहदानी विभागले असार 29 गतेदेखि देशभर नयाँ राहदानी प्रणाली लागू गर्ने तयारी गरेसँगै आवश्यक प्राविधिक काम सम्पन्न गर्न केही दिन सेवा अवरूद्ध हुने भएको हो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीका अनुसार नयाँ प्रणाली कार्यान्वयनको तयारीका कारण यस अवधिमा राहदानी आवेदन दर्ता प्रक्रिया तथा वितरण सम्बन्धी कुनै पनि सेवा उपलब्ध हुने छैन। कार्यालयले राहदानीका लागि आवेदन दिए विभिन्न कारणले स्वीकृत नभएका र पुनः आवेदन दिनु गर्नुपर्ने सेवाग्राहीलाई असार 23 गते भित्रै आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने आग्रह गरेको थियो। खुम्बु पासिङ लामो गाउँपालिकाले आर्थिक वर्ष 2082 राशिमा विभिन्न गम्भीर तथा जटिल रोगको उपचार गराइरहेका 68 जना स्थानीय नागरिकहरूलाई आर्थिक सहायता उपलब्ध गराएको छ। गाउँपालिकाको नागरिक स्वास्थ्य उपचार सेवाको सञ्चालन पहिलो संशोधन कार्यविधि 2081 भएको व्यवस्था बमोजिम गाउँपालिका भित्रका अति विपन्न असहाय तथा जटिल रोगबाट पीड़ित नागरिकहरूलाई उक्त उपचार सुविधा प्रदान गरिएको हो। गाउँपालिकाले सूचना जारी गर्दै चालू आर्थिक वर्षमा स्वास्थ्य उपचार सहायता प्राप्त गर्ने सम्पूर्ण लाभान्वित व्यक्तिहरूको विवरण समेत सार्वजनिक गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराजको हुकमका अनुसार चालू आर्थिक वर्षमा उपचार सहायताका लागि आवेदन दिएका र प्रक्रिया पुगेका 68 जना बिरामी वा उनीहरूका नजिकका नातेदारहरूलाई बैंकिङ प्रणाली मार्फत सिधै रकम भुक्तानी गरिएको थियो। गाउँपालिकाले चालू आर्थिक वर्षमा नागरिक स्वास्थ्य उपचार अन्तर्गत कुल 96,86,48 रूपया करवाएको रकम र कर कटी बापतको 96,311 रूपया 86 पैसा
श्रमिक गरी कुल 97,95,398 रूपया 34 पैसा खर्च गरेको छ। यो ठूलो परिमाणको आर्थिक सहयोगले जटिल स्वास्थ्य समस्या झेल्दै आएका स्थानीय बासिन्दाहरूलाई उपचार प्रक्रियामा ठूलो राहत मिलेको गाउँपालिकाले जनाएको छ। माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँड फाट भएको छ। स्वयं निष्कासन तथा बिक्री प्रबन्धक एनआईएनडीएस क्याप

92 लाख रुपैयाँ रहेको छ। असारको अन्तिम सातामा आइपुग्दा ओखल ढुङ्गामा 33.79% धान रोपाई सम्पन्न भएको छ। असारको शुरूआतमा पर्याप्त वर्षा नहुँदा रोपाई सुस्त बनेपछि पछिल्लो एक सातादेखि मनसून सक्रिय भएसँगै किसानले रोपाईलाई तीव्रता दिएको कृषि ज्ञान केन्द्र ओखल ढुङ्गाले जनाएको छ। कृषि ज्ञान केन्द्रका अनुसार एक साता अघि जिल्लामा 12.44% मात्रै धान रोपाई भएकोमा अहिले यो बढ़ेर 33.79% पुगेको हो। यस्तै बीच समयमा पानी नपर्दा यस वर्ष देशैभर धान रोपाईमा ढिलाइ भइरहेको छ। कृषि विभागका अनुसार अहिलेसम्म देशभर 32.38% मात्रै रोपाई भएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफलमा 13,70,062 हेक्टर मध्ये अहिलेसम्म 4,43,595 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको हो। गएको वर्ष यही अवधिमा देशभर 45% रोपाई भइसकेको थियो। धान उत्पादनको भण्डार माननीय मधेस प्रदेशकै अवस्था चिन्ताजनक रहेको छ। विभागका अनुसार मधेसको 3,85,933 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म 60,346 हेक्टरमा मात्र रोपाई भएको छ। यो कुल क्षेत्रफलको जम्मा 15.6% हो। गएको वर्ष मधेसमा यही अवधिमा 25.1% रोपाई भइसकेको थियो। अहिलेसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 57.9% रोपाई भएको छ। सुदूरपश्चिममा गएको वर्ष यही अवधिमा 82.8% रोपाई भइसकेको थियो। यस्तै अहिलेसम्म गण्डकी प्रदेशमा 41%, कर्णाली प्रदेशमा 40.5%, लुम्बिनी प्रदेशमा 37.3%, बागमती प्रदेशमा 33.2% र कोशी प्रदेशमा 31.5% रोपाई भएको छ। यस वर्ष औसत भन्दा ढिला प्रवेश गरेको मनसून फैलन पनि ढिलाइ भएको थियो। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसीको ग्रेड वृद्धि अर्थात पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 139,194 जना विद्यार्थी सहभागी भएकोमा 83,500 उत्तीर्ण भएका हुन्। यो कुल सहभागीको 64.96% हो। जिसके अनुसार सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.40 2.50 प्राप्त गरेका छन्। बोर्डले नतिजा औपचार तथा एसएमएस लगायतका सेवा मार्फत हेर्न सकिने जनाएको छ। नतिजामा चित्त नबुझेपूर्ण युगका लागि बोर्डले तोकेको अवधिभित्र अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले गएको असार 1-9 गतेसम्म ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको थियो। विराटनगर स्थित कोशी अस्पतालको स्वामित्वको जग्गामा बनेका अनधिकृत संरचना हटाउन अर्को 7 दिने सूचना जारी भएको छ। अस्पताल प्रशासनले सोमबार दोस्रो पटक सार्वजनिक सूचना ताँस गर्दै संरचना खाली गर्न अन्तिम पटक भन्दै सूचना जारी गरेको हो। आइतबार अस्पतालको जग्गा अतिक्रमणबारे स्वास्थ्य मन्त्री निशान गीताका साथै गृहमन्त्री सुदन गुरूङले स्थलगत निरीक्षण गर्नु भएको थियो। त्यसक्रममा मन्त्री निहितालाई जग्गा खाली गराउने बताउनु भएको थियो। अस्पतालको स्वामित्वमा रहेको विराटनगर 7 स्थित किट्टा नम्बर 11, 12, 15, 22, 23 र 26 को करिब 10 कट्ठा जग्गा वर्षौंदेखि विभिन्न चार संस्थाले कब्जा गर्दै आएका छन्। नापी कार्यालय मोरङले गत जेठ 29 गते गरेको फिल्मलेखन प्रतिवेदनले उक्त जग्गा अस्पतालकै भएको पुष्टि गरिसकेको छ। तर त्यहाँ संरचना बनाएका नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले जग्गा खाली गर्न अपील गर्दै आएको छ। स्विजरल्याण्डले फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्यानाडाको बीसी प्लेस स्टेडियममा आज बिहान सम्पन्न अन्तिम क्वार्टर फाइनलमा फाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको हो। खेलको निर्धारित समय र अतिरिक्त 30 मिनटसम्म पनि दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुङ्गो पेनाल्टी सुटआउटबाट भएको हो। पेनाल्टीमा कोलम्बियाका डेभिनसन सान्चेस र कुचो हमादेसले प्रहार असफल भयो। स्विजरल्याण्डका ग्रानिट जाका, जेकी आन्दोनी, फ्रेडरिक इटेन र रुबेन बर्गासले पेनाल्टीको गोल गरे। सन् 1954 पछि पहिलो पटक

0: कपको क्वार्टर फाइनलमा पुगेको स्विजरल्याण्डका लागि विश्वकप इतिहासकै चौथो क्वार्टर फाइनलको यात्रा हो। अब क्वार्टर फाइनलमा स्विजरल्याण्डले स्टार विजेता अर्जेन्टिनासँग खेल्नेछ। यस्तै फिफा विश्वकप फुटबलको अन्तिम सोह्र अन्तर्गत गए राति भएको खेलमा स्टार विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जित निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम 14 मिनट भित्र 3 गोल फर्काउँदै 3-2 को जीत निकालेको हो। अवस्थ बिहान 7 बजेको सोलु समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पुरी विदा हुन्छौं। बिहान 10 बजे सोलु हालचाल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
2: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
1: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
2: म त कहाँ पढ्ने अन्यलमा छु भने।
1: के अन्यलमा पढ्नु हो? हामी कक्षा 10 सम्म मिलेर पढियो, अब पनि सँगै पढौँ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
2: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
1: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
2: र कुन कुन विषय पढाइदो रहेछ त्यहाँ?
1: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
2: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
1: ल सुन, देशभरका हजारौं माभी मध्ये टप 5 भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराउने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।
0: आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
3: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दुकमा स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट नीति 2082 साल चैत्र 9 गते आयोजना जनसूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गति घटना प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखिनु अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.kc.gov.np हुन र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन।
6: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
7: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
6: मलाई मात्र होइन डाक्टर साहब,

0: घरभरि सबै बुढाबी छन्। खै के हो के दशा लागेर छ हौ?
1: भाडा पखाला दशा होइन, यो त फोहोरको कारण हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खाने पानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले छाया पखालाबाट बस्न सकिन्छ है त?
0: हवस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन।
3: ओहो
4: मरे नि के हो?
3: हेरो त रगतै रगत भयो, च्यामो त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, खराब बिच बाटोमा बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स ल ल ल लगिहाल्नु लगिहाल्नु। यो
3: अरे हेर त, धम्म हेर्नु तिनीहरूले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो, केही ठेगान छैन।
4: जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कोटीको प्रलोभनमा नपरि आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: खै जन्मदाता दिनुहोस् त।
0: जन्मदाता गरेको छैन नि म्याडम।
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
0: मलाई त थाहा नै थिएन।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली तुवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मुक्तिको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो कुनै अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
9: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: महिला पार्टी हातपात गर्ने बात लाग्दैन।
1: मलाई पुलिस थानामा
0: लड्नु पर्ने नि।

0: तपाईं साथी हेर्नु नि के खतरा समाचार आइसक्यो भेट्रे अब चाहिँ के हुनु हो
1: खुसी के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते हुनुपर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाति न यसरी जल्ले नै लगिहाल्छ नि
0: मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भए तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई स्वास्थ्य प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा स्वास्थ्य प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुनै प्रतिक्रिया

0: श्याम भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उप प्रमुखलाई भेट्छ नमस्कार उप प्रमुख
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौ बसौ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
3: खासमा कुरा के हो भने उप प्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
1: ए त्यो पारीको बाटो बन्दैछ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो
3: अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागि उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
1: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
0: होइन के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्का भन्न पाइन्छ
1: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
5: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो घटाइदिन्छु
6: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
7: समस्या सरु नै होइन भाइ तपाईँ हाम्रो सोचमा छ
1: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
7: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
9: स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
10: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल विभूत भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राधिकको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरेको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरेको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: ए बाबु अदेहरु सुत्ताउस बालेर जाऊ
1: आ पर्दैन आमा त्यही कुने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
0: बर्खाको बेला छ अदेहरुमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुन हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन हो
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ
5: डिप्रेसन नदीमा लाग्नु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वाससम्म नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मैले समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जन सन्देश
6: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
5: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
6: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
5: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा

0: कर प्रिंट निजीकर को रकम भवारी साधन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वास्तविक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाए पछि प्राप्त हुने बिलमा आफूले बुझाएको कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय।

0: प्रोलु एफएम 101.2 मेगाहर्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल
2: कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्पिन नगरपालिका 5 सोलु खुम्बु
3: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 8 बज्यो
4: यो समय किसान पाइन प्रोडक्ट्स प्रालीको हो
3: राष्ट्रको शान किसान
4: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
5: तपाई उज्यालो रेडियो नेटवर्क सुनिरहनु भएको छ अब प्रस्तुत छ पानी र पर्वत विशेष बदलिदो नेपाल

0: कार्यक्रम बर्दिदो नेपालमा बजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बर्दिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरे बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बर्दिदो नेपालमा आज हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका बारेमा चर्चा गर्दैछौ। हामीसँग डाक्टर कमल थापा हुनुहुन्छ। प्राकृतिक स्रोत व्यवस्थापन विषयमा विद्यावारिधि गर्नुभएका थापा लामो समयदेखि मानव वन्यजन्तु द्वन्द व्यवस्थापन बारेको काम र अध्ययन अनुसन्धानमा संलग्न हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
1: धन्यवाद भन्नेजी।
0: पछिल्ला केही महिनादेखि संसदमा बाँदरको कुरा निकै चर्कोसँग उठेको छ। मकै बाली थन्काउने बेला भएकोले किसानको खेतबारीमा बाँदरको हुल पस्ने र यसले धेरैले रुवाउने कुरा वर्षेनी भइरहेकै छ। चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गयो, यस्ता किसिम घटनाहरू बढेका छन्। परम्परादेखि नै मानिस र वन्यजन्तु बीच यस्तो समस्या रहिआएकी हो। यी विषयमा आज हामी चर्चा गर्दैछौ। लामो समयदेखि मानव वन्यजन्तु द्वन्द व्यवस्थापनको क्षेत्रमा तपाईँले काम गर्दै हुनुहुन्छ, अनुसन्धान गर्नुभयो, तालिमहरू सञ्चालन गर्नुहुन्छ। यो क्षेत्रमा काम गर्दा तपाईँलाई सबैभन्दा एकदमै प्रभाव पारेको कुरा के छ?
1: धन्यवाद छ हाम्रो भनेजीलाई। अहिले नेपालको सायद यो प्राकृतिक स्रोतमा होइन खास गरी एकदमै जल्दो बल्दो विषय हो। तपाईँले धोर्बेको कुरा गर्नुभयो होइन, धोर्बेसँग मेरो इन्काउन्टर भएको छ 2011 मा। बाँदरहरू त म पनि गाउँठाउँको मान्छे भएको हुनाले पहिलाको हामी फेरि एउटा उमेर अलिकति क्रस गरेको पनि भइयो होइन। मैले लगभग भनौँ न 30 वर्ष काम गरिएर चाहिँ हिमालदेखि तराईसम्म होइन। द्वन्द कुरा गर्दाखेरि अहिले कस्तो भइरहेको छ भने हामीले चाहिँ एकाडेमिक रूपमा पढ्ने विषयहरू हामीले पढिन्थ्यो, तर नेपालमा चाहिँ त्यो फिल्ममा देख्न पाइन्छ। कस्तो हुन्छ भने द्वन्द किन हुन्छ त? द्वन्दै हुने कारण के? मानव मानवको पनि त द्वन्द हुन्छ नि त, मानव र वन्यजन्तुको पनि द्वन्द हुने भयो, उनीहरूको पनि द्वन्द हुन्छ होइन, बाघ बाघको पनि द्वन्द हुन्छ। तर द्वन्द किन हुन्छ त? द्वन्द हुने कारण सजिलो छ। एउटा सानो स्पेस जब तपाईँ र म सेयर गर्छौं, बस्नको लागि स्पेस चाहियो, खानको लागि चाहिँ कम्पिटिसन हुने भयो। यही खाना र बस्नको लागि चाहिँ जुन कम्पिटिसन हुन्छ, कम्पिटिसन त्यो एउटा लेभल कार्ड छ, त्यसपछि चाहिँ द्वन्द शुरू हुने हो। मानव चाहिँ एकातिर, वन्यजन्तु चाहिँ एकातिर त होइन नि त। हामीलाई इतिहास थाहा छ, हामी चाहिँ घुमन्ती फिरन्ती हुँदाखेरि बाँदर त्यही थियो, बाघ त्यही थियो, अहिले पनि अब गाउँठाउँमा भन्ने हो नि त एक प्रकार कम्पिटिसन छ। के को लागि भन्दाखेरि आफू बाँच्नको लागि। जब त्यहाँ क्षमा चिस्ती हुन्छ त्यसपछि द्वन्द शुरू हुन्छ होइन। मलाई इन्ट्रेस्ट लागेको विषय चाहिँ हामी चाहिँ 90s काम गर्दाखेरि, 90s भनेको अंग्रेजी मैले सनको कुरा गरेँ होइन, त्यो बेला चाहिँ म अन्नपूर्ण कन्जर्भेसन एरियातिर काम गर्थे। त्यो बेलाको स्थिति कस्तो थियो भने जंगली जनावर चाहिँ अलिक कम भएको हो कि त्यस्तो द्वन्दहरू सुनिन्थेन। अझ पहिलाको कुरा हाम्रो जिजु बाजेको कुरा सुन्दाखेरि त अहिलेको जस्तो भयो त हामीले सुनिएन। अनि त्यही भएर हामीले कानूनहरू पनि त्यो बेलाको चाहिँ कस्तो बन्यो होला भने जंगली जनावरहरूलाई अलिकति सुरक्षा पनि चाहियो।
0: सामान्यतया यो पढाइमा र हाम्रो व्यवहारमा चाहिँ यो द्वन्द कतिको फरक पाउनुहुन्छ कि सहज रूपमा नै अघि बढेको
1: यो द्वन्द किन भयो भन्ने मुख्य कुरा हो। पहिला पनि मान्छे थिए, पहिला पनि जंगली जनावरहरू थियो, पहिला किन द्वन्द चाहिँ एकदमै देखिँदैन, देखिने खालको हुन्थेन, द्वन्द त हुन्छ नि त, कसरी व्यवस्थापन भइरहेको थियो त भन्ने खालको पहिलो कुरो गर्नु पर्दो रहेछ। पहिला कसरी हुन्थ्यो भने अहिले एकाडेमिक कुरा पनि गर्नुभयो, मैले आफूले बुझेको चाहिँ म आफै पनि अब गाउँठाउँको मान्छे हो नि त, बाख्रा हेरेर बसेको मान्छे भएको हुनाले हामीले चाहिँ त्यो एकाडेमिक फिल्ड र ऊ चाहिँ अलिकति फरक चाहिँ छ है। हाम्रो सोच चाहिँ कस्तो हुन्छ भने कहिले काहीँ के भन्दाखेरि प्रोटेक्सन भन्ने कुरा आउँदो रहेछ। प्रोटेक्सन भनेको केही पनि नछोएर जोगाइराख्ने, तर चाहिँ त्यही कुरालाई लिएर म पछि काम गर्ने अन्नपूर्ण कन्जर्भेसन एरिया वाइ युज भन्थे कि बुद्धिमत्तापूर्वक प्रयोग गर है भन्नुभन्थे होइन। अब यो कुरा गर्दाखेरि पहिला चाहिँ अलिकति वाइज युज टाइपको चाहिँ रहेछ, किनभने जनसङ्ख्या पनि कम थियो मान्छेहरूको होइन। जनसङ्ख्या त अहिले त जोमेट्रिक रेसियोमा बढिरहेको छ नि त, तर जोमेट्रिक रेसियोमा बढ्यो भने कस्तो भइरहेछ भने त्यो संख्या चाहिँ सहर केन्द्रित भइरहेछ, गाउँठाउँ खाली भइरहेछ हो, यो माइग्रेसनको कारणले। तर त्यो फेरि इभोल्युसन हो, माइग्रेसन भन्ने चाहिँ इभोल्युसन हो, त्यसलाई चाहिँ ठूलो कुरा मान्नुहुन्न। किनभने जहिले पनि इभोल्युसनमा चाहे जंगली जनावरले हो चाहे चाहिँ हामीले, जंगली जनावरको चाहिँ स्पिसिएसन भन्छ, विस्तार बदलिँदै जाने तर थाहै नपाउने होइन। जस्तै पुच्छरहरू झर्ने, नचाहिने कुराहरू त झर्दै जाने भयो, कलरहरू चेन्ज गर्ने होइन, त्यो कुराहरू हुने भयो। तर पहिला के थियो भने मानिलिउँ न यो औपचारिक कानूनहरू बन्नभन्दा अगाडि पनि नेपालमा त अब कति थरीका आदिवासीहरू छन्, जंगलमै बस्ती होलान्, अब घुमन्ते फिरेन्तेमा, तर उनीहरूसँग पनि कानून रहेछ। कानून कस्तो भने लिखित रूपमा त भएन, जस्तो त्यो बेला नै बाँदर आउँथ्यो, तर त्यो बेला के हुन्थ्यो भन्दाखेरि आफ्नो चाहिँ प्रथाजन्य कानूनहरूले धपाउनु पर्ने धपाउने, लहट्न पर्ने विभिन्न टेक्निकहरू लगाउँथ्यो। तर अलि अति नै गर्न लगायो भने त्यसलाई चाहिँ कलिङ गर्ने, पपुलेसन कन्ट्रोल गर्ने होइन, त्यस्तो खालको कुराहरू चाहिँ रहेछ। त्यो एक खालको लेभल भयो। तर पछि भयो के भने राज्यको कानून पनि आयो राज्यको कानून आयो तर हाम्रै चाहिँ सर्वाइभल स्ट्राटेजी गर्दाखेरि तराईतिर हामी धेरै झरियो नि अनि के भयो भने पहिला चाहिँ जंगली जनावर र मानिसहरूको चाहिँ एक प्रकारको चाहिँ को एक्जिस्टेन्स भन्छ होइन एक प्रकारको चाहिँ दुवै बाँच्ने टेक्निक चाहिँ उनीहरूले आफै डेभलप गरे कि त्यो कानून भनौँ अर्थ कल्चर भनौँ अर्थ खरि बाघले पनि त मान्छेहरू मार्छ नि त अनि बाघलाई पनि मान्छेहरूले मारिरहन्छ त्यो एक प्रकारको कानून आफ्नै प्रकारको कानून कस्टमरी कानूनहरू हो प्र्याक्टिसेसहरू तर पछि कस्तो आयो भने अहिलेको कुरा गर्ने 2029 होइन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण पहिला पनि थियो कानून अब रामशाहको पालोको नि हामीले सुन्छौँ नि त होइन पँधेरामा यस्तो नगर्ने रुख नकाट्ने त्यसलाई चाहिँ नमार्ने भन्ने कानूनहरू

0: कडा गरौं अब अलिकति जोगाउँ हामी चाहिँ मान्छेहरू अलि लापरवाही भयौँ भन्ने खाल कानूनहरू बन्यो तर त्यो कानून सँगसँगै हामीले जोगाएर त राखियो होइन त्यो 1973 कडा 73 भनेको त आज 50 वर्षमा हामीले चाहिँ नाङ्गो डाँडामा चाहिँ रुख लगाइयो हेर्नुहोस् जोगाउन गर्ने चाहिँ जंगली जनावरलाई यसरी जोगायौँ कि जेलै हालियो तर त्यो बढ्यो भने के गर्छ भन्ने अहिलेसम्म त रणनीति केही पनि छैन
1: ठ्याक्कै त्यही कुरामा हाम्रो पुस्तादेखि अझ अर्को पुस्ताले चाहिँ सुन्दै आएको संरक्षण भन्ने साथै चाहिँ जनावर मार्ने नहुने छुने नहुने भन्ने किसिमको बुझाइ पछिल्लो समयमा भयो यो बुझाइ कतिको पूर्ण छ र संरक्षणको अवधारणा योभन्दा कति फराकिलो छ
0: तपाईँले भनेको ठ्याक्कै स्कुल अफ थट भनेको त्यो बुझाइ चाहिँ कस्तो भयो भने एउटाले चाहिँ छुने नहुने त्यसलाई प्रोटेक्सन भन्छ एकदम सुरक्षित गरेर राख्ने तर कन्जर्भेसन भनेको वाइज युज हो प्रयोग पनि गर्ने त्यस कारण यो कुरा के छ भने कहिलेकाहीँ यस्तो सिचुएसन आउँछ त्यसलाई प्रोटेक्सन गर्नुपर्ने जरुरी हुन्छ होइन उदाहरणलाई चाहिँ यही नेपालमा पनि हामीले मान्छे कुरा गरौँ न क्रिटिकल्ली चाहिँ इन्डेन्जर छन् त जातहरू उहाँहरूलाई चाहिँ प्रोटेक्सन गर्नुपर्ने जरुरी छ उहाँहरूको चाहिँ विवाह कुरामा होस् होइन अब भोलि इन्टरकास्ट गरिदेला त्यहाँ पनि सिद्धिनी भयो भाषाको कुराहरू होइन तर चाहिँ उहाँहरूको संख्या स्वाट बढ्यो भने जस्तै उहाँहरूलाई नेपालमा चाहिँ बाहुन छेत्री मगरहरूको एकदमै ठूलो जनसंख्या हो नि त थोरै सिद्धियो भने बाँकी त रहिरहेको हुन्छ त्यसलाई त्यो रूपमा जानु पर्दैन नि त्यस्तै जंगली जनावरमा पनि कतिसम्म हामीलाई चाहिने हो त किनभने बस्ने ठाउँ एउटै हो कि हेर्नुहोस् फरकै छैन हामी चन्द्रमा जाने कल्पना नगरौँ अहिले होइन बस्ने ठाउँ त्यही हो एउटा बढी एउटा घटी छँदै नसम्म त एउटा बढी हुन्छ नि त अर्थात त्यसको प्रयोग भएन भने त जस्तै जंगली जनावरको कुरा गर्दाखेरि त्यही बाँदरको कुरा भयो नि त बाघको कुरा गरौँ न अझ होइन बाघको कुरा गर्दा त मसँग सरकारी डाटा हेर्ने हो नि त सरकारले के गर्यो भने बाघलाई चाहिँ प्रोटेक्टेड लिस्टमा राखेछ 1973 लयले त के भन्छ त्यसलाई चाहिँ मार्यो भने त्यो जेलमै हालियो 5-15 लाख 15 वर्षसम्म जेल वा दुबई सजाय नै भनिएको छ त्यो तरिकाले हामीले प्रोटेक्ट गरेछौँ आर्मी नै राखेर होइन निकुञ्जहरू बनाएर दुनियाँ बाहिर पनि त्यो भयो भने त्यही कानून लाग्ने हो त्यो कानून चाहिँ कुन बेला थियो भने आजभन्दा 50 वर्ष अगाडि किन बाघको संख्या स्वाट झरिरहेको थियो जस्तै तपाईँ चाहिँ 2009 चाहिँ नेपालको बाघ हेर्नुहुन्छ 121 रहेछ कि तर चाहिँ 2013 आएर 198 भइसक्यो 2018 आएर 235 भयो 2022 आएर 355 भयो डबलिङ द टाइगर भन्ने चाहिँ एकदमै बढी भइसक्यो तर अब चाहिँ त्यो बेला कानून चाहिँ कति चाहिँ समय सापेक्ष हुन्छ त भन्ने खालको कुराहरू रहेछ त्यस कारणले चाहिँ ठ्याक्कै चाहिँ कहाँ प्रोटेक्सन गर्ने कहाँ वाइज युज गर्ने कुन बेला चाहिँ हामीले ऊ गर्ने भन्ने खालको चाहिँ अहिले भन्छ नि त अहिले सरकारले पनि सनसेट ल होइन समय सापेक्ष कुन बेला कुन जरुरी हो किनभने हाम्रो त कस्तो भयो भने एकचोटि वेद लेख्यो भने त्यही कहिल्यै पनि चेन्ज नहुने तर चाहिँ तपाईँले भने जस्तै ठ्याक्कै चाहिँ एकाडेमिक होस् चाहे यता प्र्याक्टिसमा होस् हामीले चाहिँ समय सापेक्ष चाहिँ बदलिँदै कल्चर नै हो त्यो कानून भनेको कल्चर रहेछ कि होइन संस्कृति त हो
1: त्यसरी जस्तो पछिल्लो समयमा चाहिँ चर्चा भएको हो घटना बढेको भन्नेतिर पनि जानुपर्ने बेला छ बाँदरले एकदमै दुःख दियो भनेर एकदमै धेरै समाचार आउन थाले पहिले पनि त्यस्ता हुन्थे कि अथवा हामीले पहिलेभन्दा घटना साँच्चै बढेका हुन् उनीहरूले जङ्गल ठाउन पाएको के कारणले त्यस्तो अवस्थामा बारेमा चाहिँ अध्ययन गर्नु कति गाह्रो छ देख्नुहुन्छ
0: एकदमै यो चाहिँ गजबको विषय हो होइन मान्छेले के भन्यो भने अहिले चाहिँ इन्फर्मेसन टेक्नोलोजी होइन सूचनाको प्रविधि जुन विकास भएको छ हामीले त हात हातमा मोबाइल छ एउटा बाघले सुस्त केही गर्यो भने घटना सुनिहालिन्छ बाँदरको कुरा आयो भने चाहे चाहिँ इलामतिर होस् चाहे चाहिँ उता सुदूरपश्चिमतिर होस् होइन सबै कुरा चाहिँ हामीले यहीँ काठमाडौँ बसेर देख्छौँ यहाँ काठमाडौँ कुरा नि सबैले सुन्छ यो इन्फर्मेसन टेक्नोलोजीको एउटा विषय हो तर एउटा तपाईँलाई मैले अब सुनाउन तपाईँ क्वेसन अनुसार पहिला र अहिलेको जुन घटनाहरू भइरहेको छ द्वन्द्वहरू त्यो द्वन्द्व म किनभने वन्यजन्तु सम्बन्धी अलिकति पढेकै हुनाले होइन व्यवस्थापनको कुरा म त अझ रिसर्चर हो खासै बाघैहरू गर्ने हिउँसितहरू गर्ने होइन त अलि एकदमै गाह्रो विषयहरू हो नि त तिनीहरू कसरी गर्ने होला होइन जुन बेला चाहिँ यो राष्ट्रिय निकुञ्ज कानूनहरू आउनुभन्दा अगाडि यस्ता कस्टमरी कानूनहरू थियो कि प्र्याक्टिसहरू त्यो बेलामा आफै चाहिँ व्यवस्थापन गर्थे पछि कानूनहरू कस्तो आयो भने यो बाँदरको मधेल र बाघको होइन तीनवटा कुरा अहिले सबभन्दा समस्या त्यही त हो हामीले चाहिँ बाँदरको एकदमै हल्ला खल्ला किनभने यो व्यापक नेपालभरि भयो मधेल पनि हिमालसम्म मैले भेटेछु हेर्नु बाँदरको नि फैलिने जे पनि खाने भयो नि त्यो उम्नी गरोस् हो कि मधेलले त तपाईँलाई थाहा छ नि पाएर फलफुल पनि खाने आलु पनि एकदमै उम्नी भेरस टाइपको होइन अनि मैले चाहिँ एकदमै नेपालको रेकर्ड अनुसार सायद फर्स्ट होला थियो 4900 मिटरमा मैले मदल लाङटाङमा भेटेछु कि मदलको संख्या त्यसरी बढ्यो त्यो मदलले 10-12 एक सेलमा चाहिँ हुर्काउँछ कि अनि उसले अहिले लगभग 2 सेल हो कि 3 सेल वर्षमा पाउँछ कि तर कानून के छ त्यसलाई नमार होइन अनि त्यो तराईमा पनि छ अनि माथि हिमालसम्म नि पुगिसक्यो अनि त्यसले यसरी जोत्छ कि रातभरि काम त्यसको कामै चाहिँ खेती खाने हो दिउँसो गर्दैन त्यसले होइन जुन बेला चाहिँ मान्छे चाहिँ गरेर हुन्छ यसरी लुक्छ कि त्यसलाई देख्नै सकिँदैन होइन

0: बाँदरको समस्या. अब बाँदरको समस्या त दुई किसिमले भएको छ. एउटा चाहिँ मान्छेहरू चाहिँ सरी खेतीहरू अलिक कम गर्न लाए अनि खेतीहरू गर्ने लिमिटेड ठाउँहरू भयो नि त, अनि बाँदर त्यता गएको देखियो. एउटा त्यो पनि हो कारण. अर्को चाहिँ बाँदर साँच्चीकै नम्बर बढे अब, किनभने पहिला त्यो कलिङहरू गर्थे नि त, कलिङ भनेको शिकार गर्थे, ऐरा खेल्ने भन्ने. मेरो म त मगर हो नि त, हामी बेला बेला ऐरा खेल्थ्यौँ. मेरो विचारमा तराई पनि थारूहरूले गर्थे नि त, होइन, तिरहरू लगाउने उयो. तर त्यो चाहिँ कमर्सियल रूपमा होइन है, व्यापारिक रूपमा होइन, आफूलाई दुःख नदियोस् भनेर चाहिँ कन्ट्रोल रूपमा गर्ने. तर पछि त्यो कुराहरू नै हुन छोड्यो, किनभने यो इकोनोमिक डेभलपमेन्टले पनि के गर्दो रहेछ भने, एक्टिभ एजका भाइ बहिनीहरू सब विदेश छन् हेर्नुहोस् अहिले, अरू जति छन् यहाँ सहरमा छन् गाउँमाको भन्दा बुढाबुढी. तपाईँको चाहिँ बाँदरको कुरा गर्नुहुन्छ, म फरेस्ट क्याम्पस पढाउँछु होइन, वाइल्ड लाइफ म्यानेजमेन्ट पढिरहेको त्यो हेटौँडामा. मेरै चाहिँ एक दिन त अन्डरवेयर र ऊ टावल चाहिँ लगिदियो हेर्नुहोस्, हेरा हेरै भएन होइन. त्यस्तो खालको त्यो साँच्चीकै भएको छ नि त होइन. अनि बाघको कुरा गर्नुहुन्छ भने, पहिला थारूहरूले पनि त्यही गर्थ्यो, तर बाघको त नम्बर सुनाएँ नि त मैले, डबलिङ त जसरी डबल भएको छ बाघ. लिखित रूपमा पनि के छ भने, पब्लिसमा पनि निकुञ्जको ओर हेऱ्यो भने, यो 15 वर्षभित्र चाहिँ पर इयर चाहिँ 18 जना मान्छे मारिरहेको छ. यो तराई आग ल्यान्डस्केप भन्छ नि, पर्सा भयो, चितवन भयो, बर्दिया, बाँकी, शुक्ला फाँता होइन, यी बाघ भएको थिए वरिपरि. त्यो निकुञ्जको मात्र होइन कि, बाहिर पनि आउँछ नि त. प्रत्येक वर्ष चाहिँ 18 जना मान्छे सिधै मारिरहेको छ. अब बाँदरको चाहिँ अलिअलि सुनिन्छ, एक दुईजना मान्छे मारेको, बाँदरले मान्छे मारेको कहीँ घटना सुनिन्छ, तर उनीहरूको चाहिँ टार्गेट अर्कै हो. तर यो बाघ त 300% बाघ भयो भने, त्यो फेरि बाघ फेरि मान्छेहरूले कुरा नबुझेको चाहिँ, नेपालमा 355 चाहिँ त्यो एडल्टहरू हो कि. सब एडल्ट भनेको चाहिँ लगभग 2 वर्ष नपुगिसकेको बाघहरू हुन्छ, तिनीहरूको इस्टिमेटमा आउँदैन कि. त्यो फिमेलको एउटा फिमेलले 2-3 बच्चाहरू त राखिरहेको हुन्छ नि, त्यो बच्चाहरूको गराउनु जाएन भनेपछि त हामीले यो इस्टिमेट गरेर त त्यहाँ त नम्बर त बढी गर्ने भयो नि त, 400-500 होला, कतिपय छुट्यो होला, किनभने हामीले त सबै ठाउँको सर्वे त गरिरहेको छैन. अनि त्यसले चाहिँ 18 जना मान्छे मार्ने भने कल्पना गर्नुहोस् न, पर वर्ष मर्ने भने त होइन, एउटा घरमा त्यस्तो भयो भने एक खालको साइकोलोजिकल ऊ पनि हुन्छ, मर्ने त मरेको हो तर साइकोलोजिकल ऊ हुन्छ होइन. 18 चाहिँ पर इयर मर्छ भने 100 चाहिँ इन्सिडेन्टहरू हुन्छ भन्न भन्छ कि नेपालकै रिपोर्टले होइन. जसरी डबल टाइगर भएको छ त्यस्तै खालको घटनाहरू चाहिँ डबल भएको छ, किन अरू कुरा चाहिँ नापिआएन. जस्तै बाँदरले पहिला कति गर्थ्यो, पहिला संख्या कति हो, त्यो थाहै छैन हामीलाई, तर हाम्रो अनुभवले
1: चाहिँ बढेका नै हुन् भनेर हामीले भन्न
0: सकिन्छ.
1: हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँग कुराकानी गरेर अलिकति सहअस्तित्व र दिगो उपयोगको बारेमा पनि कुरा गरौँ. संरक्षणको एउटा पाटो भनेको दिगो उपयोग र संख्या व्यवस्थापन हो भनेर तपाईँले अघि भनिहाल्नुभयो. कुनै प्रजातिको संख्या चाहिँ त्यसको वहन क्षमता भन्दा बढी भएमा गर्नुपर्ने कुरा चाहिँ के हो?
0: अब अहिले सिधा स्ट्रेट फरवर्ड भन्दा अहिले सांसदमा नै यो कुरा चलिरहेको छ, सायद उहाँहरूले पनि, मैले त फेसबुकमै देखिरहेको थिएँ, यो सजेसन चाहिँ पाउँ भनेर होइन, त्यो एकदम सार्वजनिक रूपमा सरकारले नै त्यो गरिरहेको छ र मान्छेहरूले पनि त्यो चाहिरहेको छ कि अलिकति अब अलिक दिगो खालको चाहिँ ऊ होस् होइन. पहिला जस्तो टाल्टुले त हो नि, मकै खाइदिन्छ अनि उसलाई चाहिँ 5,000 दिने होइन, यस्तो रिलिफ, त्यस्तो स्ट्राटेजीहरू छ होइन. वन्यजन्तु द्वन्द व्यवस्थापन भन्ने रणनीतिहरू बनाएको छ होइन. सबभन्दा ठूलो अहिले अबको अवस्थामा के हो, एउटा त हामीले चाहिँ कार्यनीति नै बनाउनु पर्दैछ, त्यो कानूनै छैन रहेछ कि. कानूनमा के रहेछ भने, तपाईँलाई मैले अघि हेरेर थिएँ, यो राष्ट्रिय निकुञ्ज ऐनको दफा 21 के भन्दो रहेछ भने, यदि कुनै वन्यजन्तुले, चाहे बाघ हो, चाहे हात्ती हो, चाहे बाँदर हो, चाहे जोसुकै होस् ले कुनै पनि मानिसलाई वा चाहिँ उसको पशु चौपायालाई भन्नुलाई चाहिँ त्यो अर्को खेतीबाली कुरा गर्ने, पशु चौपायालाई चाहिँ आक्रमण गर्न आउँछ, अकस्मात आक्रमण गर्न आउँछ भने त्यसबाट जोगाउन अन्य उपाय हुँदैन भने आत्मरक्षाको लागि आवश्यक बल प्रयोग गर्न सक्नेछ. त्यो भने के भन्दाखेरि, मार्ने अथवा समात्ने होइन, समात्न त बाघलाई कसले समात्न सक्ला होइन, 24 घण्टाभित्र चाहिँ बाटो हिँड्ने म्याद बाहेक. अब पहिला यो कानून त पहिलाको, अहिले त मोबाइलले हुन्छ नि, त्यो बेला सूचना चाहिँ हिँडेरै अब निकुञ्जसम्म आउनुपर्ने होला होइन. सम्बन्धित निकाय भनेको निकुञ्ज भवन होइन, उनीहरूलाई चाहिँ जानकारी दिनपर्नेछ भन्ने चाहिँ कानून नै रहेछ. तर यो कुरा चाहिँ भयो घटना हुन लागेपछिको भने, जस्तो हामीसँग नीति त छैन. नीति कस्तो भयो भने, बिरामी भएपछि के गर्ने भन्ने हो, त्यो ब्रुफिनहरू दिने, नदुख्ने बनाउने. तर अब हामीले चाहिँ वन्यजन्तु व्यवस्थापन नीति भनेर अब नीति अथवा एउटा चाहिँ कार्यविधि बनाउनै पर्छ र चाहिँ स्पेसल अब सबैको गरेर त नेपाल जस्तो गरिँदाखेरि के सक्ने, बाँदरको केसमा, बाघको केसमा, माथि हिउँसितको केसमा होला होइन, भालुहरूको केसमा, अर्को बँदेलको केसमा, यिनीहरूलाई के गर्ने भन्दा ट्याक्कै चाहिँ त्यसले गरेर क्षतिपूर्ति पाउने त लगभग छ, तर त्यो संख्या बढ़ी भयो भने के गर्ने? ल अहिले भनिरहेको छ बाँदरको संख्या कति,
1: ती कुरामा जस्तो कसैले मार्ने भन्यो भनेदेखि एकदमै धेरै विरोध भइहाल्छ, होइन मार्नु हुँदैन किसिमको वन्यजन्तुको अधिकार कर्मी हुन्छ अथवा को हुन्छ सामान्यले पनि मार्नु त किन हुन्छ भन्ने खालको, तर अहिले तपाईँले भन्नुभयो जस्तो कलिङ भन्दा अथवा के भन्दा वैज्ञानिक व्यवस्थापनको कुरा चाहिँ कसरी त्यो अर्थमा प्रस्तुत गर्न सकिन्छ।
0: तपाईँलाई चाहिँ मैले 2021 मेरो त्यो बेला पीएचडी गरेर आएको थिएँ, म चाहिँ मनाङको फु भन्ने ठाउँमा गएँ, हिउँसित यस्तै कामहरू गरेर आएको थिएँ। एक दिन कस्तो भयो भने त्यो हिउँसित एउटा हिउँसित गोठभित्र सिरे, हेर्नुहोस् गोठभित्र सिरेर त्यहाँ भएको बाख्रा जति सबै मारिदिएछ, च्याङ्रा भन्छ माथि होइन, च्याङ्रा जति सबै मारिदियो रातभरिमा हेर्नुहोस्। अनि त्यो ढोका कस्तो रहेछ भने त्यो गोठको ढोका यसरी स्प्रिङ भएको भित्र बाहिरबाट यसरी खोल्दाखेरि मिल्ने अनि त्यो लक हुँदो रहेछ कि, जस्तै हिउँसित त भित्र सिर्यो भित्र चाहिँ पुरै मारिदियो हेर्नुहोस् त्यहाँको च्याङ्रा, अनि त्यो निस्किन सकेन त्यो हिउँसित त, अनि त्यो साहु अर्थात् गोठालो गएर बिहान चाहिँ खोल्दा यसो गर्दा भित्र त हिउँसित देखेछ बाख्रा त सब मरेछ है अँध्यारोमा, के गर्ने होइन, त्यसलाई चाहिँ मार्न त मिल्दैन, तर यो कानूनले त मिल्दो रहेछ, यो उसले उनीहरूले बुझेन मारेर त्यो ऊ गर्न सक्थ्यो। अनि तपाईँले भनेको क्वेसनमा चाहिँ मैले त्यो हिउँसितलाई दुई दिन जति ऊ गरेर गाउँलेहरूलाई कुरा गरेर ऊ गरेर अनि प्रकृति रूपमा हामीले रेस्क्यू गरेर छोडिदिउँ, अनि मैले अमेरिका एकजना मेरो प्रोफेसर साथी थियो उहाँलाई खुसीको कुरा सुनाएँ, ओहो हामीले हिउँसित यसरी प्रकृति रूपमा जोगाइएन, उहाँले के भन्नु भने कमल अमेरिकामा यदि त्यस्तो हुन्थ्यो भने त्यो हिउँसितवाला हामीले सुट गर्थ्यौँ, त्यस्तो कानुन छ अरे कि त्यहाँ होइन, चाहे चाहिँ लाइफ स्टकको क्षति होस् चाहे चाहिँ पशु उपाय होस् चाहे चाहिँ ड्यामेज गर्ने कुराहरू होस् अर्थात् मानिसलाई त झन् उनीहरूले त्यो त्यस्तो कानुनै रहेछ होइन, हाम्रो नेपालमा किन भएन एउटा कुरा थियो, तर हामीले त पहिले चाहिँ अब पपुलेसन लेभलमा जस्तै बाँदर चाहिँ कति अनि कति राख्ने हो त, जस्तै यो कोठामा हामी कति अट्न सक्छौ, सिम्पल कुरा छ नि, अट्ने मात्रै होइन नि त्यहाँ खानेकुराहरूको कुरा छ पानीका कुरा होला होइन, हामी यताउता एउटा चाहिँ कुनै जंगलमा कुनै एरियामा चाहिँ कतिवटा बाघ भयो भने कतिवटा हिउँसित भयो भने कति बाँदर भयो भने त्यसलाई त वैज्ञानिक रूपले चाहिँ गर्न सक्छ, त्यही हो कलिङ भन्ने, त्यो पनि मेरो त त्यही बायोलोजिकल्ली स्पिकिङ है, अब कसरी भन्ला चाहिँ मार्नै भन्न, त्यो त भएन नि त, इभन चाहिँ यो संसारमा भएको कानुन हो कि तर नेपालमा त्यो छैन,
1: छुनै हुँदैन भन्नेतिर बढी जोड दिए
0: बढी गइयो नि त। उदाहरणलाई सालको रुख हामीले सुन अहिलेसम्म व्यापार गर्न हुँदैन, छुनै हुँदैन, त्यसो भने कति गाह्रो छ होइन, तर चाहिँ गर्नुपर्ने त अरू थियो नि त, त्यो सिम्पल तरिका बायोलोजिकल्ली जनावर पनि त्यही हो नि त, घट्ने बढ्ने आफै नेचुरल मोड्ने हामीले पनि व्यवस्थापन गर्ने हो नि त, यहीँ नेपालमा छ नि त, ऊ नावर दिएको छैन हन्टिङ गर्नु, नावर दिइरहेछ, त्यो नावर दिएछ त्यसले चाहिँ सामाजिक न्याय कति गरेछ, त्यो अर्को पाटो भयो होइन, सामाजिक न्याय त त्यहाँ छैन, जस्तै त्यहाँ चाहिँ शिकार त गर्ने तर चाहिँ त्यहाँको जनताले के पाउनु त भन्ने कुरा हो, त्यो छँदैछ, अब तराईमा बाघको कुराहरू आएछ मान्छे 18 वर्ष मरिरहेछ, त्यो तराई पनि त होला नि पहाड़मा त होइन, त्यो मर्ने मान्छेहरूको तिनीहरू आवाज किन यहाँ बुलन्द भएन, अहिले बाँदरको किन बुलन्द भयो भन्दाखेरि तपाईँलाई थाहा छ सबैतिर गयो नि त, यो फैलियो नि त, यो अलिकति एलिट वर्गहरूसँगै पुग्यो होला कि, त्यही भएर हल्ला धेरै भयो, अब हिउँसितको कुरा किन धेरै आउँदैन त भन्दाखेरि त्यो दुर्गम भयो नि त, मान्छे पनि पीड़ितहरू भए, उनीहरूको आवाज चाहिँ सांसदमा उठ्छ त, बाघको आवाज खै उठेको, अहिले वन मन्त्री पनि चौधरीजी नै हुनुहुन्छ, उहाँ आफै उठाउने कुरा भयो, म त स्पष्ट भन्छु होइन,
1: कतिको डराउँदा पनि भएछ, जस्तो एकपटक पूर्व प्रधानमन्त्रीले बाघ संख्या हामी खेल्न सक्दैनौँ भन्दा एकदमै धेरै विरोध भयो, तर व्यवस्थापनको कुरा कसरी बोल्ने भन्ने कुराले पनि फरक पार्छ कि, अथवा
0: बोल्ने तरिका हो होइन, उहाँले चाहिँ अब राजनीतिज्ञले बोल्ने त व्यवस्थापन गर, उसले भन्ने नै दियो, उसले व्यवस्थापनको ठाउँमा मार भन्यो होला कोही प्रधानमन्त्रीलाई होइन, जस्तै केपी ओलीले भने जस्तो लाग्यो विरोध आयो, उसले भन्ने नै त्यही हो, तर अरू गर्नु त अरू कर्मचारी साइन्सको कुराहरू तल छ नि त, त्यत्रो विभाग छ, अहिले त विज्ञान मन्त्री नै आइसक्यो होइन, उनीहरूले भन्ने हो नि त स्टडी यसरी बनाउने, त्यो एउटा विज्ञानको कुरा, अनि अर्को कुरा चाहिँ हामीसँग विज्ञान त पहिले रहेछ त, यस्तो अब वन्यजन्तुहरूलाई कसरी व्यवस्थापन गर्ने सहकार्य कसरी गर्ने, त्यो कुराहरू चाहिँ हामीले किन तर्छ नि,
1: तपाईँले अलिकति जोड्नु पनि भयो परापूर्व कालदेखि नै मिलेर अथवा व्यवस्थापन गरेर बसेको थियो भन्ने, गाउँघरतिर परापूर्व कालदेखि आदिवासी र स्थानीय ज्ञानको आधारमा बाँदर र बँदेल दुम्सी यिनीहरूको व्यवस्थापन गरिन्थ्यो भनिन्छ, त्यस बेला चाहिँ कतिको प्रभावकारी थिए त्यतिखेर,
0: गजब कुरा गर्नु, गजब मसँग अनुभवहरू छ होइन, अनुभवहरू यस्तो छ कि जस्तै म चेपाङको ठाउँमा गएको छु हेर्नुहोस् होइन, जस्तै चितवनको वरिपरि माथितिर त्यो ठाउँमा चाहिँ मैले काम गरेँ अलिअलि होइन, काम गर्दाखेरि उनीहरूले चाहिँ कल गर्छ, उनीहरूको चाहिँ सिस्टम रहेछ कि, बाँदरलाई चाहिँ सबैलाई मार्ने होइन, उनीहरूको मौसम हुन्छ, टाइम हुन्छ, होइन। अनि अहिले बाँदरको समस्या त्यो छेपाङको एरियामा छैन। तपाईँले भन्नुहुन्छ नि यो मगरहरूको एरियामा जानुभयो भने बाँदरको समस्या हुँदैन, यदि चाहिँ उहाँहरूले कस्टमरी ल चाहिँ प्रयोग गर्न पाउने हो भने, त्यसलाई गैर कानुनी नबनाउने हो भने, किनभने उहाँहरू ऐरा खेल्छ, जस्तै मेरो गाउँमा चाहिँ ऐरा खेल्ने चलन छ, कुन महिनामा खेल्ने होइन हाम्रो, अनि कुन बेला खेल्न पाइँदैन फेरि अरू बेला, होइन, त्यो गाउँको एउटा समितिहरू हुन्छ, कुन बेला चाहिँ त्यहाँ जाने, उदौली उमौलीहरू हुन्छ, प्रजननको समयलाई चाहिँ उ गर्ने, सूर्य उदाउने र सूर्य अस्ताउने पछि गर्न पाएँ, त्यस्तो कानुनहरू छ नि त, धार्मिक उपन छ नि त, अनि पँधेरा आएको बेला त्यो पानी खाएको बेला नमार्ने, गर्मीलाई नमार्ने, त्यस्ता कुराहरू छन् होइन, खेतमै अन्त हान्ने हो भन्ने खालको त्यस्तो हो, किनभने त्यो चाहिँ विदेशतिर त्यस्तो कानुनहरू छ कि, तपाईँको भित्र आउँछ भने त्यो जनावरलाई उ गर भने, किनभने वाइल्ड लाइफ भन्ने कहिले पनि सिद्धिँदैन नि, जबसम्म चाहिँ एकदमै डिजास्टर जाँदैन, क्रिटिकल लेभलसम्म तल हुन्छ छिप्दैन कि, तर चाहिँ हामीले त्यो लेभलमा नि झार्ने होइन नि, होइन, त्यो त कुन लेभलमा झार्छ भने जुन बेला चाहिँ व्यापारिक प्रयोजनको लागि गर्छौँ, त्यही भएर हाम्रो नेपालले चाहिँ विभिन्न चाहिँ सन्धिहरू गरेर चाहिँ कि यो अन्तर्राष्ट्रियहरूमा, जस्तै आयल 169 अब साइटिसको कुरा छ, व्यापारिक प्रयोजनमा नगर भन्ने, तर चाहिँ प्रसङ्ग के हो भने त्यो देशमा कुन चाहिँ फिट हुन्छ नि त भनेको छ नि त, यसको मतलब चाहिँ तपाईँले देख्नुभयो नि त अस्ट्रेलियामा त्यो कङ्गारू के हो त्यहाँको राष्ट्रिय जनावर हो नि, तर संख्या एकदमै बम भयो नि, होइन, अनि पठाइदिएर गर्यो उनीहरूले त्यो बेला स्टप गर्छ जुन बेला चाहिँ अब गर्नुहुन्न, अनि आदिवासीको तरिकाहरू पनि त्यो रहेछ कि पहिला, किनभने तपाईँ आफै कल्पना गर्नु, चितवनमा ल पहिला चाहिँ निकुञ्ज हुनुभन्दा अगाडि चितवनभित्र नै त्यहाँ थारूहरू बस्थे, पदमपुर त पछि निकालेको हामीले देखेछौँ, होइन, जुन बेला चाहिँ निकुञ्ज नै थिएन, जुन बेला ऐन थिएन, होइन, त्यो बेला त उहाँहरूले चाहिँ गर्ने हो नि त, जुन बेला बढी हुन्छ घर घरमा आउँछ, अनि संख्या कम भयो त अलि आफै मान्छेले खोज्दै जाँदैन, त्यो व्यापार त होइन, त्यो जब आउँछ हान्ने त हो, त्यस कारण त्यो चाहिँ एक प्रकारको वैज्ञानिक खालकै हो, होइन, त्यसलाई चाहिँ हामीले चाहिँ वैज्ञानिकै भन्नु पर्यो, त्यसलाई हामीले नलेखेको पो हो त, हो होइन, आवाज नआएको हो त, हो,
1: त्यसमा व्यावसायिकता जोडिन चाहिँ दिनु भएन, तर हाम्रो परम्परागत ती चलनहरूले व्यवस्थापन भूमिका चाहिँ खेल्छन् एकदम,
0: नेचुरल रूपमा चाहिँ दिनु भएन, तर चाहिँ भोलि चाहिँ अलिक अहिले इकोनोमिक उसमा त्यसलाई कसरी गर्ने त अर्को स्ट्राटेजी भयो नि त, तर कन्फ्लिक्टको लागि जुन द्वन्द्वहरू भइरहेछ त्यसलाई चाहिँ व्यावसायिक होइन, तर त्यो चाहिँ एउटा अर्को तरिका नि हो, फेरि चाहिँ व्यावसायिकतिर जोडेर, व्यावसायिक भनेको कन्ट्रोल वेमा, म्यानेजमेन्ट वेमा हो नि त गर्ने, त्यसरी गर्न सकिन्छ, जस्तै चाहिँ अहिले चाहिँ तपाईँ कुरा गर्नुहुन्छ नि, 1 अरब रुपियाँ त प्रत्येक वर्ष चाहिँ नेपालको चाहिँ प्रत्येक वर्ष चाहिँ यही मान्छे मारेको केसमा अब बालीनारी चौक पशु चौपाई गरेर 1 अरब रुपियाँ खर्च हुँदो रहेछ
1: क्षतिपूर्तिको
0: नाममा, यो त पैसा मात्रै जाने, हेर्नुहोस् त्यहाँ अपरेसन गर्ने कर्मचारी हो छँदै छ, होइन, नेपालको चाहिँ अहिलेको ऊ हेर्ने 18 अरब रहेछ कि वनको टोटल बजेट, 4-5% त यो उमै जाँदो रहेछ, हेर्नुहोस् त त्यहाँ कर्मचारी छन्, त्यहाँ अरू काम गर्छ, दुनियाँ छ नि, त्यो कति जाँदो, यो त सिधै पैसा गयो नि, कति ऊ हुँदो रहेछ, हामीले त सानो एउटा रकम लिएर यसलाई चाहिँ राम्रो चाहिँ ऊ गरेर रणनीति चाहिँ बनाउनु पर्यो, त्यो फेसबुकमा मागेर ऊ गर्ने होइन कि, होइन, यो चाहिँ साँच्चीकै सरकारवालाहरूसँग बस्ने, यहाँ त छन् नि त मान्छेहरू, विज्ञहरू छन् बिचरा, होइन, त्यत्रो कोही बाँदरमा गरेका छन्, कोही बाघमा गरेका छन्, उहाँलाई जम्मा गरेर एक दिन कस्ती गरेर गर्दा के फरक, अनि रियल चाहिँ दुःख पाउने मान्छेहरू पनि कुरा सुनौ न हामी, होइन, चितवनतिर जाउँ, बर्दियातिर जाउँ, पर्सातिर जाउँ, बाघको कुरा सुनौ, अलि बाँदर समस्या भएको ठाउँ बाँदरतिरको सुनौ, सबै ठाउँ बाँदरको छ भन्ने पनि छैन फेरि, किनभने अहिले मैले भने चेपाङ एरिया जाने भने बाँदर सिकाइदिन्छ कसरी म्यानेज गर्ने, मगर गाउँमा जाने भने बँदरलाई कसरी गर्ने भन्ने सिकाउँदैन,
1: एकदम पानीको पर्वत विशेष बदलिने नेपालमा अहिले हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका बारेमा डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौं, कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल,
3: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
2: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सड़क र सवारी।
4: के मान्दा तान्त्रिक हुन्छ Oh, sí, Powerball.
5: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
6: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
7: तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ.
8: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
7: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं.
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ.
7: प्राविधिक शिक्षा आजको आवश्यकता.
10: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रूरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो.
7: प्रवेश परीक्षा असार 25 गते बिहिबार.
10: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर
7: फोन 01-5221-5100 97418-2096
10: वेबसाइट www.nec.edu.np.

0: ठाकुरा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिँदो नेपाल पानी र पर्वत विशेष बदलिँदो नेपालमा अहिले हामी मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका बारेमा डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ अहिलेसम्म भइरहेका अलिकति अध्ययन बहस र यथार्थको खाडलको बारेमा चर्चा गरौं। वन्यजन्तुको बारेमा अध्ययनहरू कामहरू भइरहेका छन् धेरै नै, खर्च अहिले तपाईँले भनिहाल्नुभयो, व्यवस्थापन अथवा क्षतिपूर्ति नाममा विभिन्न किसिम धेरै भइरहेका छन्। तर समस्या झन्झन जटिल बन्दै गएको छ, ती धेरै जटिल बन्दै जानुको पछाडि तपाईँ के कारण देख्नुहुन्छ?
2: यसको समस्या के भयो भने अब मेन चाहिँ हाम्रो घाउ के कारणले हुन्छ भन्न पत्ता नलगाउने खालि घाउलाई टाल्ने काम मात्रै भयो कि अहिलेसम्म अध्ययन नभएको नै होइन। थुप्रै अध्ययनहरू धेरै भए, चाहे बाँदरको विषयमा होस्, चाहे बाघको विषयमा होस्, चाहे चाहिँ बदलको विषय, थुप्रै अध्ययनहरू भयो। त्यो अध्ययनहरूलाई नि एक ठाउँ राख्न पर्यो, किनभने निकुञ्ज छ या वन छ होइन, त्यसले हो नि त निकाय हेर्ने। गाउँपालिकाहरूले नि यो राहतहरू ठाउँ ठाउँमा मैले देखिरहेको छु होइन, त्यो कुराहरू चाहिँ अलिकति कन्सोलिडेट फर्ममा एउटा कुरा राख्ने कुरा भयो। बन्द किन हुन्छ? मुख्य चुरो कुरो तिरै गइएन कि हामीलाई रोग किन लाग्छ? जंगली जनावरले मैले ठूलो ग्याप देखेको, त्यही भने नि त हामीले चाहिँ राहतहरू दिने, हामीले एउटा समयमा चाहिँ प्रोटेक्सन गरौँ भनेर लागियो, कानून त्यस्तो बनाइयो। अब समय के आयो त? अब त जनावर चाहिँ बढेको भनेर गुनासो आयो, बढ्न पनि बढेछ संख्याले, बाघकै संख्या हेर्दाखेरि डब्लिङ द टाइगर भएको छ, सबभन्दा गनेको। हिउँचितुवाहरू पनि संख्या बढिया छ, बाँदरको चाहिँ ठ्याक्कै नम्बर नभए पनि तपाईँ हामीले नि अनुभव गर्न सक्छौ, चारैतिर फैलिरहेछ, हिमालतिर पनि देखिन लाग्यो बाँदरहरू। अब मान्छेले के भन्छ भने होइन त्यहाँ जंगलमा फलफुल लगाऊ भन्छ होइन। ए बा, म अस्ति 25 वर्षपछि मेरो गाउँमा गए, मेरो गाउँको त्यो भैँसी चराउने चम्मुरमा, चम्मुर भनेको चौर, जहाँ चाहिँ कुनै ऐसेलोहरू केही पनि हुँदैन होइन, त्यहाँ त मैले ऐसेल टिपेर खाएँ। भनेपछि त त्यो बेयर ल्यान्ड जहाँ चाहिँ खाली जग्गाहरू थियो त्यहाँ त ऐसिलोहरू फलफुलहरू रहेछ नि त। बाँदरलाई खाने ठाउँ नभए तर बाँदरको पनि इन्ट्रेस्ट के हुन्छ? सजिलो खानेकुरा खाने हो नि, बाघले पनि सजिलो खानेकुरा खाने हो नि। अझ बाघको कुरा गर्नुहुन्छ अन्त कस्तो भने, मैले चाहिँ त्यो सम्बन्धी अलिकति काम पनि गर्ने भएको हुनाले होइन, विज्ञानको काम गर्ने, बाघको आफ्नो टेरिटोरी हुन्छ हेर्नुहोस्, एउटा बाघको, एउटा बाघले अर्को बाघलाई बस्न दिँदैन त्यहाँ। अब जस्तै चितवनमा चाहिँ कति छ बाघलाई हेर्नुहोस्, अस्तिको स्टेट अनुसार चितवनमा चाहिँ 128 एडल्ट बाघ छ भन्छ, त्यसको कति हो 932 स्क्वायर किलोमिटर हो जम्मा एरिया। एउटै बाघको चाहिँ 50-60 स्क्वायर किलोमिटर चाहिँ हुनुपर्छ। भाले र पोथीको अलिक फरक फरक हुन्छ होइन, भालेले ठूलो एरिया लिन्छ, 2-3 पोथी पनि राख्न सक्छ, पोथीको नि एरिया हुन्छ। तर एउटा भालेले मानिलियो न यसको चाहिँ आधा बाघ छ भने, ल 50 बाघ छ भने त पुगेन नि त त्यहाँ त। अनि त्यो नपुगेपछि त्यही एउटा भाले बाघ को एरियामा अर्को बाघ छिर्दैन, छिरिहाल्यो भने उनीहरूको लडाई हुन्छ, अनि त्यो बाघ त बाहिर निस्किनु परेन। एउटा त्यो भयो, अर्को चाहिँ भर्खर यौँहरू त्यो 20-22 वर्ष गरेको बाघहरूले आफ्नो टेरिटोरी खोज्दै यता बफरजन भन्ने भनेछ। त्यो बफरजन भन्ने नि कस्ता नीति, द्वन्द कम गर्ने भने त्यही बफरजनले झन् द्वन्द बढायो होइन त। तपाईँले त्यो देख्नु भएन, मानिस कुनै द्वन्द, त्यो पैसाको पनि द्वन्द, जंगली जनावर मानवीय द्वन्द नि त्यही अहिले धेरै मान्छेहरू त्यहाँको आत हामी समाधान गर्ने भनेको त त्यो पो द्वन्द भयो कि। ल फेरि थपाउँला अरे यता जंगल, फेरि बाघ आउँदैन यता, बाँदर आउँदैन, त्यस कारण त्यस्तो खालको होइन। अब हामीले चाहिँ साँच्चै कि म्यानेज गर्ने हो भने अब चाहिँ पपुलेसन पनि कति राख्ने हो त, त्यो त एकदम वैज्ञानिक हिसाबले गर्नुपर्छ। कोही ठाउँ वैज्ञानिक, कोही ठाउँ कस्टमरी हिसाबले गर्नुपर्छ। अलिकति एकदम टार्गेटेड स्पिसिसहरू जो चाहिँ अन्तर्राष्ट्रियहरू मानि गरिरहेका छौँ एग्रिमेन्टहरू, त्यसलाई पनि हामीले चाहिँ लिस्टहरू चाहिँ रणनीतिहरू चाहिँ यस्तो छ है नेपालको, हाम्रो यो हो भनेर वैज्ञानिक रूपले भन्न सक्नु पर्यो नि। हामीले चाहिँ हाम्रो क्यापेसिटी यति छ, हाम्रो क्षमता, त्यो त भन्नै पर्छ। हेर्नुहोस् हाम्रो कोठाको क्षमता छैन तर हामी गर्छौँ भन्दै जमानी एग्रिमेन्ट गर्यो अनि पैसा लियो, तर द्वन्द चाहिँ बढ़िराख्ने।
1: जस्तो आजकल चाहिँ यो विषयमा बहस र सुझावको चाहिँ एकदम बाढी नै आएको छ, सरकारले पनि समाधानको लागि उपायहरू मागिरहेको छ। साँच्चै यसरी गरेका छलफलहरूले समाधान दिन्छ कि? अहिले तपाईँले अलिकति चर्चा गर्नुभयो यस्तो एकदमै घोत्लिएर विज्ञहरू राखेर छलफल गर्नुपर्ने आवश्यकता नेपालमा टटकार भएको
2: छ, एकदमै तत्कार हो यो चाहिँ के भन्दाखेरि त्यो फेसबुकमा गफ दिएर त्यस्तै गर्ने होइन। अलिकति विज्ञ भने के हो र, केही पनि होइन, तपाईँ पनि विज्ञ होला भनेको के भन्दा त्यो सम्बन्धी काम गरेको मान्छे हो, जो चाहिँ साँच्चै गरेर काम गरेको अनि त्यो क्षेत्रको मान्छेहरू जहाँ चाहिँ एकदम, जस्तै हामीले यहाँ धेरै कुरा गर्नु परेन, वन्यजन्तुमा अहिले इस्यू जुन जुन आइरहेको छ सनसेट ल नै प्रयोग गर्ने हो कि, जुन समयमा जस्तो परिस्थिति आउँछ त्यस्तो खालको रणनीति लगाउने। अहिले वन्यजन्तु भएकोमा चाहिँ एउटा बाघको कुरा गर्नुपर्छ, एउटा कमन लियोपार्ड भन्छ नि अर्को चितुवा जस्तै उदाहरणलाई चाहिँ 2018 देखि 2025 सम्म चाहिँ त्यो तनहुँमा मात्रै 16 जना चाहिँ मान्छे मारेछ कमन लियोपार्डले मान्छे भने बालबालिका मारे हेर्नुहोस् त त्यहाँ चाहिँ हुन त त्यो त वन क्षेत्र हो तर पठाउन त निकुञ्जली हो त्यसलाई चाहिँ ट्रान्सलोकेसन त्यहाँ मान्छे मार्ने बाघलाई चाहिँ समातेर गर्ने भनेर पठाउँछ लग्छ त्यहाँ फेरि अर्को मारिरहेको छ होइन त्यो भयो नि त भनेपछि अब हामीले गर्ने एकदमै टार्गेटेड स्पिसिस जस्तै बाघको कुरा बाघको द्वन्द कसरी गर्ने बाघ कति नम्बरको कुरा नि हो कि त्यसमा यसमा अन्त कुनै पिर मान्नै पर्दैन यदि बढी छ भने ठोक्ने हो ठोक्ने भनेको चाहिँ त्यसलाई उ गर्ने होइन कसरी गर्ने होइन कसरी व्यवस्थापन गर्ने हो हामीले चाहिँ त्यसलाई टुरिज्ममा जोड्ने हो कि अघि कुरा आएको थियो नि अर्थात चाहिँ ठाउँको ठाउँ उ गर्ने हो कि होइन कहिलेकाहीँ ठाउँको ठाउँ नै गर्नुपर्ने हुन्छ त्यो सिचुएसन अनुसार गर्ने हो कि बाँदर कुरा आएको छ बाँदरको नि संख्या चाहिँ साँच्चै बढेछ भने बाँदरलाई नि हामीले चाहिँ कल गर्ने हो ऊ मात्र लिनु पर्यो नि त त्यसको लिमिटेसनमा त होइन एउटा कोठाभित्र कति राख्ने भन्ने त एउटा म्यानेजरले गर्नु पर्यो नि उसको यो तपाईँको उज्यालो एफएममा कतिजना चाहिँ मैले चाहिँ ठेक्न सक्छु भन्ने हो नि त होइन तपाईँ त्योभन्दा बढी भने के हुन्छ भोलि चाहिँ आन्दोलनै सुरु हुन्छ हेर्नुहोस् तपाईँलाई तलब थोरै हुन्छ इन्सेन्टिभ थोरै हुन्छ तपाईँको ऊ यहाँ बस्ने ठाउँ स्पेसै थोरै हुन्छ त्यो ठ्याक्कै त्यही हो कि मान्छेलाई जसरी चाहिँ हामीले घरमा चाहिँ व्यवस्थापन गर्छौ होइन त्यसरी हो नि त किन मान्छेहरू चाहिँ यो छुटबारा किन भयो होला त
1: जस्तै छुन्ने हुँदैन भन्ने कुरामा चाहिँ पछिल्लो समयमा आउँदा हाम्रा पुर्खाहरूले त व्यवस्थापन त गर्दै नै आएको हो नि त्यो भएर हामीलाई त्यो पाप लाग्छ कि भन्ने अथवा हामीले गर्नै हुँदैन भन्ने कुरा पनि जानु हुँदैन भन्ने कुरा कतिको बुझाउनु जरुरी
2: होइन पाप त केमा लाग्दैन हामीले सास फेर्दा पाप लाग्छ सास फेर्दाखेरि एउटा अन्त भन्नु भएन कुन धर्मले म एकदम धर्मको केही पनि विरोधी होइन म बायोलोजिकली स्पिकिङ सास फेर्दा पनि हाम्रो माइक्रो अर्गनाइजम त भित्र छिरिरहेछ नि छिरै छैन बोल्दाखेरि छिरिरहेछ भइरहेछ त यसको मतलब हामीले चाहिँ कसैको पनि अस्तित्वलाई चाहिँ लभ गर्नुपर्छ उसको अस्तित्व चाहिँ बिगार्ने होइन तर चाहिँ उसको चाहिँ बढी ज्यादती भयो भने त्यसलाई चाहिँ हामीले कन्ट्रोलमा त लिनुपर्छ नि त्यस कारणले यसमा चाहिँ हामी कुरा गर्न सक्छौ कसरी म्यानेज गर्ने भनेर होइन वैज्ञानिक हिसाबले अर्थात हाम्रो कस्टमर हिसाबले होइन त्यस्तो भइरहेको थियो त
1: अहिलेका पछिल्लो समयमा जति पनि बहस अथवा सरकारी कार्यक्रमहरू तपाईँले देख्नुहुन्छ ऐनहरू अथवा पछिल्लो समय सुधार हुन खोजेको कुराहरू कतिपय अवस्थामा बाँदर मदन लगायतलाई कृषिको हानिकारक जीव घोषणा गरेर त्यहाँनिर मार्न पनि पाउने भन्ने किसिमको खुकुलो अवस्था पनि पुर्याएको छ यी कुराहरूले कतिको व्यवस्थापनको लागि चाहिँ राम्रा उपायहरू दिन थालेको छ कि अझै अलिक धेरै काम गर्नु बाँकी देख्नुहुन्छ
2: त्यो यस्तो भयो कि त नीति नियम बनाउने तर चाहिँ प्र्याक्टिकल व्यवहारमा चाहिँ अहिले पनि देखिएन बनायो अनि एउटालाई अड्काउने हेर्नुहोस् जस्तै तपाईँले देख्नु होला नि यो वन्यजन्तुलाई चाहिँ व्यवसायको गर्ने भन्ने के लिस्टहरू छ तर त्यो अहिलेसम्म कसरी गरेको मैले देखेन किनभने त्यो यस्तो लेम्बी छ कि गर्नै नसक्ने खालको कि अलिक सजिलो बनाउनु पर्यो नि किन अप्ठ्यारो बनाउनु त्यसलाई एकदम स्ट्रेट फरवर्ड गर्नु पर्यो जस्तै उदाहरणलाई तपाईँ चाहिँ कस्तो कस्तो कानुन अरू देशमा भएको कानुनहरू कोही कोही कस्तो नै हुँदो रहेछ भने अब हाम्रो नेपालको त मैले भने तपाईँलाई आक्रमणै गर्न आने मार्ने भने आक्रमण गर्दा मार्न सकिन्छ सकिन्न होइन बाघ जस्तो कुरा आयो भने होइन त्यो टुक्रै कुराहरू भयो कि हामीले चाहिँ त्यसको कारण के मुख्य कारणै त्यो पपुलेसन बढेको हुनाले त्यो भयो भने अर्थात् हाम्रो कारण नै हो नि त फेरि यहाँ त हामी चाहिँ वन्यजन्तुलाई मात्र दोष लगाउने यदि चाहिँ मान्छेले पनि नेग्लेक्ट गर्यो भने त्यसलाई पनि कारवाहीको भागीदार बनाउनु पर्ने भयो क्या अब त हो कि नै ल भन्नुहोस् त केही कारवाही त गर्नु पर्यो नि त रिस्की ठाउँमा जुन अलि प्रोहिबिटेड गरेको एरियामा गएर चाहिँ नाङ्गोमा गएर अनि त्यहाँ बदनाम हुन्छ नि हेर्नुहोस् अहिले त हाम्रो के भइरहेछ भने वन्यजन्तुहरू पनि हाम्रै साथीहरू हुन् होइन इको सिस्टमको एउटा ऊ हो नि त्यो नेक्सस भन्दा नि इको सिस्टमको पाटो हो एउटा भएन भने अर्कोलाई गाह्रो भने होइन एउटा फुड चेन हो होइन एउटा टुक्रियो भने सिद्धियो होइन एउटा माल गयो भने त गयो नि तिनीहरू हाम्रै साथीहरू हुन् तर त्यो साथी त्यो बेलासम्म हुन्छ जुन बेला चाहिँ अर्कोले अर्कोलाई चाहिँ एकदमै क्षति गर्दैन त्यो बेलासम्म हो त्यस कारणले चाहिँ यसमा हाम्रो कानूनहरू चाहिँ यस्तो बनाउनु पर्यो समय सापेक्ष बनाउनु पर्यो चितवनमा के कानून बनाउने हो साइन्टिफिक नै हुनु पर्यो कि नेपालको लागि सबै एउटै भन्ने पनि भएन हिमालको लागि पहिला बेला मलाई याद हुन्थ्यो कि म निकुञ्जको साथीहरूलाई होइन त्यो गेमिस अडोलाई तालिम दिन जान्थे डोल्पातिर जुत्ता लगाउँथे चितवनको ज्याकेट लगाउँथे चितवनको निकुञ्जको है होइन भाइ तिमीहरूको अलि डाउन ज्याकेटहरू अनि ट्रेकिङ जुत्ताहरू छैन होइन हामीलाई उसले बन्दोबस्ती सामानहरू यही दिन्छ सर हाम्रो स्केलै हो असल चेन्ज गरिरहेछ असल चाहिँ माथि डाउन ज्याकेट ट्रेकिङ जुत्ता फरक हो नि त चितवन बस्नेहरू हो त होइन त्यो त्यस्तै बाघलाई गर्ने एउटा कार्यविधि होला बाँदरलाई गर्ने कार्यविधि होला पपुलेसन म्यानेज गर्नुपर्ने गर्नु पर्यो नि त कल गर्नुपर्ने हो नि राहत दिन ठाउँ एउटा कुरा भयो मान्छेले पनि कहाँ के नगर्ने एकदमै टुरिज्ममा हुन्छ नि ट्रेकरले के गर्ने नराम्रो नहुनलाई हैन पर्यावरण नबिग्रिनलाई अनि होटलवालाले के गर्ने भैयाले के गर्ने त्यो सबै कुरा चाहिँ यो यसमा नै अब हामीले गर्नुपर्ने जरुरी छ कि कृषकले कुन लेभलसम्म गर्ने कृषकले नि आफ्नो उता सुरक्षा गर्न पर्यो नि अथवा आफ्नो ज्यानहरू कसरी सुरक्षा तर त्यो भन्दैमा पहिले आफ्नो सुरक्षा आफै गर्न सकेन बाघ जति पाले हुन्छ भन्ने होइन कि बाघ पनि एउटा लिमिट हुनु पर्यो नि त कहाँसम्मले नि भोलि बफर जान काठमाडौँसम्मले नि नारायणगढसम्मले नि होइन मान्छे पनि त बाँच्नु पर्यो फेरि
1: झन्डै 50 वर्षभन्दा अगाडि नै चाहिँ संख्या जोगाउनको लागि संरक्षणको कडा नीति जुन ल्यायौं त्यो नीति अब चाहिँ अलिकति फेर्नुपर्छ त्यो नीति अनुसार संख्या निकै बढ़िसक्यो अब व्यवस्थापन गर्नुपर्छ भन्ने कुराको चर्चा चाहिँ हाम्रा सरकारी निकायहरूमा पछिल्लो समय अब चाहिँ व्यवस्थापन गर्नुपर्छ भन्ने चासो कतिको पाउनुहुन्छ
2: अहिले चाहिँ नयाँ साथीहरू आउनु भएको छ नयाँ चाहिँ पढाइ गरेर आउनु भएको छ विदेश पढ्नु भएको धेरै जस्तो चाहिँ निकुञ्ज वनमा त बाहिरै पढेका साथीहरू हुनुहुन्छ अझ पहिला कस्तो थियो भने हामीभन्दा अग्रजहरू चाहिँ जुन बेला चाहिँ अलिकति वाइल्ड लाइफ पनि कम भइरहेको थियो ट्रेडहरू बढ़िरहेको थियो एकदम डिजास्टरहरू हुन्थ्यो त्यो बेला चाहिँ अलिकति जोगाउनु पर्ने नै भएको अनि पढाइ पनि त्यही स्टाइलको हुन्थ्यो जस्तै उदाहरणलाई चाहिँ देहरादुनतिर पढेको इण्डियाको कानूनहरू चाहिँ पुरा चाहिँ डिएफओ र वार्नेस आवर त्यही हुनुहुन्थ्यो होइन अनि त्यही पढाइहरू हुन्थ्यो सुनै नहुने भन्ने खालको नि हुन्थ्यो नि त होइन अनि निकुञ्जको यस्तो हो कानून भन्ने पनि थियो नि त तर पछि चाहिँ के हो भने अहिले एकाडेमिक पनि यसरी हो कन्जर्भेसन यो बायोलोजी यो होइन फरक फरक हो नि त भन्ने नयाँ किसिमले चाहिँ साथीहरू आउनु भएको छ तर उहाँहरूको आवाज के भन्छ भने ऐन त छुनै हुन्न 2029 त हाम्रा चाहिँ जिजुबाजेले गरेका चाहिँ ऊ चाहिँ कानून चाहिँ छुनै हुन्न हाम्रो संविधान बद्लिसक्यो संविधानमा विभिन्न बद्लिसक्यो नि त अब जस्तो उदाहरण तपाईँलाई म के दिन्छु भने ल दलितलाई अहिले चाहिँ संविधानमै उ गरेर दिइरहेको छ तर भोलि यस्तो पनि दिन आउँछ भोलि 10 वर्षपछि 20 वर्षपछि त्योबाट कल्चर अब अप्रेसबाट हटिसकेका हुन्छ नि त अनि त्यो बेला पनि त्यही कानून लगाउने त्यो बेला कोटा दिने त्यो बेला नि दिने हो र त्यो बेला त उहाँहरू अब सक्षम हुन्छ फेरि सक्षम हामीले उहाँलाई जस्तै उदाहरणलाई भन्नुहुन्छ भने म चरा पनि हेर्छु बर्ड वाचिङमा चाहिँ गुण हुन्छ नि गुणमा खुब चाहिँ आमाले बाउले मिलेर चाहिँ त्यहीँ लिएर चारो खोज्दै खुवाउँछ आफ्नो ज्यानलाई रिस्क लिएर होइन जब बाहिर त्यो निस्किन्छ एक्सन फ्लो गर्छ तर पछि पछि चाहिँ उसले खाना दिन नि छोड्छ कि यसो जिस्काउँछ खानदिन नि छोड्छ है त्यो भने के भन्दाखेरि अब आफै बाँचे है भनेको होइन त्यस्तै कानूनहरू पनि अब फरक फरक हुनु पर्यो बदलिँदो परिस्थिति अनुसार कुनै दिन चाहिँ बाघ चाहिँ बढ्यो भने अब बाघलाई चाहिँ ठिक गर्नु पर्यो नि त होइन त्यसलाई कसरी गर्ने हो अर्कै विषय हो तर पपुलेसन पनि म्यानेज गर्ने हो व्यवस्थापन गर्नुपर्छ यसमा कुनै ऊ छैन अब त कसैले चाहिँ भन्छ नि यो चाहिँ हाम्रो त धर्म कुरा गर्ला धर्म कुन धर्म हो तपाईँले कुन चाहिँ धर्म मान्ने नेचुरल धर्म मान्ने अन्त कम्पिटिसन हुन्छ एउटाले अर्कोलाई मार्ने पनि त हो नि त नेचुरल धर्म त्यही हो तपाईँलाई मार्न आउँछ नि तपाईँले पनि मार्न पाउनु पर्छ नि त
1: अहिले धेरै जसो बाँदरको जुन एकदमै बिगबिगी देखिन्छ मध्य पहाड़को क्षेत्रमा त्यहाँका पालिकाका प्रमुखहरूले चाहिँ त्यही भन्नुहुन्छ हामीलाई कम्तीमा ल तिमीले व्यवस्थापन गर तिमीले अलिकति मारेर संख्या घटाऊ भन्नेदेखि हामी सक्थ्यौं तर त्यो भन्दै नै हामीलाई संघीय सरकारले दिँदै दिने नै भन्नुहुन्छ पालिकामा दियो भने कस्तो
2: तपाईँको क्वेसन मैले बुझेँ म अहिले भर्खर चाहिँ धोरपाटन एरियाबाट फर्किया छु हिजो फर्किया हो मलाई त्यहाँको गाउँपालिकाले बोलाएको थियो सिकार आएर सम्बन्धी कुरा गर्न अनि त्यहाँ चाहिँ त्यो एउटा सार्वजनिक थियो मलाई सबभन्दा हाँसुटेको एउटा रमाइलो के लागेको थियो भने भाषण गर्ने मान्छे यति धेरै कि हामी चाहिँ छलफल गराउँला भन्नभन्दा नि एउटा एमालेको भन्छ एउटा काँग्रेसको भन्छ एउटा चाहिँ कुन पार्टीको भन्छ माओवादीको भन्छ अहिले राष्ट्रपतिको फेरि नयाँ भन्छ है प्रतिनिधि भन्छ पहिला के हुन्थ्यो भने ग्रुप ग्रुपको हुन्थ्यो बर यो चाहिँ यो घरती थरको यो थरको होइन प्रतिनिधि भन्छ नि अब यस्तो खालको समस्याहरू छँदैछ होइन त्यो यो एक प्रकारको हो यो इभोल्युसनले तपाईँको क्वेसन बाँदर जस्ता कुरा जसलाई चाहिँ हिजो आदिवासीहरूको आफ्नो कस्टमरी लले म्यानेज गरे थियो बँदेल जस्ता कुरा यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने हो नि ए फिमेललाई पनि मारेछ बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ तर उहाँहरूले कानून बनाउने हो नि त उही गाउँले नै गर्छ नि त हाम्रो दुई त फाइदा हुन्छ तपाईँ चाहिँ माथि उता रुकुममा गएर यहाँको सरकारी मान्छे गरेर ल बाँदर कल गरेर त्यो अझ के भ्याक्सिन लगाएर के त्यो बच्चा नपाउने बनाउने कुरा नि थियो होइन त्यस्तो पनि हुन्छ भने त्यो हाम्रो जस्तो गरिब देशमा होइन सजिलो त के भने त्यसको पपुलेसन म्यानेज गर्ने उनीहरूलाई जिम्मा लगाउने मनिटर पो गर्ने हो त हामीले त उनीहरूसँग सबैसँग चाहिँ उहरू हुन्छ अब त कागजमा बनाउने नि त वर्षमा हामीले यो गर्ने भनेर अलिकति पैसा छुट्याउने चेपाङमा गयो भने कति सजिलो होइन, त्यहाँ गएर हामीले गाइड मात्रै गर्ने मोनिटर गर्ने जिम्मा लगाउनु त उहाँलाई त्यो भयो भने के भन्छ नि हाम्रो सरकारले नै आर्थिक भार परेन नि, हामीले त्यो विदेशी ऋण पनि लिनु परेन नि, यहाँ त वन्यजन्तु काम गर्ने भनेको हेर्नुहोस् सब विदेशी ऋण लिएर त्यो कुराहरू एउटा त्यो युएसएडले दिनु छोड्यो मात्रै होइन, कोविडको बेलामा दुई तीन वर्ष कोहिरिएर आएन विदेशीहरू फेरि होइन, अनि त्यहीले चाहिँ कतिपय सगरमाथा जस्ता निकुञ्जहरू अन्नपूर्ण जस्तो संरक्षण क्षेत्रहरू त्यही हन्टिङ रिजर्भहरू त्यही पैसाले चाहिँ चलिरहेको रहेछ कि, घिटी घिटी चलिरहेको रहेछ, अलिअलि नाफा नि त्यो हो, त्यो पैसा आउनु लगाएपछि त त्यो पैसा छैन, अब कसरी म्यानेज गर्नु त भनेपछि त हामीले चाहिँ खासै पहिलाको त्यो म्यानेजमेन्ट पनि बिग्रेको त केही पनि छैन रहेछ नि त।
1: जस्तै यहीँनिर चाहिँ अहिले पनि पालिका विशेष गरी नगरपालिका गाउँपालिकाहरूको एकदम धेरै गुनासो, वनको पनि धेरै कारण हामीसँग अधिकारै छैन, वनका व्यवस्थापनका कुराहरू पनि सँगै हेर्ने सिधै वन्यजन्तुहरू त झन् हामीले त्यो छुने चलाउने हाम्रो कहीँ छैन भन्नुहुन्छ, तपाईँले भन्नुभयो जस्तो स्थानीय स्तरमा नै तिमीहरूको ठाउँमा संख्या चाहिँ व्यवस्थापन गर अथवा त्यसको व्यवस्थापन गर त्यसको अस्तित्व नमार्छ भनेर दिनु कतिको ढिलाइ भयो, अब दिनुपर्ने
2: किनभने यो त वैज्ञानिक तरिकाले दिने हो नि, त्यहाँ पनि त्यो यसको मतलब जसरी गर भनेर दिने त होइन, व्यवस्थापन गर्नुहोस् जस्तै एउटा गाउँपालिकालाई दियो त्यो गाउँपालिकाभित्र पनि थुप्रै समाजहरू छ उनीहरूले पनि योजना बनाउँछ, जसरी त्यो सामुदायिक वनको कार्ययोजना बन्यो नि त्यसै कार्ययोजना बनाएर त्यो त मजाले त्यहाँको चाहिँ जस्तै चेपाङको ठाउँमा गर्ने त्यो बाँदरको गर्न कति सजिलो होला भन्छु कि मैले स्थानीय सरकारलाई दियो, स्थानीय सरकारले फेरि आफू म सरकार हो भनेर आफ्नै आइडिया मात्रै गरेर भएन, ऊ चाहिँ मोनिटर गर्ने अनि त्यहाँको समाजहरूलाई लगाउने कि, उदाहरण लागि चाहिँ एउटा ठूलो गाउँपालिका होला जस्तै मेरै गाउँतिर कुरा गरौँ न, अहिले म गएको ठाउँ धरपाटन एरियामा त्यहाँ पनि अहिले बन्दरको समस्या छ बाँदरको छ होइन, त्यहाँ चाहिँ धरपाटन नगरपालिकामा मगर छन्त्याल विश्वकर्माहरू हुनुहुन्छ धेरै होइन, अब उनीहरूलाई ल स्थानीय सरकार चाहिँ अधिकार लियो अनि ल योजना बनाउने ल के को मुख्य समस्या के हो योजना बनाउनुहोस्, त्यहाँ फेरि टेक्निकल मान्छे नि त हुन्छ नि त जसले चाहिँ वन्यजन्तु पढेछ अर्थात सामाजिक त्यहाँ विभिन्न मिलेर कसरी यसलाई गर्ने भन्ने एउटा योजना बनाउने, त्यसपछि चाहिँ कुन ठाउँमा के गर्ने हो कुन जनावरलाई के गर्ने हो कुन ठाउँलाई चाहिँ राहत मात्रै दिए पुग्छ कसलाई चाहिँ पपुलेसन कन्ट्रोल गर्नुपर्ने होइन बाँदरलाई कन्ट्रोलै गर्नुपर्ने हो भने गर्ने होइन, जस्तै कोही कोही ठाउँ मैले सुनेको छु अब रुकुमतिर अरू पश्चिमतिर चाहिँ यो गुना भन्दो रहेछ अर्को बाँदर त्यसलाई चाहिँ उनीहरूले म्यानेज पनि गर्छन् होइन नगरे होइन, त्यस कारण अधिकार चाहिँ त्यस्तो कुरा दिनु पनि खानीको अधिकार पो दिने भन्ने कुरा गरे खानी अब बुर्जे गाह्रो भन्छ नि खानी खानी उ गर्ने होइन
1: त्यो ठुलो कुरा भयो त्यो चाहिँ,
2: त्यस कारणले चाहिँ असल मान्छेहरूले म चाहिँ फिल्डतिर निकै दौडिराख्ने अस्ति एउटा कसले सुनाउँदै थियो कि ढोरपाटन एरिया चाहिँ खानीको एरिया तामा खानीको एरिया होइन, अनि यता चाहिँ बडीघाट बोर्तीबाङदेखि पश्चिमतिर त्यहाँ मगर एरिया छ कि तामा खानीको एरिया भयो पहिला कुनै जमानामा होइन, अनि उसले भन्थ्यो उता ढोरपाटनकोलाई मान्छेहरूको संस्कृतिलाई चाहिँ नगरले खाइदियो यताको चाहिँ मगरहरूको चाहिँ भाषा चाहिँ तामा खानीले खाइदियो कसरी मृगलाई आफ्नै बिनाले खायो तलको चाहिँ गैंडालाई चाहिँ आफ्नै खागले खायो होइन, त्यस कारण त्यस्तो कुराहरू हुँदो रहेछ, त्यस कारणले चाहिँ हामीले सकियो भने वैज्ञानिक रूपले पनि आर्थिक रूपले पनि सांस्कृतिक रूपले पनि हामीले चाहिँ अधिकारहरू चाहिँ प्रत्यार्जन गर्ने मोनिटर गर्ने त सधैँ छ नि, भोलि बिगार्यो भने ऊ गर्यो भने होइन,
1: हामी मानव वनजन्तुद्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँग कुराकानी गरिरहेछौँ, अब चाहिँ हामी कार्यक्रमको अन्त्य अन्तिम चरणतिर आइपुगेका छौँ, व्यवस्थापनका कुराहरूलाई जोड्दाखेरि चाहिँ केवल अध्ययन र विज्ञका राय मात्र पर्याप्त छैनन् स्थानीय स्तरका कुराहरू पनि सुन्नुपर्छ भन्ने कुरा त तपाईँले भनिहाल्नुभयो, बाघको कुरा गर्दा तराईका जुन क्षेत्रमा समस्या छ उनीहरूकै कुरा सुन्नु भनेर, अहिले उनीहरूको कुरा सुनेर कानून बनाउने अथवा पीड़ित साँच्चै पीड़ितहरूको कुरा सुनेर योजना बनाउने कुरामा चाहिँ यो वन्यजन्तु मानव द्वन्द व्यवस्था
2: अवश्य उहाँहरूको त सुन्नै पर्छ हेर्नुहोस् होइन, यो नसुने होइन यो गोष्ठीको लागि गोष्ठी भइरहेको छ धेरै जस्तो, तर चाहिँ दिमाग चाहिँ के छ भने म चाहिँ त्यहाँ गोष्ठी गर्न गयो भने मेरो दिमाग आफै लेखेर राख्ने होइन, अनि यहाँ रिपोर्ट बुझाउँदाखेरि त मेरो दिमागको छ यो गाउँको दिमागको आएन होइन, जस्तै बाघको अस्ति मैले त्यहाँ देखिरहेको थिएँ चितवनमा धोरबेले जब चाहिँ ऊ भयो त्यहाँ मन्त्री पनि जानुभएको रहेछ, त्यहाँको स्थानीयले के भनिरहेको थियो भने तपाईँहरू त अब साँच्चै उसले भने कि मैले सुनेको तपाईँहरू त आर्मी र उसको उमा बस्नु भएको छ नि भन्न भनिरहेको थिएँ कि, थाहा छैन उहाँहरूले त्यो युट्युब चाहिँ त्यो बेलाको पऱ्यो होला उहाँहरू गाउँले सँगै बस्नुभयो होला नि होइन, त्यस कारणले चाहिँ उहाँहरूको त सुन्नै पर्छ नि उहाँहरूले तरिका के हो उहाँहरूको सिस्टम के थियो अनि कसरी कहिलेदेखि बढ्यो यो फेरि थाहा छ सबैलाई नथा पाएन, जस्तै म त म आफै मलाई पनि थाहा छैन म घुमेँ ठाउँको म हिउँसितको ठाउँतिर जान्छु हिउँसितले कस्तोलाई चाहिँ हामीले ठिक गर्ने हो जस्तै गोठमै छिर्नेलाई के गर्ने त्यहाँ गोठमै छिर्ने एउटा हुन्छ क्या त्यो बानी परेको गोठमा छिरेर सफा पार्ने अब कहिले कहीँ खाने अर्कै प्रकारको भयो
1: सबभन्दा वन्य जन्तुमा चाहिँ त्यो बानी परेको भन्दो रहेछ नि जस्तो बाघले पनि मान्छे खान पायो भने नरभक्षी भनेर बानी परेको चितुवाको पनि त्यस्तै त्यो गोठमा छिर्ने हिउँ चितुवा पनि बानी परेकाहरूलाई चाहिँ व्यवस्थापन अलिक चाँडै गर्नुपर्ने रहेछ
2: गर्नुपर्छ त्यसलाई त त्यो त्यसको काम त व्यवस्थापनै हो अब हेर्नुहोस् यहाँ जू यहीँ नजिकै छ होइन यसरी व्यवस्थापन गर्ने होइन नि त
1: साध्यै चल्दैन
2: यो कुन बेला जुद्ध शमशेर पालक हो उसले चाहिँ रमाइलो लगाइराखेको होइन रिक्रेसनको लागिराखेको हो नि अहिले पनि हाम्रो जू त त्यही छ त त्यही एरिया छ अहिले त झन् त्यहाँ अरू ठाउँ बाहिर कोभिड छैन त्यहाँभित्र कोभिड छ हेर्नुहोस् होइन भने हामी कस्तो वैज्ञानिक काम गरिरहेको छौँ त होइन त्यस कारणले चाहिँ तत्कालै गर्नुपर्नेलाई तत्कालै ठोक्ने हो होइन भनेको ठोक्नु भनेको बन्दुकले ठोक्ने होइन कि उसले स्ट्राटेजीले ठोक्ने पैसा दिनुपर्नेलाई तुरन्तै दिने यहाँ त कस्तो भन्ने त्यो राहत पनि हेर्नुहोस् एक वर्षपछि दिने अरे त्यो पनि उहाँ जस्तै म त हिमालतिर नि जाने नि अप्पर डोल्पाको मान्छे बिचरा पाँच दिन हिँडेर तल आएर त्यो एउटा बाख्राको लिन आउँछ त्यो 10,000 लिन अनि फेरि पाँच दिन लाग्यो होइन त्यो 10,000 नै उसको त 20,000 खर्च भयो होइन त्यो पनि अझ पाउने कि नपाउने ठेगान छैन हेर्नुहोस् त्यहाँ त छ नि त त्यो मापदण्डहरू छ नि त यस्तो गर्ने यस्तो त्यस्तो छ त्यस कारणले चाहिँ साइट स्पेसिफिक बाघको लागि छुट्टै बर्दिया र उनीहरू फरक हुन सक्छ नि त चितवनमा फेरि होइन मान्छे फरक हुन सक्छ त्यहाँको संस्कृति फरक हुन सक्छ त्यहाँको समस्या फरक हुन सक्छ त्यही बाघको कुरा गर्दा पनि मैले भनेको हिउँ चितुवाको कुरा छुट्टै भयो बँदेलको त नेपालभरि भयो यो बँदेल पनि फेरि दुई किसिम छ कि एउटा बँदेल चाहिँ यहाँ अहिले दुःख दिइरहेको एउटा बँदेल चाहिँ यहाँ यो शिवौरी निकुञ्ज छ नि नागार्जुनमा पहिला चाहिँ रसाले उपार्दैको बँदेल छ के त्यो बाहिरबाट आएको बँदेल भयो त्यो मान्छेले नबुझ्ने कुरा दुईटा रहेछ एउटा चाहिँ मिचा प्रजाति भन्छ होइन विदेशी भनेको सबै मिचा आउँदैन विदेशी जस्तै हाम्रो चाहिँ काठमाडौँको बाटोबाट फुल फुल्छ नि एउटा के फुल भन्छ त्यसलाई ज्याकारान्डा होइन त्यो ज्याकारान्डा चाहिँ विदेशी त हो त्यो चाहिँ इन्डियासी होइन कि त्यो आफै फैलिँदैन कि हामीले
1: गर्काउनै
2: पर्छ नर्सरीमा फेरि ऊ गर्नु पर्यो तर अर्को चाहिँ त्यो एक्जोटिक हो विदेशी त हो तर त्यो आफै फैलिने के जस्तै बनमारा होइन त्यो चाहिँ के हो त्यो त्यो मारा नै हो बनमासा त्यो बन्दल पनि त्यस्तो रहेछ कि हेर्नुहोस् थोरै लिएर उपहारको रूपमा लिएर आयो त्यो बन्दल त हेर्नुहोस् माथि अलिक ठुलो छ कि हाम्रो लोकल भन्दा नेपालको यस्तो ऊ हुँदो रहेछ कि माथि हिमालसम्म पुग्छ कि हेर्नुहोस् अनि त्यो अर्को हाम्रो लोकलले भन्दा नि खाप गर्दो रहेछ त्यसको लागि छुट्टै बनाउनु पर्यो होइन अनि त्यसलाई चाहिँ फेरि इकोनोमी नै जोड्दैन कि होइन त्यो गर्नुपर्छ
1: अहिले समाधानका लागि भइरहेका कतिपय कुराहरू चाहिँ वनजन्तु करिडोर अथवा विद्युतीय बार यस्ता प्रविधिहरू अलिअलि प्रचलनमा जति पनि छन् अहिले हात्तीलाई रोक्नको लागि विद्युतीय तारबारको कुरा यी कुराहरू हामीले गरिरहेका अहिलेका चलनहरू कतिको प्रभावकारी भइरहेका छन् र अब यसलाई अझ सुधार गर्नु कतिको आवश्यक
2: अब यस्तो हेर्नुहोस् जब पपुलेसन बुम हुन्छ त्यसको केही पनि छिकिँदैन भुइँचालो पनि एउटा रेक्टर आएपछि पड्किनु त हो नि हामीले भन्दाखेरि के भन्छौँ भने घर चाहिँ भुइँचालो प्रतिरोधी भन्छौँ त्यो एउटा लेभलको रेक्टर भन्दा बढी आयो भने त्यो प्रतिरोधी भन्छ हुँदैन बाघ पनि जब बुम हुन्छ रोकेर रोकिन्छ रोकिँदैन त्यो नेचुरल आफै हुन्छ तपाईँले चाहिँ त्यो चितवनतिर तराईतिर चाहिँ हात्तीहरू राखिरहेको छ झापातिर होइन हात्तीलाई खेल रोक्छ भने हात्तीलाई चाहिँ एकछिन एक झन्का देला त्यो फेन्सिङले पछि बच्न उसलाई थाहा हुन्छ होइन किनभने उनीहरू बाँच्नु त पर्यो नि त इन्टेलिजेन्ट हुन्छ नि त होइन बाँदरले मैले केसम्म थाहा पाएको छु भने हेर्नुहोस् त्यो बाँदरले चाहिँ म तनहुँमा एकचोटि घुम्न गएको थिएँ यो कोटगाउँ भन्ने ठाउँ छ हेर्नुहोस् पहिला त्यहाँ बाँदर आउँथ्यो अनि उनीहरूले चाहिँ नयाँ चाहिँ सुन्तला लगाइरहेको बाँदरले यो अगाडि चाहिँ फोक्दो रहेछ अनि आँखामा पर्दो रहेछ कि त्यो पिरो
1: पिरो
2: अनि त्यस्तो के गर्नु लगाएको थियो त्यो बाँदर यति एडेप्टिभ रहेछ कि पछाडि लगाएर फोक्नु लगाएर खानु लगाएर क्या भनेपछि त एकछिनलाई पो काम गर्ने हो र त्यो लाइटले एकछिनलाई काम गर्ने हो उसलाई पनि थाहा हुन्छ दे आर द भेरी इन्टेलिजेन्ट होइन उनीहरू त प्रयोग गर्छ नि त आफ्नो दिमाग
1: वर्षौंदेखि जुडेर बाँच्दै आएका छन्
2: त्यस कारणले चाहिँ हामीले पनि त्यो त्यो नगर्ने भनेको होइन गर्ने हो तर अरूको कुरा नि गर्ने त्यो पनि शान्तिनो कुराहरू वृक्षारोपण नगर्ने हो र गर्ने हो होइन खेरा गाडी गर्ने हो अब जस्तै त्यहाँ उदाहरण भन्छन् चितवनतिर अब यो हात्ती चाहिँ बढी चाहिँ खेरातिर आयो अनि मान्छेलाई तर त्यो केरा लगाउने पहिला पनि त लगाउँथ्यो नि त केरा होइन वन केराहरू नै हुन्थ्यो नि त होइन तर चाहिँ त्यो चाहिँ पपुलेसनको बारे नै हामीले सोच्नुपर्छ हामीले कति उ गर्छौँ तर मान्छेले पनि सोच्नु पर्यो हाम्रो चाहिँ कुन ठाउँ हो हैन जहाँ पनि गएर बस्दिनु
1: उनीहरुले ठाउँ त छोड्दिनु पर्यो
2: छोड्नु पर्यो त
1: हामी अब अन्तिम चरणमा आएका छौँ अन्तिम अब जाँदै गर्दाखेरि चाहिँ वन्यजन्तुको समस्यासँग जुडिरहेका आम समुदाय र आम श्रोताहरूलाई तपाईँ के अनुरोध गर्न चाहनुहुन्छ जस्तो तत्कालको लागि व्यवस्थापनको बाटोमा हेर्दाखेरि चाहिँ
2: मैले सरकारलाई भन्नुपर्ने त मैले कुरा गरिहालेँ होइन एकदमै साइड इस्युसी कुराहरू गर्नुपर्छ अहिले चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि म मेरो गाउँ 25 वर्षपछि पुगेको थिएँ म पौडिनी खोला त अन्डरग्राउन्ड भएको छ हेर्नुहोस् जंगल बढेछ पोखरो चाहिँ अन्डरग्राउन्ड भइरहेछ भनेपछि वाटर टेबल घटिरहेछ नि मान्छेले भन्छ होइन फलफुल पनि छ अब फलफुल लगाउन त्यो पानी खानको लागि त तल झर्नु पर्यो नि त अँधेरोमा जहाँ चाहिँ पानी छ पानीको सोर के छ होइन त्यस्तो कुराहरू नि हेर्नु पर्यो त अब अहिले चाहिँ तत्कालमा चाहिँ मान्छेले के गर्न पर्यो भने अब त्यस्तो खालको एकदमै समस्या आयो भने त यो कानून पनि एउटा मैले सुनाइदिएँ प्रतिरक्षा गर्ने कानून पनि त रहेछ नि त एक्टमै रहेछ तर खबर चाहिँ गर्न पर्यो किनभने हामी कानून त सबैले मान्न पर्यो नि चाहे कस्टमरी कानून होस् सरकारले चाहिँ कस्टमरलाई रेस्पेक्ट गर्न पर्यो एक्जिस्टेन्सलाई रेस्पेक्ट गर्न पर्यो फेरि जनमानसले पनि चाहे आदिवासी हुन् जंगलमा बस्ने चाहे चाहिँ सहरमै बस्ने मान्छेहरू हुन् होइन जहाँसुकै बस्ने हुन् उहाँले नै कानूनलाई रेस्पेक्ट गर्नु पर्यो तर चाहिँ जथाभावी पनि गर्नु भएन नि त फेरि ल एउटा बाघले मारेछ उयो यहाँ कस्तो नेग्लिजेन्सी देखियो भने तनावमा चाहिँ बच्चा चाहिँ मरिरहेको छ उसलाई कमन लेभलमा समातेर चितवनतिर लगेछ त फेरि अर्को मारिरहेछ त्यो चितवन त त्यहाँ आइसक्दैन नि अरू पनि मार्दो रहेछ होइन सिरियसली हेर्नु पर्यो सरकारले पनि होइन किनभने एकचोटि चाहिँ मान्छेको दिमागमा चाहिँ जब चाहिँ यो बाँदरहरू त राम्रो छैन रहेछ है भन्ने पर्छ झन् राम्रो हुन्छ कि बर्छ अलिकति कल गरेर ऊ अन्त कम्ती दिमागमा त बस्दैन नि होइन बाघ भन्न साथ ओहो बाघ भनेको भूत हो भन्ने खालको नहोस् न होइन मान्छेलाई यस्तो खालको ऊ पनि घिनलाग्दो न बनाउने एकदमै घृणा बनाउने खालको भयो कि अहिले त बाँदरलाई घेर्न गर्नु
1: भनेपछि
2: मान्छेले पुज्थे हेर्नुहोस् खासै ऊ वास्तव गरिदिन्थे ए यसो लहटै पुग्यो त्यति थियो नि त तर अहिले त कस्तो भने अब एकदमै घृणा गर्नुपर्ने अवस्था यो भनेको त एकदमै नराम्रो हो त्यो चाहिँ होइन तर त्यो नहुनको लागि सरकारले पहल गरिदिनु
1: हुन्छ एकदम महत्वपूर्ण समय दिनुभयो हामीले यो एकदम पछिल्लो समयमा एकदमै धेरै समस्याहरूमा उठाएर ती विषयको व्यवस्थापनको बारेमा आफ्नो अनुभवहरू साथीको यहाँलाई उजालातर्फ धेरै धन्यवाद
2: एकदम धन्यवाद छ
1: उहाँहुन्थ्यो डाक्टर कमल थापा लामो समयदेखि मानव वन्यजन्तुको व्यवस्थापनको बारेमा अध्ययन काम अनुसन्धान गर्दै आउनु भएको छ उहाँले चाहिँ प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा विद्यावारिधि गर्नुभएको छ भने आजको बर्दी नेपालको समय सक्ने लागेको छ अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं आजको बर्दी नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजनहरू बसेर फिराउँछु नमस्कार

0: सीधा खुरा प्रश्न विचार जानो रेडियो नेटवर्क
1: सीजन आयो अब एक्साइटमेंट सीमा मात्र होइन घर भित्र महसुस हुन्छ
2: यो फुटबल सीजन हेर्नुहोस् चेयर गर्नुहोस् अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलईडी टिभी स्यामसङ भिजनएआई टिभी पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेजसँगै निशुल्क व्हाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
1: सजिलै हुनेछन्
0: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
0: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
0: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 0942388888 अन्ठानब्बे 0942388888

0: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशका धेरै ठाउँमा मौसम बदली, आज पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँडसहित 15 जना दोषी ठहर, सजाय निर्धारणका लागि असार 29 पेशी, 7 जनालाई सफाई। 7 जिल्लामा बर्ड फ्लू पूर्ण नियन्त्रणमा, काभ्रेसहित काठमाडौँ उपत्यकामा जोखिम यथावत, नियन्त्रणको प्रयास चल्दै। स्टेट अफ हर्मुजमा अमेरिकाद्वारा आक्रमण, जवाफ दिने इरानको चेतावनी। र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा, अर्जेन्टिनाले स्विजरल्याण्डसँग आइतबार बिहान खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज देशका धेरै ठाउँमा मौसम बदली भएको छ। आज दिउँसो र राति पहाड़ी क्षेत्र तथा तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती, गण्डकी, सुदूरपश्चिम र कर्णालीमा मध्यमदेखि ठूलो पानी परेको थियो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीमा 97 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोपछि मधेस प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भागका थोरै ठाउँमा आज राति पनि ठूलो पानी पर्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 जना दोषी ठहर भएका छन्। मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो। अदालतले रायमाझी, खाँड र पाण्डे सहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गोविन्द चौधरी, कांग्रेसका पूर्व सांसद आंता शेर्पा, हज कमिटिका तत्कालीन अध्यक्ष शमशेर मिया, तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो। मुद्दाका प्रतिवादी सन्दीप रायमाझी सहित 7 जनाले भने सफाई पाएका छन्। प्रतिवादीहरू सन्दीप सहित रामशरण केसी, टंक कुमार गुरूङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई कसुर पुष्टि नभएको भन्दै अदालतले सफाई दिएको हो। प्रतिवादी भए पनि फरार 8 प्रतिवादी अशोक पोखरेल, धीरेन्द्र राई, दीपा हुनागाई, नीरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सबदेन लिम्बू र सुनिल बुढाथोकीको हकमा पक्राउ परेपछि कानून बमोजिम हुने भएको छ। दोषी ठहर भएका विरूद्ध सजाय निर्धारणका लागि असार 29 पेशी तोकिएको छ। नेपाल प्रहरीले अनुसन्धान गरेको हाई प्रोफाइल मुद्दा भएकोले यसलाई निकै चासोका साथ हेरिएको थियो। बर्ड फ्लू फैलिएका 11 जिल्लामध्ये तराईका 7 जिल्लामा पूर्ण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महतरी, बारा, चितवन र नवलप्रासीमा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको हो। तराईका 7 जिल्लामा बर्ड फ्लू नियन्त्रणमा आए पनि काभ्रेसहित काठमाडौँ उपत्यकामा जोखिम कायमै छ। काठमाडौँका 3 जिल्ला र काभ्रेमा फैलिएको बर्ड फ्लू रोकथाम हुन सकेको छैन। विभागले यी 4 जिल्लालाई अझै पनि निगरानीमा राखिएको र आवश्यक प्रयास भइरहेको जनाएको छ। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार उपत्यका 3 जिल्लामा संक्रमणको अवस्था यथावत रहे पनि काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको छ। संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमानाका र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउँदै अवैध रूपमा असार पसार गरिएका पंक्षी र पंक्षीजन्य वस्तु नष्ट गर्ने अभियान चलिरहेको छ। विभागको तथ्याङ्क अनुसार यसअघि संक्रमण नियन्त्रणका लागि देशभर 7,54,500 पंक्षी, 10,91,303 अण्डा तथा 2,43,635 किलो दाना नष्ट गरिएको छ। डाक्टर उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गरिएको छ। यसकै आधारमा संक्रमित क्षेत्रमा पंक्षी नष्ट गर्ने तथा संक्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढ़ाइएको छ। साथै प्रभावित क्षेत्रका किसानलाई राहत उपलब्ध गराउन आवश्यक काम पनि सँगसँगै भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्जनभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं
1: विद्युतीय उपकरण बन्द गरौं टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब थप खबरहरू अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक द्वय यामलाल भूषाल र डाक्टर विष्णु कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेमप्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणको साथ काम गर्न निर्देशन दिनुभएको हो उहाँले राजस्वको लक्ष्य भेटिने गरी मिशन 16 खर्बका लागि इमान्दारितापूर्वक लाग्न चुहावट रोक्न स्वैच्छिक कर दाखिला बढ़ाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने समेत बताउनुभयो अर्थमन्त्री डाक्टर वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ भन्सार र कर आमदानी बढ़ाएर देशको

0: प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण 24 घण्टा तयारी अवस्थामा राखेको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 वा 1151 सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ। अब विदेशको खबर। स्टेट अफ हर्मुजमा ट्याङ्करहरू ठोकिएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरू गरेको हो। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा संचालित व्यावसायिक जहाजमा इरानले आक्रमण गरेको र त्यसको बदलामा आक्रमण थालेको दावी गरेको बीबीसीको खबरमा उल्लेख छ। सोमबार र मंगलबार 24 घण्टाको अवधिमा हर्मुज जलमार्गमा ट्याङ्करहरू क्षतिग्रस्त भए पनि कुनै मानवीय क्षति भने नभएको खबरमा उल्लेख छ। एक अमेरिकी अधिकारीले यो आक्रमण इरानी आक्रमणको प्रतिक्रिया स्वरूप भएको बताएका छन्। यसैबीच इरानले अमेरिकी आक्रमणलाई गएको महिना हस्ताक्षर गरिएको अमेरिका इरान ज्ञापन पत्रको उल्लंघन भनेको छ र तेहरानले निर्णायक कदम चाल्ने चेतावनी समेत दिएको छ। यसअघि इस्लामिक रिभोल्युसन गार्ड्स क्रप्स आईआरजीसीको नौसेनाले सोमबार राति स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्करमाथि कार्यवाही गरेको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्नुभएका छन्। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहिबार मध्यराति पाउने 2 बजे खेल्दैछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियमले शुक्रबार राति पाउने 1 बजे प्रतिस्पर्धा हुनेछ। स्पेनले अन्तिम 16मा पोर्चुगललाई 1 गोलले हराउँदै क्वार्टर फाइनलको यात्रा तय गरेको हो। जिमले अमेरिकालाई 4-1 गोलले हराएको थियो। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा अन्य सामेल हुन लागेका नर्वे र इंग्ल्याण्डबीच शनिबार राति पाउने 3 बजे खेल हुनेछ। अनि अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डबीच आइतबार बिहान पाउने 7 बजे खेल हुनेछ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टीमा 4-3 हराउँदै अन्तिम 8मा स्थान बनाएको हो भने गैरातीको खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा पुगेको हो। यो खेलमा रेफ्री र भिडियो सहायक रेफ्रीका निर्णय पनि विवादास्पद भएका छन्। इजिप्टले गरेको गोल फाउलको आधारमा रद्द गरिएपछि टोलीले असन्तुष्टि जनाएको थियो। त्यस्तै अर्जेन्टिनाको निर्णायक गोल हुनुअघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको दावी इजिप्टले गरेको छ। इजिप्ट फुटबल संघले अर्जेन्टिना विरूद्धको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ। यद्यपि फिफाले उजुरीबारे अहिलेसम्म कुनै आधिकारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन। चारभन्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशका धेरै ठाउँमा मौसम बदली। आज पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना। सतर्कता अपनाउन आग्रह। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँडसहित 15 जना दोषी ठहर। सजाय निर्धारणका लागि असार 29मा पेशी। 7 जनालाई सफाई। 7 जिल्लामा बर्ड फ्लू पूर्ण नियन्त्रणमा। काभ्रेसहित काठमाडौँ उपत्यकामा जोखिम यथावत। नियन्त्रणको प्रयास चल्दै। स्टेट अफ हर्मुजमा अमेरिकाद्वारा आक्रमण, जवाब दिने इरानको चेतावनी। र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। अर्जेन्टिनाले स्विजरल्याण्डसँग आइतबार बिहान खेल्ने।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा
2: पर्दैन। आमा त्यही पुग्ने त हो। एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
3: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकट्याउनु, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुनु भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि,

0: यता घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ। सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
3: नेपाल सरकार विज्ञापन।
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, नदीमा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोग्ने शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वास्तवमा नलाग्ने, आत्मविश्वास खुल्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। समस्याको समाधान हुन सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जन सन्देश।
5: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार।
4: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
5: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
4: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्ट।

गुड मॉर्निंग, नमस्ते, नमस्कार, सम्झनालाई हार्दिक हार्दिक स्वागत छ। कार्यक्रम लकीको बसाई लिएर सुभाषजी आज पनि उपस्थित भइ नै सकेका छौ। सुन्दैनुहोस् यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफिम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। प्राविधिक मित्रबाट मलाई सुर्गुलम शेर्पाले सपोर्ट गर्दैछ भने म आवाजमा छु रेविका राई र सदाकृष्ण आज पनि उपस्थित भइसकेका छ। र विशेष त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लकीलाई लिएर उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। र कतिजना साथी अहिलेको समयमा यसको करे जाँदैन होला, कामतिर हुन्छ होला, बर्खाको समय रहेको छ, कतिपय ठाउँमा चाहिँ घाम पनि लागिरहेको होला, कतिपय ठाउँमा पानी पनि परिरहेको होला, कतिपय ठाउँमा चाहिँ धान रोपाई कोदो रोपाईतिर हुनुहुन्छ होला है। जस्तो सुकी अवस्थामा भए पनि कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे आउन सक्नुहुन्छ। तपाईँको लागि टेलिफोन एकदम खुला रहेको छ 97649 5570 को लाइन मुनि चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ है। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल। हेलो नमस्ते। हेलो नमस्ते, नमस्कार, नमस्ते, कहाँ बाटोको बोल्दैनुहुन्छ? खोटाङबाट संगीता तामा। ओके, संगीताजीको लागि म प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुहोला है त। ओके, संगीताजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, नेपालबाट सर्वप्रथम चिन्जाने व्यक्ति को हुन्?

0: 건 기타지. 사디 오늘도 성기다지 성기다지 몰리 찾는 거에 가끔 마우나 찾는 사람들이 염비라 다들 플러스나 코다지 타임 맞는 거네요. 사이다 딜스만나 고기 미트로 오는 사 사디라이 스와가드 에베리 할로 헬로 나오스티 나오스티 나오스카 이렇게 하나도 그 분들 문자 뷰탄바도 위스리암반도 위스리암반도 위스리암반도 위스리암지 ऋषिरामजी को लागि पहिलो प्रश्न यस्तो रहेको छ नेपालबाट सर्वप्रथम चिन्जाने व्यक्ति को हुन् नेपालबाट सर्वप्रथम चिन्जाने व्यक्ति को हुन् नेपालबाट सर्वप्रथम चिन्जाने व्यक्ति को हुन्
1: नेपाल शब्द
0: हजुर नेपालबाट सर्वप्रथम चिन्जाने व्यक्ति को हुन्
1: टङ्को
0: प्रसाद हुन्छ ओके तपाईँको एन्सर हामी लक गर्दैछौँ चिन्जाने व्यक्ति चाहिँ विष्णु बुद्ध भद्र रहेको छ है ओके तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे खरिदार बाजे कसको उपनाम हो
1: खरिदार बाजे बाबुराम आचार्य
0: बाबुराम आचार्य भन्नुहुन्छ तपाईँको एन्सर हामी लक गर्दैछौँ ओके तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे केदार सिंह तेस्रो प्रश्न राख्न चाहन्छु केदार सिंह बस्नेतको मृत्यु कहाँको लडाईँमा भएको थियो केदार सिंह बस्नेतको मृत्यु कहाँको लडाईँमा भएको थियो केदार सिंह बस्नेतको मृत्यु कहाँको लडाईँमा भएको हो कुन ठाउँ भन्नुभयो ओके तपाईँको एन्सर हामी लक गर्दैछौँ ओके अहिलेलाई भने हामी छुटौँ साधुनिधे भुटानबाट ऋषिराम पाण्डे ऋषिरामजीले पनि प्रयास गरेर भने साथी छुट्टी सक्नुभएको छ आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ 97.64 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुने है त टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते नमस्ते नमस्कार कहाँबाट को बोल्दै खोटाङको बडा पोखरीबाट अशोक तमाङ ओके अशोकजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त केदार सिंह बस्नेतको मृत्यु कहाँको लडाईँमा भएको थियो केदार सिंह बस्नेतको मृत्यु कहाँको लडाईँमा भएको थियो यसको सही उत्तर रहेको छ सतहु रहेको छ है ओके तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ बहादुर शाहको अर्को नाम के हो बहादुर शाहको अर्को नाम के हो

0: के भन्नुभयो? ओके, तपाईँको एन्सर हामी लग गर्दैछौँ। बधाई छ, तपाईँले दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे, थापुतली सन्धि कुन कुन देशबीच भएको हो?
1: ठिक छ,
0: थापुतली सन्धि कुन कुन देश बीच भएको हो?

0: सिन्धुरा भारत भन्नुहुन्छ ओके तपाईँ क्यान्सल हामी लग गर्दैछौँ यसको चाहिँ उत्तर आएको छ नेपाल र तिब्बत रहेको छ है ओके नमस्ते भाई भाई साथी हुनुहुन्थ्यो भुटानबाट अशोक तामाङ अशोकजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुला रहेको छ 9764570 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है त टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते
1: नमस्कार दिदी
0: नमस्ते नमस्कार कहाँबाट को बोल्नुहुन्छ रोजिना तामाङ खुट्याङ ऐसिलो खड्काबाट हो कि रोजिना रोजिनाजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यान दिए सुन्नुहोला है त
1: हुन्छ
0: तपाईँको लागि पहिलो प्रश्न यस्तो रहेको छ शहीद गेटका चार शहीदको मूर्ति कुन कलाकारले बनाएका थिए पाँच भन्नुहुन्छ यसको सही उत्तर रहेको छ रत्नबहादुर तुलाधर रहेको छ है ओके तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ नेपाल र चीन बीच पहिलो सन्धि कहिले भएको हो दुई हजार चौहत्तर साल भन्नुहुन्छ तपाईँको आन्सर हामी लग गर्दैछौ साथी हुनुहुन्थ्यो खोट्याङबाट रोजिना तामाङ रोजिनाजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ र अब चाहिँ भने हामी कार्यक्रम लकीको पहिलो नै छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ
2: आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
3: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना बन्द व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2084-85 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चेचो नगति आयोजना सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख मासको घटना प्रणालीको प्रयोगमा हुँदा आयोजना प्रस्ताव जमा हुन पूर्ति प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखि हुन अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट pcc.cc.gov.np हुन पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
2: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल
4: आजभोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न मेरो पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लैमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँछु कोलकातामा बेच्नु जस्तो लक्ष्य छ त कोटेशी लागौँछ त भाइ के भएको तिमीलाई भन त
5: खै दिदी के भन्नु साथीहरूले गाजा खानालाई जबरजस्ती गरे मैले पनि मन भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
4: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
5: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधार्नु पर्ने
3: मानिसमा लज सृजना गरी दुवैचोटि तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नौषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग उसार प्रसार स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो नागु औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफको संयुक्त प्रयासमा जीवजितमा जारी सकोस्।
5: मृदाका कारण आज मैले फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
5: मलाई मुखले घाँटेको क्यान्सर छ। बाँचेर पनि म मेरो तुल्य भयो। म अलिकति पनि हिँड्न सक्दिनँ। स्वास्थ्य स्वास्थ्य समस्या देखियो। धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन।

0: words to your heart. Cebu FM 101.2 MHz.
1: Lucky is sponsored by Bursa Electronic and Service Center. Sulu dot kundu nagar palika pass salary sulu khubo. Lucky. कार्यक्रम लगेको पछिमानी छिटो विश्राम लाइभ हुने पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ र सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालले पहिलो सामुदायिक रेडियो सेलेफिएम 102.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। आउन सक्ने छ 97.49 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोनलाइन एकदम खुल्ला रहेको छ। विशेष तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास आयोजनका लागि सिग्नेर सिका हुने प्रज्ञा निरन्तर कार्यक्रम लकीलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछु। र आज पनि हामी त्यही समयलाई लिएर भने चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। यो तपाईँको लागि टेलिफोनलाइन एकदम खुल्ला रहेको छ 97.49 को लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नेछ। एला आउन सक्नुहुन्छ 97.49 को लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। केही प्रश्नलाई निरन्तरता दिन चाहे मैले प्रश्न राखेको थिएँ। नेपाल र चीन बीच पहिलो सन्धि कहिले भएको थियो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 1846 रहेको छ। अर्को प्रश्न यस रहेको छ कालु पाण्डेको अर्को नाम के रहेको थियो? कालो पाण्डेको अर्को नाम के रहेको थियो? यसको सही उत्तर रहेको छ बंशीधर पाण्डे रहेको सही। आउन सक्नुहुनेछ 97.49 लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र प्रश्न रहेको छ नयन सिंह थापाको मृत्यु कुन युद्धमा भएको थियो? यसको सही उत्तर रहेको छ अल्मोडा रहेको सही। र अर्को प्रश्न रहेको छ नेपाली भाषामा लेखिएको सबभन्दा पुरानो शिलालेख कुन हो? नेपाली भाषामा लेखिएको सबैभन्दा पुरानो शिलालेख कुन हो? यसको सही उत्तर रहेको छ शंख वज्र योगिनीको जुन चाहिँ सम्वत 293 लेखिएको थियो। र अर्को प्रश्न यस्तो रहेको छ विक्रम सम्वत 2007 प्रजातन्त्र स्थापना भए पश्चात सर्वप्रथम प्रकाशमा ल्याएको ऐन कुन हो? यसको सही उत्तर रहेको छ नेपाल सार्वजनिक सुरक्षा ऐन 2007 रहेको सही। र अर्को प्रश्न यस्तो रहेको छ नेपाल र भोट बीचको सीमाको आधुनिक नक्सा कसको पालामा तयार भएको थियो? यसको सही उत्तर रहेको छ बहादुर शाह रहेको छ। आउन सक्नुहुनेछ कार्यक्रमलाई सुन्नुहुन्छ भने आउन सक्नुहुनेछ 97.49 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ है। र विशेष तपाईँ लोकसेवा शिक्षक सेवा निजामती तपाईँले तयारी गरिदिनुहुन्छ भने एकैचोटि तपाईँले प्रयास गर्नुभयो भने मात्र तपाईँले सफल पाउन सक्नुहुनेछ। हामीले प्रयास नगरिकन चाहिँ हामीले केही पनि कुराको हामी सफल चाहिँ पाउन सक्दैनौ। त्यसैले आउन सक्नुहुनेछ तपाईँले प्रयास गरेर जानुहोला। किनभने प्राप्त गर्नुपर्छ भन्ने हुँदैन, तपाईँले प्रयास मात्र गर्नुभयो भने तपाईँले धेरै कुराहरू सिक्न सक्नुहुनेछ है। त टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
2: नमस्कार।
1: नमस्ते नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? लक्ष्मी मेडिङ सिंह हो कि? लक्ष्मीजीको लागि पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुहोला है त। नेपाल इन्टरपोलको सदस्य कहिले बनेको हो? तपाईँले विक्रम सम्वतमा पनि भन्नुपर्ने हुन्छ है 2017 भन्नुहुन्छ? ओके, तपाईँको एन्सर हामी लग गर्दैछौ। यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2024 रहेको छ है। ओके तपाईको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ नेपालको पहिलो दैनिक पत्रिका कुन हो ओके तपाई क्यान्सल हामी ल गर्दैछौ बधाई छ तपाईले दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईको लागि तेस्रो प्रश्न राख्न चाहे नेपालका कुन मल्ल राजाले चार कुनी मुद्रा प्रचलनमा ल्याएका थिए
2: प्रताप
1: मल्ल भन्नुहुन्छ तपाईँको एन्सर हामी लक गर्दैछौ बधाई छ लक्ष्मीजी तपाईँले लकी नम्बर प्राप्त गर्नुभएको छ कार्यक्रमको अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे अहिले पनि हामी सुट्यौं साथ हुनुहुन्थ्यो उदयपुरबाट लक्ष्मी बिरेन सिंह लक्ष्मीजीले पनि लकी नम्बर प्राप्त गरेर भनेपछि साथी छुटिसक्नु भएको छ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्ते नमस्ते हजुर नमस्ते सविन तामाङ बोल्दै हुनुहुन्छ ओके सविनजीको लागि म पहिलो प्रश्न राख्न चाहे बिहानदेखि सुन्नुलाई त प्रचण्ड गोर्खा अभियानको नेतृत्व कसले गरेका थिए प्रचण्ड गोर्खा अभियानको नेतृत्व कसले गरेका थिए नरेन्द्र पाण्डे भन्नुहुन्छ तपाईँको एन्सर हामी लक गर्दैछौ यसको चाहिँ उत्तर रहेको छ उमेश विक्रम शाह रहेको छ है ओके तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ अशोक स्तम्भमा भएको शिलालेखमा कुन भाषाको प्रयोग भएको छ अशोक स्तम्भमा भएको शिलालेख कुन भाषाको शिलालेखमा कुन भाषाको प्रयोग भएको छ नेपाली भन्नुहुन्छ तपाईँको एन्सर हामी लक गर्दैछौ साथी हुनुहुन्थ्यो खुट्याङबाट अशोक नभएर सबिनजी हुनुहुन्थ्यो सबिनजीले पनि प्रयास गरेर भनी साथी छुटिसक्नु भएको छ आउन सकिनेछ 9564570 लाइन बिजी कार्यक्रममा सहभागिता जनाउन सक्नेछ है तपाईँको लागि ठिक लाइन एकदम खुल्ला रहेको छ 9564570 लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे है त मैले प्रश्न राखेको थिएँ अशोक स्तम्भमा भएको शिलालेखमा कुन भाषाको प्रयोग भएको छ यदि रेडियो सुन्दै हुनुहुन्छ र यसको एन्सर थाहा छ भने चाहिँ फटाफट कल गर्न सक्नुहुनेछ 9564570 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है त अवश्य पनि हामी कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्राम जानेछौ विश्राम पश्चात फेरि पनि कार्यक्रम लकीलाई लिएर उपस्थित हुने गर्नुहोला
3: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
4: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
4: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
3: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
4: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
3: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
4: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना यस गाडमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन्डस्ट्रियालको मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रुचिपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय पद संख्या 1 उत्पादको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदान बाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम अठार वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई टोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले टोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म। सम्पर्क मिति र स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापिका। परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड स्मृता संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतिकरण नियम गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति। दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 9842 96 6353। संस्था प्रतिनिधि डिरेक्टर और पार्टनरशिप एंड गवर्नेंस शांति शेर्पा 9851 18 73 82। संस्था प्रतिनिधि एजुकेशन सर्कुलर लीडर श्रीन तामाङ 9851 17 43 81। श्री गार्मा माध्यमिक विद्यालय श्री तुकुंड नगरपालिका 7 श्री कुंडो।

0: सड़क निर्माण कार्य संबंधी अत्यंत जरूरी सूचना। सालू झुण्डेसी सड़क निर्माण कार्य फुटिंग हुई नवीसी तर्फ तीव्र गति में अगाड़ी बढ़ी रहे हुआ निर्माण क्षेत्र तल्लो भीत नफूट खामजे आसपास का स्थानीय बासिंदा घास दौरा तथा पशु चौपाए सुरक्षित क्षेत्र तत्व मात्र ले जाना तथा आवश्यक होगा विशेष सावधानी अपनाऊन इसी सूचना मार्फत अनुरोध कर निर्माण कार्य सहज सुरक्षित समय में संपूर्ण होना सदैव सहयोग को अपेक्षा सड़क उपभोक्ता समिति सालू सुलुखुम्बु। हत्तेरिका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडै पत्तै पाउने ओह अब सामान लिन काठमाडौँ जानुपर्ने हो कि क्या हो धक बहिनी तिमी पनि कस्तो समयमा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसकेँ हौ नसुनु बहिनी सुरु दुखुम्ब नगरपालिका ओडामा पासमा भएको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुम्ब नगरपालिका वडा नम्बर पाँच सल्लेरी सुलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरु कुल नारायण श्रेष्ठ 97-63-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु दुखुम्ब नगरपालिका पास सैली सुनुखुम्बु।
2: जहाँ बाट चर्किन्छ सगरमाथा जहाँ बाट चर्किन्छ दुखोसी तिमी बाट गुन्जन छ तपाई हाम्रै आवाज
3: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो एफएम 101.2
4: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सुनु दुत्कुण्ड नगरपालिका पास सल्लेरी सुनु खुबो।

0: कार्यक्रम लकीको दोस्रो महिनाको विश्राम लाइभ हुने पार गरिरहने छु। तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छु र सुनिदिनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफी 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। आउन सक्ने 7764570 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ है र विशेष त तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लकीलाई लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछु र आज पनि हामी यही समयलाई लिएर भने चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। 97.64 49.57 लाइन हुँदै चाहिँ टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते।
1: नमस्ते
0: नमस्कार, कहाँ बाटोको बोल्दै हुनुहुन्छ? सोलु भिकुना नगरपालिका 10 कुन ठाउँबाट बोल्दै हुनुहुन्छ? टापटिङबाट। ओके, अनि निमा शेर्पा भन्नुभयो तपाईँको नाम?
1: हजुर हजुर।
0: ओके निमा शेर्पा, पहिलोपटक कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ, यहाँलाई स्वागत छ कार्यक्रम लकीमा है त। ओके, आगामी दिनमा पनि सहभागिता जनाउनु होला यसरी नै भन्न चाहे र निमाजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यानदेखि सुन्नुलाई त। ओके, तपाईँको लागि पहिलो प्रश्न राख्न चाहे, अशोक स्तम्भमा भएको शिलालेखमा कुन भाषाको प्रयोग भएको छ? अशोक स्तम्भमा भएको शिलालेखमा कुन भाषाको प्रयोग भएको छ भन्दै थियो साथीको फोन स्थानीय भनिसकेको छु, पुनः प्रयास गर्नुहोला भन्न चाहे। यसको सही उत्तर रहेको छ पाली रहेको छ है, जुन चाहिँ अशोक स्तम्भमा चाहिँ भएको शिलालेखमा चाहिँ पाली भाषाको चाहिँ प्रयोग भएको थियो है। र आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ र कार्यक्रम कन्टिन्यू मन्थिङ समयमा पनि हामी आइ नै सकेका छौ। साथीहरू स्वतः कल गर्नुहोला भन्न चाहे र प्रोत्साहित रहेको छ। शाहवंशको इतिहासमा दुईपटक राज्यारोहण गर्ने व्यक्ति को हुन्? शाहवंशको इतिहासमा दुईपटक राज्यारोहण गर्ने व्यक्ति को हुन्? यसको सही उत्तर रहेको छ ज्ञानेन्द्र शाह रहेको छ। र कविमा सुरक्षित साथ डिपुटी ओभरले पनि जानुहोला भन्न चाहे, आउन सक्नुहुनेछ। र अर्को प्रश्न यस्तो रहेको छ, पशुपतिनाथलाई राष्ट्रिय देवताको मान्यता कसले दिएका हुन्? पशुपतिनाथलाई राष्ट्रिय देवताको मान्यता कसले दिएका हुन्? यसको सही उत्तर रहेको छ अंशु वर्मा रहेको सही। र आउन सक्नुहुनेछ है त, तपाईँको लागि टिफुना निगम खुल्ला रहेको छ र फेरि प्रश्नलाई नै निरन्तरता दिन चाहे, पशुपतिनाथको मन्दिर बनाउने व्यक्तिको हुन्? पशुपतिनाथको मन्दिर कसले बनाएका हुन्? यसको सही उत्तर रहेको छ प्रचण्ड देव रहेको सही। आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ 97.64 49.57 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है त। कार्यक्रम कन्टिन्यू मन्थिङ समयमा नि हामी आइ नै सकेका छौँ र अब चाहिँ पनि हामी साथीहरूको फोन पनि हामी लिन सक्दैनौँ र आज धेरैजना साथीले कार्यक्रममा सहभागिता जनाउनु भयो, प्रयास गर्नुभयो, आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म असुविधा साथ दिनुभयो। सबैजनालाई विशेष गरिकन उसमा धन्यवाद दिन चाहे र आज लकीले प्राप्त गर्नु भएको छ लक्ष्मी मेरेङ सिंह। लक्ष्मी मेरेङ सिंहलाई पनि विशेष गरिकन हृदयदेखि नै आभार प्रकट गर्न चाहे र अमुजी हामी कार्यक्रमबाट बाई बाई भन्ने बेला भइसकेको छ र सम्पूर्णलाई विशेष गरिकन धन्यवाद दिँदै र मेरो बन्द कोठाका बास सबैको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग हुने प्राविधिक मित्र सिर्की लमु शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता रेडिकालाई पनि दिन चाहन्छु। नमस्कार।
2: आइया आइया भनेर पो बसेछ त। बिरामी हो क्या हो?
3: तीन दिन देखि दात दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
2: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुस् त्यही
3: हो र के डेन्टल रे
0: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्ड नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
2: हाम्रा सेवाहरू
0: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुनिने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-1990 र 97-46-58-43-87।
4: ए गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि?
5: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी भुल्नु र? ल आँखा बन्द गर त।
4: त्यसै जिस्किनुहुन्छ हजुर पनि? ल आँखा बन्द गरे।
5: ल अब आँखा खोल त।
4: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधानशील चाँदी पसलबाट हो नि। विधानशील चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना मिठको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन्चादी उद्योग सुनि भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु।
6: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
7: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
6: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ?
7: यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलुदुत कुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
8: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
6: प्रोपाइटर अजय पन्छियार। सम्पर्क नम्बर 98-09-90-94।
7: निन्यानब्बे र अन्ठानब्बे त्रिसठी अडसठी चौसठी अठार वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलो दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
8: राष्ट्रिय वाणिज्य बैंकदेखि तीस मिटर भित्र

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदर्ता दिनुहोस् त
2: जन्मदर्ता गरेको छैन नि म्याडम
1: ब जन्मदर्ता नभए त विद्यालय भर्नु हुँदैन नि
2: मलाई त थाहा नै थिएन
1: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र रहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: जत्न पाएको छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अनि महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिमर छैन भन्ने बजारमा
8: चिन्ता किन लिनु हुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्का हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हल्का खेतबारी जोत्ने टिमर छँदै छ नि
7: पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा स्वरूपमा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही स्वरूपबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ध्यान बनाउन केरा लगाउन ठुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने 10 गटर समेत उपलब्ध छ
9: ओखा झुन्डा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता खोप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528880222 साथै 98010208095 मा मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ

नमस्कार। पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्ज बाट देश का विभिन्न भाग र www.soluwafm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 10 बजे को सोलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। नक्कली भूटानी शरणार्थी प्रकरण में पूर्व उप प्रधानमंत्री टोप बहादुर रायमाझी, पूर्व गृहमंत्री बालकृष्ण खान र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 जना दोषी ठहर भएका छन्। मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेज बहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो। अदालतले रायमाझी खान र पाण्डे सहित केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश्वरमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा, बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गोविन्द चौधरी, कंग्रेसका पूर्व सांसद आङका बस्वर्पा, हज कमिटिका तत्कालीन अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री खानका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल र वेचन झालाई दोषी ठहर गरेको छ। मुद्दाका प्रतिवादी सन्दीप राई माझी सहित 7 जनाले सफाई पाएका छन्। प्रतिवादीहरू सन्दीप सहित शमशेर, केशव टंक कुमार गुरूङ, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर्य, आशिष पुरा थोकीलाई कस्तुर पुष्टिमा भएको भन्दै अदालतले सफाई दिएको हो। प्रतिवादी भए पनि फरार 8 प्रतिवादी अशोक पोखरेल, भीरेन राई, दीपा हुमागाई, निरज राई, राजेश अभियान, मोहन राज राई, विनीता सातदेन लिम्बू र सुनिल बुढा थोकीको हकमा पक्राउ परेपछि कानून बमोजिम हुने भएको छ। बर्ड फ्लू फैलिएका 11 जिल्ला मध्ये तराईका 7 वटा जिल्लामा पूर्ण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको हो। तराईका 7 जिल्लामा बर्ड फ्लू नियन्त्रणमा आए पनि काभ्रे सहित काठमाडौँ उपत्यकामा जोखिम कायमै छ। काठमाडौँका 3 जिल्ला र काभ्रेमा फैलिएको बर्ड फ्लू रोकथाम हुन सकेको छ। विभागले 4 जिल्लालाई अझै पनि निगरानीमा राखिएको र आवश्यक प्रयास भइरहेको जनाएको छ। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार उपत्यकाका 3 जिल्लामा संक्रमणको अवस्था यथावत रहे पनि काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको छ। संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाका र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउँदै अवैध रूपमा ओसार प्रसार गरिएका पंक्षी र पंक्षीजन्य वस्तु नष्ट गर्ने अभियान चलाएको छ। राष्ट्रिय सभाले 4 वटा विधेयक दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाउने प्रस्ताव सदर समितिले स्वीकृत गरेको छ। हिजोको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त 4 वटा विधेयकलाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाएको हो। हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083लाई दफावार छलफल का लागि विधान व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्नुभएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। स्थित अफ हर्मुज ट्याङ्कहरूमा ठोकिएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। हर्मुज मार्गमा 3 व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरू गरेको हो। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा सञ्चालित व्यावसायिक जहाजमा इरानले आक्रमण गरेको र त्यसको बदलामा आक्रमण थालेको दावी गरेको बीबीसीको खबरमा उल्लेख गरिएको छ। अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा सावेक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहिबार मध्यराति 1:45 खेल्दैछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियमले शुक्रबार राति 1:45 प्रतिस्पर्धा हुनेछन्। स्पेनले अन्तिम स्वरमा पोर्चुगललाई 1-0 हराउँदै क्वार्टर फाइनलमा यात्रा तय गरेको हो। बेल्जियमले अमेरिकालाई 4-1 गोलले हराएको थियो।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385206016 फोन वा सुलवासा न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त, अहिलेलाई सोलो हालचाल सकियो। अपरान्न 4 बजेको सोलो हालचालमा फेरि भेट हुनेछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुलवासा सुन्दै रहनुहोला। नमस्कार। Yeah.

0: अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिफ्रिज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: प्रदान हुन्छ। पद अङ्ग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा होस्टेल संचालक 98 41 15 90 82।
1: नगरपालिका वडा नम्बर 2 7।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: Not the rule of Sadaivari, if you pass my rosy.

0: 장르로 퍼지도록하이.
1: सूचना सूचना सूचना सुलुङ जुनगुल सिजोर्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट संचालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुलुङ जिल्लाकी उपभोक्ता समिति सुलुङ। हिंसाबाट बचाउ र बचाओ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद पनि गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेन
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
0: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
5: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु बुटकुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
7: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो यो रोग पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
9: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843879852 9824417 18 9843449696 र 9861314472 आन्जी औषधालय सोलो दुत्कुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
7: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
10: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
15: होंडा का विशेषता
16: जापानीज ऊर्जा प्रविधि उत्पादित
15: उत्कृष्ट माइलेज,
16: राम्रो रिसेल मूल्य,
15: टिकाऊ र भरपर्दो,
16: अफ रोड का लागि पनि उपयुक्त,
15: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको,
16: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
15: हाम्रा सेवाहरू
16: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
15: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा,
16: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
15: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
16: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भुजाई, ओखलढुङ्गा।
15: सम्पर्क नम्बर 0375902222, 9852888002222 र 9842380300।

0: नेता सबै विशेषज्ञ आजकल आफ्नो त यही यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट कार्पेटको शहंशाह।
1: के भयो? केको हल्लाखल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हामी मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
10: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
9: यो कहाँ किन्न पाइन्छ? अनि 5 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
10: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
11: खेतबारी जोत्न, छोपनी गर्न, ढ्याङ बनाउन, केरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
12: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528 80222, साथै 98010208 95 मिसकल गर्नुहोस्। नगतै तपाईलाई फोन आउनेछ।
13: आया आया भनेर पो बसेछ त। बिरामी भयो क्या हो?
14: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
13: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुहोस् त्यही।
14: हो र, के डेन्टल रे?
15: एभरेस्ट डेन्टल क्लिनिक, सुलुदुत, कुण्डी नगरपालिका 5, बसन्त बजार, सल्लेरी, सुलुखुम्बु।
13: हाम्रा सेवाहरू
15: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, लिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
12: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
16: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129090 र 9746583487।
17: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
18: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
17: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
18: ल अब आँखा खोला त।
17: वाओ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालगाडी, तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
19: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
20: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
21: किन खोज्नु भएको होला हजुर?
20: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
21: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
20: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
21: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
12: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
22: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन।
12: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा
17: तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-243।
15: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
17: नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सोलु खुम्बु।
0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जानेन नि है।
1: किन के हो सन्चो भएन?
0: होइन, यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना बुबुआ।
3: नमस्ते, कति टाइमले पाल्नु भयो?
1: आज रिनाले यसको जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
17: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
23: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
24: ए के भो, जौडिदै पो आइस त।
23: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
24: भन को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
17: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एथनले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा सोरामाई अफसेट प्रिंटिंग प्रेस सोलोदत कुंडी नगर पालिक पास चलेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा सोरामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सुजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी तालछा वाल मिक्सर नर्मल सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250। न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौँ सर।
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनुहोस् सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: सुन्न हाम्रो मामाले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र?
4: होइन होला त्यस्तो त।
5: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस?
5: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए।
9: म अलिकति पनि हिँड्न सक्दिन। स्वास्थ्य श्वासमै समस्या देखियो।
10: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
11: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
12: देख्नु भएन? औषधि हालेको।
11: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
11: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: विषादीले धेरै जोखिम हुन्छ कि नानी?
11: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
11: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार, विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
13: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
13: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
13: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: शुभ प्रभात गुरुआमा।
11: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
15: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
11: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
16: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: हो, अरू भन त।
17: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
18: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
16: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
18: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
11: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
11: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
19: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
11: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
19: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
11: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: नमस्कार स्वयंसेविका दिदी।
21: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
22: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
21: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
22: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
21: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
23: नेपाल सरकार विज्ञापन हो।
24: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
25: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
24: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
25: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
24: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
25: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
24: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
25: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
26: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
27: तीन दिन भयो।
26: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
27: केही हुनु सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
26: जेसुकै भन, म छुन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
27: महिनावारी भएको बेला खाना नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, यहाँ पहिलाको जस्तो छैन अहिले।
28: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
26: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
24: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
21: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
24: डर लाग्नु, निद्रा नलाग्नु,
21: अनौठा विचार आउनु,
24: निराशा बढ्नु, खुसी नहुनु,
21: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
24: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
21: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
24: छटपटी हुनु, चिटचिट पसिना आउनु,
21: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
24: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
21: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
24: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
21: नेपाल सरकार विज्ञापन हो।
29: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
27: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
29: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
27: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, ट्राफिक गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
29: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडिएको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
27: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
29: हजुर।
27: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनै गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
29: हस् डाल साहब, हजुरले भने जसै गर्छु।
25: नेपाल सरकार विज्ञापन हो।
29: मरे नि के हो?
0: हेर त रगतै रगत भयो, म त त्यस्तो हेर्न नि सक्दिनँ।
29: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स आयो, एम्बुलेन्स हेलो लगिहाल्नु।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
29: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
24: हो।

0: ना अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
1: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
0: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
2: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
0: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9833668
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र
3: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङपा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तुभन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 9866 41 74 र फुनी शेर्पा होस्टेल सञ्चालक 9841 15 90 82
4: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन एफएम। सुन एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: यसले हो हाम्रो पहिलो रोजाई।
1: सूचना सूचना सूचना सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो फेरा साधन क्षेत्रमा घाँसपात काट्न, गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् वा आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुरु जुन बेसी उपभोक्ता समिति सुरु खुम्बु
2: हिंसाबाट बचाउ र बचाओ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: आउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेन
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
7: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सुमिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
9: ए बाबु नै न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
10: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
11: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986652 9824417718 9843449096 र 9861314472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतरराष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चौकमा।
6: होंडा का विशेषताहरू:
7: जापानीज ऊर्जा प्रविधिबाट उत्पादित
6: उत्कृष्ट माइलेज,
7: राम्रो रिसेल मूल्य,
6: टिकाऊ र भरपर्दो,
7: अफरोड का लागि पनि उपयुक्त,
6: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
7: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
6: हाम्रा सेवाहरू:
7: ओखलढुंगा र खोटाङको दिक्केल बजारबाटै फाइनान्सको सुविधा सहित होंडाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने,
6: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा,
7: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
6: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
7: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भुजाङ, ओखलढुङ्गा।
6: सम्पर्क नम्बर 0375902222, 98528002222 र 98482030।

0: केवल मान्यता सबले दूषित सके आजकल आफ्नो त
1: अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
2: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्नु सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न छोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्ध चरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 9858880222 साथै 9800102895 मिस कल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
11: आया भनेर पो बसेछ त
12: बिरामी हो क्या हो
11: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
12: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
11: हो र के डेन्टल रे
13: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु।
14: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाइ दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
15: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
16: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
17: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बनाउला र? ल आँखा बन्द गर त।
16: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
17: ल अब आँखा खोला त।
16: वाउ, कस्तो राम्रो उठी। अनि मंगलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु।
18: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
19: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
20: किन खोज्नु भएको होला हजुर?
19: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
20: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
19: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध

पूरा खबर। सरकारले हिजो सार्वजनिक गरेको आउँदो आर्थिक वर्षको मौद्रिक नीति प्याकेजहरू पनि राष्ट्र बैंकले दिने गरेकाले बजेट भन्दा पनि ठूलो बन्ने गरेकोमा अहिले त्यस्तो नभएको नेपाल बताउनुहुन्छ। वहाँका अनुसार मौद्रिक नीतिले लिएको 11% कर्जा विस्तारको लक्ष्यले सरकारले लिएको 7% आर्थिक वृद्धि सम्भव छ। नेपालको अर्थतन्त्र 40% अनौपचारिक भएकाले एक रूपियाँ पनि कर्जा विस्तार नहुँदा 3-4% आर्थिक वृद्धि हुने गरेको नेपालको बुझाइ छ। तर मौद्रिक नीतिले कर्जा कुन क्षेत्रमा जान्छ भनेर नबताएको हुँदा केही अन्योल भने देखिएको उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशकद्वय यमलाल भूषाल र डाक्टर भीष्म कुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणका साथ काम गर्न निर्देशन दिनुभएको छ। उहाँले राजस्वको लक्ष्य भेटिने गरी मिशन 16 खर्बका लागि इमानदारीपूर्वक लाग्न, चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बनाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने समेत बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सा र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। देशका धेरै ठाउँमा आज मौसम बदली भएको छ। आज पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। ती क्षेत्रमा सतर्कता अप्नाउन पनि आग्रह गरिएको छ। आज दिउँसोपछि मध्य प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। मध्य प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागको थोरै ठाउँमा आज राति ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अप्नाउन मौसमविदले आग्रह गरेको छ। यसै गरी विभिन्न 10 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुन चाँदीको भाव आज पनि घटेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 2,90,700 र चाँदीको भाव तोलामा 4,615 रूपियाँ थियो। तर आइतबार यता भाव लगातार घटेको छ। हप्ताको पहिलो कारोबार दिन आइतबार 400 रूपियाँले, सोमबार 900 रूपियाँले र हिजो 1,400 रूपियाँले घटेको सुन आज 900 रूपियाँले घटेको हो। हिजो 2,88,000 कारोबार भएकोमा आज घटेर सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसै गरी चाँदी आइतबार 10 रूपियाँ, सोमबार 20 रूपियाँ, हिजो 30 रूपियाँले घटेकोमा आज 55 रूपियाँले घटेर तोलाको 4,500 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा रौतहटमा जग्गाको विषयमा विवाद हुँदा एकजनाको ज्यान गयो, 2 जना पक्राउ। पछिल्लो 24 घण्टामा गरिएको ट्राफिक कार्यवाहीमा झण्डै 20 लाख राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको पूर्व गवर्नर नेपालको भनाई, कर्जाको विषयमा केही अन्यल रहेको टिप्पणी, आज ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सावधानी अप्नाउन आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। रौतहटको ईशनाथ नगरपालिका औरैयामा जग्गाको विषयमा विवाद हुँदा एकजनाको ज्यान गएको छ। हिजो बेलुका विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा बुटन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। घाइते भएका बुटनको उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा ज्यान गएको हो। घटनामा एकजना घाइते भएका छन्। प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा गरिएको ट्राफिक कार्यवाहीमा झण्डै 20 लाख रूपियाँ राजस्व संकलन भएको छ। यस अवधिमा 2076 जना गाड़ी चालक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट राज्य कोषमा 19,71,000 राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश प्रसाद सुवेदीका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 68 जना, नियम विपरीत राइड शेयरिङ गरेका 129, सड़क बत्ती उल्लंघनकर्ता 126, तीव्र गतिमा गाड़ी चलाउने 189 जना कार्यवाहीमा परेका हुन्। अन्य विभिन्न नियम पालना नगरेका 1,157 जना रहेका छन्। अब विदेशको खबर। इरानमा अमेरिकाले आक्रमण गरेसँगै कच्चा तेलको भाव फेरि बढ़ेको छ। पछिल्लो तनावसँगै अमेरिकाले इरानी तेल निर्यातमा दिएको अस्थायी छूट फिर्ता लिएको छ। अमेरिका इरान तनावको आक्रमणको प्रत्यक्ष असर विश्व बजारमा देखिएको हो। अमेरिकी कच्चा तेलको भाव 2.7% बढ़ेर प्रति ब्यारेल 72.40 डलरमा पुगेको छ। मध्यपूर्वमा बढ़ेको तनावले तेल आपूर्तिमा असर पार्न सक्ने चिन्ताले ब्रेन्ट क्रूड र वेस्ट टेक्सास इन्टरमिडिएट डब्ल्यूटीआई क्रूड दुबईको मूल्यमा वृद्धि भएको हो। बजार विश्लेषकका अनुसार यदि तनाव थप लम्बिएर स्ट्रेट अफ हर्मुजबाट हुने जहाज आवागमनमा कमी आएमा तेलको मूल्य अझै बढ़न सक्नेछ। 24 घण्टा अघि शुरू भएको हवाई आक्रमण झण्डै 4 घण्टासम्म चलेको र त्यस क्रममा सटीक हतियार प्रयोग गरेर 80 भन्दा बढ़ी लक्ष्यमा प्रहार गरिएको अमेरिकी केन्द्रीय कमाण्ड सेन्ट कमले जनाएको छ। यस आक्रमणको जवाब दिने इरानले प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानमा आक्रमण भएको केही घण्टापछि कुवेत र बहराइनमा पनि खतराको साइरन बजेको छ। यसअघि हर्मुज जलमार्गमा आफ्नो ट्याङ्करमाथि आक्रमण भएको भन्दै कतार र साउदी अरबले इरानको आलोचना पनि गरेका छन्। अमेरिका र इजरायलले गएको फेब्रुअरी 28 इरानमाथि आक्रमण गरे लगत्तै इरानले हर्मुजको जलमार्ग बन्द गरेको थियो। अमेरिकासँगको पछिल्लो सहमति अनुसार यो जलमार्ग ओमानसँगको समन्वयमा इरानले व्यवस्थापन गर्ने अनि जलमार्ग प्रयोग गर्ने जहाजमाथि सेवा शुल्क तोक्ने विशेष समेटिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा साविक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ।

तीनले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो भने गैरातीको खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति आएको पूर्व गवर्नर नेपालको भनाई, कर्जाको विषयमा केही अन्यल रहेको टिप्पणी। आज ठूलो पानी पर्ने सम्भावना भएका क्षेत्रमा सावधानी अप्नाउन आग्रह, 10 जिल्लामा बाढ़ीको मध्यम जोखिम। सुन चाँदीको भाव आज पनि घट्यो, सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार। इरानमा अमेरिकी आक्रमणबाट कच्चा तेलको भाव बढ़्यो, ट्याङ्करमाथि आक्रमण भएकोमा कतार र साउदीद्वारा इरानको आलोचना। र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: न छोड्नु वर्ण भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम सुन्दर एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू

तपाई सूक्ष्म पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्पु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि, थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुल शेर्पा होस्टेल संचालक 98 41 15 90 82। सोलु तुकुन्द नगरपालिका वडा नम्बर 10 7 3 0।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं। वस्तु सेवाको मूल्य मात्रा न्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Smart, who knows how they vary, they should face their own.

0: 고 함부로 퍼지도록 그러사이.
1: सूचना सूचना सूचना सुलुङ जुनगढ़ से जोड़ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुलुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घासपात काट्न गाई वस्तु चराउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुरु जुनदेशी उपभोक्ता समिति सुरु खुल्नु हिंसाबाट बचौ र बचाऊ। यौनचन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचन्य हिंसा को जोखिम में हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरी को व्यवहार ख्याल राखौ। बाल बालिका को चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809609094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: वन जंगल को छेउमा घर आँगन।

0: आजू भाई बाल बालिका फिर समय सजन छोड़ो वन भित्र जादा आउंदा साथी भाई खोजनो
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खाई जन्मदाता दिनुस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
7: म पनि राईको साझा स्टोर्समा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने भयो आज
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोपाइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
9: ए बाबु नै न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ तिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
10: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी सँगै जाउँ
11: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417718 9843449096 र 9861314472 अन्जी औषधालय सोलो दुत्कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा।
6: होन्डाका विशेषताहरू:
7: जापानिज उच्च प्रविधिबाट उत्पादित
6: उत्कृष्ट माइलेज,
7: राम्रो रिसेल मूल्य,
6: टिकाउ र भरपर्दो,
7: अफरोडका लागि पनि उपयुक्त
6: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
7: सबै उमेर समूह, कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
6: हाम्रा सेवाहरू:
7: ओखलढुङ्गा र खोटाङको दिक्कल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीको मूल्यमा पाइने,
6: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
7: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
6: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
7: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाङ, ओखलढुङ्गा।
6: सम्पर्क नम्बर 0375902222, 98528002222 र 98428030।

0: बचेको भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाँजा फाट्ने वा पहिले फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sanche Surya Fan Studio Time.
2: It's 1 PM. Dusako Egg Bubble.
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका पास सोलु खुम्बू
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलु खुम्बू आँखा उपचार केन्द्रबाट सम्भव छ
4: सोलु दुतकुंड नगर पालिका उडा नम्बर 5 कलेरीको मध्य भागमा रहेको सोलु खुम्बू आँखा उपचार केन्द्र सोलु खुम्बूमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलु खुम्बू जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलु खुम्बू आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034213
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुम्ब नगरपालिका वडा नम्बर 5 कलेरी सोलुखुम्बु
5: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर यकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Not the moon was the day, but he gets the best day, Roger.

0: बाट बचाउ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बाली बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइछ।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, स्विच, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: वन जंगल को छेउमा घर आँगन पर्ने भए होसियारी अपनाउनु जोखिम टार्ने भए।

0: न छोड्नु वन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: पहिला कसैले भनौँ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
9: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
10: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुरुत कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
11: ए बाबु नौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
12: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी बरु सँगै जाउँ
13: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843979852 9824417718 9843349696 र 9861433472 आन्जी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चेतना।
6: होंडा का विशेषता
7: जापानीज उच्च प्रविधि उत्पादित
6: उत्कृष्ट माइलेज,
7: राम्रो रिसेल मूल्य,
6: टिकाऊ र भर पर्दो,
7: अफ रोड का लागि पनि उपयुक्त,
6: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको,
7: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
6: हाम्रा सेवाहरू
7: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
6: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा,
7: एक्सचेन्ज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
6: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
7: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारी भुजाई, ओखलढुंगा।
6: सम्पर्क नम्बर 0375902222, 98528002222 र 98428030।

हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यी यही यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शहनशाह

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो तर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त झनै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गराउनु त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा
9: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाट मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
11: अया अया भनेर पो बसेछ त बिरामी भयो क्या हो
12: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
11: आ कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
12: हो र के डेन्टल रे
13: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
11: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्स रे गर्ने गर्ने, सुन चाँदी को दाँत राख्ने, गिजा सुन्निने, रगत आई राख्ने, मुख गनाउने समस्या को उपचार गर्ने, बच्चा को दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चा को उमेर नपुगी दाँत मा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गरिने।
10: नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129090 र 9746583487।
15: एगुरो आज मेरो जन्मदिन हो, याद त छ नि।
16: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त।
15: यसै जिस्किनुहुन्छ हजुर पनि, ल आँखा बन्द गरे,
16: अब आँखा खोला त।
15: वाओ, कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि, ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर, विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742284056 र 9867050620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
17: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
18: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
19: किन खोज्नु भएको होला हजुर?
18: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
19: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
18: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
19: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नबोलाउनु हजुर।
20: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
21: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
22: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर सुलु दुधकुण्ड नगरपालिका सात गारमा जोर बौद्ध सुलु खुम्बु
1: बाबा म आज स्कूल जाने मन छैन आज जाँदिन नि है
2: किन के हो सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको पन्छै गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: ए कुरा त्यस्तो थियो लाइडा म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
23: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
23: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
24: नेपाल सरकार विज्ञापन बोर्ड
25: पत्तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किएन
26: ए के भो दौडिदै पो आइस त
25: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
26: भन् को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो
22: विकासका कार्यमा राजनीति नगरौ समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौ जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनुदत कुण्डु नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लेटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर नुहाउने सर्भर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385209089 0385209060 मोबाइल नम्बर 9860321426 र 9841909549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेक नेपालको जनहितमा जारी सन्देश
4: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
5: हो र
4: होइन होला त्यस्तो त
5: सोइता तिमीहरूको के खास कुस कुरा हुँदैछ के भयो भन त
6: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
6: हुन्छ
7: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन

को निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अपले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको चक्कल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको चक्कल सवारी दर्ता प्रमाणपत्र राखी प्राविको नम्बर कायम बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर क्याम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं करचुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरूवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: सूचना सूचना सूचना सुरुङ जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा साधन क्षेत्र में घाँसपात काट्न गाई वस्तु चलाउन तथा आवत जावत गर्ने पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सुनिल जिम्बेसी उपभोक्ता समिति सुनिखुम्बु।
1: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909909। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: ए बाबु
1: नौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843789652 9824417 18 9843449696 र 9861314472 आमजी औषधालय सोलोदूत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन् र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइन नि घरेलु हिंसा हुन् अपराध हुन् त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा
8: होंडा का विशेषता
9: जापानीज उच्च प्रविधि उत्पादित
8: उत्कृष्ट माइलेज
9: राम्रो रिसेल मूल्य
8: टिकाऊ र भर पर्दो
9: अफ रोड का लागि पनि उपयुक्त
8: BS6 तथा नया नया भर्सन बजार में लंच भइरहेको
9: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
8: हाम्रा सेवाहरू
9: ओखलढुंगा र खोटाङको दिक्कन बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकल तथा स्कूटरहरू कम्पनीको मूल्यमा पाइने
8: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
9: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
8: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
9: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिशरण नगरपालिका 11
8: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842880300

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना। अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: मान्यता सबले बिर्सिसके आजकल आफ्नोता यी युनिटी कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शहनशाह
1: और प्रिंट मुकुकर को रोकों रख कवारी साधन को नंबर एक इन गणे संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में भुगतान पनि सवारी कर नवीकरण वस्तु र लगायत अन्य कर संबंधी वितरण हेर्नका लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न बैंक भोचर गर्न अघि सवारी कर तथा दस्तुर एक इन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हो त है हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
2: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
3: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गराउन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
4: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
4: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
4: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
3: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: अलिकति जत्न पा छैन खत खत खत गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
7: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपाई गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
10: भनेर पो बसेछ त बिरामी हो क्या हो
11: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
10: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
11: हो र के डेन्टल रे
12: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
10: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत को एक्सरे गर्ने, सुन चाँदी को दाँत राख्ने, गिजा सुन्निने, रगत आई राख्ने, मुख गनाउने समस्या को उपचार गर्ने, बच्चा को दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चा को उमेर नपुगी दाँत मा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गरिने।
9: नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना यहीँनिर दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
3: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
2: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
3: ल अब आँखा खोल त।
2: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840656 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: किन खोज्नु भएको होला हजुर?
5: रेडियोमा बाल बालिकालाई स्ट्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
7: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।

0: खुला दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
1: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
2: के भयो सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले हुन्छ
2: ए कुरा त्यसको थियो लगेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना बुबुवा
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: अत्तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
6: ए के भो जौडिदिई पो आइस त
5: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
6: भन् को त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सोलु एसेम्बले तयार पारेको सामाजिक सन्देश

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदूत कुंजी नगरपालिका पांच सल्लेरी सुन खुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबैसँग हाम्रा सेवाहरु प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरु होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरु पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरु कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरु उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण

0: विवादले आज प्रतिनिधि सभा बैठक 15 मिनटका लागि स्थगित भएको छ। राई बोल्दै गर्दाथि प्रश्न उठेको 39 दिन पुग्यो। विपक्षी दलका सांसदहरूले सबैजसो बैठकमा जवाफका लागि प्रधानमन्त्रीलाई बोलाउन सभामुख समक्ष माग गरिरहेका छन्। तर अझैसम्म पनि प्रधानमन्त्री शाह आफ्नो अभिव्यक्तिहरूमाथि उठेका प्रश्नको जवाफ दिन संसदमा जानुभएको छैन भने सभामुखले पनि रूलिङ गर्नुभएको छैन। संघीय संसदको पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले सम्बन्धित निकाय र पूर्वाधार विकाससँग सम्बन्धित मन्त्रालयलाई आउँदो 15 दिनभित्र स्पष्ट कार्ययोजना सहितको विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको हो। बैठकलाई सम्बोधन गर्दै सभापति गजुरेलले 77 जिल्लाका झण्डै 3 करोड़ नागरिकका लागि पर्याप्त र शुद्ध खानेपानीको व्यवस्था कहिलेसम्म हुन्छ भन्ने विषयमा स्पष्ट जवाफ माग गर्नुभयो। उहाँले काठमाडौँ उपत्यका लगायत देशभर खानेपानीको समस्या दिनानुदिन विकराल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक कर्तव्य भएको उल्लेख गर्नुभयो। समितिले सम्बन्धित आयोजनाका प्रमुखहरूसँग समन्वय गरी चाँडै स्थलगत अनुगमनमा जाने तयारी समेत गरेको छ। यसका लागि समितिले सरकारवाला निकायहरूलाई आफ्नो प्राथमिकता र योजनाहरू उपलब्ध गराउन पत्राचार गर्ने भएको छ। बैठकमा सांसदहरूले सरकारी तथ्याङ्क र धरातलीय अर्थ यथार्थबीच ठूलो फरक रहेको भन्दै नागरिकलाई स्वच्छ पिउने पानी उपलब्ध गराउन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। यस वर्ष एल निनो प्रभावका कारण मनसूनमा वर्षा कम हुने अनुमान छ, तर यही बीचमा अचानक अत्यधिक वर्षा भई आकस्मिक बाढ़ी पहिरोका घटना बढ़न सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। पाकिस्तान र भारतमा विनाशकारी बाढ़ी जारी रहेकै बेला विज्ञहरूले लामो सुक्खा भए पनि कुनै ठाउँमा अचानक अधिक वर्षाको सम्भावना रहने र तापक्रमसँगै हिमनदीजन्य जोखिम पनि बढ़ने बताएका छन्। नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोडका विज्ञ सस्वता सन्यालका अनुसार सुक्खा अवधि बीच केही ठाउँमा हुन सक्ने अत्यधिक वर्षाले विनाशकारी आकस्मिक बाढ़ी र पहिरो निम्ताउन सक्छ। अत्यधिक वर्षा हिमनदी पग्लिनु र अस्थिर भिरालो जमीन मिलेर श्रृंखलाबद्ध विपत्ति सृजना गर्न सक्ने उहाँको भनाइ छ। इसीमोडकी निरा श्रेष्ठ प्रधानले भिरालो भूभाग र नदी किनारमा रहेका बस्ती यस मनसूनमा बढ़ी जोखिममा पर्न सक्ने बताउनुभयो। कम वर्षा हुने दिनलाई कम विपदको संकेत ठान्नु नै सबैभन्दा ठूलो जोखिम रहेको भन्दै विज्ञहरूले सुक्खाका बीच पनि हुन सक्ने आकस्मिक घटनाबाट बस्न नेपाल लगायत हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन सुझाव दिएका छन्। अब बिरामीका लागि रगत आवश्यक पर्दा कहाँ उपलब्ध छ भन्दै भौतारिनुपर्ने बाध्यता हटेको छ। कुन रक्त संचार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरिक एपमा उपलब्ध हुन थालेसँगै रगत खोज्न भौतारिनुपर्ने बाध्यता हटेको हो। हिजो सार्वजनिक भएको नागरिक एपको नयाँ भर्सनमा रक्त सूचना पोर्टल थप भएको छ, जसमार्फत प्रयोगकर्ताले कुन रक्त संचार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्। त्यस्तै रगत आवश्यक पर्दा कुन केन्द्रमा कसलाई सम्पर्क गर्ने भन्ने विवरण समेत एपमा उपलब्ध भएको कारण सजिलै सम्पर्क गरेर आवश्यक रगत लिन सकिन्छ। अहिले सीमित जिल्लामा शुरू भएको यो सेवा थप हुँदै जानेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333 493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। 25 जना मानिसको ज्यान लिइसकेको ध्रुवे हात्तीको दाँडा काटिने भएको छ। हात्ती भेटिना साथ बेहोस बनाएर दाँडा काट्ने र नयाँ रेडियो कलर निर्माण गर्ने तयारी गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। ध्रुवेले गएको शनिबार राति भरतपुरमा आमा र छोराको ज्यान लिएको थियो। 2066 सालदेखि मान्छेलाई आक्रमण गर्न थालेको यो हात्तीको यसअघि पनि पटक पटक दाँडा काटेर रेडियो कलर लगाइएको छ। 15 जना मानिसको ज्यान लिएपछि 2069 सालमा यो हात्ती मार्ने निर्णय भएको थियो। तर सेनाको गोली लागेपछि भागेर ज्यान जोगाएको ध्रुवे त्यसपछि 5 वर्ष सम्पर्कविहीन भयो। 2074 सालमा फेरि बस्तीमा आएको हात्तीले त्यस यता थप 10 जनाको ज्यान लिइसकेको छ। अब विदेशको खबर। आज बेलुका पृथ्वीका झण्डै 99% मानिसले एकैसाथ सूर्यको प्रकाश अनुभव गर्न पाउने भएका छन्। पृथ्वीको अक्षीय झुकाव र उत्तरी गोलार्धमा जारी गर्मीयामका कारण आज पृथ्वीका झण्डै 8,20,000,000,000 मानिसले एकैसाथ सूर्यको प्रकाश वा साँझ बिहानको मधुर उज्यालो अनुभव गर्ने भएका छन्। नेपाली समयअनुसार आज बेलुका 4:55 सृजना हुने यस्तो अवस्था झण्डै 1 मिनटसम्म कायम रहनेछ। यस क्रममा उत्तर अमेरिका, दक्षिण अमेरिका, यूरोप, अफ्रिका र धेरैजसो एशिया दिनको उज्यालोमा रहनेछन् भने अस्ट्रेलिया, न्यूजील्याण्ड र अन्टार्कटिका जस्ता थोरै जनसंख्या भएका क्षेत्र मात्र अन्धकारमा रहनेछन्। विज्ञहरूका अनुसार सामान्य दिनहरूमा पृथ्वीको आधा भाग मात्र सूर्यतर्फ फर्किएको हुन्छ, तर जनसंख्या असमान रूपमा वितरित भएकाले घना बस्ती भएका एशिया, यूरोप र अफ्रिका महादेश उज्यालोमा पर्दा जनसंख्याको हिसाबले दिनको उज्यालो अनुभव गर्नेको प्रतिशत औसतमा 65-75% पुग्ने अनुमान छ। गर्मीयाममा भने उत्तरी गोलार्ध सूर्यतिर बढ़ी झुक्दा यही प्रतिशत 79% उक्लिने गरेको छ। टाइम एण्ड डेटका अनुसार यस्तो अवस्था कुनै एउटै विशेष दिन नभई मे 18 जुलाई 17 हरेक वर्ष दोहोरिने गर्छ। अब खेल खबर। फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएपछि खेलको वैधतामाथि प्रश्न उठेको छ। अमेरिकाको एटलान्टामा भएको खेलमा 2 गोलले पछि परेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै जीत हासिल गर्यो। तर इजिप्टको दोस्रो गोल रद्द गर्ने भीएआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनाका पक्षमा भएका निर्णयहरूले विवाद निम्त्याएको छ। सांगाको एम लियोन बिजनेस स्कूलका प्राध्यापक साइमन चार्विगले यी निर्णयहरूलाई असामान्य

0: देखिएको हो। चार भन्दै भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। एमाले सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै प्रतिनिधि सभा बैठक 15 मिनट रोकियो। सभामुखले पूरा कुरा नसुन्नु भएको सांसद राईको स्पष्टीकरण। देशभर स्वच्छ खाने पानी आपूर्ति गर्ने कार्ययोजना 15 दिनभित्र पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन। स्वच्छ खाने पानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक कर्तव्य भएको भनाई। अनियमित मनसून र बढ़दो तापक्रमले हिन्दुकुश क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम बढ़दो। हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन विज्ञको सुझाव। केही बेरमा पृथ्वीका 99% मानिसले एकसाथ सूर्यको प्रकाश अनुभव गर्दै अस्ट्रेलिया अन्टार्कटिका जस्ता थोरै जनसंख्या भएका क्षेत्र मात्र अन्धकारमा हुने। र भीएआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुक्ता

0: सजिलो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शहनशाह
1: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना इस गारमा माध्यमिक विद्यालयमा क्लासरूम्स इन द क्लाउड मिसालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा निहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय संख्या एकजना पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा बाह्र वा सोह्रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम अठार वर्ष पूरा भए चालिस वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोके बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोके बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म
2: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कारमा परीक्षा मित्रक प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौ सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं सड़कको तत्काल मर्मतमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
4: हिमालमा घामु पर्दा मिठो बोली बोल्छ हिमालमा घामु पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ सहर बजार गाउँ घरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो आफ्नै भाका आफ्नै बोली सोलु एफएम आयो
5: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.6

नमस्कार अनि लोकसंगीत युवा बन्द सम्पूर्णमा हार्दिक स्वागतको साथमा कार्यक्रम आफ्नै ताका आफ्नै बाका लिएर उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा आवाजमा छु म सिर्की लम शेर्पा र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सोलाख्यान 102.2 मेगाहर्जमा कार्यक्रम आफ्नै ताका आफ्नै बाका सुन्दै हुनुहुन्छ र हरेक दिन हरेकबार फरक फरक कार्यक्रम लिएर तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयले नै लिएर उपस्थित भइ नै सकेका छौं भने चाहिँ हामी तपाईँहरूमा चाहिँ 3:15 देखि 3:50 सम्म रहनेछौ र आज चाहिँ हामी विशेष गरी बुधबार व्यवसायमा छौ र बुधबार व्यवसायमा चाहिँ हामीले लिएर आएका छौं पूर्वेली गीत र आज चाहिँ तपाईँहरूका निमित्त चाहिँ हामीले निकै नै मिठा अनि मन छुने पूर्वेली लोकगीत चाहिँ तपाईँहरूलाई मनोरञ्जन दिलाउनका निमित्त लिएर उपस्थित भइ नै सकेका छौं र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रम आफ्नै ताका आफ्नै बाकाको प्रतीक्षामा हुनुहुन्थ्यो होला। तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र यो समयमा चाहिँ धेरैजना साथीहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला र विशेष गरी आजको समयमा त रोपाईको समय पनि छ। धेरैजना साथीहरू दमादम रोपाईतिर लाग्दै हुनुहुन्छ भने कतिपय साथीहरू आलु पनि खुन्दै हुनुहुन्छ होला, गोठालो पीड़ा पनि हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि आफ्नो कामलाई निरन्तरता दिँदै चाहिँ तपाईँहरूका निमित्त हामीले लिएर आएका दो बाका सुन्दै चाहिँ आफ्नो कामलाई अगाडि बढाउनु होला र आफ्नो काम गर्दै जाँदा थकाइ लाग्छ र थकाइलाई मेटाउँदै जानु होला भन्न चाहन्छु र ढिलो नगरिकन निकै नै मिठो अनि निकै नै रमाइलो पूर्वेली गीत तर्फ नै जानेछौ र जसमा चाहिँ रहेको छ माथि है माथि वेलको पूर्वेली गीत रहेको छ र जसमा चाहिँ आवाज बन्नुभएको छ सञ्जय लेकुरा मन्जुर लायतीको आवाजमा सजिएको यो मिठो पूर्वेली गीत हामी एकैछिन सुन्नेछौ र यो गीतको साथमा चाहिँ हामी पहिलो अनि छुट्ट विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
1: सम्पूर्ण
2: विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
2: समयमै महसुल दिन उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दै छु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अंकल, एफई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायकसिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
1: किन र अंकल, त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
3: यदि तपाईँको बसमा चन्नचा पैताला घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी, काभ्रे कमिता नगरपालिका 11 प्रादेशिक कार्यालय, इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768, अङ्कमा 9852055768।

0: voice to your heart. Solo FM 101.2 MHz.
1: कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कशप सोलु दुधकुण्डे नगरपालिका छ 0.5

कार्यक्रम आफ्नै पाखा आफ्नै बाकाको यो भने पहिला नै छोटो विश्राम रहेको थियो। पहिला नै छोटो विश्रामलाई पनि भर्खर हामीले पार गरिरह भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सलाफाम 102.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौं। हामी विशेष गरी बुधबारी विषयमा छौं र बुधबारी विषयमा चाहिँ हामी पूर्वी गीत सुन्दै चाहिँ अगाडि बढ्नेछौं र धेरैजना साथीहरू यो समयमा आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला। उकाली ओह्राली बेह्राली बन्जन चौतारी गर्दै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि निकै नै स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समा सुनेर साथ दिनुहोला र हाम्रो कार्यक्रम तपाईँहरूका निमित्त चाहिँ निकै नै अत्यावश्यक छ जस्तो लाग्छ मलाई होइन। हामी काम गर्दै जाँदा होइन एक्लै बस्दा अनि धेरै गाह्रो कामहरू गर्दै गर्दा चाहिँ हामीलाई चाहिँ गीत संगीतको निकै नै आवश्यकता हुन्छ। हामीले काम गर्दै चाहिँ हामीले गीत संगीत सुन्छौं भने चाहिँ हामीलाई चाहिँ काममा पनि सहज हुन्छ र हामीले काम गर्दै जाँदा त थकन पनि लाग्छ होइन, थकन पनि मेटिन्छ र एक्लै बस्दा पनि होइन त्यतिकै बस्दा पनि गीत संगीत सुन्छौ भने चाहिँ हामीलाई निकै नै मनोरञ्जन मिल्नेछ होइन। एक्लै त्यतिकै बस्दा त होइन नकारात्मक कुराहरू मनमा खेल्छ होइन, त्यस कारण चाहिँ हामीले लोकगीत संगीत सुन्छौ भने चाहिँ हामीले नकारात्मक कुरा खेल्नबाट पनि हामी टाढा बस्न सक्छौ र हामी सबैजनाले गीत संगीत चाहिँ सुन्न निकै नै आवश्यक छ जस्तो लाग्छ मलाई र फेरि पनि म अर्को पूर्वेली गीततर्फ गइ नै हाले। निकै नै मिठो पूर्वेली गीत रहेको छ, सोल्टिनी कान्छी बोलको बेल गाएको रहेको छ र जसमा आज आवाज बल भएको छ एजी आजु र त्यसै गरी रियोजना कार्कीको आवाजमा सजिएको यो मिठो पूर्वेली गीत हामी एकैछिन सुन्नेछौ र यो गीत पश्चात फेरि उपस्थित हुनेछौं।

ફોનથી ગાંચી બેટાના ઇનામ બજારમાં નિકી ને મીઠો પૂર્વીની ગીત રહેકો થયો હૈ નિકી ને માયા પ્રેમ દેખી હૈ નિકી ને ચર્ચિત અને પર્યટકીય સ્થળ હૈ ઇલામકો ઠાઉંહરુકો નિકી ને રમાઇલો તરીકાને વર્ણન કરેકો છ હૈ યો ગીત સુંદર તો હમી પણ ઇલામતીર નઈ છૌ કે ક્યાં હો જસ્તો હૈ મહસુસ ભાગ મલાઈ છે કતિપય સાથીહરુલાઈ પણ તેસ્તો ભયોલા ર યો ગીત સુંદર છે સંસંગે નાચ્નુ ભયોલા સંસંગે ગાઉનુ ભયોલા र आफ्नो कामलाई पनि निरन्तरता दिनुभयो होला र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलाफाम 102.2 मेगाहर्टजमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र आज चाहिँ हामी विशेष गरी बुधबारी बसाईमा छौं र बुधबारी बसाईमा हामीले पूर्वेली गीत लिएर आउने कुरा त तपाईँहरू सबैजनालाई अवगत नै भइ नै सकेको छ र आज चाहिँ हामी विशेष गरी पूर्वेली गीत सुन्दै चाहिँ अगाडि बढ्नेछौ होइन आफ्नो कामलाई पनि निरन्तरता दिँदै जानेछौ र विशेष गरी पूर्वेली लोकगीतमा चाहिँ माया कुरा मायाको कुरा त्यसै गरी दुःख सुख मिलान बिछोडदेखि लिएर चाहिँ मान्छेको जीवनको बुझाइ मात्र नभए चाहिँ धेरै निकै नै चर्चित अनि पर्यटकीय स्थलहरूको पनि निकै नै मिठो तरिकाले चाहिँ वर्णन गरेको हुन्छ र त्यसै गरी खुला नालाहरूको पनि निकै नै मनोरञ्जन अनि निकै नै मनोमोहक तरिकाले चाहिँ प्रशंसा गरेको हुन्छ होइन समितिको समितिको हुन्छ र त्यस कारण चाहिँ हामीलाई सुन्दा पनि निकै नै आनन्द लाग्छ र हाम्रो नेपाल त विविधताले भरिएको देश होइन त्यही माथि पनि हामी र हामी नेपाली भएर पनि हाम्रो नेपाल सबै हामीले गुण पाएका छैनौं र हामीले पूर्वेली गीत सुन्दै गर्दा चाहिँ हाम्रो नेपालका विभिन्न ठाउँको निकै नै चर्चित पर्यटकीय स्थलहरूको पनि होइन पूर्वेली गीतमा चाहिँ समेटिएको हुन्छ होइन प्रशंसा गरेको हुन्छ चर्चा गरेको हुन्छ त्यसकारण चाहिँ हामीले हाम्रो नेपाल सबै गुण नपाए पनि हामीले चाहिँ गीत मार्फत हामीले सुन्दै चाहिँ मनोरञ्जन लिन सक्नु हुने सक्छौ होइन त्यहाँबाट चाहिँ हामीले धेरै कुरा सिक्न पाउँछ होइन यो ठाउँमा त यस्तो जीवनशैली रहेछ यसरी मान्छेको भाषा संस्कृति यस्तो रहेछ भन्ने विषयमा पनि चाहिँ हामीले पूर्वेली गीत मार्फत जानकारी लिन सक्छौ र फेरि पनि म ढिलो नगरिकन अर्को पूर्वेली गीततर्फ जानेछ निकै नै मिठो अनि रमाइलो पूर्वेली गीत रहेको छ तामे राईको पानीले बोलको लोकबाका रहेको छ र जसमा आजी आवाज बोल्नु भएको छ मन तादे बोल र त्यसै गरी गणेन्द्रजीको आवाजमा सजीको यो मिठो पूर्वेली गीत हामी एकैछिन सुन्नेछौ र यो गीतको साथमा चाहिँ हामी दोस्रो अनि अन्तिम विश्रामतर्फ मरिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
1: होइन के भन्नु भएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
0: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
2: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
3: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
4: समस्या सरीमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
0: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
6: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं।

0: लौन दुखलाई पन्छौन लौन लौन नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टोरे। तपाईँ अहिले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 MHz।
1: ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखला ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै।

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलुदुत कुण्डे नगरपालिका छ 0.6

கரிகன் அஃப்லை பாக்க அஃப்லை பாக்க குழுவனி தோசராணி ஆண்டி என் பிஸ்ராம் ரஹிக்கு தியோ தோசராணி ஆண்டி என் பிஸ்ராம் பனி பக்கர் அமிலி பார் கிரியாபனி फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ मलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलाफ्यान 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुनिरहेको छौं सुनिरहनु भएको छ र हामीले चाहिँ हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज भोलिको समयमा चाहिँ हामी कार्यक्रमलाई चाहिँ निरन्तर तपाईँहरूमा चाहिँ ल्याउन सकिरहेका छैनौ। हाम्रो चाहिँ विशेष गरी प्राविधिक कारणले चाहिँ हामी तपाईँहरूमा चाहिँ निरन्तर चाहिँ कार्यक्रमलाई चाहिँ लिएर चाहिँ उपस्थित हुन सकेका छैनौ र हामीले कतिपय साथीहरूलाई त यो कार्यक्रम किन आएन, कसरी आएन, के कारणले आएन भन्ने मनमा खुल्दुले पनि हुन्छ होइन। निरन्तर कार्यक्रममा सहभागिता जनाउनु हुने अनि हाम्रो कार्यक्रमलाई चाहिँ माया गर्नुहुने साथीहरूलाई त मनमा खुल्दुले पनि हुन सक्छ र विशेष गरी हामी कार्यक्रम त निरन्तर ल्याउने प्रयास त हामी हर प्रयास गरिरहेका हुन्छौं, तर पनि प्राविधिक समस्याको कारणले चाहिँ हाम्रो कार्यक्रम चाहिँ निरन्तर हामीले लिएर आउन सकेका छैनौ र त्यसमा चाहिँ हामी भनेदेखि क्षमाप्रार्थी छु होइन, किनभने हाम्रो कार्यक्रममा निरन्तर सहभागिता जनाउनु हुने अनि त्यसै गरी हाम्रो कार्यक्रमलाई चाहिँ सुनेर साथ दिनुहुने र कार्यक्रमलाई माया गर्नुहुने साथीहरू त होइन, कार्यक्रम आफ्नै बाखा आफ्नै भाका चाहिँ कतिखेर आउने होला भन्ने भनेर चाहिँ पर्खाइमा पनि बस्नुहुन्छ होला है। त्यही भएर चाहिँ तपाईँहरूमा चाहिँ होइन क्षमाप्रार्थी चाहन्छु र आगामी दिनमा चाहिँ तपाईँहरू माझ फेरि पनि कार्यक्रमलाई निरन्तरता दिने कोसिस गर्नेछु र तपाईँहरूले चाहिँ हामीलाई रेडियो मार्फत मात्र नभएर पनि अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sulafyan.com नेपाली पात्र हाम्रो पात्र मात्र नभएर चाहिँ तपाईँहरूले चाहिँ सुलाफ्यान फेसबुक पेज मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ र अब पनि हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइ नै सकेको छ र कार्यक्रमबाट विदा लिने समय पनि आइ नै सकेको छ र मलाई आज चाहिँ हामी पूर्वेली लोकगीत सुन्दै चाहिँ अगाडि बढ्ने कुरा त धेरैजना साथीहरूलाई थाहा पनि भइ नै सकेको छ र कतिपय साथीहरू त हामी सँगै रहेर हामीले राखेका पूर्वेली गीत सुन्दै मनोरञ्जन लिँदै त्यो आफ्नो कामलाई पनि अगाडि बढाउँदै पनि जाँदै हुनुहुन्छ र कार्यक्रमलाई आजबाट मात्र सुन्दै हुनुहुन्छ अनि भर्खरै मातृबाट सुन्दै हुनुहुन्छ भने तपाईँहरूलाई पनि मनमा खुल्दिनु हुन सक्छ होइन। यो कार्यक्रममा चाहिँ श्रोताको टेलिफोन लाइन चाहिँ लिँदैन कि क्या हो भन्ने मनमा खुल्दिनु पनि होला र तपाईँहरूको टेलिफोन लाइन चाहिँ हामी हप्ताको चार दिन लिनेछौ, हामी हप्ताको चार दिन चाहिँ तपाईँहरूसँग कुराकानी गर्नेछौ र यसमा चाहिँ सोमबार बिहिबार त्यसै गरी शुक्रबार शनिबार चाहिँ तपाईँहरूको टेलिफोन लाइन चाहिँ लिने गर्दछौ र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्नेछौ र त्यसैले चाहिँ आगामी दिनमा पनि कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु र अब भने कार्यक्रमलाई छुट्याएको निर्धारित समय भने समाप्त भइ नै सकेको छ र एटिएम बेलसम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समय सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण आदरणीय श्रोताहरूमा एकमुष्टमा धन्यवाद गर्न चाहन्छु र त्यसै गरी मेरो बन्द कोठाका आवाजलाई तपाईँको रेडियो श्रोता मोबाइल सेटसम्म पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेविका रायजीलाई पनि विशेष विशेष धन्यवाद भन्दैछु। कार्यक्रमको अन्त्यमा निकै नै मिठो अनि मान्छेले पूर्वेली गीत रहेको छ, तीन जुरीको डाँडा बोलको लोकबाट नभएर चाहिँ पूर्वेली गीत रहेको छ र जसमा चाहिँ आवाज बढ्नु भएको छ निकै लोकप्रिय अनि चर्चित गायक गायिका हुनुहुन्छ सुमान केसी र मिलिमा रहेको आवाजमा सजिएको यो मिठो पूर्वेली गीत छाडदेखि आजको कार्यक्रम आफ्नो पाखा आफ्नै बाकाको विशेष गरी बुधबार बसाईबाट म कार्यक्रम प्रस्तुता सिर्की लमिस शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदालत व गृह निर्माण विभाग यातायात व्यवस्था कार्यालय पूर्वांगी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष मृत्यु को सेवा प्राप्त करने सेवा प्राप्ति को नागरिक सहायता कक्ष का संपर्क नाप्न अनुरोध कर सेवा प्राप्ति में पति को प्रलोभन न करी आप सेवा लेना हार्दिक अपील करद सेवा प्राप्ति में कई ग्रास राजनीति अधिकार कार्यालय प्रमुख सभा संपर्क
1: कोची प्रदेश सरकार आंचलिक मामला तथा कानून मंत्रालय विराजमान गरे
2: महान शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा
1: तिमीलाई पनि बधाई छ अनि कलेज कहाँ पढ्ने भयो नि
2: मैले त काठमाडौँको चाबिन सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमीमा पढ्ने निर्णय गरिसके अनि तिमी नि
1: म त कहाँ पढ्ने अन्यलमा छु भने
2: के अन्यलमा पढ्नु हो हामी कक्षा दर्शनमा मिलेर पढ्यो अब पनि सँगै पढ न तिमी पनि रिलायन्स भर्ना भए भइहाल्यो नि
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
1: र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनेन्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ
1: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
2: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकेडेमी सरस्वती नगर चाबहिनी काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01 4822 336 4242।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनवाका लेख से 1.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunwafm.com संसार भरेक साथ प्रसारण भइरहेको अपराह्न 4 बजेको सुन हालचाल लिएर आइपुगे म सरस्वती पुरी। प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै भएको विवादले आज प्रतिनिधि सभा बैठक 15 मिनटका लागि स्थगित भएको छ। राईले बोल्दै गर्दा सभामुखको अवहेलना भएको भन्दै सभामुख दोल प्रसाद डीपी अहियाले बैठक स्थगित गर्नु भएको हो। एमाले सांसद राईले सोध्नु भएको तपाईँले कान सुन्नुहुन्छ कि हुन्न भन्ने प्रश्नले सभामुखको अवहेलना भएको अभियानको भनाई छ। स्थगित भएपछि पुनः शुरू भएको बैठकमा सांसद राईले आफ्नो अभिव्यक्ति बारे स्पष्टीकरण दिँदै सभामुखप्रति आफ्नो सम्मान रहेको तर कुनै नसुने सभामुखले माइक काटिदिएको दावी गर्नुभयो। त्यसपछि सभामुख अहियाले सांसद राईको असंसदीय अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको छ। यसैबीच आजको बैठकमा पनि एमाले नेकपा श्रम संस्कृति पार्टी राप्रपा लगायतका विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन रूलिङ गर्न माग गरेका छन्। यसअघि प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिनुपर्ने उनीहरूको माग छ। प्रधानमन्त्री शाहको सीमा विवाद बारेको अभिव्यक्तिमाथि प्रश्न उठेको नाम त्यस दिन पुग्यो। विपक्षी दलका सांसदहरूले सबैजसो बैठकमा जवाबका लागि प्रधानमन्त्रीलाई बोलाउन सभामुख समक्ष माग गरिरहेका छन्। सुन चाँदीको भाव आज बुधबार पनि घटेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 2,90,700 र चाँदीको भाव तोलामा 4,615 रूपियाँ थियो तर आइतबार यता भाव लगातार घटेको हो। हप्ताको पहिलो कारोबार दिन आइतबार 400 रूपियाँले सोमबार 900 रूपियाँले र हिजो 1,400 रूपियाँले घटेको सुन आज 900 रूपियाँले घटेको हो। हिजो 2,88,000 कारोबार भएकोमा आज घटेर सुन तोलाको 2,87,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी आइतबार 10 रूपियाँ, सोमबार 20 रूपियाँ, हिजो 30 रूपियाँले घटेकोमा आज 55 रूपियाँले घटेर तोलाको 4,500 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। देशका धेरै ठाउँमा आज मौसम बदली भएको छ। आज पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। ती क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज दिउँसोपछि मध्य प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको सम्भावना छ। मध्य प्रदेशको श्री बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागको थोरै ठाउँमा आज राति ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। यस्तै विभिन्न 10 जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। इलाम, झापा, तेह्रथुम, पाँचथर, भंकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भूल बहने ससाना नदीमा पानीको बहाव उल्लेख्य बनेर आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गर्नुभएको छ। टर्कीको एंगरामा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सम्मेलनमा बोल्दै ट्रम्पले अब आफूले उनीहरूलाई डील नगर्ने बताउनु भएको बीबीसीले जनाएको छ। इरानसँग अब वार्ता गर्नु समय बर्बादी मात्र रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्ना प्राथमिक कामकामा केन्द्रित हुन चाहेको बताउनुभयो। क्यान्सरलाई सुरुमै काटेर हटाउनु पर्ने आफ्नो धारणा रहेको उहाँले टिप्पणी गर्नुभएको छ। जलमार्गमा तेल बोकेका तीनवटा ट्याङ्करमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा धेरै इरानी निशानाहरूमा आक्रमण गरेको अमेरिकाले बताएको थियो। त्यसपछि ट्रम्पको यस्तो भनाई आएको हो।
अन्तिममा खेल समाचार फिफा विश्वकपको प्री क्वार्टर फाइनल अन्तर्गत गए राति अमेरिकाको एटलान्टामा भएको खेलमा इजिप्टमाथि अर्जेन्टिनाको विवादस्पद जितले प्रतियोगिताको वैधतामाथि प्रश्न उठेको छ। गए राति भएको खेलमा सर्वाधिक विजेता अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएको थियो। 2 गोलले पछि परेको अवस्थामा अर्जेन्टिनाले उत्कृष्ट गुनारा आक्रमण गर्यो तर इजिप्टको दोस्रो गोल रद्द गर्ने भीएआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनालाई जीतसम्म पुर्याउने घटनालाई लिएर चौतर्फी प्रश्न उठेको समाचार संस्था अल जजिराले लेखेको छ। चीनको सांघाईमा रहेको एमलियोना बिजनेस स्कूलका अफ्रो युरेसियन खेलकुदका प्राध्यापक साइमन चाडविकले इजिप्टको अग्रतालाई सांगुरो बनाउने भीएआरको निर्णय र त्यसपछि अर्जेन्टिनालाई फाइदा पुग्ने गरी गरिएका निर्णयहरू असामान्य रहेको बताउनु भएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385200016 फोन वा सलुवा fmnews@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु हालचाल सकियो। साँझ 5 बजेमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरुवात फ्याम सुन्दै रहनुहोला।

0: ए बाबु अदेहरु छत्ताउस बालेर जाऊ
1: आ पर्दैन आमा केही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
0: बर्खाको बेला छ अदेहरुमा हिर्जा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर निस्ले भन्नुभएको थियो
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर निस्ले भन्नुभएन
1: भन्नुभयो नि निस्ले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनौं
3: नेपाल सरकार विज्ञापन
4: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
5: अनि के भन्नुभएको हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
4: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भन्नु त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
0: समस्या सरी नै हुनु भाइ तपाईँ हाम्रो सोचमा छ
4: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
8: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं

0: शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निधो गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशमा मिलेर पढ्यो, अरू पनि सँगै पढौँ न। तिमी पनि रिलायन्सै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडिज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनेन्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्ने सफल, दसैं शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।
2: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लाग्दो औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड मात्रै पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाँच्न नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गराउन लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँच्यो।

0: ए बाबु आधे रु सत्ता चाले रु जाऊ
1: आ पर्दैन आमा त्यही पुगे त हो एकै छिन त हो नि म पुगेर आइहाल्छु कि
0: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
1: है बल्ल सम्झे सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
0: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
1: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
0: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
2: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
3: नेपाल सरकार विज्ञापन
4: यदि तपाईँको दशमा जन्मसाथ पैतारा घुमको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे कुनिता नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसुनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9852555768

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सुन्दालो।

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीत गीत को बसाई दिएर चाहिँ तपाईको रेडियो सेटमा उपस्थित भइसकेका छु र सुन्दिनुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफिम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। प्राविधिक मित्रबाट मलाई सिर्की लम्बु शेर्पाले सपोर्ट गर्दैछ भने म आवाजमा छु रेविका राय जस्तै आज पनि हामी कार्यक्रम गीत गीतलाई लिएर उपस्थित भइसकेका छौ र आज पनि हामी पाँच विधाका गीतका क्लिप्सहरू लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र अब सुनौ हामी गीतका क्लिप्सहरू।

0: भर्खरै मार्च महिनाले यमुना गीतकी सुरेशन लेखिसकेका छु। अब बाल तपाईँको सम्बन्ध 64,49,970 को लाइन हुँदैछ। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोनमा कोही मित्र हुनुहुन्थ्यो, साथीको फोन डिस्कनेक्ट भइसकेको छ। पुनः प्रयास गर्नुहोला भन्न चाहे। सम्बन्ध 64,49,970 को लाइन हुँदैछ। कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
1: नमस्ते दिदी।
0: नमस्ते, नमस्कार। कहाँबाट बोल्दै हुनुहुन्छ? खोटाङबाट उर्मिला श्रेष्ठ। अनि उर्मिलाजी यो समयमा के गर्दैछ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि उर्मिलाजी के कस्तो छ? तपाईँको गाउँ ठाउँतिर कोही रोप्न सक्नु भयो कि बाँकी छ? ठिक छ त। अनि उपमा गर्नुहुन्छ कि गर्नुहुन्न कोदो रोप्दाखेरि त्यतातिर? ल ठिक छ, एकदम रमाइलो हुन्छ। अनि उर्मिलाजीले खाजा लिनु भयो त? हाम्रो पनि बाँकी छ भन्नु पर्ला उर्मिलाजी। अनि खोटाङतिरको वेदर अहिलेको समयमा के कस्तो रहेको छ? ल ठिक छ त उर्मिलाजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज उर्मिलाजीले कुन गीत रोज हुन्छ नि? ओहो, कसको नि त्यति साह्रो मुस्कान अलग त्यस्तो नि? ल ठिक छ त, हाम्रो उर्मिलाजी कै पक्की पनि हुनुपर्छ है। ल ठिक छ त, यो मिठो गीत मार्फत आफ्नो मन मुटु भित्रका आफ्ना नजिकका साथीलाई सम्झन सक्नुहुनेछ है। नमस्ते, बाई बाई साथी हुनुहुन्थ्यो हाम्रो खुटियाङबाट उर्मिला श्रेष्ठ। उर्मिलाजीले पनि एकदम मिठो गीत रोजेर भने साथी छुटिसक्नु भएको छ। आउन सक्नुहुनेछ 97,50,57,70 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते, कहाँ बाटोको बोल्दै हुनुहुन्छ? खोटाङ हरिसिलो खर्गबाट रोजिना तामाङ। रोजिनाजी, अनि यो समयमा के गरिदिनुहुन्छ? कार्यक्रम सुन्दै बसिराख्नु भएको छ। अनि रोजिनाजीले अनि खाजा लिनुभयो त? रोजिनाजी साथी हुनुहुन्थ्यो खोटाङबाट रोजिना तामाङ हुनुहुन्थ्यो। रोजिनाजीको फोन डिस्कनेक्ट भइ नै सकेको छ। अब हामी गीत रोजाइ त फेरि जानेछौँ है। हाम्रो गीत रोज भएको छ भन्दै थिए। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते। नमस्ते, नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? खोटाङबाट कल्पना राय। धेरै समय पछि आउनुभयो कल्पनाजी। ल ठिक छ भने कोदो रोपाई खोटाङतिर के कस्तो हो रहेछ नि? सकाउनु भयो कि बाँकी छ? के कस्तो छ त्यतातिर? ल ठिक छ त। अनि खोटाङतिर आजको वेदर के कस्तो छ? कतिको पानी पर्छ त्यतातिर? गर्मी त धेरै मात्रामा होला है खोटाङतिर त? ठिक छ त। सोलखुम्बुतिर चाहिँ के छ भन्दै गर्दाखेरि है, सोलखुम्बुको सलेतिर चाहिँ अलिकति पानी परेपछि चाहिँ त्यतिकै बसेर भने हात खुट्टा ठिराउँछ, अलिक जाडो हुन्छ कि? तातो तातो लुगा लगाएन भने त्यतिकै जाडो हुन्छ सोलखुम्बुतिर चाहिँ है। ठिक छ त, साथीले गीत रोजिसक्नु भएको छ। यो गीत मार्फत आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुन्छ है। हस् धन्यवाद। ओहो आज अलिकति टिमसनलाइनमा समस्या भइरहेको छ साथीहरूको फोन विषयमा कति अलिकति समस्या भएको छ अलिकति पानी परेकोले गर्दाले पनि हुन सक्छ किनकि अलिकति बर्फको समय रहेको छ कतिपय ठाउँमा चाहिँ नेटवर्कको समस्या हुन्छ र त्यसैले सुनेर पनि साथ दिनुहोला भन्न चाहे र हामी गीतहरू जाइ त सुने जानेछ है हाम्रो कल्पनाजी र उहिला श्रेष्ठको रोजाइमा पर्ण सफल गीतहरू रहेको छ जुन गीत रहेको छ बादली भन्ने गीत रहेको छ जसमा आवाज भन्नु भएको छ सुशान केसीको आवाजमा सबैको एकदम मिठो गीत रहेको छ जुन चाहिँ पप सङ पनि रहेको छ है यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीतगीतको पहिला नै छिटो विश्राम जानेछौ विश्राम पश्चात फेरि पनि कार्यक्रम गीतगीतलाई लिएर बस्ने पनि यस्तो सुन्दै गर्नुहोला।

0: पनि शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा
1: तिमीलाई पनि बधाई छ अनि कलेज कहाँ पढ्ने भयो नि
0: मैले त काठमाडौँको चाबेन सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमीमा पढ्ने निधो गरिसके अनि तिमी नि
1: म त कहाँ पढ्ने अन्यलमा छु भने
0: के अन्यलमा पढ्नु हो हामी कक्षा दशमा मिलेर पढ्यो अब पनि सँगै पढौ न तिमी पनि रिलायन्समै भर्ना भयो भइहाल्यो नि
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
1: र कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ
1: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
0: ल सुन देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराउने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकेडेमी सरस्वती नगर चाबहिल काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदलीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सम्पर्क राख्न सक्नुहुनेछ
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

0: कार्यक्रम गीती गीतको दोस्रो नभएर पहिलो अनि छिटो विश्रामलाई पनि पार गरेर भनेपछि तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ र यो सुन्दैनोस् यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुनेथिम 101.2 मेगाहर्जमा कार्यक्रम गीती गीतलाई सुनिराख्नु भएको छ र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ हेलो नमस्ते गुड आफ्टरनुन नमस्ते नमस्कार कहाँबाट बोल्नुहुन्छ उदयपुरबाट सीताजी अनि सीताजी यो समयमा के गर्दिनुहुन्छ बसिराख्नु भएको छ होइन होला हाम्रो बाजे त भन्नु पर्ला सीताजी अनि सीताजीले खाजा दिनुभयो त अनि के लिनु भयो नि सीताजीले खाजामा भुटीमा चाम्रे खानुभयो ठिक छ त सुन्छ पक्कै पनि भइहाल्छ नि आज नि के गर्नुभयो आजको दिनमा अनि के कसरी बिताउनु भयो सीताजीले
1: आज घरेसी काम गर्दै दिन
0: बित्यो भनौँ न दिदी ल ठिक छ त नि कार्यक्रममा सहभागिता गराउनु भएको छ सीताजी र आज कुन गीतहरू सुन्छ नि पक्कै पनि तपाईँको लागि यो गीत बस्ने नै इच्छा आफ्ना नजिकका मन मुटु भित्रका आफ्ना साथीलाई सम्झाउन सक्नुहुनेछ है
1: हुन्छ फर्स्टमा दिदीहरूको लागेर सुनेको अलिक लागेर यहीँ सुन्दै हुनुहुन्छ दिदी अनि रोजना परेर सविता परेर सबना परेर शिशिर परेको लागि भन्दैछु
0: बाई बाई साथी हुनुहुन्थ्यो उदयपुरबाट छुटिसक्नु भएको छ सीताजी हुनुहुन्थ्यो सीताजीले पनि एकदम मिठो गीत रोजेर भने साथी छुटिसक्नु भएको छ आउन सक्नुहुन्छ 97.64 लाइनी कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है त तपाईँको लागि टिफुनाइन एकदम खुल्ला रहेको छ र भरपूर मात्रामा मनोरञ्जन दिलाउनु एकदम मिठो गीत सुन्दै सुनाउँदै चाहिँ एकदम हामी चाहिँ अगाडि बढिनेछौ आउन सक्नुहुनेछ 97.54 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है त अब हामी गीत पनि जानेछौ गीतको बोल रहेको छ आखिरमा राख्छु मेरो देश भन्ने गीतको बोल रहेको छ जुन चाहिँ राष्ट्रिय भावले सोधेको एकदम मिठो गीत रहेको छ यो मिठो गीत हामी सुनेछौँ त्यसको साथ फेरि प्रस्तुत पनि

भर्खरै मात्र मान्ने बिन्दुरी सुनिसकेका छौ। आखिरमा लाग्छ मेरो देश भन्ने गीत रहेको थियो, एकदम मिठो पक्कै पनि। यदि सुनेर कतिजना साथीहरू मनोरञ्जन त लिनुभयो होला है, र एकदम मिठो गीत रहेको थियो, मलाई पनि एकदम मन पर्ने र तपाईँ सम्पूर्णले यो गीत मन पनि पराउनुहुन्छ होला है। र अब हामीसँग तीनवटा गीत बाँकी रहेको छ। उपालो तपाईँको सम्पूर्ण बिच सिटी 49-57 लाइन हुँदै जी कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे, र आफूले मनपर्ने गीत रोजेर आफ्ना नजिकका साथीहरूलाई पनि सम्झन सक्नुहुनेछ। तपाईँको लागि टिफिनलाई एकदम खुल्ला रहेको छ, र तपाईँले हामीलाई रेडियो 101.2 मेगाहर्ट्ज बाट पनि सुन्न सक्नुहुनेछ भने हामीलाई अनलाइन मार्फत पनि तपाईँले एकसाथ सुन्न सक्नुहुनेछ। www.solefm.com बाट र हाम्रो पात्रो नेपाली पात्रोबाट पनि तपाईँले हामीलाई एकसाथ सुन्न सक्नुहुनेछ है। त कुनै ठाउँमा त रेडियो नबस्नु सक्छ है, र त्यही मार्फत चाहिँ 9 बजेको खण्डमा चाहिँ तपाईँहरूले अनलाइन मार्फत पनि तपाईँले सुन्न सक्नुहुनेछ है। त तपाईँको लागि त्यो सुनलाई एकदम खुल्ला रहेको छ, आउन सक्नुहुनेछ भन्न चाहे। र आज भोलिको समयमा अलिकति बर्खा मासको समय रहेको छ, वर्षायामको समय रहेको छ, र आज भोलिको समयमा अलिकति प्राय बिजुली हुन्छ है, किनकि गाउँ घरमा कोदो रोपाई, धान रोपाई, मेरा पाततिर, गोठालोतिर, अनि कतिजना साथीहरू स्कुल कलेजतिर पनि बिजी व्यस्त हुनुहुन्छ है। जस्तो जति अवस्थामा भए पनि चाहिँ हामीलाई सुनिरहन्थ्यौं, समयसम्म साथ दिनुहोला भन्न चाहे, र कार्यक्रममा पनि सम्भव भएसम्म कार्यक्रममा पनि सहभागी र जनाउनुहोला भन्न चाहे, र तपाईँसँग मिठा मिठा कुराकानी गर्दै गीत सुन्दै सुनाउँदै चाहिँ हामी मनोरञ्जन लिँदै चाहिँ हामी अगाडि बढ्नेछौ है। र अब हामी गीततर्फ नै जानेछौ, एकदम मिठो गीत रहेको छ, घुम्तीमा रेल भन्ने गीतको बोल रहेको छ है, जसमा आवाज भन्नुभएको छ नवास कलौनी र अस्मिता अधिकारी आवाजमा सजिलो, एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी सुन्दै कार्यक्रम गीतै गीतको दोस्रो अन्तिम विश्राम जानेछौ, विश्राम पश्चात फेरि प्रस्तुत हुनेछ।

0: सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुखुम्बु नगरपालिका उदानगर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034239।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका नम्बर 5 समेरी सोलुखुम्बु।
0: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालु जुम्बेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नगुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लोभेगसित खम्चे आसपासका स्थानीय बासिन्दाहरूलाई घाँसौरा तथा पशु चौपाई सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा अवसाद गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र सुनिने सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ।
2: सड़क उपभोक्ता समिति सालुङ सोलुखुम्बु।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ट्ज कार्यक्रम विविधको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ र सुन्दैनहोस् यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुलेफएम 101.2 मेगाहर्ट्जमा कार्यक्रम विविधलाई सुनिरहनु भएको छ. आउन सक्नुहुनेछ तपाईँको लागि टेलिफोन निगम खुल्ला रहेको छ 9964 5570 लाइनहरू चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ. तपाईको लागि टेलिफोन एकदम खुल्ला रहेको छ र कार्यक्रममा सहभागिता जनाएर आफूले मनपर्ने गीत रोजेर चाहिँ आफ्ना नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ. है त हामीसँग दुईवटा गीत बाँकी रहेको छ भन्न चाहे र अब चाहिँ हामी गीतर्फ नै जानेछौ. एकदम मिठो गीत आइरहेको छ गीत रहेको छ बन्देउ सुटुक्क भन्ने गीतको बोल रहेको छ जुन चाहिँ पुरानो गीत रहेको छ जसमा आवाज भर्नु भएको छ सदा मैनालीको आवाज सुन सजिलो एकदम मिठो गीत रहेको छ. यो मिठो गीत हामी गीत सुन्छौँ त्यसको साथ फेरि उपस्थित हुनेछ.

भर्खरै मार्च महानिगम इन्टरभ्यू सुनिने सकेका छौ। छेदको सारी मथमानी जोलिया भन्ने गीतको बोल रहेको थियो, मको पनि पुरानो गीत रहेको थियो। पछि पनि यो गीत सुनेर कतिजना साथीले मनोरञ्जन त लिनु भएर है, एकदम मिठो गीत रहेको थियो र भानीसँग एउटा मात्र गीत बाँकी रहेको छ। साथीहरूको फोन आयो भने हामी लिन्छौँ र हामी कार्यक्रमबाट टाटा बाई बाई भन्ने नै सबै र एउटा गीत बाँकी रहेको छ। आउन चाहनुहुन्छ भने यदि के गीतको केही थाहा छ भने तपाईँ आउन सक्नुहुन्छ है। 9964950970 लाइन हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ है। टेलिफोन लाइनमा कुनै मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरौँ। हेलो हेलो नमस्ते, हेलो नमस्ते नमस्ते भन्दै थिए। साथीको फोन डिस्कनेक्ट भइसकेको छ। आज अलिकति नेटवर्कले हामीलाई अलिकति समस्या भइरहेको छ है, अलिकति नेटवर्कमा त्यही पनि ठिकै छ है। कार्यक्रममा अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भनेर चाहिँ र कार्यक्रमको अन्तिम समयमै हामी आइ नै सकेका छौँ। अलिकति आज टेलिफोनमा समस्या भएको कारणले गर्दाखेरि साथीहरूको फोन लिन सकिनँ, तैपनि दुई तिनजना साथीसँग एकदम मिठो कुराकानी भइ नै सकेको छ, एकदम खुसी लाग्यो है। र सम्पूर्णलाई विशेष गरिकन हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, किनकि आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो र मिठो कुराकानी भयो र गीतहरू सुन्दै आफ्ना नजिकका साथीहरूलाई पनि सम्झिदिनुभयो। यहाँ सबैजनालाई चाहिँ विशेष गरिकन गुस्तमा धन्यवाद दिन चाहन्छु र रेडियो सुनेर अन्तिम समयसम्म साथ दिने र सुनेर साथ दिनुहुने कल ट्राई गर्नुहुने प्रयास गर्नुहुने सम्पूर्णलाई विशेष गरिकन हृदयदेखि नै म धेरै धेरै धन्यवाद दिन चाहे र मधुबन्ध गरेका तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग हुने प्राविधिक मित्र हाम्रो सिर्के नमस्ते रूपालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत बाँकी नै रहेको छ। नाइना भनिला थ्रीबाट लेखेको एकदम मिठो गीत रहेको छ। जुन गीतको बोल रहेको छ कम्मरमाथि भर्तुकी भन्ने गीतको बोल रहेको छ, जसमा आवाज भन्नुभएको छ मेलिन राईको आवाजमा सजिलो गीत मिठो गीत रहेको छ। यो मिठो गीतलाई थाहै आजको कार्यक्रम गीत गीतको बसाइ आज कार्यक्रम प्रस्तुत यही गीत राईको दिन चाहन्छु। नमस्कार।

0: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्।
1: देश विखण्ड ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड नेपाल विद्युत प्राधिकरण सोलुखु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुन्छ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03। समयमै महसुल गर्न उचालु भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एफई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
0: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
2: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अनुषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अङ्कल
2: साबल चोकबाट 100 मिटर मात्र भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
3: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइमा त प्रतिभा र भविष्य बनाउन
4: यदि तपाईँको बसमा चौसाथ पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 98-52-55-768 निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना यस गाह्रोमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षित आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा शीर्ष रह उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ
5: पाखा पहरा

नमस्कार पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसार भएकै साथ प्रसारण भइरहेको साँझ 5 बजेको सुरु हालसा लिएर आइपुगे म सरस्वती पुरी। मन्त्री परिषदको बैठक शुरू भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बैठक शुरू भएको हो। प्रधानमन्त्री बालन शाहले बोलाएको बैठकमा समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निजी क्षेत्रसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री शाहले निजी क्षेत्रका संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गर्नुभयो। लगानीको वातावरण सुधार तथा निजी क्षेत्रको मनोबल उकास्ने विषयमा प्रधानमन्त्रीले निजी क्षेत्रसँग विस्तृत छलफल गर्नुभयो। प्रधानमन्त्रीसँगको भेटपछि संचारकर्मीसँग कुरा गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्र सुस्त हुनुका कारण उत्पादनमूलक उद्योग विस्तार, रोजगार विसर्जना, प्राकृतिक स्रोतको उपयोग तथा निजी क्षेत्रका व्यापारिक समस्याबारे व्यापक छलफल भएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहले निजी क्षेत्रका सुझावलाई सकारात्मक ढंगले कार्यान्वयन गर्ने विश्वास दिलाउनु भएको छ। १५ जनाको ज्यान लिएको ढोरबे हात्तीलाई नियन्त्रणमा लिई दारा काटेर छोटो बनाइने भएको छ। 2 वर्ष अघि पनि दारा काटिएको थियो। ढोरबे हात्तीलाई बेहोस बनाई दारा काटिने र रेडियो कलर तथा लगाउने तयारी भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जापुनले जानकारी दिनुभएको छ। यो हात्तीले गएको शनिबार राति एकै परिवारका 2 जनाको ज्यान लिएको थियो। अधिकृत पूर्जापुनका अनुसार त्यस घटनापछि हात्तीको निरन्तर अनुगमन भइरहेको जानकारी दिनुभएको छ। हात्तीलाई लगाउने रेडियो कलर आइसकेको छ। यो उपकरण छोडानपछि हात्ती बस्ती पसेको सूचना पाएसँगै स्थानीयवासीलाई समेत खबर गरेर सतर्कता अपनाउन सजग हुनेछ। सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। कार्की यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सचिव रहनु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानी युद्ध विराम अन्त्य भएको घोषणा गर्नुभएको छ। टर्किएको एंग्रामा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको सम्मेलनमा बोल्दै ट्रम्पले अब आफूले उनीहरूसँग डिल नगर्ने बताउनु भएको बीबीसीले जानकारी दिएको छ। इरानसँग अब वार्ता गर्नु समय बर्बादी मात्रै रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताउनुभयो। अन्तिममा खेल समाचार। फिफा विश्वकपको प्री क्वार्टर फाइनल अन्तर्गत गए राति अमेरिकाको एटलान्टामा भएको खेलमा इजिप्टमाथि अर्जेन्टिनाको विवादस्पद जितले प्रतियोगिताको विधातामाथि प्रश्न उठेको छ। गए राति भएको खेलमा साबेक विजेता अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएको थियो। 2 गोलले पछि परेको अवस्थामा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गरे तर इजिप्टको दोस्रो गोल रद्द गर्ने भीएआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनालाई जितसम्म पुर्याउने घटना लिएर चौथर्फी प्रश्न उठेको समाचार संस्था अल्जजिराले जनाएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835020016 फोन वा सुलुवासा न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु हालचाल सकियो। साँझ 7 बजे समाचारमा फेरि भेट्नेछ।

शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 कार्तुङ च्याङ्पा स्थित ओम्छु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ, तर आपत्ति पुरस्कारमा प्रदान गरिनेछ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि, थप सर्वसामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 3 4 5 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र 3 4 5 होस्टेल संचालक 98 41 15 90 82। सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 7।

0: उपभोक्ता अधिकारको संरक्षण गराउँ ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य घुटा भ्रम विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: सधैँभरि एकछिन बस्ने रोजी।

0: 보고 상으로 퍼지도록 다이.
1: सुरुङ जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुङ ढुंगा खस्ने संभावना रहेकाले तल्लो फेरा फादुङ क्षेत्र में घाँसपात काट्न गाई बस्तु चढ़ाउन तथा आवत जावत गर्ने विभिन्न स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। उत्तर क्षेत्र में अनावश्यक रूप में नजानु होस् र आशा बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सुनिल जुलबेसी उपभोक्ता समिति स्कूल खुल्यो। हिंसाबाट बचाउ र बचाउ, यौनसन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नी हिंसाको गुठीमा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नातिबाट जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: ना अस्ति भर्खर किन ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिमको छिम किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
1: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
0: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9833668684 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र

0: राजस्थान सरकार विज्ञापन बोर्ड।
1: खाई जन्मदाता दिनुस् त
2: जन्मदाता गरेको छैन नि म्याडम।
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
2: मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
2: पहिला कसैले भन्नु
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्युदाता, परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
8: म पनि राईको साझा स्टोर्समा नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
10: मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ, पिनासी भैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
11: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि। म त आउँछ
12: यहाँ, नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843979852, 9824417718, 9843349696 र 9861314472। अंगी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
10: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
10: मैले त सोचेकै थिइनँ,

0: त घरभित्रका सामान्य कुरा होलान् भनेर
1: आइन नि। घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दुब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार।

I'm going to go to the hospital.

0: ए के भयो के को हल्ला खल्ला होयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन मैले भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पतिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन अलिकति जोत्न पाएन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
8: चिन्ता किन लिनु हुन्छ एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हल्का खेतबारी जोत्ने टिलर छँदै छ नि
7: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
8: नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध खेतबारी जोत्न खेती गर्न ट्याङ्क बनाउन उकेरा लगाउन ठुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
9: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिसकाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208 मिस कल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
10: भनेर पो बसेछ त बिरामी हो क्या हो
11: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
10: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
11: हो र के डेन्टल रे
12: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
10: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
13: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
15: आज मेरो जन्मदिन हो, याद त छ नि।
16: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
15: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
16: ल अब आँखा खोला त।
15: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहताल, सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
17: का बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार खोला खाँदा निर्देश समर्थ छ।
18: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
19: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
18: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
19: हिँड्नुहोस्। हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उमेरकै लागि गरेको, त्यो यसो नबोलाउन हजुर।
20: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
21: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
12: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 98-47-87-35-19, समुद्र साक्य 98-61-83-35-34, टेलिफोन 0-38-5-20-243। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ।
0: पटक 9862213 87 नमूना दुधकुण्ड आयल पम्प स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862093646। नमूना दुधकुण्ड आयल पम्प स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु।
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
22: के भयो सन्चो भएन?
2: होइन, यतिकै जाने मन लागेन।
22: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले हुन्छ।
22: ए कुरा त्यस्तो हो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना दुबुवा।
23: नमस्ते, कति टाइमले पाल्नु भयो?
22: आज रिनाले जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
23: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
24: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
25: फत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकिए।
26: ए के भो दौडिदिई पो आइस त
25: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
26: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
0: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्दर एसेम्बली तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस सुनुगत कुञ्जु नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास वृद्धि आएको न्यू स्टार कलर ल्याब तथा छोरामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेट प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट युनियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सार्वर बेसिन धारा कमोट पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलखुम्बु
1: हाम्रो के दोस्तहरू पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएको त आउनु सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानुनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुपै लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: सुन हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि हो र मिनिङलाई त्यस्तो त
5: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
4: के होइन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: भूमिपातका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
7: मलाई मुखले घाटी को कैंसर से बांचेर अपने नंबर तुमने भाई
8: मैं अलग कटी पनी न सकती ना स्वास्थ्य स्वास्थ्य में समस्या देखियो
9: धूमपान करना छोड़ो स्वस्थ जीवन बांचो नेपाल सरकार विज्ञापन बोर्ड
3: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
10: दिनु भएन औषधि हालेको
3: नौ नौ सरी ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
10: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
3: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
10: विषादीले धेरै नै जोखिम हुन्छ
3: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
10: अनि नानी विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
3: सुन्नुहोस् दाई
6: डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोनू दुत्कु नगरपालिका पाँच सोलुखुम्बु
11: प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता उद्योग व्यवसायका समस्या समाधान गर्न सरकार तयार रहेको भनाई मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार 30 अंकले घट्यो
12: मनसून सक्रिय भएसँगै ढेगीको जोखिम बढ़्यो लामखुट्टे नियन्त्रण गर्ने उपायमा समुदाय नै लाग्नुपर्ने विज्ञको भनाई
13: आवश्यक कति पानी जमेको छ कि चुल लगाउने होला अच्छरी ढाक्ने कपडा प्रयोग गर्ने मलमहरू लगाउने होला
11: इरानसँगको युद्ध विराम अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा वार्ता गर्नु समय बर्बादी मात्रै रहेको टिप्पणी ट्रम्पको भनाइसँगै कच्चा तेलको भाव बढ़्यो
12: र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भोलि राति फ्रान्स र मोरक्को खेल्ने बीएआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न
14: सुन त मेरो कपडा प्याकिङ गरिदिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
15: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
14: ओहो यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
16: क्यान्सर विरुद्ध आन्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
17: फोन 056-494-333 493-555
18: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
11: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। अहिले कार्की प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सचिव हुनुहुन्छ। सुमनराज अरियाल 58 वर्षीय उमेर हत्या कारण भोलिदेखि अवकाशमा जान लागेकाले सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो। यस्तै सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौँका सुरज साकियालाई नियुक्त गरेको छ। यस्तै गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने पोखरेलले बताउनुभयो। बैठकले वैदेशिक शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083, शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 र कारागार नियमावली 2083 स्वीकृत गरेको छ। यसै मानव अधिकार सम्बन्धी 6 कार्ययोजना र भ्रष्टाचार विरूद्धको 2 रणनीतिक योजना पनि स्वीकृत गर्ने निर्णय गरेको छ।
12: प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। देशको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा शाहले निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यवहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत कानूनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढ़ाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय प्रवर्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार र निजी क्षेत्रबीच नियमित र परिणाममुखी सम्वादको आवश्यकताबारे सुझाव दिएका थिए। जवाफमा प्रधानमन्त्री शाहले सम्बन्धित निकाय मार्फत सहजीकरण तथा सुधारका कार्य अघि बढ़ाइने बताउनुभयो। छलफलमा उद्यमी व्यवसायीमाथि हुने पक्राउ र धरपकड़को विषय पनि उठेपछि प्रधानमन्त्री शाहले उद्यमीलाई अनावश्यक रूपमा पक्राउ गर्ने सरकारको उद्देश्य, नीति वा नियत नभएको स्पष्ट पार्दै आवश्यक कानूनी संशोधनका लागि सरकार सकारात्मक रहेको आश्वासन दिनुभएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो। प्रधानमन्त्रीको भेटघाटमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सबाट अध्यक्ष सहित 2-2 पदाधिकारी सहभागी थिए।
11: यसैबीच मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 30.09 अंकले घटेर 2621.59 बिन्दुमा झरेको छ। हिजो निफ्टी 24 अंकले बढ़ेको थियो। हिजो सार्वजनिक भएको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरूको अनुमान थियो, तर बजार भने घटेको छ। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकामा जलविद्युत समूहको उपसूचक 1.70% ओह्राल लागेको छ। आज निफ्टी घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.40 अर्ब रूपियाँ कारोबार भएकोमा आज 362 कम्पनीका 84,63,000 किता शेयर 4.82 अर्ब रूपियाँमा किनबेच भएको छ।
12: प्रतिपक्षी दल नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै भएको विवादले आज प्रतिनिधि सभा बैठक 15 मिनटका लागि स्थगित भएको छ। राई बोल्दै गर्दा सभामुखको अवहेलना भएको भन्दै सभामुख डोलप्रसाद अरियालले बैठक स्थगित गर्नुभएको हो। एमाले सांसद राईले सोध्नु भएको तपाईले कान सुन्नुहुन्छ कि हुन्न भन्ने प्रश्नले सभामुखको अवहेलना भएको अरियालको भनाई छ। स्थगित भएपछि पुनः शुरू भएको बैठकमा सांसद राईले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै सभामुखप्रति आफ्नो सम्मान रहेको तर कुरै नसुनी सभामुखले माइक काटिदिएको दावी गर्नुभयो। त्यसपछि सभामुख अरियालले सांसद राजेन्द्र राईको असंसदीय अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभयो। यसरी आजको बैठकमा पनि एमाले, नेकपा र श्रम संस्कृति पार्टी, राप्रपा लगायत विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा उपस्थित हुन रोलिङ गर्न माग गरेका छन्। यसअघि प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको जमीन मिचेको भन्ने अभिव्यक्तिका विषयमा स्पष्टीकरण दिनुपर्ने उनीहरूको माग छ। प्रधानमन्त्री शाहले सीमा विवाद बारेको अभिव्यक्तिमाथि प्रश्न उठेको 39 दिन पुग्यो। विपक्षी दलका सांसदहरूले सबैजसो बैठकमा जवाफका लागि प्रधानमन्त्रीलाई बोलाउन सभामुख समक्ष माग गरिरहेका छन् तर अझैसम्म पनि प्रधानमन्त्री शाह आफ्नो अभिव्यक्तिमाथि उठेको प्रश्नको जवाफ दिन संसदमा जानुभएको छैन भने सभामुख पनि रूलिङमा जानु भएको छैन। यसैबीच कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा व्यस्त रहनुपर्ने भएपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित भएको छ। आज एकपटक स्थगित भएर पुनः बसेको बैठक मन्त्रीको व्यस्तताका कारण 15 मिनटका लागि स्थगित भएका र पछि सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित भएको प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो।
11: यस वर्ष एलनिनो प्रभावका कारण मनसुनमा वर्षा कम हुने अनुमान छ, तर यही बीचमा अचानक अत्यधिक वर्षा भई आकस्मिक बाढ़ी पहिरोका घटना बढ़न सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। पाकिस्तान र भारतमा विनाशकारी बाढ़ी जारी रहेकै बेला विज्ञहरूले लामो सुक्खा भए पनि कुनै ठाउँमा अचानक अधिक वर्षाको सम्भावना रहेन र तापक्रमसँगै हिमनदीजन्य जोखिम पनि बढ़ने बताएका हुन्। नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटका विज्ञ सश्वता सन्यालका अनुसार सुक्खा अवधि बीच केही ठाउँमा हुन सक्ने अत्यधिक वर्षाले विनाशकारी आकस्मिक बाढ़ी र पहिरो निम्ताउन सक्छ। अत्यधिक वर्षा हिमनदी पग्लनु र अस्थिर भिरालो जमीन मिलेर श्रृंखलाबद्ध विपद सृजना गर्ने उहाँको भनाइ छ। इसिमोटकी निरा श्रेष्ठका श्रेष्ठ प्रधान भिरालो भूभाग र नदी किनारमा रहेका बस्ती तथा यस मनसुनमा बढ़ी जोखिममा रहेको बताउनुहुन्छ। कम वर्षा हुने दिनलाई कम विपदको संकेत ठान्नु नै सबैभन्दा ठूलो जोखिम रहेको भन्दै विज्ञहरूले सुक्खाका बीच पनि हुन सक्ने आकस्मिक घटनाबाट बस्न नेपाल लगायत हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन सुझाव दिएका छन्।
12: यसैबीच आज दिउँसो मधेस प्रदेश बाहेक धेरै ठाउँमा वर्षा भएको छ। अहिले कोशी प्रदेशका पहाड़ी भूभागदेखि पश्चिमतर्फका विभिन्न क्षेत्रमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँ तथा मधेस प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। साथै मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना भएकाले त्यसबाट हुन सक्ने क्षतिप्रति पनि सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। भोलि पनि कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।
11: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा डेंगीको जोखिम र सावधानीका उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
19: मेजर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त मेजरको पानी लागिसकेको छ। मेजर अप्लायन्सेस, मेजरको पानी लाग्छ।
20: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गोविन्द बहादुर कार्की मुख्य सचिवमा नियुक्त प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता, उद्योग व्यवसायका समस्या समाधान गर्न तयार रहेको भनाई, मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार 30 अङ्कले घट्यो, एमाले सांसद राजेन्द्र राय र सभामुखको बीच बैठकमै नोकझोक, बैठक 15 मिनट रोकेपछि रायको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन, अनियमित मनसून र बढ़दो तापक्रमले हिन्दूको क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम बढ़दो लगायतका खबर प्रस्तुत।
12: नेपाल दर्पणमा अब बाँकी प्रसंग, मनसून सक्रिय भएर पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम पनि बढ्छ। दैनिक जस्तो पानी

0: संक्रमण भन्दा गत सालदेखिको डेंगूको संक्रमण झण्डै 60% भन्दा बढ़ीले कम भयो। त्यसै गरी यो वर्ष पनि पुष लागेदेखि अहिलेसम्म जति संक्रमण भएको छ त्योलाई गत वर्षसँग यो यही समयसम्म तुलना गर्दाखेरि पनि आधा भन्दा कम चाहिँ देखिन्छ। समग्रमा बुझाइ के हो भने डेंगीको जोखिम त रहन्छ नै, जोखिम क्षेत्रमै छौ हामी, शहरीकरणहरू बढ़िरहेको छ, मान्छेको मोबिलिटी त्यही हिसाबले पनि बढ़िरहेको छ, जोखिम छ, जोखिम सँगसँगै हामी यसलाई सावधानी अप्नायो भने नियन्त्रण गर्न सक्छौ, रोकथाम गर्न सक्छौ।
1: विगतका वर्ष भन्दा चाहिँ आधाले नै घट्यो भन्नुभयो होइन, के कारणले चाहिँ यसरी घटेको होला?
0: खास गरी यो हाम्रो 5 वर्षको सिकाइ पनि भयो, नागरिक तहमा सचेतनाको स्तर पनि बढ़्यो, डेंगी सार्ने लामखुट्टे अथवा लामखुट्टेको वृद्धि विकास हुने स्थानलाई व्यवस्थापन गर्ने त्यो लेभलको सचेतना पनि बढ़्यो भने सँगसँगै क्रियाकलापहरू पनि स्थानीय तहसम्मका टोल टोलसम्म पनि सर्च एण्ड डिस्ट्रॉय क्रियाकलापहरू, डेंगी सार्ने लामखुट्टेको वासस्थानलाई व्यवस्थित गर्ने, सँगसँगै विद्यालय शिक्षामा पेनेट्रेट गर्ने, विद्यार्थीहरू मार्फत चाहिँ विद्यार्थी अभिभावकहरूमा सावधानी अप्नाउनु पर्ने लगायतका क्रियाकलापहरू बढ़े भने प्रत्येक वर्ष चाहिँ त्यसरी जनस्वास्थ्यका सँग सम्बन्धित विषयवस्तुहरू, डेंगी रोगसँग सम्बन्धित सचेतनाका विषयवस्तुहरू बढ़दै बढ़दै गए र एक लेभलको एउटा सचेतना भयो, एउटा एक लेभलको चाहिँ समुदायको सहभागिता पनि भयो। त्यस अर्थमा यी सबै कारणहरू चाहिँ डेंगी कम भएको हुन सक्छ भने हो।
1: यो वर्षमा चाहिँ कहाँ चाहिँ अलिक बढी डेंगीको केस चाहिँ देखिएको छ?
0: अब खासमा यो नेपालमा प्रत्येक वर्ष नेपालका 77 जिल्लाबाट डेंगी रिपोर्ट भएका तथ्याङ्कहरू हामीसँग छन्। फाटकफुट रूपमा सबै जिल्लाबाट केसहरू छ, संख्याको हिसाबले पनि 71 जिल्लाबाटै रिपोर्ट भएको छ, प्रतिवेदन भएको छ। त्यस अर्थमा यो ठाउँ र यो क्लस्टरमा डेंगी धेरै देखियो, धेरै समुदायमा फैलियो भन्ने अवस्था चाहिँ अहिले छैन, तर समग्र रूपमा झापाको केही ठाउँहरू, त्यसै गरेर चितवन, रूपन्देही, कास्की, काठमाडौँ लगायतमा चाहिँ फटाफुटो रूपमा अफसा देखिन्छ।
1: समुदाय के सुझाव दिनुहुन्छ?
0: व्यक्तिगत रूपमा आम नागरिकलाई डेंगी सार्ने लामखुट्टेको टोकाईबाट बस्नेका निम्ति उक्काउने सावधानीहरू, झुल लगाउने होला, आफ्नो शरीर ढाक्ने कपडा चाहिँ प्रयोग गर्ने होला, अथवा मस्किटोको रिपेलेन्ट मलमहरू लगाउने होला, आफ्नो घरको माथि छतदेखि तलसम्म चाहिँ अनावश्यक कतै पानी जमेको छ कि, लामखुट्टेको प्रजनन भइरहेको छ कि, अथवा त्यसको वृद्धि र विकास भएको छ कि, र आफूलाई डेंगीको संख्या लाग्यो अथवा आफ्नो समुदायमा अरू व्यक्तिहरूलाई डेंगी संक्रमण भएको छ भने आफू पनि तत्काल अस्पताल गएर स्वास्थ्य कर्मीहरूको सम्पर्कमा भएर यसलाई चाहिँ हामी मृत्युको जोखिमतालाई कम गर्न सक्छौं।
2: उहाँहरूको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी जन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहाल, नेपाल दर्पणमा खबरकै सिलसिला। अब बिरामीका लागि रगत आवश्यक पर्दा कहाँ उपलब्ध छ भन्दै भौतारण पर्ने बाध्यता हटेको छ, कुन रक्त संचार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरिकमा उपलब्ध हुन थालेसँगै रगत खोज्न भौतारिनु पर्ने बाध्यता हटेको हो। हिजो सार्वजनिक भएको नागरिक एपको नयाँ भर्सनमा रक्त सूचना पोर्टल थपिएको छ, जसमार्फत प्रयोगकर्ताले कुन रक्त संचार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्। त्यस्तै रगत आवश्यक पर्दा कुन केन्द्रमा कसलाई सम्पर्क गर्ने भन्ने विवरण समेत एपमा उपलब्ध हुने भएका कारण सजिलै सम्पर्क गरेर आवश्यक रगत लिन सकिन्छ। अहिले सीमित जिल्लामा शुरू भएको यो सेवा थप हुँदै जानेछ।
3: बर्ड फ्लू फैलिएका 11 जिल्ला मध्ये तराईका 7 जिल्लामा पूर्ण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौं र नवलपरा सीमा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँका 3 जिल्ला र काभ्रेमा फैलिएको बर्ड फ्लू रोकथाम हुन सकेको छैन। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। बर्ड फ्लू फैलिएपछि काठमाडौँ उपत्यकामा कुखुराको मासु र अण्डाको कारोबार घटेको छ भने खसीको मासुको भाव किलोको 1,700 रूपियाँ भन्दा माथि पुगेको छ।
2: कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ। बजेटमा समावेश गरेका केही योजना असन्तुलित र पहुँचका आधारमा वितरण गरेको भन्दै सत्तारूढ़ दलकै सांसदहरूले चर्को असन्तुष्टि जनाएका थिए। त्यसपछि मुख्यमन्त्री र सम्बन्धित मन्त्रीहरूले बजेटमा कमजोर रहेको स्वीकार गर्दै कार्यक्रम समर्पण गराएर आवश्यक संशोधन तथा सन्तुलन मिलाउने प्रतिबद्धता व्यक्त गरेपछि बजेट पारित भएको हो। बजेट पारित गराउन सरकारले आफ्नै सत्तारूढ़ दल एमाले र कांग्रेसका सांसदहरूलाई संसदीय दल मार्फत व्हिप समेत जारी गरेको थियो। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्छेपले असार 1 गते 40 अर्ब 44 करोड़ 98 लाख रूपियाँको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो।

0: काठमाडौँको सिभिल अस्पतालको औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै 8 जना विरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2,91,24,547 रूपियाँ बिगो माग दावी गर्दै उनीहरू विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले अस्पतालकी फार्मेसी अधिकृत दिपा ढुङ्गाना, फार्मेसी युनिट इन्चार्जहरू लविन्द्र कुंवर, दिनेश पन्त, दीपक सापकोटा र स्टोर किपरहरू विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशव राज न्यौपाने र सन्दीप तिवारी विरूद्ध मुद्दा दायर गरेको हो। उनीहरूले मिलेमतोमा अस्पतालमा औषधि आपूर्ति नभई बिलबिचक सफ्टवेयरमा इन्ट्री गरेको, म्याद गुज्रेका औषधि हुँदाहुँदै नरहेको भन्ने झुटो जानकारी दिएको, कम्प्युटरमा देखाए अनुसारको औषधि मौजदात नरहेको आरोप पत्रमा उल्लेख छ।
1: विशेष अदालतले एमाले नेता विष्णु पौडेललाई अनुसन्धानका लागि थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले म्याद थपका लागि विशेष अदालतमा पेश गरेपछि अदालतले आज चौथो पटक 5 दिनको म्याद थप गरेको हो। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले म्याद थप्ने आदेश दिएको हो। न्यायिक हिरासतमा राखिएका पौडेलमाथि सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: Rocket Bonus Pass. भरपूर मनोरंजन सहित मात्र 911 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महीना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायर्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। चिरन राष्ट्रिय निकुञ्जले 25 मानिसको ज्यान लिइसकेको ध्रुवे हात्तीको दाँडा काट्ने भएको छ। हात्ती भेटिन साथ बेहोस बनाएर दाँडा काट्ने र नयाँ रेडियो कलर निर्धारण गर्ने तयारी गरेको निकुञ्जले जनाएको छ। ध्रुवेले गएको शनिबार राति भरतपुरमा आमा र छोराको ज्यान लिएको थियो। 2066 सालदेखि मान्छेलाई आक्रमण गर्न थालेको यो हात्तीको यसअघि पनि पटक पटक दाँडा काटेर रेडियो कलर लगाइएको हो। 15 मानिसको ज्यान लिएपछि 2069 सालमा हात्ती मार्ने निर्णय भएको थियो, तर सेनाको गोली लागेपछि भागेर ज्यान जोगाएको ध्रुवे त्यसपछि 5 वर्ष सम्पर्क विहीन भयो। 2074 सालमा फेरि बस्तीमा आएको हात्तीले त्यस यता थप 10 जनाको ज्यान लिइसकेको छ।
6: कालीगण्डकी करिडोर सड़कले पहाड़ी जनजीवनमा व्यापक सुधार ल्याएको छ। राष्ट्रिय गौरवको यो आयोजना पूर्वी नवलपरासीदेखि मुस्ताङसम्म 445 किलोमिटर लामो छ, जसमध्ये झण्डै 250 किलोमिटर कालोपत्र भइसकेको छ। पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दी लगायत जिल्लाका बासिन्दाले पहिली सदरमुकाम पुग्न 4-5 दिन पैदल हिँड्नुपर्ने बाध्यता थियो, जुन अहिले घण्टौंमा झरेको छ। सड़कसँग किसानको तरकारी, दूध र कृषि उपज छिटो बजार पुग्न थालेको छ, जसले आमदानी वृद्धि गरेको छ। दुर्गम बस्तीमा एम्बुलेन्स पुग्न सक्ने भएकाले स्वास्थ्य सेवामा पनि सुधार आएको छ। करिडोर आसपासमा नयाँ बजार र व्यवसाय विस्तार भएका छन् भने देवघाटदेखि मुक्तिनाथसम्मका धार्मिक स्थलमा पर्यटकको आवाज जावत पनि बढ़ेको छ।
7: गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको 4 वर्ष हुँदा पनि नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाईमा रहेको छ। भैरहवामा रहेको यो विमानस्थलमा नियमित उडान भएको छैन। थाई एयर एसियाले संचालन गरेको उडान बन्द भएपछि अहिले कुनै पनि नियमित अन्तर्राष्ट्रिय उडान संचालनमा छैन। विमानस्थलका निमित्त महाप्रबन्धक श्याम किशोर शाहका अनुसार समस्या यात्रु अभावभन्दा बढ़ी बजार व्यवस्थापनको रहेको छ। काठमाडौँ केन्द्रित सेल्स एजेन्टहरूले स्थानीय ट्राभल एजेन्सीसँग पर्याप्त सहकार्य नगर्दा जहाजमा यात्रु भर्न कठिन भएको उहाँ बताउनुहुन्छ। निजी क्षेत्रका अगुवाहरू भने सरकारको नीतिगत अन्यल र भारतसँगको कमजोर कूटनीतिक पहललाई मुख्य कारण मान्छन्।
6: मध्य चेरदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो, तर असार महिना पूरा नहुँदै महतरिया किसानको बगैँचाबाट सबै प्रकारका आँप सकिएका छन्। जात अनुसार चाँडो र ढिलो पाक्ने आँप यस वर्ष असार नसकिँदै रित्तिएका हुन्। जेठ मध्यदेखि 15 असारसम्म बम्बई, असार 15 मसान्तसम्म मालदह र कृष्णभोग, त्यसपछि साउन लाग्न साथ कलकतिया, आम्रपाली, अभिया, मल्लिका, जर्दा, हर्दिया र गुलाब खास सहितका आँपको मौसम शुरू हुन्छ। तर यसपालि पाक्ने मध्य बेला नै आँपका बोट खाली भइसकेका भङ्गाचार रामनगरका किसान हरिदेव शाह बताउनुहुन्छ। साउन लागेपछि पाक्ने कलकतिया, आम्रपाली, मल्लिका, स्वर्णरेखा र हर्दिया सहितका आँपका बोट पनि अहिले असार मसान्त अघि नै सकेका छन्। यसपालि असार लागेदेखि मध्यसम्म दिनभरि अत्यधिक गर्मी र रातभरि वर्षा हुने क्रमले आँपका फल सर्दै झर्ने क्रम बढ़ेपछि समय अघि नै बेच्नु परेको किसान गंगाराम महतोले बताउनुभयो।
7: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान युद्धविराम अन्त्य भएको घोषणा गर्नुभएको छ। टर्कीको एंकारामा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सम्मेलनमा बोल्दै ट्रम्पले जब आफूले उनीहरूसँग डील नगर्ने बताउनु भएको बीबीसी अब आफूले उनीहरूसँग डील नगर्ने बताउनु भएको बीबीसीले जनाएको छ। इरानसँग अब वार्ता गर्नु समय बर्बादी मात्रै रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताउनुभयो। क्यान्सरलाई शुरूमै काटेर हटाउनुपर्ने आफ्नो धारणा रहेको उहाँको टिप्पणी छ। यसअघि हर्मुज जलमार्गमा तेल बोकेका तीनवटा ट्याङ्करहरूमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा बढ़ी इरानी निशानाहरूमा आक्रमण गरेको बताएको थियो। त्यसपछि ट्रम्पको यस्तो भनाई आएको हो। तेल ट्याङ्करहरूमा आक्रमण भएको घटनाबारे इरानले जिम्मेवारी भने लिएको छैन, तर अमेरिकाले आक्रमण गरेपछि इरानले पनि आफूले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ। गएको महिना दुई देशबीच सबै मोर्चामा युद्धविराम विस्तार समझदारी पत्रमा हस्ताक्षर भएको थियो। यसपछि नेटोका प्रमुख मार्क रूटले इरानले शुरूमा युद्धविरामको उल्लंघन गरेको आरोप लगाउँदै अमेरिकी आक्रमण पूर्णतः आवश्यक रहेको दावी गर्नुभएको छ। इरानी संसदका सभामुख मोहम्मद बोर गालिफाबले भने अमेरिकाले नै युद्धविरामको समझदारी उल्लंघन गरेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। युद्धविराम भंग भएको ट्रम्पको घोषणासँगै अन्तर्राष्ट्रिय तेल बजारमा तत्कालले मूल्य वृद्धि भएको छ। ट्रम्पको भनाई बाहिरिनु अघि प्रति ब्यारल तेलको मूल्य 76 अमेरिकी डलर भन्दा कम रहेको थियो, तर लगत्तै त्यसको मूल्य बढ़ेर 78 अमेरिकी डलर पुगेको छ। तेलको मूल्य अझै बढ़ने अनुमान छ।
6: प्रजातान्त्रिक गणतन्त्र कंगोमा युबोला संक्रमण पुष्टि हुनेको संख्या 1700 भन्दा नआएको छ। 1708 जना संक्रमणको मन पुष्टि भएकोमा 580 जना संक्रमणको ज्यान गएको भन्दै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले प्रकोप अझै तीव्र गतिमा फैलिएको चेतावनी दिएको छ। डब्ल्यूएचओको प्रतिवेदन अनुसार आइतबारसम्म अनुसन्धान गरेका 430 संक्रमित मृत्युमध्ये 397 जनाको मृत्यु अस्पतालमा भर्ना हुनु अघि भएको थियो। यसले उपचार प्रक्रियामा भइरहेको ढिलाइ देखाउँछ। गएको मे 15 घोषणा गरेको प्रकोपले मुख्यतया पूर्वी कंगोका इटुरी, उत्तरी किबु र दक्षिण किबु बढ़ी प्रभावित रहेका छन्।
7: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। पहिलो क्वार्टर फाइनलमा भोलि राति 2:15 फ्रान्स र मोरक्को खेल्नेछन्। दोस्रो क्वार्टर फाइनल पर्सी राति 1:15 स्पेन र बेल्जियम बीच हुनेछ। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति 2:45 खेल हुनेछ। अन्तिम क्वार्टर फाइनलमा साबेकी विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आइतबार बिहान 7:15 खेल हुनेछ।
6: यसैबीच फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएपछि खेलको वैधतामाथि प्रश्न उठेको छ। अमेरिकाको एटलान्टामा भएको खेलमा 2 पछि परेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्यो, तर इजिप्टको दोस्रो गोल र गोल रद्द गर्ने भीएआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनाका पक्षमा भएका निर्णयहरूले विवाद निम्ताएको छ। सांघाईको एम लिनियोन बिजनेस स्कूलका प्राध्यापक साइमन चाडबिकले यी निर्णयहरूलाई असामान्य बताउनु भएको छ। इजिप्टका खेलाड़ी मार्वान आतियाले अर्जेन्टिनाका आन्द्रो मार्टिनेजको जर्सी तानेर फाउल गर्दा रेफ्रीले तत्काल कार्यवाही नगरेको तर पछि भीएआर हेरेकोमा प्रश्न उठेको छ। फुटबल विश्लेषक अली एल गार्नीका अनुसार अर्जेन्टिनाको तेस्रो गोल अघि मोहम्मद सलाहमाथि पनि यस्तै फाउल भएको थियो, तर त्यसबेला भीआर प्रयोग भएन। इजिप्टका प्रशिक्षक हो साम हसनले मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न म्याच अधिकारीहरूमाथि दबाव दिएको आशंका व्यक्त गर्नुभएको छ। राष्ट्रपति ट्रम्प र फिफा प्रमुख इन्फान्टिनोसँग जोड़िएको विवाद साम्य हुन नपाउँदै विश्वकपमा यो नयाँ विवाद देखिएको हो। खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने मन्त्री परिषदको निर्णय। कैलालीको बेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति।
6: प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिहरूको भेटवार्ता। उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको भनाई। मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार 30 अंकले घट्यो।
7: मनसून सक्रिय भएसँगै डेगीको जोखिम बढ़्यो। लामखुट्टे नियन्त्रण गर्ने उपायमा समुदायले लाग्नुपर्ने विज्ञको भनाई।
6: ईरान सँगको युद्ध विराम अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा वार्ता गर्नु समय बर्बादी मात्रै रहेको टिप्पणी ट्रम्पको भनाईसँग कच्चा तेलको भाव बढ्यो
7: र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण कुरा भोलि राति फ्रान्स र मोरक्को खेल्ने भीआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न
6: आजको नेपाल दर्पण सकिएको छ प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजनेर बस्नु पनि बिदा हुन्छौं यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं।

0: नमस्कार, नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक जम्मेदार कलम तामाङ। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशैभरका 210 एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिका साथमा प्रविधि प्रवर्धनका लागि प्रधान सेनापति बृहत विज्ञान प्रदर्शनीले पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधिबाट।
1: नेपाली सैनिक गतिविधि प्राविधिक उपसेनानी अपेक्षा ढुंगानाबाट सुन्नुहोस्। राष्ट्रिय सुरक्षा र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र बुझाई आदान प्रदान गर्ने उद्देश्यले चैत 3 गतेबाट सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम शुरू भएको छ। कार्यक्रमको शुभारम्भ गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले यस प्रकारका तालिमहरूबाट राष्ट्रिय सुरक्षाका चुनौती, खतरा तथा विविध पक्षहरूबारे सम्बन्धित सबै सरकारी तथा गैर सरकारी पदाधिकारीहरूबीच साझा बुझाई, आपसी साझेदारी र सहयोग तथा समन्वयका क्षेत्रहरू फराकिलो बनाउन ठूलो मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो। समारोहमा मन्तव्य राख्नुहुँदै रक्षा सचिव श्री रामेश्वर दंगालले उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको विशिष्ट महत्व, आवश्यकता र उपदेयताबारे प्रकाश पार्नुभयो। रक्षा मन्त्रालय र नेपाली सेनाको सहकार्यमा सञ्चालन हुँदै आएको उक्त तालिमको 10 संस्करण चैत 18 गतेसम्म सञ्चालन हुनेछ। तालिममा विभिन्न मन्त्रालय, संवैधानिक निकाय, विश्वविद्यालय, संचार जगत, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागबाट कुल 29 जनाको सहभागिता रहेको छ। विक्रम सम्वत 2072 शुरू भएको उक्त तालिमबाट हालसम्म 223 जना प्रशिक्षित भइसकेका छन्। समारोहमा बलाध्यक्ष रथी श्री प्रदीप जंकेसी, विभिन्न मन्त्रालयका पदाधिकारीहरू, रथीवृन्द, अन्य सुरक्षा निकायका प्रतिनिधिहरू, अधिकृत र संचारकर्मीहरूको उपस्थिति रहेको थियो। बलाधिकृत रथी श्री निर्मल कुमार थापाको प्रमुख आतिथ्यमा जंगी अड्डामा फागुन 28 गते पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा उपरथी श्री पूर्ण बहादुर सिलवाल अवकाश प्राप्तले ठूला राष्ट्रहरूको प्रतिस्पर्धाबाट साना राष्ट्रहरूलाई पर्न सक्ने असरका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। सो दौरान उहाँले विषयवस्तुमा आधारित भई शक्तिशाली राष्ट्रबीचको सम्बन्ध, शक्तिशाली राष्ट्रको रणनीति र साना राष्ट्रहरूको भविष्य सम्बन्धी समीक्षा गर्नुभएको थियो। साथै उहाँले साना राज्यहरूले सामना गर्ने विभिन्न सुरक्षा चुनौतीहरूबारे प्रकाश पार्नुहुँदै दिगो राजनैतिक, आर्थिक र सामाजिक विकासको पूर्व शर्तको रूपमा साना राज्यहरू सधैं विभिन्न रूप र प्रकृतिमा खतरामा पर्दै आइरहेको समेत जानकारी गराउनुभयो। युद्ध कार्य विभागीय प्रमुख उपरथी श्री प्रेम ध्वज अधिकारीले फागुन 23 गते नम्बर 15 वाहिनी अड्डाको निरीक्षण गर्नुभएको छ। युद्ध कार्य तयारीपन निरीक्षण तथा कार्य सञ्चालन मूल्यांकन निरीक्षण योजना अनुसार उहाँले वाहिनी र गणेशगढ़को निरीक्षण गर्नुभएको हो। उत्तर पश्चिम पेतनापति उपरथी श्री अनुप जंग थापाको नेतृत्वमा नम्बर 24 वाहिनीपति सहायक रथी श्री संजय देउजा सहितको टोलीले अभ्यास हिमाल दर्शन 10 फागुन 24 गते निरीक्षण गरेको छ। उक्त टोलीले वराहदल गुल्मले हुम्ला जिल्ला नामखा गाउँपालिका 3 स्थित यलवाङ इलाकामा संचालित अभ्यास हिमाल दर्शन 10 निरीक्षण गरेको हो। मध्यपश्चिम पेतना हेडक्वार्टर योगीकुटी ब्यारेक बुटवलमा सञ्चालन भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम फागुन 28 गते सम्पन्न भएको छ। पेतनापति उपरथी श्री प्रेम बहादुर पुनले शुभारम्भ तथा समापन गर्नुभएको उक्त कार्यक्रममा पेतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न संचार माध्यममा आबद्ध 19 जना संचारकर्मी सहभागी थिए। फागुन 25 गतेदेखि संचालित कार्यक्रममा नेपाली सेनाको संगठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारीमूलक प्रस्तुतिकरण र अन्तर्क्रिया गरिएको थियो। उपत्यका पेतनापति उपरथी श्री विष्णु राउतले सिन्धुपाल्चोक जिल्लाको लिस्तीकोट इलाकामा सञ्चालन भइरहेको अभ्यास हिमाल दर्शन 10 फागुन 28 गते निरीक्षण गर्नुभएको छ। फागुन 20 गतेदेखि सञ्चालित सो अभ्यासको निरीक्षणका दौरान उहाँले सहभागी सकल दर्जालाई सम्बोधन गर्नुभई आवश्यक निर्देशन दिनुभयो। उक्त निरीक्षणमा नम्बर 26 वाहिनीपति सहायक रथी श्री अशोक गुरूङ र इन्द्रध्वज गढ़का गणपति लगायतको उपस्थिति रहेको थियो। मध्य पश्चिम प्रेतनापति उपरथी श्री प्रेम बहादुर पुनले फागुन 28 गते गोरखदल गढ़को निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले गढ़को जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिनुका साथै बंकर कोट जवान लाइन जवान भान्सा राशन तथा क्लोदिङ स्टोरको निरीक्षण गरी सकल दर्जालाई सम्बोधन समेत गर्नुभयो। भ्रमणकै दौरान उहाँले सुनवल नगरपालिका 13 सगर पोखरी स्थित पवित्र वृद्धाश्रमका 7 जना वृद्ध वृद्धा र 2 जना बाल बालिकालाई खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गर्नुभयो। पश्चिम एयरवेजले फागुन 28 गते माटो खन्ने क्रममा डिस्कोमा पुरिएर गम्भीर घाइते भएका 4 जना स्थानीय महिलाको हवाई उद्धार गरेको छ। बेसले हुम्ला जिल्ला सार्केगाड गाउँपालिका 7 का तीर्थकला जोशी, बालकी जोशी, लक्ष्मी जोशी र मनजनी जोशीलाई उद्धार गरी सुर्खेत अस्पताल पुर्याएको हो। नम्बर 25 वाहिनी अड्डाको नेतृत्व तथा रूद्रध्वजगढ र श्रीदल गुल्मको संयोजनमा कञ्चनपुर जिल्ला लालझाड़ी गाउँपालिका 2 शंकरपुर स्थित भानु उच्च माध्यमिक विद्यालयमा फागुन 24 गते वृहत स्वास्थ्य शिविर संचालन गरिएको छ। उक्त स्वास्थ्य शिविरमा 834 जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरिएको थियो। स्वास्थ्य शिविरका दौरान प्रेतनापति उपरथी श्री देउजाले भानु उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी र खेलकुद सामग्री तथा स्थानीय विद्यालयलाई 3 सेनिटरी प्याड डिस्पोजल मेसिन प्रदान गर्नुभयो। यस्तै उहाँले उक्त गाउँपालिकाका स्थानीय फरक क्षमता भएका व्यक्तिहरूलाई 7 वटा व्हील चेयर, 4 वटा बैशाखी, 12 वटा हियरिङ एड, 5 वटा डस्ना तथा म्याट्रेस वितरण गर्नुभयो। नम्बर 19 वाहिनी अड्डाको नेतृत्वमा बटुक दलगढ़ नम्बर 4 र 19 फिल्ड एम्बुलेन्स गुल्मले फागुन 24 गते रोल्पा जिल्ला सुनसहरी गाउँपालिका 3 बाहिरी गाउँ स्थित प्राथमिक स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। उक्त शिविरबाट 245 जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि समेत वितरण गरिएको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। काठमाडौँको भण्डारखाल स्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा फागुन 18 देखि 23 गतेसम्म खेलकुद तथा सांस्कृतिक सप्ताह 2081 संचालन भएको छ। बलाध्यक्ष रथी श्री प्रदीप जंकेसीले उक्त कार्यक्रमको समापनका दौरान इन्टर मेडिकल कलेज बास्केटबल च्याम्पियनशीप 2081 प्रथम भएको चिकित्सा शास्त्र महाविद्यालय टीमलाई पुरस्कार प्रदान गर्नुभयो। उक्त प्रतियोगितामा प्रथम र द्वितीय हुने टीम तथा विद्यार्थीहरूलाई बलाध्यक्ष रथी श्री प्रदीप जंकेसीले मेडल तथा सिल्ड प्रदान गर्नुभएको थियो। ललितपुर जिल्लाको गोदावरी नगरपालिका बज्रबाराहीमा फागुन 26 गते संचालन भएको भूपेन्द्र बहादुर सिलवाल राष्ट्रिय व्यापी खुल्ला म्याराथन प्रतियोगितामा सैनिक धावक विजयी भएका छन्। उक्त प्रतियोगितामा भवानी बक्सगढ़का अमलदार सुशील कुमार शाही प्रथम, भैरवनाथगढ़का सिपाही संजय श्रेष्ठ द्वितीय, शेरगढ़का अमलदार गजेन्द्र राई तृतीय र रणशेरगढ़का प्युट राजन मेयोङवा चौथो हुनुभएको थियो। उहाँहरूले क्रमशः पुरस्कार स्वरूप नगद रू 50,000, 35,000, 25,000 र 15,000 प्राप्त गर्नु भएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
3: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: सैनिक कल्याणकारी कोषको लगानीमा संचालित महाविद्यालय विद्यालयहरूमा अध्ययन अध्यापन गराउन इच्छुक नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक र गैर सैनिकका छोराछोरीहरूलाई आगामी शैक्षिक सत्र 2082 लागि भर्ना आह्वान गरिएको छ।
3: सैनिक आवासीय महाविद्यालय भक्तपुर, पोखरा, धरान, सुखेत, कैलाली, चितवन, बदेवास र बुटोलका लागि कक्षा 6,
4: विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका लागि कक्षा 1, 2 र 3,
3: रिपुमर्दिनी सैनिक महाविद्यालयका लागि कक्षा 1 र श्वेततारा मन्टेसरी सैनिक विद्यालयका लागि पूर्व प्राथमिक प्ले ग्रुप र नर्सरी एलकेजी युकेजी तहमा भर्नका लागि चैत 3 गतेबाट 13 गतेसम्म बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म दरखास्त पेश गर्न सक्नुहुनेछ।
4: लिखित प्रवेश परीक्षा चैत 16 गते शनिबार अपरान्ह 1 बजे सञ्चालन गरिनेछ। थप जानकारीका लागि सम्बन्धित विद्यालयको वेबसाइट, फेसबुक पेज तथा फोन नम्बरमा सम्पर्क गर्नुहुन अथवा चैत 2 गतेको गोर्खापत्र हेर्नुहुन अनुरोध गरिन्छ।
0: श्रोता अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 157, मैथिली भाषामा 33, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 210 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np मा समेत सुन्न सक्नुहुनेछ। श्रोता अब प्रस्तुत गर्दैछौ प्रविधि प्रवर्धनका लागि प्रधान सेनापति बृहत विज्ञान प्रदर्शनीले पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री।
3: सैनिक कल्याणकारी कोषको लगानीमा देशभर 10 सैनिक महाविद्यालयहरू सञ्चालनमा छन्। यी महाविद्यालयहरूले विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षासँगै अतिरिक्त क्रियाकलापहरूमा समेत जोड़ दिँदै आएका छन्। त्यसैले सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी शिक्षा सैनिक महाविद्यालयहरूको चिनारी बनेको छ।
5: सैनिक महाविद्यालयहरूले खेलकुद, समाजसेवा, विज्ञान र प्रविधि विषयमा विद्यार्थीहरूलाई युग सुहाउँदो शिक्षा प्रदान गर्नुका साथै क्षमता प्रस्फुटनका लागि समेत अवसर प्रदान गर्दै आएका छन्। यसै क्रममा काठमाडौँको बाँसबारी स्थित रिपुमर्दनी सैनिक महाविद्यालयले आफ्नो स्थापनाको 20 वार्षिकोत्सवको अवसरमा वृहत विज्ञान प्रदर्शनी सञ्चालन गरेको छ।
3: श्रोता, आजको कार्यक्रममा हामी प्रविधि प्रवर्धनका लागि प्रधान सेनापति वृहत विज्ञान प्रदर्शनीले पुर्याएको योगदानमा आधारित भई तयार गरिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी सृजना नेपाल
5: र म प्राविधिक जमादार सरिना सापकोटा। काठमाडौँको बाँसबारी स्थित रिपुमर्दनी सैनिक महाविद्यालयले आफ्नो स्थापनाको 20 वार्षिकोत्सवको अवसरमा प्रधान सेनापति वृहत विज्ञान प्रदर्शनी आयोजना गरेको थियो। फागुन 4-6 गतेसम्म सञ्चालित यो प्रदर्शनी 5 संस्करण हो। प्रदर्शनीमा उपत्यका विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो। यो प्रदर्शनी विज्ञान र प्रविधि प्रवर्धनमा नयाँ पुस्तालाई जोड्ने माध्यम बनेको बताउनुहुँदै उपत्यका प्रीतनापति एवं महाविद्यालय संचालक समितिका अध्यक्ष उपरथी श्री विष्णु रावत।
6: यस प्रकारका विज्ञान प्रदर्शनीले विद्यार्थी भाइ बहिनीहरूको ज्ञानको दायरालाई फराकिलो बनाउन मदत गर्ने मैले विश्वास लिएको छु। प्रविधिको बढ्दो विकाससँगै विद्यार्थीहरूमा विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित ज्ञान अपरिहार्य रहेको छ। यस अर्थमा यो विज्ञान प्रदर्शनी विद्यार्थीहरूमा व्यावहारिक ज्ञान प्रदान गर्न फलदायी हुनेछ भन्ने मैले अपेक्षा गरेको छु। यो प्रदर्शनीमा प्रदर्शित सामग्रीहरू आधुनिक समाजमा प्रतिस्पर्धा गर्न सक्ने स्तरको हुनेछन् भन्ने विश्वास गरेको छु।
3: वार्षिक उत्सवलाई रचनात्मक रूपमा मनाउने सिलसिलामा रिपुमर्दिनी सैनिक महाविद्यालयले वृहत विज्ञान प्रदर्शनी आयोजना गरेको हो। विद्यार्थीहरूको सृजनात्मक सोच, अनुसन्धान क्षमता र नव प्रवर्तनशीलता बढ़ाउन यस प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीको बलाध्यक्ष रथी श्री प्रदीप जंग केसीले फागुन 4 गते शुभारम्भ गर्नुभएको थियो भने फागुन 6 गते प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले समापन गर्नुभयो।
5: प्रदर्शनीमा उपत्यका भित्रका 25 विद्यालयहरूबाट प्रस्तुत 39 विज्ञान सम्बन्धी विभिन्न प्रोजेक्टहरूबीच प्रतिस्पर्धा गराइएको थियो। यसबाहेक रिपुमर्दिनी सैनिक महाविद्यालयको तर्फबाट 16 प्रोजेक्टहरू प्रस्तुत गरिएका थिए। यस्तो प्रदर्शनीले विद्यार्थीहरूलाई नवीनतम आविष्कार, अनुसन्धानात्मक परियोजना तथा प्रविधि मैत्री सामग्रीहरू निर्माणका लागि प्रेरणा मिलेको रिपुमर्दिनी सैनिक महाविद्यालयका प्रध्यानाध्यापक श्री लाल बहादुर राणाको भनाइ छ।
7: कक्षा कोठामा सिकाइने कतिपय सैद्धान्तिक कुराहरूलाई विद्यार्थीले आफूले देखेको, सुनेको र बुझेको कुराहरूलाई माध्यम आउनुहुने विभिन्न किसिमका भिजिटरहरूलाई प्रत्यक्ष रूपमा यसको प्रयोग, यसको एप्लिकेशन दैनिक जीवनमा र हरेक तरिकाले आफ्नो बुझाइलाई चाहिँ प्रष्ट रूपमा चाहिँ देखाउन सक्ने प्लेटफर्महरू मैले लिएको छ र विद्यार्थीहरूले आफूले अध्ययन गर्ने पाठ्य पुस्तकको सैद्धान्तिक पक्षहरूलाई व्यावहारिक रूपमा चाहिँ उनीहरूले सही रूपमा बुझिदिएको कुरा आम भिजिटरहरूलाई पनि सहजै तरिकाले चाहिँ देखाउन सक्ने प्लेटफर्महरू पनि लिए।
3: प्रदर्शनीमा समावेश भएका विविध परियोजनाहरूले विज्ञान तथा प्रविधिका क्षेत्रमा नवीनतम सोचको विकास गर्न र विद्यार्थीहरूको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्न सहयोग पुगेको छ। यो प्रदर्शनीमा के कस्ता परियोजनाहरू समावेश गरिएको थियो त? रिपुमर्दिनी सैनिक महाविद्यालयका व्यवस्थापक अधिकृत प्रमुख सेनानी श्री विरोध रिजाल।
8: विज्ञान प्रविधिको विकास सँगसँगै यसले व्यक्तिगत जीवनयापनमा पनि ठूलो असर गरेको हुन्छ। त्यही भएर प्रविधिसँग सम्बन्धित विभिन्न विषयहरूलाई बालिकाहरूमा ज्ञान दिनाउने साथै बालबालिकाहरूमा भएको अन्तर्निहित यो प्रतिभाहरूलाई प्रस्फुटन गराउनको लागि एउटा हामीले यो थलोको रूपमा बुझ्न सक्नेछौँ र विज्ञान प्रविधिसँग सम्बन्धित विभिन्न विषयमा जानकारी गराउनु नै वृहत विज्ञान प्रदर्शनीको हाम्रो उद्देश्य रहेको छ। यसमा हामीले अध्ययन गर्दाखेरि व्यक्तिगत जीवनयापनमा अनि नेपालको परिवेशमा सुहाउने किसिमको प्रोजेक्टहरू हामीले पाएका छौँ, जस्तै स्मार्ट हाउसको कन्सेप्ट भयो, कृषिमा स्मार्ट एग्रिकल्चरको कन्सेप्ट भयो, त्यसपछि हाम्रो विभिन्न परियोजनाहरूलाई सहयोग पुर्याउने निर्माणमा सहयोग पुर्याउने किसिमका परियोजनाहरू धेरै परियोजनाहरू देखिएको छ र विभिन्न विद्यालयका भाइ बहिनीहरूले यसलाई राम्रो प्रोजेक्टहरू निर्माण गर्नुभएको हामीले पाएका छौँ।
5: रिपु मर्दिनी सैनिक महाविद्यालयले प्रदर्शनीका उत्कृष्ट प्रतिस्पर्धीहरूलाई पुरस्कृत समेत गर्दै आएको छ। यस वर्ष अर्बना स्कूल अफ साइन्सले प्रस्तुत गरेको हाइड्रोहक प्रोजेक्ट प्रथम, नेपाल पुलिस स्कूलले प्रस्तुत गरेको कृषि जीपीटी प्रोजेक्ट द्वितीय र ट्रिटन सेकेण्डरी स्कूल एण्ड कलेजले प्रस्तुत गरेको अफुल्ली डिजिटलाइज कम्युनिटी प्रोजेक्ट तृतीय भएका छन्। पहिलो, दोस्रो र तेस्रो भएका प्रोजेक्टका विद्यार्थीहरूलाई प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले नगद पुरस्कार क्रमशः रू 25,000, 15,000 र 10,000 सहित मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो। यस किसिमको अवसर र सम्मान विद्यार्थीहरूका लागि ऊर्जा समेत बनेको छ। अर्बना स्कूल अफ साइन्स र नेपाल पुलिस स्कूलमा कक्षा 11 अध्ययनरत छात्रद्वय दर्शन पोखरेल र मंजिल श्रेष्ठ,
9: एकदमै राम्रो लागिरहेछ। यो प्रोजेक्ट गर्न धेरै मेहनत गरेको थियो, हामीले मेहनतको फल पाउँदा खुसी लाग्छ। हामीले चाहिँ मुख्यतः त नेपालको कन्डिसनमा जमिनमा आकाशमा र पानी हुने तीनटै फिल्डमा चाहिँ एकैसाथ काम गर्न सक्यो भने चाहिँ समयको पनि बचत र बढी मान्छेहरूको ज्यान पनि बचाउन सकिन्छ भन्ने लक्ष्यका साथ गरेको प्रोजेक्ट थियो। त्यही प्रोजेक्टबाट नै हामी सफल भयौं। हेक्साकप्टर त सबै एचिभ गरिसक्यौं, तर हामी पानी मुनि जाने चाहिँ त्रिशुली रिभर जस्तो नदीमा पनि चल्न सक्ने हामीले यन्त्र बनाउँदैछौँ र त्यसको लागि चाहिँ यो हामीले पाएको प्राइस चाहिँ एकदमै सहयोगी हुनेछ हाम्रो फ्युचर प्लानको लागि।
10: हाम्रो प्रोजेक्टको नाम चाहिँ कृषि जीपीटी। यसमा चाहिँ हामीले के गर्न खोज्या भन्दाखेरि अहिले नेपालको कन्सेप्ट भन्यो भने सबै युवाहरू चाहिँ पुरै प्रविधितिर लागेका छन्, एग्रिकल्चरतिर चाहिँ कसैले इन्ट्रेस्टेड देखाउँदैन क्या। अनि हाम्रो मेन ऊ भनेको चाहिँ यङ माइन्ड्सहरूलाई चाहिँ अब एग्रिकल्चरतिर ल्याउने क्या। एकदम खुसी लागिरहेको छ यस्तो एक्जिबिसनहरू अनि यस्तो कम्पिटिसन्सहरूमा चाहिँ लाइक आफूले आफूलाई प्रेजेन्ट गर्न पाउँदा, आफ्नो आइडियाहरू सेयर गर्न पाउँदा मान्छेहरूले धेरै कुरा थाहा पाउँछन्, सोचाइ नै हुन्न त्यस्तो कुरा। आफ्नो केही नयाँ आइडिया चाहिँ अरू गर्न ल्याउँदा चाहिँ एकदम राम्रो लाग्छ।
3: प्रदर्शनीमा बेस्ट प्रोजेक्ट प्रेजेन्टरतर्फ सैनिक आवासीय महाविद्यालय भक्तपुर र बेस्ट लेआउटतर्फ उज्जवल तारा स्कूललाई नगद रू 5,000 सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। यस्तै प्रदर्शनीसँगै हाजिरी जवाब प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। हाजिरी जवाबमा उज्जवल तारा स्कूल पहिलो, बीएसटी कलेज दोस्रो र डियर वाक सिफल स्कूल तेस्रो भएको थियो। विजयीहरूलाई सैनिक श्रीमती संघकी अध्यक्ष तथा रिपु मर्दिनी सैनिक महाविद्यालयकी संरक्षक श्रीमती नीता छेत्री सिग्देलले पुरस्कृत गर्नु भएको थियो। यस्ता प्रदर्शनी, प्रतिस्पर्धा र पुरस्कारले के अर्थ राख्दछ त? प्रतियोगितामा निर्णायक भूमिकामा रहनुभएका रोबोटिक्स एसोसिएशन अफ नेपालका ओमकार जयसवाल भन्नुहुन्छ,
11: स्कूल छोडले जुन अहिले साइन्स एक्जिबिसन गरिराख्नु भएको छ द्याट इज रियली अप्रिसिएटेबल र अहिलेको प्लेटफर्म दिनु भनेको त्यो एकदम राम्रो कुरा हो। किन भन्दाखेरि यहाँ आर्मी स्कूल्स मात्र नभइकन हाम्रो पुलिस स्कूलदेखि लिएर नर्मल स्कूल्स, इभन प्लस टू गभर्मेन्ट स्कूल्सबाट पनि आएको छन्। हामीले ट्यालेन्ट हन्ट गरेर हामीले डिफ्रेन्ट डिफ्रेन्ट क्याटेगोराइज गरेर चाहिँ अझ गर्यौं भनेदेखि राम्रो कुरामा सुनमा सुगन्ध थप्या जस्तै चाहिँ हुन्छ। सो यसरी क्याटेगोराइज गर्ने जसले गर्दाखेरि हरेक सेक्टरमा पर्टिकुलर पार्टिसिपेन्ट मात्र लिने, जसले गर्दाखेरि एकदमै आउटपुट बेस्ट आउँछ र डिजर्भिङ पार्टिसिपेन्टले आफ्नो क्याटेगोरीमा पछि गएर फ्युचरमा पनि एउटा साइन्स एक्जिबिसनमा बनाएको प्रोटोटाइपलाई प्रडक्ट नै बनाएर आफ्नो देशको लागि एकदमै सपोर्टिङ रोल चाहिँ खेल्न सक्नुहुन्छ।
5: विद्यार्थीमा भएको क्षमता प्रस्फुटनका लागि रिपु मर्दनी सैनिक महाविद्यालयले आयोजना गर्ने प्रदर्शनी एक महत्वपूर्ण अवसर बन्दै आएको छ। यस्तै अनुभव गर्ने मध्ये एक हुनुहुन्छ बीएसटी कलेजकी कक्षा 11 अध्ययनरत अनुषा कोइराला।
12: हाम्रो स्टलको कन्सेप्ट भनेको चाहिँ अहिलेको यो 21st सेन्चुरीमा चाहिँ इन्भाइरोमेन्ट धेरै पल्युसन भइरहेछ, त्यसलाई चाहिँ कम गर्नलाई चाहिँ हामीले बनाएको भनेको स्मार्ट बिन हो। यसको मोटिभ भनेको चाहिँ हामीले बायोडिग्रेडेबल र नन बायोडिग्रेडेबल भेजिटेबल वेस्टलाई चाहिँ छुट्टा छुट्टै गरेर फरक गरेर त्यसलाई फाल्न सकिन्छ। यसले चाहिँ वेस्ट डिपोजिट गर्नमा चाहिँ एकदम धेरै सहयोग गर्छ भन्ने हाम्रो विचार रहेको छ। एकदम खुसी रहेको छ अनि एकदम यो न्यू एक्सपिरियन्स पनि हो अनि एकदम रमाइलो लागिरहेको छ। भित्रभित्रै अलि भनौँ न उत्सुकता रहेको छ, एकदम खुसी लागेको छ। अब स्टल त सबैको राम्रो छ, हेर्नु सबैले अब आफ्नो भित्रको ट्यालेन्ट देखाएको छ। यस्तो अपर्च्युनिटी हामीलाई ग्रान्ट गर्नमा एकदम धेरै धन्यवाद होइन। यहीबाट यस्तै अपर्च्युनिटीबाट त हामीले पछि सिक्दै सिक्दै जाने हो, पछि धेरै ठुलो काम गर्न सक्छ यस्तै सानो सानोबाट। त्यसको लागि चाहिँ म एकदम थ्याङ्क यू ग्रेटफुल छु।
3: प्रधान सेनापति वृहत विज्ञान प्रदर्शनी केवल विज्ञान र प्रविधिसँग मात्र नजोडी जीवनका व्यवहारिक पक्षहरूसँग समेत जोडिनु यो प्रदर्शनीको विशेषता बनेको छ। यस प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले गरेको मेहनतले विद्यार्थीहरूमा सिक्ने, सोच्ने र निर्णय गर्ने क्षमतालाई फराकिलो बनाइदिएको ठान्नुहुन्छ अवलोकनकर्ता अनिल थापा।
13: आज यो सैनिकले प्लेटफर्म गर्नु भएको छ, यसमा हाम्रो बच्चाहरूले पनि भाग लिन पाउँदाखेरि, एउटा बच्चाहरू एक्सपोज हुन पाउँदाखेरि एक्साइटेड छु। 10 क्लासमा पढ्छ उमङ थापा, अब उसको बेस्ट फ्रेन्ड सोनामी बस्नेत, मेरो दुईजना भएर चाहिँ विभिन्न प्रोग्रामहरू, आईटी सम्बन्धी रिलेटेड प्रोग्रामहरू, जस्तै सहयोगी एउटा बनाएको छ जुन डिसेबल पिपलहरूलाई अब हेल्प हुने गरेर।
14: मेरो बच्चा खुसी छ, म फ्री फायर खेल्न पनि छैन, केही खेल्न छैन, उसले आफ्नो प्रोजेक्ट एउटा बनाएको छ, म केही गर्छु देशको लागि, डिसेबल पिपलको लागि केही गर्छु भने चाहिँ अगाडि बढ्नु खोज्छ। एउटा आमा बाउलाई बच्चाहरूले त्यो गर्नु खोज्नु नै ठुलो कुरो भएको छ।
5: यस वृहत प्रदर्शनीमा कृषि, ऊर्जा, जलस्रोत, स्थानीय प्रविधि, जलवायु परिवर्तनमा देखिएका असरहरूको न्यूनीकरण लगायतका विविध प्रविधिहरूलाई समेटिएको थियो। प्रविधि र जीवनलाई जोड्ने यस्ता बहुआयामिक विषयले प्रदर्शनीको गरिमालाई बढाएको मान्न सकिन्छ।
15: मेरो नाम चाहिँ मजिना राजोपाध्याय, म देवक सिपल स्कूलमा चाहिँ पढाउँछु। स्टुडेन्ट्सहरू अरू स्टल्सहरू पनि हेर्नुभयो होइन, अनि उहाँहरूले चाहिँ राम्रै अब इन्फर्मेसनहरू, नलेज गेन गरिराख्नु भएको छ। अब क्लासमै भन्दा पनि बाहिर यस्तो एक्जिबिसनहरू हुँदाखेरि अझ पनि हुन्छ नि, प्रोटोटाइप्सहरू कसरी बनाउने, इन्टिग्रेट कसरी गर्ने म्याथसँग साइन्सहरू, होइन त्यो चाहिँ उनीहरूले सिकि नै रहेछन्। सो पोजिटिभ नै छन् नानी बाबुहरू चाहिँ। यस्तो प्रोजेक्टहरू, यस्तो एक्जिबिसनले एक त अब स्टुडेन्ट्सहरूको कन्फिडेन्स लेभल पनि बढाउँछ, उनीहरूको अलिकति क्रिएटिभिटी पनि बढ्छ। बच्चाहरूमा चाहिँ अहिले कस्तो छ भन्दाखेरि साइन्स एज अ गाह्रो सब्जेक्ट छ, उनीहरूलाई पढ्नु नमलान्ने खालको पनि हुन्छ नि कोही कोहीलाई चाहिँ। अब यस्तो खालको चाहिँ एक्जिबिसनहरू, प्रोजेक्ट्सहरू बनाउनु दियो भने चाहिँ रियल लाइफ एप्लिकेसनहरू कस्तो हुन्छ भनेर अलिक इन्ट्रेस्ट पनि, हामीले क्युरियोसिटी पनि जगाउन सकिन्छ नि त। त्यो भएकोले चाहिँ राम्रै हुन्छ स्टुडेन्ट साइड अफ भ्यूबाट पनि, टिचर्स लाई पनि। अब मैले पनि यता आउँदाखेरि सानै बच्चाहरूले कति धेरै गरिरहेछ नि त, कतिसम्मको लेभल छ अहिलेको बच्चाहरूको भन्ने, त्यो लेभल पनि हामीले थाहा हुन्छ अनि।
16: मेरो नाम जगदेव यादव, म मातृभूमि स्कुल सानोसुमी भक्तपुरबाट। यो तीन दिनको वृहत प्रदर्शनी चाहिँ अति नै रोचक रोमाञ्चक लाग्यो, किनभने रोबोटिक्सकादेखि लिएर अब हामी सबै साइन्स प्रदर्शनी सम्बन्धी रह्यो। यहाँ जो सरहरू, जति सहयोगी सरहरू हुनुहुन्छ, त्यसको सरहरू पनि आएर एकदम नर्मली भिजिट गर्ने, हेर्ने भन्ने कुराहरू भयो। भाइ बहिनीहरू पनि एक्साइटेड हुनुहुन्थ्यो, प्रोग्राम सेड्युल पनि एकदम स्योर सर्ट, राम्रो छोटो मिठो हुँदो रहेछ। समग्रमा हेर्दाखेरि चाहिँ कार्यक्रम एकदमै उत्कृष्ट थियो। हामीले धेरै कुराहरूको यहाँनिर एकादशमा चाहिँ ज्ञानका आदान प्रदानका कुराहरू भए, यस्ता प्रोग्रामहरू निरन्तर होस् भन्ने चाहिँ हामी लाग्छ। किनभने विद्यार्थीले चाहिँ जित्ने हार्ने भन्ने कुरा भन्दा पनि के सिक्ने भन्ने कुरा हुन्छ, अनि यस्तो प्रोग्रामहरूले चाहिँ हामीलाई एउटा भाइ बहिनीहरूलाई चाहिँ पार्टिसिपेट गराएपछि उहाँहरूले चाहिँ विभिन्न खालका कुराहरू हामीले बुझ्नुपर्ने, जान्नपर्ने कुराहरू हो। यस्ता प्रोग्रामहरू यहाँहरूले अर्गनाइज निरन्तरता गर्नुहोला भन्ने मेरो शुभकामना छ।
3: विगत 5 वर्षदेखि हरेक वर्ष सञ्चालन हुँदै आएको प्रधान सेनापति वृहत विज्ञान प्रदर्शनी सिक्ने र सिकाउने अवसर बनेको छ। विद्यार्थीहरूसँग राष्ट्रकै भविष्य जोडिएकोले विज्ञान प्रदर्शनी मार्फत युवा र स्वदेशी माटोलाई जोड्न आग्रह गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोक राज सिद्धेल।
17: विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू राष्ट्र निर्माणको आधार र देशको भविष्यको कर्णधार हुनुहुन्छ। तपाईँहरूको सफलतामा नै यो राष्ट्रको भविष्य निर्भर रहेको छ। तपाईँहरूको ज्ञान, सिप, लगन र समर्पण देशको लागि आजको अत्यन्त ठूलो आवश्यकता हो। त्यसैले राष्ट्रको भविष्य कोर्ने गहन जिम्मेवारी र अभिभावक बोकुल भएका तपाईहरूले विद्यालयमा प्राप्त गर्नुहुने ज्ञान र सिपलाई स्वदेशमा नै बसेर सदुपयोग गर्ने सोच विकास गर्नुहुन समेत म विशेष आग्रह गर्दछु। तथापि अध्ययनको सिलसिलामा विभिन्न स्थानमा गए तापनि सदैव आफ्नो मातृभूमिको विकास र उन्नतिमा सक्दो योगदान दिन समेत म सबैमा आग्रह गर्दछु। शिक्षालाई केवल सैद्धान्तिक ज्ञान मात्र सीमित नगरी जीवन उपयोगी व्यवहारिक र सिपमूलक बनाउँदै लैजान अत्यन्त जरूरी भएको ठान्दछु।
1: राष्ट्रिय आवश्यकता अनुरूपका प्रविधिको प्रवर्धन गर्न प्रधान सेनापति वृहत विज्ञान प्रदर्शनी आयोजना भएको हो। यो प्रदर्शनी केवल एक प्रदर्शनी मात्र होइन, यो नवीन सोच अनुसन्धान र प्रविधिलाई विस्तार गर्ने मञ्च हो। यिनै पृष्ठभूमिमा नयाँ पुस्तालाई प्रविधि प्रवर्धनको बाटोमा डोर्याउन रिपुमर्दनी सैनिक महाविद्यालयले अघि सारेको वृहत विज्ञान प्रदर्शनीको अवधारणा सराहनीय छ।

0: तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 MHz
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 MHz
2: उज्जवल भविष्यको लागि हाम्रो
3: न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलुदुत्कु नगरपालिका 5 सोलुखुम्बु

0: नमस्कार। पूर्वी नेपालको पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 110.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। खुम्बो पासु लामूले 11 महिनामै 68 करोड़ भन्दा बढ़ी राजस्व संकलन गर्यो। असारत 107 सोलु खुम्बुमा 38% क्षेत्रफलमा धान रोपाई सम्पन्न। संग्रहको श्री प्रदेश सरकारबाट लिखुपिके गाउँपालिकालाई करोड़ौंको बजेट विनियोजन। माउन्ट एभरेस्ट पावरको स्वर रजिस्ट्रारमा मुक्तिनाथ क्यापिटल। पोखर ढुंगामा नयाँ स्टुडियो र डीएसपीसँग नागरिक समाजको भेटघाट। भोटाङमा सम्पन्न प्रदेश स्तरीय बुद्धि चाल प्रतियोगिताको उपाधि झापाका प्रकाश चन्द्र नेपाललाई। गोविन्द बहादुर कार्की मुख्य सचिवमा नियुक्त। विष्णु पौडेलको 4 पटक म्याद थपियो। उद्योगी व्यवसायीलाई धरपकड़ गर्ने सरकारको उद्देश्य नरहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। इरानमाथि अमेरिकी आक्रमण फेरि बढ़्यो कच्चा तेलको भाव। युक्रेनी ड्रोन रोक्न स्टारलिंक सिंगल अवरोध गर्ने रूसी प्रयास। र भीएआर निर्णय र इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न उठायो।
1: मेरो त हात खुट्टा अरुणसँग झन्झन गर्छ। तिमासले भण्डारण बनायो मेरो पनि केटी हो केटी खै एक बारको जिन्दगी पनि दुःखै दुःखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक हुनु करार छ। थाकेर हिरान भए पनि हिँड्न नगरी रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हो त। आउँछ दिदी अरू सँगै जाउँ।
3: यहाँ नक्का च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिस्ताब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 79 86 98 24 74 17 18 98 43 43 69 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलु दुधकुण्ड नगरपालिका 5 कल्लेरी सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा। खुम्बु पासु लामो गाउँपालिकाले विभिन्न शीर्षकमा 68 करोड़ भन्दा बढ़ी राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्ष 2082/83 श्रमदेखि जेठ मसान्तसम्ममा 47,56,873.47 रूपियाँ राजस्व संकलन गरेको हो। गाउँपालिकाको आमदानीमा पर्वतारोहण रोयल्टी पर्यटन शुल्क कर तथा संघीय र प्रादेशिक सरकारबाट प्राप्त अनुदानको प्रमुख यो योगदान रहेको खुम्बुपासु नामक गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो। यस अवधिमा गाउँपालिकाले सम्पत्ति कर बापत 64,4,038.52 रूपियाँ र भूमिकर मार्फत बापत 6,97,101.31 रूपियाँ राजस्व संकलन गरेको छ। त्यस्तै घर जग्गा रजिस्ट्रेशन दस्तुरबाट 18,60,490.80 रूपियाँ र बहाल कर बापत 23,11,362.74 रूपियाँ आमदानी भएको छ। पर्यटन क्षेत्रका लागि प्रख्यात यस गाउँपालिकामा बाँडफाँड भई प्राप्त हुने पर्वतारोहण बापतको रोयल्टी सबैभन्दा बलियो स्रोतका रूपमा देखिएको छ। जेठ मसान्तसम्ममा पर्वतारोहण रोयल्टी बापत मात्रै 15,65,47,625 रूपियाँ राजस्व संकलन भएको गाउँपालिकाले जानकारी दिएको छ। यस्तै पर्यटन शुल्क बापत 13,87,34,000 रूपियाँ राजस्व संकलन भएको छ। यसबाहेक व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट 23,77,860 रूपियाँ र अन्य क्षेत्रको आय बापत 37,00,000 आमदानी भएको छ। खुम्बुपासु नामक गाउँपालिकाको वित्तीय व्यवस्थापनमा संघीय तथा प्रादेशिक अनुदान र वित्तीय सम्मानीकरणको ठूलो हिस्सा रहेको छ। प्रतिवेदन अनुसार मूल्य अभिवृद्धि करको बाँडफाँडबाट 6,88,43,343.43 रूपियाँ र अन्त शुल्क बाँडफाँडबाट 3,07,74,910.13 रूपियाँ प्राप्त भएको छ। सवारी साधन करको बाँडफाँडबाट गाउँपालिकालाई 47,24,627.11 रूपियाँ राजस्व संकलन भएको छ। अनुदानतर्फ गाउँपालिकाले संघीय वा प्रादेशिक सरकारबाट सम्मानीकरण अनुदान बापत 11,54,755 रूपियाँ पाएको छ। त्यसै गरी सशस्त्र अनुदान चालुतर्फ 10,24,767 रूपियाँ र सशस्त्र अनुदान पूँजीगततर्फ 10,68,600 रूपियाँ राजस्व संकलन भएको छ। विशेष अनुदान चालुतर्फ भने 12,00,000 रूपियाँ आमदानी भएको विवरणमा उल्लेख गरिएको छ। वन रोयल्टीको बाँडफाँडबाट गाउँपालिकाले 4,21,354.27 रूपियाँ प्राप्त गरेको छ भने अन्य राजस्व र व्यवसाय करबाट क्रमशः 3,13,950 रूपियाँ र 14,50,313 रूपियाँ आमदानी भएको छ। गाउँपालिकाले प्रशासनिक तथा स्थानीय सेवा प्रभागका क्रममा पनि विभिन्न शीर्षकमा राजस्व संकलन गरेको छ। जस अन्तर्गत सिफारिश दस्तुरबाट 4,56,749.50 रूपियाँ नोक्सा पास दस्तुरबाट 4,11,000 रूपियाँ व्यक्तिगत घटना दर्ता दस्तुरबाट 1,05,200 रूपियाँ नाता प्रमाणित दस्तुरबाट 2,59,8,50 रूपियाँ र अन्य दस्तुर बापत 2,94,025 रूपियाँ संकलन भएको गाउँपालिका तथ्याङ्कमा उल्लेख गरिएको छ। यस्तै परीक्षा शुल्क बापत 81,500 रूपियाँ र यातायात क्षेत्रको आमदानी बापत 50,000 रूपियाँ राजस्व संकलन भएको छ। गाउँपालिकाको धरौती सदस्यता बापत 9,00,000 रूपियाँ आमदानी भएको छ भने बेरुजु सम्बन्धी शीर्षकमा 9,56,000 रूपियाँ दाखिला भएको छ। चालू आर्थिक वर्षको यसै अवधिमा गाउँपालिकाको बैंक व्यवस्थापनमा 18,56,176 रूपियाँ रहेको छ। समग्रमा कुल आमदानीको लक्ष्य र अनुपातलाई हेर्दा खुम्बुपासु लामो गाउँपालिकाले जेठ मसान्तसम्ममा हासिल गरेको 68,41,00,000 भन्दा बढ़ीको यो आर्थिक उपलब्धिले स्थानीय विकास पूर्वाधार निर्माण र सेवा प्रवाहमा महत्वपूर्ण सेवा पुग्ने देखिन्छ। असार महिनाको अन्तिम राजस्व तथा खर्चको विवरण आउन बाँकी रहेकाले आर्थिक वर्षको अन्त्यसम्ममा यो तथ्याङ्कमा अझ वृद्धि हुने गाउँपालिकाले जनाएको छ। सोलुखुम्बु जिल्लामा यस वर्ष धान रोपाई गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार असार 22 गतेसम्म जिल्लामा धानै खेती योग्य क्षेत्रफलमा 38.04% क्षेत्रमा धान रोपाई सम्पन्न भएको हो। गत वर्ष यही अवधिसम्म भने 26.93% मात्र रोपाई सम्पन्न भएको थियो। यसरी हेर्दा यस वर्ष धान रोपाईको प्रगति गत वर्षको तुलनामा 11.11% बिन्दुले बढ़ी देखिएको छ। कृषि ज्ञान केन्द्रको विवरण अनुसार सोलुखुम्बु जिल्लाको कुल खेती योग्य क्षेत्रफल 4,535 हेक्टर रहेको छ। त्यसमध्ये धान खेतीका लागि उपयुक्त तथा लक्षित क्षेत्रफल 1,225 हेक्टर रहेको छ। यही लक्षित क्षेत्रफललाई आधार मान्दा हालसम्म 465.97 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने 330 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई सम्पन्न भएको थियो। अर्थात यस वर्ष गत वर्षको तुलनामा 135.97 हेक्टर बढ़ी क्षेत्रमा धान रोपिएको कृषि ज्ञान केन्द्रको तुलनात्मक विवरणले देखाएको छ। ज्ञान केन्द्र सोलुखुम्बुका बाली संरक्षण अधिकृत परमेश्वर चमारका अनुसार यस वर्ष समयमै पर्याप्त वर्षा हुनु तथा किसानले समयमा नै खेत तयारी गर्न पाउने धान रोपाई बढ़नुका प्रमुख कारण हुन साथै कृषि ज्ञान केन्द्रबाट स्थानीय तहसँग गरिएको प्राविधिक समन्वय र किसानलाई उपलब्ध गराएको परामर्शले पनि रोपाईलाई सहज बनाएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जानकारी दिएको छ। पहाड़ी तथा हिमाली भू बनावट रहेको सोलुखुम्बुमा वर्षा र सिंचाईको उपलब्धताले धान खेती प्रत्यक्ष रूपमा प्रभावित गर्ने भएकाले यस वर्ष मौसम अनुकूल हुँदा रोपाई अपेक्षा भन्दा राम्रो भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुको निष्कर्ष रहेको छ। लिखुपिटी गाउँपालिकालाई नेपाल सरकार र कोशी प्रदेश सरकारबाट बजेट विनियोजन भएको छ। गाउँ कार्यपालिकाको निर्णयबाट माग तथा सिफारिश गरिएका विभिन्न विकास निर्माण शिक्षा र पर्यटन सम्बन्धी योजनाहरूका लागि नेपाल सरकार र कोशी प्रदेश सरकारबाट उक्त बजेट विनियोजन भएको हो। विनियोजित बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा नेपाल सरकारको समपूरक अनुदान अन्तर्गत किन्जा लामा जुरा सड़क निर्माणका लागि 7 करोड़ रूपियाँ विनियोजन भएको छ। यसै गरी नेपाल सरकारकै शिक्षा क्षेत्र विशेष कार्यक्रम अन्तर्गत डिजिटल मैत्री विद्यालय कार्यक्रमका लागि 2,69,00,000 रूपियाँ र नव प्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत डिजिटल मैत्री शिक्षाका लागि प्रविधि खरिद गर्न थप 80,00,000 रूपियाँ बजेट विनियोजन भएको गाउँपालिकाले जानकारी दिएको छ। यस्तै पर्यटन क्षेत्रतर्फ नेपाल सरकारको पर्यटन प्रवर्धन कार्यक्रम अन्तर्गत पीकेपी पर्यटन प्रवर्तनका लागि 80,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ भने कोशी प्रदेश सरकारको समपूरक अनुदानबाट वडा नम्बर 3 को वडा कार्यालय भवन निर्माणका लागि 1,60,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। यी समपूरक तथा साझेदारी कार्यक्रमहरूलाई सफल रूपमा कार्यान्वयन गर्नका लागि लिखुपिके गाउँपालिकाले आफ्नो तर्फबाट 20% हिस्सेदारी दिइने भएको छ, जसका लागि गाउँपालिकाले कुल 1,88,00,000 रूपियाँ साझेदारी रकम व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ। साझेदारी रकम अन्तर्गत सड़कका लागि 1,40,00,000 वडा कार्यालय भवनका लागि 32,00,000 र पर्यटन प्रवर्धनका लागि 16,00,000 रूपियाँ गाउँपालिकाले दिइने जनाएको छ। गाउँपालिकाले प्राप्त बजेटको प्रभावकारी पारदर्शी र गुणस्तरीय कार्यान्वयन गर्दै नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्ने

साधारणहरूलाई 14,27,600 किताब स्वेर निष्कासन गरेको थियो। नेपाल धितोपत्र बोर्डले वैशाख 2 गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले सोलुखुम्बुमा 12 मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी 2081 साउनदेखि विद्युत उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष अर्जुन पौडेल हुनुहुन्छ। ओखलढुङ्गामा भर्खरै सरूवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी टोपराज पोखरेल र प्रहरी नायक उपरीक्षक राजबाबु महर्चनसँग जिल्लाका नागरिक समाजका प्रतिनिधिहरूले भेटघाट गर्दै स्वागत तथा शुभकामना व्यक्त गरेका छन्। जिल्लाका विभिन्न संघ संस्था र सामाजिक क्षेत्रसँग आबद्ध प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै पुगेर फूलमाला तथा फूलको गुच्छा प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएका हुन। भेटका क्रममा उनीहरूले जिल्लाका समसामयिक समस्या तथा चुनौती बारे ध्यानकर्षण गराउँदै समाधानका लागि प्रभावकारी पहल गर्न आग्रह गरेका छन्। नागरिक समाजका प्रतिनिधिहरूले पछिल्लो समय जिल्लामा बढ़दो लागू औषध दुर्व्यसन, मानसिक स्वास्थ्य समस्या, आत्महत्याका घटना, सार्वजनिक यातायातमा मनपरी भाड़ा दर तथा अन्य सामाजिक विकृतिप्रति प्रशासनले थप सक्रियता प्रभावकारी अनुगमन गर्नुपर्ने आवश्यकता औल्याएका छन्। साथै सुशासन सेवा प्रभार शान्ति सुरक्षालाई अझ सुदृढ बनाउन प्रशासनले विशेष ध्यान दिनुपर्ने सुझाव पनि दिएका थिए। प्रमुख जिल्ला अधिकारी पोखरेलले नागरिक समाजका सुझावलाई सकारात्मक रूपमा ग्रहण गर्दै प्रशासन जनमुखी पारदर्शी र उत्तरदायी ढंगले अगाडि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रहरी नायक उपरीक्षक महर्जनले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने तथा नागरिकसँग समन्वय र सहकार्य गर्दै काम गर्ने पनि बताउनु भएको छ। नेपाल खेलकुद प्रतिष्ठान खोटाङले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिप्यल बजारमा आयोजना गरेको कोशी प्रदेश स्तरीय खुल्ला बुद्धिचाल प्रतियोगितामा झापाका प्रकाश चन्द्र नेपाल प्रथम हुनु भएको छ। प्रदेश खेलकुद विकास बोर्ड विराटनगर कोशी प्रदेशको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा नेपाल खेलकुद प्रतिष्ठान खोटाङले कोशी प्रदेश स्तरीय गरेको सम्पन्न खुल्ला बुद्धिचाल प्रतियोगितामा प्रथम हुनुभएका नेपाललाई 30,000 सहित नगद ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। कोशी प्रदेश बुद्धिचाल संघ सह आयोजक तथा जिल्ला बुद्धिचाल संघ खोटाङको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगितामा धनकुटाका सुमन श्रेष्ठ द्वितीय र सुनसरीका ललित बहादुर राई तृतीय हुनुभएको छ। उहाँहरूलाई क्रमशः 15,000 10,000 नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। 10 स्थान हासिल गर्ने खेलाड़ीसम्मलाई नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा मोरङका उमेश राई चौथो, झापाका ज्वाला इन्दुङ पाँचौं र इलामका सुरेन्द्र कुमार राई छैठौं हुनुभएको छ। उहाँहरूलाई 8,000 7,000 नगद सहित ट्रफी प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। त्यस्तै खोटाङका धीरेन राई 7, खिलाराज राई 8, सुनसरीको किशोर देवराई 9 र हलेसीका मेजर राई 10 हुनु भएको छ। उहाँहरूलाई 5,000 साथमा ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ। उदयपुरमा विद्युत मर्मत गर्ने क्रममा लाइनमा काटी विद्युत पोलमा चढ़दा नेपाल विद्युत प्राधिकरणका करार सेवाका कर्मचारी 45 वर्षीय मिलन राईको करेन्ट लागेर मृत्यु भएको छ। बेलुका नगरपालिका 9 भोचुवाका राई नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गाईघाट अन्तर्गत करार सेवामा कार्यरत रहनु भएको थियो। प्रहरीका अनुसार उहाँ बुधबार बिहान करिब 11 बजे बेलुका नगरपालिका स्थित नगर अस्पताल नजिकको विद्युत पोलमा चढ़ेर मर्मत कार्य गरिरहनु भएको बेला करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका प्रहरी निरीक्षक अश्विन टोली तोलांगीका अनुसार घटनापछि आवश्यक कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइएको छ। पोस्टमार्टम सम्पन्न भएपछि सत आफन्तलाई बुझाइने तयारी भइरहेको उहाँले बताउनुभयो। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गाईघाटका प्रमुख मनोज कुमार झाले प्रारम्भिक अनुसन्धानमा विद्युत आपूर्ति बन्द नगरी

पोलमा चढ़ेर तार मरम्मत गर्ने क्रममा दुर्घटना भएको देखिएको बताउनु भएको छ। वहाँका अनुसार विद्युत पोलमा मरम्मत कार्य गर्नु अघि अनिवार्य रूपमा लाइन कट गरेर मात्र काम गर्नुपर्ने सुरक्षा मापदण्ड रहे पनि लाइन चालु अवस्थामै काम गर्दा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने नेपाल विद्युत प्राधिकरणले पनि दुर्घटनाको कारण बारे आन्तरिक छानबिन शुरू गरेको जनाएको छ। उक्त घटनाले विद्युत मरम्मत कार्यका क्रममा सुरक्षा मापदण्डको कड़ाईका साथ पालना गर्नुपर्ने आवश्यकता पुनः उजागर गरेको छ। मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 30.09 अंकले घटेर 2621.59 बिन्दुमा झरेको छ। हिजो निफ्टी 24 अंकले बढ़ेको थियो। हिजो सार्वजनिक भएको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरूको अनुमान थियो। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकोमा विद्युत समूहको उपसूचक 1.0% ओह्रालो लागेको छ। आज 247 कम्पनीको शेयर घटेकोमा 25 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर झण्डै 13.5% घटेको छ। समग्रमा बजार घटेको दिन सिटी जन्स बैंकहरूको डिभेन्चर 8.87% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने घटेको छ। हिजो 4.40 अर्ब कारोबार भएकोमा आज 362 कम्पनीको 84,63,000 किता शेयर 4.82 अर्ब रूपियाँमा किनबेच भएको छ। सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। सिंहदरबारमा आज बसेको बैठकले मुख्य सचिव नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कार्की मुख्य सचिव बन्नु भएको हो। मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरस्ताकले नियुक्त गरेको छ। यस्तै कैलाली गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा संचालन गर्न सरकारले स्वीकृति प्रदान गरेको छ। यसै गरी बैठकले विदेशी शैक्षिक कार्यक्रम संचालन र नियमन नियमावली 2083 शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा संचालन र व्यवस्थापन नियमावली 2083 कारागार नियमावली 2083 मानव अधिकार सम्बन्धी 6 कार्य योजना र भ्रष्टाचार विरूद्धको दोस्रो रणनीतिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थप 5 दिनको म्याद थप गरिएको छ। आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट 5 दिनको म्याद थप गरिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धानको सिलसिलामा गत 8 गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि 9 गते 7 दिन 15 गते 3 दिन र 18 गते 6 दिनको म्याद थपिएको थियो। पौडेलकी पत्नीले रिहाईको माग गर्दै सर्वोच्चमा दायर भेट भई खारेज भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निजी क्षेत्रसँग छलफल गर्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री शाहले निजी क्षेत्रका संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ नेपाल चेम्बर अफ कमर्स नेपाल उद्योग परिसंघका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गर्नु भएको हो। लगानीको वातावरण सुधार तथा निजी क्षेत्रको मनोबल उकास्ने विषयमा प्रधानमन्त्रीले निजी क्षेत्रसँग विस्तृत छलफल गर्नु भएको छ। प्रधानमन्त्रीसँगको भेटपछि संचारकर्मीसँग कुरा गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्र सुस्थ हुनुका कारण उत्पादनमूलक उद्योग विस्तार रोजगार सृजना प्राकृतिक स्रोतको उपयोग तथा निजी क्षेत्रको व्यापारिक समव्यवहारिक समस्या बाहिर व्यापक छलफल भएको जानकारी दिनुभयो। उहाँका अनुसार
प्रधानमन्त्री शाहले निजी क्षेत्रका सुझावलाई सकारात्मक ढंगले कार्यान्वयन गर्ने विश्वास दिलाउनु भएको थियो। इरानमाथि अमेरिकाले आक्रमण गरेसँगै कच्चा तेलको भाव फेरि बढ़ेको छ। पछिल्लो तनावसँगै अमेरिकाले इरानी तेल निर्यातमा दिएको अस्थायी छुट फिर्ता लिएको हो। अमेरिका इरान तनावको आक्रमणले प्रत्यक्ष असर विश्व बजारमा देखिएको छ। अमेरिकी कच्चा तेलको भाव 2.7% बढ़ेर प्रति ब्यारेल 72.40 डलरमा पुगेको छ। मध्यपूर्वमा बढ़ेको तनावले तेल आपूर्तिमा असर पार्न सक्ने चिन्ताले ब्रेन्ट क्रूड र वेस्ट टेक्सास इन्टरमिडिएट डब्ल्यूटीआई क्रूड दुवैको मूल्यमा वृद्धि भएको हो। बजार विश्लेषकका अनुसार यदि तनाव थप लम्बी स्ट्रेट अफ हर्मुजबाट हुने जहाजको आवागमनमा कमी आएमा तेलको मूल्य अझै बढ़न सक्नेछ। 24 घण्टा अघि शुरू भएको हवाई आक्रमण झण्डै 4 घण्टासम्म चलेको र त्यस क्रममा सटिक हतियार प्रयोग गरेर 80 भन्दा बढ़ी लक्ष्यमा प्रहार गरिएको अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले जनाएको छ। फिफा विश्वकपको प्री क्वार्टर फाइनल अन्तर्गत गए राति अमेरिकाको एटलान्टामा भएको खेलमा इजिप्टमाथि अर्जेन्टिनाको विवादस्पद जीतले प्रतियोगिताको वैधतामाथि प्रश्न उठेको छ। गए राति भएको खेलमा 7-1 विजेता अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएको थियो। 2 गोलले पछि परेको अवस्थामा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्यो तर इजिप्टको दोस्रो गोल रद्द गर्ने भए गर्ने भीएआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनालाई जितसम्म पुर्याउने घटनालाई लिएर चौतर्फी प्रश्न उठेको समाचार संस्था अल-जजीराले लेखेको छ। चीनको सांघाईमा रहेको एमलियन बिजनेस स्कूलका अफ्रो इन्डेसियन खेलकुदका प्राध्यापक साइमन चार्विकले इजिप्टको अग्रतालाई संगुरो बनाउने भीएआरको निर्णय र त्यसपछि अर्जेन्टिनालाई फाइदा पुग्ने गरी गरिएका निर्णयहरू मान्य रहेको बताउनु भएको छ। रेफरी तत्काल फाल नदिएको तर इजिप्टले दोस्रो गोल गरिसकेपछि मात्र भीएआर किन नहेरिएको भन्ने चाडबिडको प्रश्न छ। इजिप्टका मारवान अतियाले अर्जेन्टिनाका लिसान्ड्रो मार्टिनेजको जर्सी तान्दै खुट्टा कुल्चिँदा मैदानमा रहेका रेफरीले फाल नदिएको अवस्थामा भीएआर अधिकारीहरूले किन त्यो विषय उठाएको भन्दै उहाँले प्रश्न गर्नुभयो। यस्तै अर्जेन्टिनाको तेस्रो गोल अघि इजिप्टका मोहम्मद सलाहमाथि त्यस्तै प्रकारको फाउल भएको देखिएको तर त्यति बेला भीएआर नहेरिएको फुटबल विश्लेषक अली एल गानीको भनाइ छ। यसैबीच इजिप्टका मुख्य प्रशिक्षक हुसाम हसनले म्याच अफिसियलहरूमाथि दबाव दिएको आशंका गर्नुभएको छ। उहाँका अनुसार फुटबलका सबैभन्दा चर्चित खेलाड़ी मध्येका एक लियोनल मेसीलाई प्रतियोगितामा टिकाई राख्न यस्तो गरिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख जियानी इन्फान्टोनो जोड़िएको विवाद सम्य हुन नपाउँदै विश्वकपको अर्को विवाद शुरू भएको हो। खेल खबर सँगै सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। सिन्धुपाल्चोक नामुले 11 महिनामै 68 करोड़ भन्दा बढ़ी राजस्व संकलन गर्यो। असार तेस्रो सातासम्म सोलु खुम्बुमा 38% क्षेत्रफलमा धान रोपाई सम्पन्न। कोशी प्रदेश सरकारबाट लिखुपिके गाउँपालिकालाई करोड़ौंको बजेट विनियोजन। माउन्ट एभरेस्ट पार्कको सेवा रजिस्टारमा मुक्तिनाथ क्यापिटल। ओखलढुङ्गामा नयाँ सीडीओ र डीएसपीसँग नागरिक समाजको भेटघाट। खोटाङमा सम्पन्न प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि झापा क्यापका संघ नेपाललाई। गोविन्द बहादुर कार्की मुख्य सचिव नियुक्त। विष्णु पौडेलको चौथो पटकमा थपियो। उद्योगी व्यवसायीलाई धरपकड गर्ने सरकारको उद्देश्य नरहेको प्रधानमन्त्री शाहको भनाई। इराकमाथि अमेरिकी आक्रमण फेरि बढ़ेको चातेलको भाव। युक्रेनी ड्रोन रोक्न स्टारलिङ सिग्नल अवरूद्ध गर्ने रूसीको प्रयास। भीएआर निर्णय र इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न उठ्यो।
साँझ 7 बजेको सुरु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पनि बिदा हुन्छौ। भोलि बिहान 7 बजे सुरु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सेलुवा फेम सुन्दै रहनु होला। नमस्कार।

0: next to your heart. Solu FM 101.2 MHz.
1: फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कन्सल्टेन्सी खोल्न 25 लाख धरोटी अनिवार्य। विद्यार्थी अलपत्र परे संस्थाले नै क्षतिपूर्ति तिर्नुपर्ने। उद्योगिकका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाई। सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त।
2: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
1: जनकपुरमा अतिक्रमित गुठी जग्गा जोगाउन 9 सदस्यीय समिति गठन। मानव अधिकार आयोगका आधा भन्दा बढ़ी सिफारिश कार्यान्वयन विहीन 13% मात्रै पूरा। 15 दिनभित्र स्वच्छ खानेपानीको कार्य योजना ल्याउन सरकारलाई संसदीय समितिको निर्देशन।
3: स्वच्छ कार्ययोजना सहित विवरण 15 दिनभित्र उपलब्ध गराउन आज उपस्थित सम्पूर्ण निकाय र पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिनेछु।
1: अनियमित वर्षाले बढ़ायो आकस्मिक बाढ़ीको जोखिम। हिमाली क्षेत्रमा उच्च सतर्कताको आग्रह। आज रातिदेखि तराई मधेसमा पानी पर्ने सम्भावना। तराईमा नै हावाहुरीको चेतावनी।
4: भारी वर्षाको सम्भावना पनि देखिएको छ भने कुशी मधेस लाखमती गण्डकी लुम्बिनी भारी वर्षाको सम्भावना देखिएको छ।
1: र चीनमा बाढ़ीको कहर, 4 जनाको मृत्यु, हजारौं नागरिक विस्थापित।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: पछिल्लो समय सरकारले बजार अनुगमनलाई तीव्र बनाउँदै अखाद्य वस्तु बेच्ने व्यवसायीमाथि कार्यवाही गरिरहेको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि सरकारको यो कदम सकारात्मक हो, तर अनुगमन चाडपर्व वा विशेष अभियानमा मात्रै सीमित नभई नियमित, निष्पक्ष र प्रभावकारी हुनुपर्छ। कार्यवाहीसँगै व्यवसायीमा सचेतना र गुणस्तरीय उत्पादनको संस्कृति विकास गर्न पनि उत्तिकै आवश्यक छ। सरकारले गोविन्द बहादुर कार्कीलाई नेपालको नयाँ मुख्य सचेत नियुक्त गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। हालका मुख्य सचिव सुमन राज अर्याल उमेर हतका कारण असार 25 गतेदेखि अवकाशमा जाने भएपछि सरकारले नयाँ नियुक्त गरेको हो। आज बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज सात्य काठमाडौँलाई नियुक्ति गर्ने। अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ गेटा अस्पताल कैलालीलाई 100 अश्वचरण स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने। अर्को पनि शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ विदेशी शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083 स्वीकृत गर्ने। अर्को पनि शिक्षा तथा खेलकुद मन्त्रालयबाट छ शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली 2083 स्वीकृत गर्ने। कारागार नियमावली 2083 स्वीकृत गर्ने। मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने। भ्रष्टाचार विरूद्धको 2 रणनीति योजना स्वीकृत गर्ने। र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव श्री गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्ति गर्ने।
1: कार्की 2053 सालदेखि निजामती सेवामा छन् भनी 2081 भदौमा सचिवमा बदुवा हुनुभएको थियो। प्रधानमन्त्रीको 100 दिने शासकीय सुधार कार्ययोजना तयार पार्न कार्कीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। सरकारले वरिष्ठ सचिवहरूलाई पछि पार्दै कार्कीलाई मुख्य सचिवको जिम्मेवारी दिएको छ। यस्तै बैठकले सरकारले गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ। सरकारले शैक्षिक परामर्श कन्सल्टेन्सी सञ्चालन गर्न 25 लाख रूपैयाँ धरोटी अनिवार्य गर्ने नयाँ नियम लागू गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नियमावली अनुसार अनुमति लिएर मात्रै कन्सल्टेन्सी सञ्चालन गर्न पाइनेछ भनी प्रत्येक शाखाका लागि पनि 25 लाख रूपैयाँ धरोटी राख्नुपर्नेछ। नयाँ व्यवस्था अनुसार कन्सल्टेन्सीको गलत परामर्शका कारण विदेशमा विद्यार्थी अलपत्र परे, अवैध कलेजमा भर्ना भए वा अध्ययनमा समस्या आएमा सम्बन्धित संस्थाले नै क्षतिपूर्ति दिनुपर्नेछ। विद्यार्थीहरूको सम्पूर्ण विवरण राख्नुका साथै अध्ययन अवधिभर अनलाइन परामर्श सेवा दिनुपर्ने व्यवस्था पनि गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी व्यवसायीहरूले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आज प्रधानमन्त्री कार्यालयमा निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा उहाँले उद्योग लगानी र रोजगारी बढ़ाउन आवश्यक कानूनी नीतिगत र प्रशासनिक सुधारलाई प्राथमिकता दिइने बताउनुभयो। प्रधानमन्त्रीले निजी क्षेत्रलाई आर्थिक विकासको प्रमुख साझेदार भन्दै लगानी मैत्री वातावरण बनाउन सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्ध जनाउनुभयो। उद्योग संचालनमा रहेका झन्झट हटाएर उत्पादन र रोजगारी बढ़ाउने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो। छलफलमा उद्योगिक व्यवसायीले नीतिगत स्थिरता, लगानी मैत्री वातावरण, सहज सेवा प्रवाह र सरकारसँग न्यून संवादको आवश्यकता उठाएका थिए। प्रधानमन्त्रीले ती सुझावलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने आश्वासन दिनुभएको छलफलमा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो।
6: अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् हामीले पनि यी सबै व्यवस्थाहरू गरिदिने। हामी उद्यमी व्यवसायीलाई पहिला यसरी पक्रेर कुनै अमर्यादित व्यवहार गर्ने हाम्रो उद्देश्य पनि होइन, नीति पनि होइन, नियत पनि होइन। तर के छ अब यसको लागि कानूनी प्रावधानहरूमा आवश्यक, त्यसको लागि हामी सकारात्मक छौँ भनेर पहिला सुन्नु पनि बहुत विस्तृतमा उहाँले हाम्रा कुराहरूमा प्रश्न पनि गर्नुभयो।
1: आज रातिदेखि तराई क्षेत्रमा केही स्थानमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार राति तराईका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना रहेको छ। पूर्वीको मौसम पनि उस्तै रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी क्षेत्रमा भारी वर्षाको सम्भावना छ। राति भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सीआईएमसँग कुरा गर्दै मौसमविद देवी ढकालले बताउनुभयो।
4: यति नै बेलाको भन्दा बढी चाहिँ दक्षिण नेपाल चोक आसपासमा चाहिँ अलिकति बढी वर्षा भएको एक घन्टा भनेको यति बेला पछिल्लो एक घन्टामा 15-17 मिटर वर्षा भएको देखिन्छ। आज रातिको पूर्वको पदा चाहिँ पहाड़ी भूभागहरूको धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चाहिँ मध्यमको वर्षाहरूले सम्भावना देखिन्छ भने हिमाली भूभागको पनि केही स्थानहरूमा चाहिँ मध्यमको वर्षा एक सम्भावना देखिएको छ। विशेष गरी कोशी, बागमती, गण्डकी, लुम्बिनी पहाड़ी प्रदेश, कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका पूरै स्थानमा भारी वर्षाको सम्भावना पनि देखिएको छ भने कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको दुई स्थानमा हावाहुरी पनि सम्भावना देखिएको छ।
1: यस वर्षको मनसुनमा लामो सुखाको समय र त्यसपछि 81 अत्याधिक पानी पर्न सक्ने भएकाले हिन्दूकोश हिमालय क्षेत्रमा अचानक बाढ़ी, पहिरो र हिमपात फुट्ने जोखिम बढ़ेको मौसमविदले चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावका कारण छोटो समयमा अत्याधिक वर्षा हुन सक्ने सम्भावना रहेको छ। सीआईएमसँग कुरा गर्दै बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीले बढ़दो तापक्रमका कारण हिमनदी र हिम तीव्र रूपमा पग्रिदा नदीमा पानीको बहाव बढ़ने र यसले आकस्मिक बाढ़ी तथा पहिरोको खतरा थप बढ़ाउने बताउनुभयो।
7: लामो समयसम्म सुक्खा रहने तर पछि फेरि मनसुन सक्रिय हुँदाखेरि चाहिँ ठुलो पानीको साथ केही घण्टा अथवा केही दिनको अन्तरालको पर्दाखेरि बाढी र विपदको पनि त्यतिकै सम्भावना चाहिँ देखिएको छ। त्यसमा हामी दुवै किसिमका विपदतर्फ चाहिँ एकतर्फ तापक्रम वृद्धिको कारणले पनि हिमाली क्षेत्रमा आउन सक्ने विपद र अर्कोतर्फ तराईको क्षेत्रमा, नदी तटीय क्षेत्रमा र सहरी क्षेत्रमा जुन बाढी र विपदको समस्या छ त्यसलाई पनि दृष्टिगत गर्दाखेरि चाहिँ दुवैतर्फ जोखिम छ।
1: विज्ञले यस्ता मौसमी विपदबाट हुने हानि नोक्सानी घटाउन पूर्व सूचना प्रणाली, स्थानीय तयारी र सीमापार सूचना आदान प्रदानलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छन्। सरकारले जनकपुरका अतिक्रमित गुठी जग्गा, पोखरी र धार्मिक सम्पदाको संरक्षण तथा अतिक्रमण हटाउन 9 सदस्यीय कार्यान्वयन समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गुठी संस्थानका गुठी प्रशासन दुर्गा घिमिरेको संयोजकत्वमा समिति गठन गठन गरेको हो। समितिमा जिल्ला प्रशासन, भूमि प्रशासन, नापी कार्यालय, जिल्ला समन्वय समिति र गुठी संस्थानका प्रतिनिधिहरू सदस्य छन्। समितिलाई राम जानकी मन्दिर, प्रमुख मठ मन्दिर, पोखरी, पोखरीका डिल तथा गुठी जग्गामा भएको अतिक्रमण हटाई संरक्षण र व्यवस्थापन गर्ने जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ। संघीय संसदका पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी उपलब्ध गराउने स्पष्ट कार्ययोजना 15 दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकमा सभापति आशिष गजुरेलले 77 जिल्लामा खानेपानीको पहुँच कहिलेसम्म सुनिश्चित हुन्छ भन्ने विषयमा समय सीमा सहितको योजनामा गर्नुभएको हो। काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा खानेपानीको समस्या गम्भीर बन्दै गएको भन्दै यसको समाधानलाई राज्यको प्राथमिकता बनाउनु पर्ने उहाँले बताउनुभयो।
3: काठमाडौँ उपत्यका लगायत मुलुकभर खानेपानीको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ। मानवीय जीवनको लागि अपरिहार्य रहेको शुद्ध खानेपानी जनस्तरसम्म सहज रूपमा व्यवस्थापन गर्ने राज्यको कर्तव्य हो। मुलुकभरको सबै नागरिकलाई स्वच्छ एवं गुणस्तर खानेपानी आपूर्ति गर्ने योजनाको विषयमा स्पष्ट कार्ययोजना सहित विवरण 15 दिनभित्र उपलब्ध गराउन आज उपस्थित सम्पूर्ण निकाय र पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिने।
1: संसदहरूले मानव अधिकार आयोगलाई पछिल्लो समय भएका घटनाको सत्य तथ्य जाँचका लागि ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा सांसदहरूले भूमिहीन सुकुम्बासी नागरिकको अवस्था, जातीय विभेद तथा छुवाछुतका घटना, जेएनजी आन्दोलनमा भएका मानव अधिकार उल्लंघनका घटनाहरूप्रति विशेष चासो दिनुपर्ने जोड़ दिएको छ। नेपाली कांग्रेस सांसद मनोमाया विश्वकर्माले गत वर्ष साउन यता विभिन्न प्रकारका हिंसामा परि दलित समुदाय 11 जनाको मृत्यु भएको उल्लेख गर्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराउनुभयो।
8: जातीय भेदभाव तथा कसुर सजाय ऐन चाहिँ 2068 सालमा दर्ता, यो अन्तर्गत दर्ता भएका उजुरीहरू मुद्दाहरू कतिवटा चाहिँ अभियोजनमा पुगे, अनि कति दोषी ठहर भए र कति पीड़ितले न्याय पाए, आयोगसँग यसको विश्लेषण केही छ कि?
1: संसदहरूको प्रश्नको जवाबमा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानवाधिकारका विषयमा सरकार समक्ष गरेका सिफारिश कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको बताउनु भएको छ। उहाँले आयोगले सरकार समक्ष गरेका सिफारिशमध्ये 13% सिफारिश मात्रै पूर्ण रूपमा कार्यान्वयन भएको बताउनुभयो। 34% आंशिक रूपमा कार्यान्वयन हुने गरे पनि 52% भन्दा बढ़ी सिफारिश अझै कार्यान्वयन हुन नसकेको उहाँको भनाइरहेको छ। सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका एमालेका उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। अदालतले आज 4 पटक म्याद थप गर्दै अनुसन्धान जारी राख्न आदेश दिएको हो। पौडेललाई असार 8 गते पक्राउ गरिएको थियो। उहाँमाथि दीपक भट्ट संघको व्यावसायिक सम्बन्ध र श्रीराम टोबाको उद्योगको 20% शेयर निकै कम मूल्यमा किनबेच भएको प्रकरणमा अनुसन्धान बनिएको छ। साझा खबरमा अब विदेशको खबर। चीनको दक्षिणी गुआङसी प्रान्तमा आएको भीषण वर्षा र बाढ़ीका कारण हजारौं नागरिक विस्थापित भएका छन्। अविरल वर्षापछि आएको बाढ़ीले 4 जनाको मृत्यु भएको छ। तीव्र गतिमा बढ़ेको पानीले घरहरू डुबानमा परेका छन्। गुआङसी क्षेत्रमा नदीहरूमा पानीको बहाव अत्याधिक बढ़ेको बाँधका पर्खालहरू भत्किएको तथा डुबान परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। बाढ़ीले नानिङ शहर आसपासका गाउँहरू प्रभावित भएका छन्। धेरै स्थानीय बासिन्दाहरूले घरको छतमा बसेर उद्धारको अपील गरिरहेका छन्। चीनका उद्धार तथा विपद व्यवस्थापन निकायले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। रासपामा सभापतिको आदेश नमान्दा संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था आलोचित बन्दै
9: उनी भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा छ। यो विधिसम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
1: विधान महाधिवेशनपछि संशोधित नभएको रासपाको दावी दलभित्रको अनुशासन कि आन्तरिक लोकतन्त्रमा अंकुश विशेष संवादसँगै मूलधारको संचारमा समावेशिता अझै चुनौतीपूर्ण बन्दै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखि को गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहर पाटनको मिठो पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन एण्ड ल सम्मिलन गर्नको लागि हाम्रा विशेषताहरू दक्षिण र अनुभवी शिक्षकद्वारा अध्यापन अत्याधुनिक भौतिक पूर्वाधारमा व्यवहारिक योगात्मक तथा प्रविधि मैत्री शिक्षा सुविधा सम्पन्न विज्ञान कम्प्यूटर र होटल म्यानेजमेन्टमा अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फुटन तथा क्षमता विकास विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल सम्पर्क 01-5421-718-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका।

0: fact, actors working with the Bhutan Film Patak, world class exchange ko IPTV se pradan kar rahe Jishan Internet, Nepal ko ek matra next generation Wi-Fi 6 plug in bhai ko Wi-Fi 6 mantar ho sanga utkrisht jaban pradan kar rahe Jishan Internet, Sankhya Internet TV, the only seva haru sajre dhusri gane, Eta Ubiyogi Self Care App, My Jishan App. सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापतिको निर्देशन नमाने संसदीय दलको नेता पद मुक्त हुन सक्ने व्यवस्था चर्चाको विषय बनेको छ। महाधिवेशनबाट पारित विधानपछि संशोधन मार्फत यो प्रावधान थपिएको दावी गर्दै यसको आलोचना भइरहेको छ। राजनीतिक दलमा अनुशासन आवश्यक पर्ने भए पनि यस्ता व्यवस्थाले आन्तरिक लोकतन्त्र बहस र फरक मतको सम्मान कमजोर पार्ने जोखिम हुने राजनीतिक विश्लेषकहरू बताउँछन् कि रासपाले संसदीय दलको नेता हटाउने उद्देश्यले विधान संशोधन गरेको हो। हामीले यस विषयमा रासपाका नेता गणेश पराग जुनीसँग कुराकानी गरेका छौं।
2: विधान निर्माण गर्दै गर्दा विधिसम्मत रूपमा नेपाल राजनीतिक दल सम्बन्धी कानूनलाई मानेर राजनीतिक दलहरूले विधान बनाउँछन्। सोही प्रक्रिया अन्तर्गत रासपाले पनि आफ्नो विधान बनाएको हो। विधानमा एक संसदीय दलको नेताको बर्खास्ती अथवा पद कसरी सकिन्छ भन्ने विषय मात्र होइन, कसरी इलिजिबल हुन्छ संसद दलको नेता कसरी बन्ने भन्ने प्रक्रिया पनि सबै कुरा त्यसमा लेखिएको छ। त्यसै गरी सिर्फ संसद दलको नेताको मात्र कुरा गरिएको छैन, त्यसमा सभापति बन्नको लागि प्यारामिटर के हुन्, त्यसरी सभापतिको पद कसरी सकिन्छ, उपसभापति अन्य पदाधिकारी संसद दलको उपनेताले यी विषय सबै विषयमा त्यहाँ विधानमा लेखिएको कुरा हो पहिलो कुरा। र यो चाहिँ विशेष गरी एउटा व्यक्तिसँग जोडेर अथवा एउटा प्रक्रियासँग जोडेर अनि सभापतिले भन्ने बित्तिकै कसलाई हटाउने भन्ने कुरा जसरी अहिले व्याख्या गरिएको छ, जसरी हल्ला गरिएको छ, त्यस्तो कुरा हुँदै होइन यो पहिलो कुरा। अनि दोस्रो कुरा चाहिँ त्यहाँ महाधिवेशनमा पारित गरिसकेपछि संशोधन गरियो भन्ने ठाउँ गरियो भन्ने जसरी हवा फैलाइएको छ, यो चाहिँ सबैभन्दा पहिला त झुटो अफवाह भयो। महाधिवेशनको बन्द सत्रबाट पारित गरिसकेपछि संशोधन गरिएको भनेको एउटै मात्र कुरा के हो भने सभापतिले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रस्तुत गर्नुभएको संविधान समाजवादको लाई प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्र भन्ने विषय जसरी जुन कुरा उहाँले राख्नुभयो त्यो कुरालाई चाहिँ विधानमा जान आवश्यक छ, त्यहाँ संशोधन गरिएको त्यो बाहेक अरू कुनै पनि कुरा त्यसरी संशोधन गरिएको होइन। त्यस कारण यो पहिल्यै भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधि सम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
0: भनेपछि तपाईँले अहिले भन्दै गरेको विषय र बाहिर आइरहेको विषय चाहिँ पहिले नै विधानमा थियो
2: एकदमै विधान बन्दै गर्दाखेरि भएका प्रयोग गरेका कुराहरू हुन् यी सबै
0: त्यसो भयो।

0: तपाईले कसरी देख्नुहुन्छ त्यसपछि?
1: होइन, यो यसो हो, मैले यो कन्टेन्ट यो नै सही छ सही छ कि छैन भन्ने कुरा चाहिँ अर्को बाटो भयो. मैले केलाई चाहिँ इन्डिकेट गरेँ भने विधान निर्माण प्रक्रियामा सबै पद सभापतिको पदको अन्त्य कसरी हुन्छ, उपसभापति कसरी हुन्छ, अन्त दलको नेता कसरी हुन्छ, महामन्त्री कसरी हुन्छ भन्ने कुरा सबै कुरा लेखिरहेको छ. सही प्रकि सही कुरा सबैमा लेखिराखेकै छ, विधानमा सबै लेखिएको छ. त्यस कारण यो नौलो कुरा एकदमै श्रीको संसद दलको नेताको विषयमा त गरिएको निर्णय होइन, विधान निर्माण गर्दै गर्दा के विधि सभा निर्माण गरिएको भन्ने कुरा मैले एउटा कुरा भने. अर्को कुरा चाहिँ यो महाधिवेशनबाट पारित भइसकेपछि अनि संशोधन गरिएको भन्ने कुरा जुन अफवा फैलाएको छ त्यो चाहिँ मैले त्यो पनि अफवा हो र त्यो होइन भन्ने कुरा पनि मैले भने. दुईटा कुरा चाहिँ तपाईँले सोधेका प्रश्नका जवाफ मैले भने. माथि कन्टेन्ट बनाउँदै गर्दाखेरि कन्टेन्ट के हो भन्ने कुराको पाटोमा चाहिँ त्यसलाई मैले अहिले ठ्याक्कै के सही हो के गलत हो भन्नुभन्दा पनि यदि त्यस्तो कहीँ कतै बाँधिने कुरा रहेछ भने त्यो कुरा चाहिँ संशोधन गर्न मिल्ने कुरा हो, किन विधान हो, विधान संशोधन गर्न मिल्ने कुरा हो. तर यहाँले भनेकै कुरालाई मैले अहिले हेर्दै गर्दाखेरि चाहिँ सभापतिको निर्देशनमा नै कारणले हटाउने भन्ने कुरा चाहिँ विधानले भन्न सक्दैन, विधानले त्यसो भनेको पनि होइन.
0: पछिल्लो समय हिँड्दाखेरि यो विषय बाहिर आउँदै गर्दाखेरि पार्टीमा के आन्तरिक विमति शुरू भएको हो यो महाधिवेशन पछाडि के के छ?
1: एकदम निराधार यो हल्ला फैलाउनको लागि अथवा अझ यसरी भनौँ राजसभाको पार्टीभित्र सभापति र प्रधानमन्त्री बीचको यो सौहार्दता र त्यसपछि पार्टी सञ्चालन प्रक्रिया र सरकार सञ्चालन प्रक्रियामा सहमति र सम्वाद नाफल गरेका गतिविधिका कारण अन्य राजनीतिक दलले आफ्नो राजनीतिक भविष्य संकट अझ धेरै संकट पैदा भएको त्यो अनुभूति त्यो डरका कारण राजसभालाई कमजोर बनाउनको लागि गरिएको प्रयास हो र यी प्रोपोगान्डाका पछाडि कसैलाई पनि नलाग्न म अनुरोध गर्न चाहन्छु.
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ. आदिवासी जनजाति महिला र अपाङ्गता भएका महिलाका सवाल मूलधारका मीडियामा कम
3: कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेण्डा नै हो, होइन? जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ
2: मूलधारको संचारमा समावेशिताको खोजी क्रियाशील महिला पत्रकार संघको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
6: क्लासिक टेकको वाइफाई सिक्स राउटर नाम्ली घरमा शक्तिशाली चार एन्टिनामा व्हाइट कभरेज 5G स्पिड लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आइसिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100-4477 प्राप्तहरू लागू हुनेछ. क्लासिक टेक छोयो कि छोयो.
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. आदिवासी जनजाति तथा अपाङ्गता भएका महिलाका मुद्दा अझै पनि मूलधारका संचार माध्यममा प्राथमिकतामा पर्न सकेका छैनन्. अधिकांश समाचारमा उनीहरूलाई अधिकारका विषय भन्दा दया र सहानुभूतिको दृष्टिले प्रस्तुत गर्ने प्रवृत्ति बढ़ेको अधिकार कर्मीहरू बताउँछन्। समावेशी संचारका लागि उनीहरूलाई समाचारको विषय मात्र होइन स्रोत विश्लेषक र निर्णय प्रक्रियाको हिस्सा बनाउन पत्रकारले कसरी रिपोर्टिङ गर्ने हामीले क्रियाशील पत्रकार महिला समूहका अध्यक्ष राम कला खड्कासँग कुराकानी गरेका छौं.
3: आदिवासी जनजाति महिला त्यसमा पनि अपाङ्गता भएका महिलाहरूको विषयमा चाहिँ विभिन्न मीडियाहरूले चाहिँ मुद्दाहरू बेला बेला उठाइरहेका छ तर ती मुद्दाहरू चाहिँ त्यति पर्याप्त चाहिँ छैनन् भन्ने चाहिँ मलाई लाग्छ र समय अनुसार चाहिँ ती मुद्दाहरूका रूप पनि परिवर्तन हुँदै गएका छन् र जहिले पनि मीडियामा चाहिँ त्यो अपाङ्गता भएका र त्यसमा पनि विशेष गरी महिलाका मुद्दालाई उठाउँदाखेरि चाहिँ अलिकति विचरा भनेर अलिकति दया भाव ले चाहिँ उठाउने गरिएको त्यो परम्परादेखि नै चल्दै आएको ट्रेन अझै पनि कायम रहेको देखिन्छ र अब त्यो विषयलाई चाहिँ छोडेर अलिकति त्यो मुद्दाहरूलाई चाहिँ अलिकति समय सापेक्ष रूपमा चाहिँ परिवर्तन गरेर अगाडि बढ्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तै समय सापेक्ष भन्नाले चाहिँ जस्तै अहिले चाहिँ अब सफलताका कथाहरू चाहिँ होइन हामीले चाहिँ विशेष गरी चाहिँ विकासका मुद्दासँग अर्थका मुद्दासँग र अन्य विभिन्न विषयसँग चाहिँ जोडेर ती महिलाका मुद्दालाई चाहिँ ल्याउन सक्छौँ होइन र त्यसमा पनि विशेष गरी मलाई के लाग्छ भनेदेखि हामीले सधैँ त्यो दुःख र शास्ति भोगेका कथाहरू मात्र नभइकन उहाँहरूले के काम गरेर अहिले कुन कुन कहाँ कहाँ पुग्नु भयो सकारात्मक पोजिटिभ स्टोरीहरू त्यसले चाहिँ समाजका अन्य वर्गलाई पनि त्यसले चाहिँ अलिकति पोजिटिभ इम्प्याक्ट पार्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तै होइन उहाँहरूले जस्तै कुनै पनि क्षेत्रमा लागेर होइन संघर्ष गरेर त्यसमा सफलता कमाएका कुराहरू हुन सक्छन् होइन अहिले चाहिँ अब जस्तै सानो अब उद्यम गरेर त्यसलाई चाहिँ माथि उचाइमा पुर्याएको हुन सक्छ। जस्तै अहिले हामी भर्खरै एउटा कार्यक्रमबाट आयौँ निडवानसँग सहकारी गरेर निडवानको जस्तै अध्यक्ष हेर्नुहोस् न उहाँ चाहिँ हाम्रो प्रतिमा गुरुङ म्याम होइन उहाँले चाहिँ कसरी चाहिँ एउटा संस्थालाई चाहिँ यो अवस्थासम्म ल्याउनु भएको छ। त्यस्तै गरी अब उहाँ चाहिँ शैक्षिक क्षेत्रमा पनि त्यतिकै सक्रिय हुनुहुन्छ सशक्त हुनुहुन्छ होइन नेपाल मात्र नभए इन्टरनेसनल एरिनामा समेत उहाँ चाहिँ चर्चा कमाउनु भएको छ। त्यस्ता खालका व्यक्तिहरू मात्र नभए अरू हामी ग्रामीण तहमा वा ग्रासरूटमा जाँदा पनि त्यस्ता कैयौं महिला देख्न पाउँछौ जसले चाहिँ धेरै संघर्ष गरेर कुनै क्षेत्रमा चाहिँ स्थापित हुनु भएको छ। त्यस्ता कथाहरू चाहिँ ल्याइदिउँ भने अन्य त्यो समुदायका अन्य व्यक्तिलाई पनि त्यसले धेरै नै प्रेरणा दिन्छ भन्ने मलाई लाग्छ। जस्तै अब मिडिया हाउसको कुरा गर्दा अब जहिले पनि हामीले अब जति नै कुरा गरे पनि त्यहाँ प्राथमिकतामा पर्ने भनेको राजनीतिक एजेन्डा नै हो होइन। जहिले पनि राजनीतिक विषयका समाचारहरू नै मुख्य हेडलाइन बनेर आउँछन् र त्यहाँ चाहिँ अब त्यो हुनुको मुख्य कारण भनेको चाहिँ त्यहाँ भएको नेतृत्व नै हो भन्ने चाहिँ मलाई लाग्छ। कुनै पनि मिडिया हाउसमा हेर्नुहोस् अझै विशेष गरी मूल प्रभाका वा मिनिस्ट्री मिडिया भनौँदाहरूमा चाहिँ निर्णायक तहमा महिला हुनुहुन्न। महिला मात्र होइन आदिवासी जनजाति वा अपाङ्गता भएका महिला त्यो त झन् कल्पनै गर्न सकिन्न। महिला नै पुग्नु भएको छैन अहिलेसम्म होइन। त्यसैले जहिले पनि निर्णय प्रक्रियामा पुरुषकै निर्णय चाहिँ त्यहाँ लादिन्छ उहाँहरूले जे भने त्यही नै चाहिँ त्यहाँ कार्यान्वयन हुन्छ। त्यसैले त्यो चाहिँ निर्णायक तहमा महिलाको सहभागिता जबसम्म पुर्याउन सकिन्न यस्ता विषयमा चाहिँ त्यो न्युज रुम पनि सेन्सिटाइज हुँदैन। त्यसैले यो विषयहरू चाहिँ त्यति आउँदैन र कहिले पनि मूल प्रभावमा चाहिँ परेको छैन भन्ने चाहिँ मलाई लाग्छ। र त्यसैले निर्णायक तहमा महिला सहभागिता नगराए गराए भने मात्र बल्ल महिलाका विषयवस्तु चाहिँ मुख्य हेडलाइन भनेर चाहिँ आउन सक्छ आगामी दिनमा। जस्तै मिडिया हाउसमा चाहिँ हामीले म चाहिँ हाम्रो संस्था डब्ल्युडब्ल्यू मार्फत चाहिँ हामीले अब यो लैङ्गिक नीति चाहिँ लागू गराउनु पर्छ भनेर विभिन्न हिसाबमा चाहिँ पहल गर्दै आएका छौँ होइन। त्यस्तै गरी अब यो समावेशिताको नीति पनि हरेक मिडिया हाउसले चाहिँ एउटा समावेशिताको नीति नै बनाएर चाहिँ त्यहाँभित्र कुनै पनि कुरामा यो जनशक्ति हायरिङ गर्नेदेखि लिएर त्यो न्युज रुमलाई चाहिँ समावेशी बनाउनेसम्मका कुरामा चाहिँ यदि त्यो नीति लागू गर्ने हो भने चाहिँ पक्कै पनि आगामी दिनमा चाहिँ अब त्यहाँका भित्रको न्युज रुम मात्र नभइकन समाचारका कन्टेन्ट पनि समावेशी बन्छन् भन्ने चाहिँ मलाई लाग्छ। त्यसैले यस विषयमा चाहिँ विभिन्न संघ संस्था हामी जस्ता संघ संस्थाले चाहिँ पहल गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। जस्तो बिटको कुरा गर्नु भने बिट पनि हाम्रो चाहिँ अब प्राय मिडिया हाउसमा चाहिँ महिला तथा बालबालिका भन्ने बिट चाहिँ हुन्छ होइन। तर यो बिट पनि के छ भन्दाखेरि यो कोभिड पछिको अवस्थामा सबै मिडिया हाउसमा अलिकति आर्थिक रूपमा चाहिँ अलिकति गाह्रो परेका हुनाले अब पत्रकारहरूको संख्या पनि कटौती भएको छ। त्यसैले एउटै व्यक्तिले त्यो एउटा बिट मात्र नभएकन अन्य बिट पनि हेर्नुपर्ने बाध्यता छ। त्यही कारणले गर्दा वर्क प्रेसरले गर्दा त्यसमा अलिकति स्टोरी खोज्न नभ्याएको ध्यान दिन नभ्याएको चाहिँ अवस्था छ। तर पनि महिला र बालबालिका भन्दा पनि उहाँहरूले महिला महिलाको समग्र इस्युमा चाहिँ खोज्नुहुन्छ धेरै, त्यसमा अझै डिपली गएर यो इन्टरसेक्सनल पर्सपेक्टिभबाट चाहिँ नहेरेको चाहिँ हामीले पाउँछौँ होइन, महिला भनेर महिलाका समस्या र आदिवासी जनजाति त्यसमा पनि अपाङ्गता भएका महिला भनेर चाहिँ त्यसमा नछुट्याएका हुनाले उहाँहरूले अब त्यो समग्र रूपमा महिलाको ल्याउनुहुन्छ, तर यसरी डिपली चाहिँ गएर खोजेर स्टोरीहरू नल्याएको चाहिँ अवस्था देखिन्छ। त्यही त निश्चय नै अब पत्रकार महिला भएपछि हामी महिलाका विषयमा चाहिँ हामी संवेदनशील छौँ, सचेत छौँ होइन, र बेला बेलामा हामीले धेरै यस्ता मुद्दा अब यो आदिवासी जनजाति अपाङ्गता भएका महिला मात्र नभइकन समाजमा भएका अन्य विविध समूहका महिलाहरूका मुद्दा चाहिँ बेला बेलामा ल्याउने गरेका छौँ र अब यसमा चाहिँ संवेदनशील बनाएको छ र आगामी दिनमा यसमा पक्कै पनि अन्य साथीले र म लगायत सबै साथीहरूले चाहिँ यसमा कलम चलाउनेछौँ भन्ने चाहिँ यहाँहरूले चाहिँ प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ।
2: कन्सल्टेन्सी खोल्न 25 लाख धरोटी अनिवार्य, विद्यार्थी अलपत्र परे संस्थाले नै क्षतिपूर्ति तिर्नुपर्ने, उद्योगीका समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्रीको भनाइ छ। सरकारको मुख्य सचिवमा गोविन्द बहादुर कार्की नियुक्त हुनुभएको छ। जनकपुरमा अतिक्रमित गुठी जग्गा जोगाउन 9 सदस्यीय समिति गठन गरिएको छ। 15 दिनभित्र स्वच्छ खानेपानीको कार्य योजना बनाउन सरकारलाई संसदीय समितिको निर्देशन छ। अनियमित वर्षाले आकस्मिक बाढ़ीको जोखिम बढ़ाएको हिमाली क्षेत्रमा उच्च सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् र चीनमा बाढीको
8: रातको 8 बजे
9: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलुदुर्कु नगरपालिका 5 चोलुखुम्बु।

0: कार्यक्रम बदलिदो नेपालमा भोजन र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका बारेमा चर्चा गर्दैछौ। हामीसँग डाक्टर कमल थापा हुनुहुन्छ, प्राकृतिक स्रोत व्यवस्थापन विषयमा विद्यावारिधि गर्नुभएका थापा लामो समयदेखि मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन बारेको काम र अध्ययन अनुसन्धानमा संलग्न हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ। पछिल्ला केही महिनादेखि संसदमा बाँदरको कुरा निकै चर्कसँग उठेको छ। मकै बाली फन्काउने बेला भएकोले किसानको खेतबारी बाँदरको हुल पस्ने र यसले धेरै नै रुवाउने कुरा दर्शनीय भइरहेकै छ। चितवनमा हात्ती आक्रमणबाट आमा छोराको ज्यान गयो, यस्ता किसिमका घटनाहरू भएका छन्। परम्परादेखि नै मानिस र वन्यजन्तु बीच यस्तो समस्या रहिआएकी हो, यी विषयमा आज हामी चर्चा गर्दैछौ। लामो समयदेखि मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनको क्षेत्रमा तपाईँले काम गर्दैहुन्छ, अनुसन्धान गर्नुभयो, तालिमहरू सञ्चालन गर्नुहुन्छ। यो क्षेत्रमा काम गर्दा तपाईँलाई सबैभन्दा एकदमै प्रभाव पारेको कुरा के छ?
1: धन्यवाद छ हाम्रो वन्यजीलाई। अहिले नेपालको सायद यो प्राकृतिक स्रोतमा होइन खास गरी एकदमै जल्दबल्द विषय हो। तपाईँले धर्मीय कुरा गर्नुभयो होइन, धर्मेसँग मेरो इन्काउन्टर रहेको छ 2011 बाँदरहरू त म पनि गाउँठाउँको मान्छे भएको हुनाले पहिलाको हामी फेरि एउटा उमेर अलिकति क्रस गरेको पनि भइयो होइन। मैले लगभग भनौँ न 30 वर्ष काम गरिए रहेछ हिमालदेखि तराईसम्म होइन। द्वन्द्व कुरा गर्दाखेरि अहिले कस्तो भइरहेको छ भने हामीले चाहिँ एकाडेमिक रूपमा पढ्ने विषयहरू हामीले पढिन्थ्यो तर फिलहालमा चाहिँ त्यो फिल्ममा देख्न पाइन्छ। कस्तो हुन्छ भने द्वन्द्व किन हुन्छ त? द्वन्द्वै हुने कारण के? मानव मानवको पनि त द्वन्द्व हुन्छ नि त, मानव र वन्यजन्तु पनि द्वन्द्व हुने भयो, उनीहरू पनि द्वन्द्व हुन्छ होइन, बाघ बाघको पनि द्वन्द्व हुन्छ। तर द्वन्द्व किन हुन्छ त? द्वन्द्व हुने कारण सजिलो छ। एउटा सानो स्पेस जब तपाईँहरू म सेयर गर्छौँ, बस्नको लागि चाहिँ स्पेस चाहियो, खानाको लागि चाहिँ कम्पिटिसन हुने भयो। यही खाना र बस्नको लागि चाहिँ जुन कम्पिटिसन हुन्छ, कम्पिटिसन त्यो एउटा लेभल कार्ड छ, त्यसपछि चाहिँ द्वन्द्व सुरु हुने हो। मानव चाहिँ एकातिर, वन्यजन्तु चाहिँ एकातिर त होइन नि त। हामीलाई इतिहास थाहा छ, हामी चाहिँ घुमन्ती फिरन्ती हुँदाखेरि बाँदर त्यहीँ थियो, बाघ त्यहीँ थियो, अहिले पनि अब गाउँठाउँमा भन्ने हो त एक प्रकार कम्पिटिसन छ। के को लागि भन्दाखेरि आफू बाँच्नको लागि। जब त्यहाँ सीमा चिस्ती हुन्छ त्यसपछि द्वन्द्व सुरु हुन्छ होइन। मलाई इन्ट्रेस्ट लागेको विषय चाहिँ हामी चाहिँ 90s काम गर्दाखेरि, 90s भनेको अङ्ग्रेजी मैले सनको कुरा गरेँ होइन, त्यो बेला चाहिँ म अन्नपूर्ण कन्जर्भेसन एरियातिर काम गर्थेँ। त्यो बेलाको स्थिति कस्तो थियो भने जङ्गली जनावर चाहिँ अलिक कम भएको हो कि त्यस्तो द्वन्द्वहरू सुनिन्थेन। अझ पहिलाको कुरा हाम्रो जिजुबाजीको कुरा सुन्दाखेरि त अहिलेको जस्तो भयो त हामीले सुनिएन। अनि त्यही भएर हामीले कानूनहरू पनि त्यो बेलाको चाहिँ कस्तो बन्यो होला भने जङ्गली जनावरहरूलाई अलिकति सुरक्षा पनि चाहियो।
0: सामान्यतया यो पढाइमा र हाम्रो व्यवहारमा चाहिँ यो द्वन्द्व कति फरक पाउनुहुन्छ कि सहज रूपमा नै अघि बढेको
1: यो द्वन्द्व किन भयो भन्ने मुख्य कुरा हो। पहिला पनि मान्छे थिए, पहिला पनि जङ्गली जनावरहरू थियो, पहिला किन द्वन्द्व चाहिँ एकदमै देखिँदैन, देखिने खालको हुँदैन, द्वन्द्व त हुन्छ नि त, कसरी व्यवस्थापन भइरहेको थियो त भन्ने खालको पहिलो कुरो गर्नु पर्दो रहेछ। पहिला कसरी हुन्थ्यो भने अहिले एकाडेमिक कुरा पनि गर्नुभयो, मैले आफूले बुझेको चाहिँ म आफै पनि अब गाउँठाउँको मान्छे हो नि त, बाख्रा हेरेर बसेको मान्छे भएको हुनाले हामीले चाहिँ त्यो एकाडेमिक फिल्ड र ऊ चाहिँ अलिकति फरक चाहिँ छ है। हाम्रो सोच चाहिँ कस्तो हुन्छ भने कहिलेकाहीँ के भन्दाखेरि प्रोटेक्सन भन्ने कुरा आउँदो रहेछ। प्रोटेक्सन भनेको केही पनि नछोएर जोगाइराख्ने, तर चाहिँ त्यही कुरालाई लिएर म पछि काम गर्ने अन्नपूर्ण कन्जर्भेसन एरिया वाइज युज भन्थे कि बुद्धिमत्तापूर्वक प्रयोग गर है भन्नु भन्थे होइन। अब यो कुरा गर्दाखेरि पहिला चाहिँ अलिकति वाइज युज टाइपको चाहिँ रहेछ, किनभने जनसङ्ख्या पनि कम थियो मान्छेहरूको होइन, जनसङ्ख्या त अहिले त जियोमेट्रिक रेसियोमा बढिरहेछ नि त। तर जियोमेट्रिक रेसियोमा बढ्यो भने कस्तो भइरहेछ भने त्यो संख्या चाहिँ सहर केन्द्रित भइरहेछ, गाउँठाउँ खाली भइरहेछ हो यो माइग्रेसनको कारणले। तर त्यो फेरि इभोल्युसन हो, माइग्रेसन भन्ने चाहिँ इभोल्युसन हो, त्यसलाई चाहिँ ठूलो कुरा मान्नुहुन्न। किनभने जहिले पनि इभोल्युसनमा चाहे जङ्गली जनावरले हो चाहे चाहिँ हामीले जङ्गली जनावरको चाहिँ स्पिसिएसन भन्छ, बिस्तारै बदलिँदै जाने तर थाहै नपाउने होइन, जस्तै पुच्छरहरू झर्ने, नसाइने कुराहरू त झर्दै जाने भयो, कलरहरू चेन्ज गर्ने होइन, त्यो कुराहरू भने भयो। तर पहिला के थियो भने मानिलिउँ न यो औपचारिक कानूनहरू बन्नुभन्दा अगाडि पनि नेपालमा त कति थरीका आदिवासीहरू छन्, जङ्गलमै बस्ती होलान् अब घुम्ते फिरेन्तेमा, तर उनीहरूसँग पनि कानून रहेछ। कानून कस्तो भने लिखित रूपमा त भएन, जस्तो त्यो बेला नै बाँदर आउँथ्यो, तर त्यो बेला के भन्थ्यो भन्दाखेरि आफ्नो चाहिँ प्रथा गर्ने कानूनहरूले धपाउनु पर्ने धपाउने लहाट्नु पर्ने विभिन्न टेक्निकहरू लगाउँथ्यो, तर अलि अति नै गर्नु लगायो भने त्यसलाई चाहिँ कलिङ गर्ने, पपुलेसन कन्ट्रोल गर्ने होइन, त्यस्तो खालको कुराहरू चाहिँ रहेछ। त्यो एक खालको लेभल भयो। तर पछि भयो के भने राज्यको कानून पनि आयो, राज्यको कानून आयो, तर हाम्रै चाहिँ सर्वाबले स्टार्टिङ गर्दाखेरि तराईतिर हामी धेरै झरियो नि, अनि के भयो भने पहिला चाहिँ जंगली जनावर र मानिसहरूको चाहिँ एक प्रकारको चाहिँ को एक्जिस्टिङ भन्छ होइन, एक प्रकारको चाहिँ दुवै बाँच्ने टेक्निक चाहिँ उनीहरूले आफै डेभलप गरे कि त्यो त्यो कानुन भनौँ अर्थ कल्चर भनौँ अर्थ खरि बाघले पनि त मान्छेहरू मार्छ नि त, अनि बाघलाई पनि मान्छेहरूले मारिरहन्छ, त्यो एक प्रकारको कानुन आफ्नै प्रकारको कानुन कस्टमरी कानुनहरू हो प्र्याक्टिसेसहरू। तर पछि कस्तो आयो भने अहिलेको कुरा गर्नु 2029 होइन राष्ट्रिय निगम जथा वन्यजन्तु संरक्षण पहिला पनि थियो कानुन, अब रामसाहको पालो पनि हामीले सुन्छौँ नि त होइन, पँधेरामा यस्तो नगर्ने रुख नकाट्ने त्यसलाई चाहिँ नमार्ने भन्ने कानुनहरू थिए, कतिपय धर्मको कुराहरू थियो होइन, जस्तो बुद्धको कुरा गर्ने त मुखिल भन्छ नि त, तर मान्छेले त्यसलाई ग्लोरिफाई कसरी गर्यो भने एकदमै चाहिँ केही पनि गर्न हुने, तर बुद्धले नि कुन बेला चाहिँ उहाँले चाहिँ ज्ञान पायो भने खाएपछि ज्ञान पायो, खाने भनेको त त्यहाँ केही न केही तपाईँको चाहिँ लाइभ ऊ त खायो उसले होइन, चाहे चाहिँ धानका कुरा होस् धान पनि त लाइभ हो नि त होइन, त्यसरी कुरा गर्ने हो भने त्यस कारणले चाहिँ त्यो खालको कानुनहरू थियो। तर पछि चाहिँ के भने अब संख्या चाहिँ बढाउँ है प्रोटेक्सन गरौँ किन संख्या कम भइरहेको अवस्था त्यो सिचुएसन उ थियो कि त्यो बेलामा, जस्तै बाघ चाहिँ सट्ट झऱ्यो नि त त्यसको अर्कै होला के कारणले झऱ्यो भने गैँडा भने सट्ट झरेको छ नम्बरमा हेर्दा, अनि त्यो कानुन अलिक कडा गरौँ अब अलिकति जोगाउँ हामी चाहिँ मान्छेहरू अलि लापरवाही भयौँ भन्ने खालको कानुनहरू भन्यो। तर त्यो कानुन सँगसँगै हाम्रो जोगाएर त राखियो होइन, त्यो 1973 कडा 73 भनेको त आज 50 वर्षमा हामीले चाहिँ नाङ्गो डाँडामा चाहिँ रुख लगाइयो हेर्नुहोस्, जोगाउनु पर्ने चाहिँ जंगली जनावर यसरी जोगायौँ कि जेलै हालियो, तर त्यो बढ्यो भने के गर्छ भन्ने अहिलेसम्म त रणनीति केही पनि छैन।
0: ठिकै त्यही कुरामा घर पुस्तादेखि अझ अर्को पुस्ताले चाहिँ सुन्दै आएको संरक्षण भन्ने साथै चाहिँ जनावर मार्ने नहुने छुने नहुने भन्ने किसिमको बुझाइ पछिल्लो समयमा भयो, यो बुझाइ कतिको पूर्ण छ र संरक्षणको अब धारणा योभन्दा कति फराकिलो छ?
1: तपाईँले भनेको ठ्याक्कै स्कुल अफ थट भनेको त्यो बुझाइ चाहिँ कस्तो भयो भने एउटाले चाहिँ छुने नहुने त्यसलाई प्रोटेक्सन भन्छ, एकदम सुरक्षित गरेर राख्ने, तर कन्जर्भेसन भनेको वाइज युज हो प्रयोग पनि गर्ने, त्यस कारण यो कुरा के छ भने कहिलेकाहीँ यस्तो सिचुएसन आउँछ त्यसलाई प्रोटेक्सन गर्नुपर्ने जरुरी हुन्छ होइन। उदाहरणलाई चाहिँ यही नेपालमा पनि हामीले मान्छेको कुरा गरौँ न, क्रिटिकल्ली चाहिँ इन्डेन्जर छ नि त जातहरू, उहाँहरूलाई चाहिँ प्रोटेक्सन गर्नुपर्ने जरुरी छ, उहाँहरूको चाहिँ विवाहको कुरामा होस् होइन, अब भोलि इन्टरकास्ट गरिदिएला त्यहाँ पनि सिद्धिने भयो भाषाको कुराहरू होइन, तर चाहिँ उहाँहरूको संख्या सट्ट बढ्यो भने जस्तै उहाँहरूलाई नेपालमा चाहिँ बाहुन छेत्री मगरहरूको एकदमै ठूलो जनसंख्या हो नि त, थोरै सिद्धियो भने बाँकी त रहिरहेको हुन्छ, त्यसलाई त्यो रूपमा जानु पर्दैन नि। त्यस्तै जंगली जनावरमा पनि कतिसम्म हामीलाई चाहिने हो त, किनभने बस्ने ठाउँ एउटै हो कि हेर्नुहोस्, फरकै छैन, हामी चन्द्रमा जाने कल्पना नगरौँ अहिले होइन, बस्ने ठाउँ त्यही हो, एउटा बढी एउटा घटी छँदै नसम्म त एउटा बढी हुन्छ नि त, अर्थात त्यसको प्रयोग भएन भने त जस्तै जंगली जनावरको कुरा गर्दाखेरि त्यही बाँदर कुरा भयो नि त, बाघको कुरा गरौँ न हजुर होइन, बाघको कुरा गर्दा त मसँग सरकारी डाटा हेर्ने हो नि त, सरकारले के गर्ने बाघलाई चाहिँ प्रोटेक्टेड लिस्टमा राखेछ 1973 लगाले त के भन्छ त्यसलाई चाहिँ मार्यो भने जेलमै हालियो 5-15 लाख 15 वर्षसम्म जेल वा दुबई सजाय नै भनेको छ, त्यो तरिकाले हामीले प्रोटेक्ट गरेछौँ आर्मी नै राखेर होइन निकुञ्जहरू बनाएर उनीहरू चाहिँ बाहिर पनि त्यो भयो भने त्यही कानुन लाग्ने हो। त्यो कानुन चाहिँ कुन बेला थियो भने आजभन्दा 50 वर्ष अगाडि, किन बाघको संख्या सट्ट झरिरहेको थियो, जस्तै तपाईँ चाहिँ 2009 चाहिँ नेपालको बाघ हेर्नुहुन्छ 128 रहेछ कि, तर चाहिँ 2013 आएर 198 भइसक्यो, 2018 आएर 235 भयो, 2022 आएर 355 भयो, डबलिङ द टाइगर भन्ने चाहिँ एकदमै बढी भइसक्यो। तर अब चाहिँ त्यो बेला कानुन चाहिँ कति चाहिँ समय सापेक्ष हुन्छ त भन्ने खालको कुराहरू रहेछ, त्यस कारणले चाहिँ ठ्याक्कै चाहिँ कहाँ प्रोटेक्सन गर्ने कहाँ वाइज युज गर्ने कुन बेला चाहिँ हामीले उ गर्ने भन्ने खालको चाहिँ अहिले भन्छ नि त अहिले सरकारले पनि सनसेट ल होइन समय सापेक्ष कुन बेला कुन जरुरी हो, किनभने हामीले त कस्तो भयो भने एकचोटि वेद लेख्यो भने त्यही कहिले पनि चेन्ज नहुने, तर चाहिँ तपाईँले भने जस्तै ठ्याक्कै चाहिँ एकाडेमिक होस् चाहे यता प्र्याक्टिसमा होस् हामीले चाहिँ समय सापेक्ष चाहिँ बदलिँदै कल्चर नै हो, त्यो कानुन भनेको कल्चर रहेछ कि होइन संस्कृति त हो।
0: त्यसँगै जस्तो पछिल्लो समयमा चाहिँ चर्चा भएको घटना बढेको भन्नेतिर पनि जानुपर्ने बेला छ, बाँदरले एकदमै दुःख दियो भनेर एकदमै धेरै समाचार आउन थाले, पहिले पनि त्यस्ता हुन्थे कि अथवा हामीले पहिलेभन्दा घटना साँच्चै बढेका हुन् उनीहरूले जनावर ठाउन पाएको के कारणले, त्यस्तो अवस्था बारेमा चाहिँ अध्ययन गर्नु कति भएको छ देख्नुहुन्छ?
1: एकदमै यो चाहिँ गजबको विषय हो होइन, मान्छेले के भन्यो भने अहिले चाहिँ इन्फर्मेसन टेक्नोलोजी होइन सूचनाको प्रविधि जुन विकास भएको छ, हामीले त हात हातमा मोबाइल छ, एउटा बाघले सोच्छ केही गर्यो भने घटना सुनिहालिन्छ, बाँदरको कुरा आयो भने चाहे चाहिँ इलामतिर होस् चाहे चाहिँ उता सुदूर पश्चिमतिर होस् होइन सबै कुरा चाहिँ हामीले काठमाडौँ बसेर देख्छौँ, यहाँ काठमाडौँको कुरा नि सबैले सुन्छ, यो इन्फर्मेसन टेक्नोलोजीको एउटा विषय भयो। तर एउटा तपाईलाई मैले अब सुनाउन तपाईँ क्वेसन अनुसार पहिला र अहिलेको जुन घटनाहरू भइरहेछ द्वन्द्वहरू त्यो द्वन्द्व म किनभने वन्यजन्तु सम्बन्धी अलिकति पढेकै हुनाले व्यवस्थापनको कुरा म त रिसर्चर हो खासै बागीहरू गर्ने हिंसितहरू गर्ने होइन त अलि एकदमै गाह्रो विषयहरू हो नि त तिनीहरूको कसरी गर्ने होला होइन द्वन्द्वलाई चाहिँ यो राष्ट्रिय निकुञ्ज कानूनहरू आउनुभन्दा अगाडि यस्ता कस्टमरी कानूनहरू थियो कि प्र्याक्टिसहरू त्यो बेलामा आफै चाहिँ व्यवस्थापन गर्थे पछि कानूनहरू कस्तो आयो भने यो बाँदर खुँदेल र बाघको होइन तीनवटा कुरा अहिले सबभन्दा समस्या त्यही त हो हामीले चाहिँ बाँदरको एकदमै हल्ला सल्ला किनभने यो व्यापक नेपालभरि भयो बँदेल पनि हिमालसम्म मैले भेटेछु हेर्नु बाँदर पनि फैलिने जे पनि खाने भयो नि त्यो उन्नी वर्ष हो कि बँदेलले त तपाईँलाई थाहा छ नि पायो भने चाहिँ फलफुल पनि खाने आलु पनि एकदमै अम्नी भएर स्टाइकको होइन अनि मैले चाहिँ एकदमै नेपालको रेकर्ड अनुसार सायद फर्स्ट होला थियो 4500 मिटरमा मैले मदल लङटनमा भेटेछु कि मदलको संख्या त्यसरी बढ्यो त्यो मदलले 10-12 एक छलमा चाहिँ हुर्काउँछ कि अनि उनीहरूले लगभग 2 छल हो कि 3 छल वर्षमा पाउँछ कि तर कानुन के छ त्यसलाई नमार होइन अनि त्यो तराईमा पनि छ अनि माथि हिमालसम्म पनि पुगिसक्यो अनि त्यसले यसरी जोत्छ कि रातभरि काम त्यसको कामै चाहिँ खेतीखाने हो दिउँसो गर्दैन त्यसले होइन जिम्मेवार चाहिँ मान्छे चाहिँ यसरी लुक्छ कि त्यसलाई देख्नै सकिँदैन होइन बाँदरको समस्या अब बाँदरको समस्या त दुई किसिमले भएको छ एउटा चाहिँ मान्छेहरू चाहिँ सरे खेतीहरू अलिक कम गर्न लाए अनि खेतीहरू गर्ने लिमिटेड ठाउँहरू भयो नि त अनि बाँदर त्यता गएको देखियो एउटा त्यो पनि हो कारण अर्को चाहिँ बाँदर साँच्चीकै नम्बर बढ्यो अब किनभने पहिला त्यो कलिङहरू गर्थे नि त कलिङ भनेको शिकार गर्थे ऐरा खेल्ने भन्ने मेरो म त मगर हो नि त हामी बेला बेला ऐरा खेल्थ्यौँ मेरो विचारमा तराईमा पनि थारूहरूले गर्थे नि त होइन तिरहरू लगाउने उयो गर्ने तर त्यो चाहिँ कमर्सियल रूपमा होइन है व्यापारिक रूपमा होइन आफूलाई दुःख नदियोस् भनेर चाहिँ कन्ट्रोल रूपमा गर्ने तर पछि त्यो कुराहरू पनि हुन छोड्यो किनभने यो इकोनोमिक डेभलपमेन्टले पनि के गर्दो रहेछ भने एक्टिभ एजका भाइ बहिनीहरू सब विदेश छन् हेर्नुहोस् अहिले अरू जति छन् यहाँ सहरमा छन् गाउँको भन्दा बढाबढी तपाईँ चाहिँ बाँदरको कुरा गर्नुहुन्छ म फरेस्ट क्याम्पस पढाउँछु होइन वाइल्ड लाइफ म्यानेजमेन्ट पढाइरहेको त हेटौँडामा मेरै चाहिँ एक दिन त अन्डरवेयर र ऊ टावल चाहिँ लगिदियो हेर्नुहोस् हेरे हेरे भएन होइन त्यस्तो खालको त्यो साँच्चीकै भएको छ नि त होइन अनि बाघको कुरा गर्नुहुन्छ भने पहिला थारूहरूले पनि त्यही गर्थ्यो तर बाघको त नम्बर सुनाएँ नि त मैले डबलिङ त जसरी डबल भएको छ बाघ लिखित रूपमा पनि के छ भने पब्लिसमा पनि निकुञ्जको गएर हेऱ्यो भने यो 15 वर्षभित्र चाहिँ पर इयर चाहिँ 18 जना मान्छे मारिरहेको छ यो तराई आकल्यानिसको भन्छ नि पर्सा भयो चितवन भयो बर्दिया बाँकी शुक्ला फाँता होइन यी बाघहरू त्यही वरिपरि त्यो निकुञ्जको मात्र होइन कि बाहिर पनि आउँछ नि त प्रत्येक वर्ष चाहिँ 18 जना मान्छे सिधै मारिरहेछ अब बँदलको चाहिँ अलिअलि सुनिन्छ 1-2 जना मान्छे मारेको बाँदरले मान्छे मारेको कहीँ घटना सुनिन्छ तर उनीहरूको चाहिँ टार्गेट अर्कै हो तर यो बाघ त 300% बाघ भयो भने त्यो फेरि बाघ फेरि मान्छेहरूले कुरा नबुझेको चाहिँ नेपालमा 355 चाहिँ त्यो एडल्टहरू हो कि सब एडल्ट भनेको चाहिँ लगभग 2 वर्ष नपुगिसकेको बाघहरू हुन्छ तिनीहरूको इस्टिमेटमा आउँदैन कि त्यो फिमेलको एउटा फिमेलले 2-3 बच्चाहरू त राखिरहेको हुन्छ नि त्यो बच्चाहरूको गराउनु चाहेन भनेपछि त हामीले यो इस्टिमेट गर्दा त त्यहाँ त नम्बर त बढी हुने भयो नि त 4-5 होला कतिपय छुट्टी होला किनभने हामीले त सबै ठाउँ सर्वे त गरिरहेको

0: बारेमा पनि कुरा गरौं। संरक्षणको एउटा पाटो भनेको विभिन्न उपयोगी संख्या व्यवस्थापन हो भनेर तपाईँले अघि भनिहाल्नुभयो। कुनै प्रजातिको संख्या चाहिँ त्यसको बहुन क्षमता भन्दा बढी भएमा गर्नुपर्ने कुरा चाहिँ के हो?
1: अब अहिले सिधा स्टेट फरवर्ड भन्दा अहिले सांसदमा नै यो कुरा चल्दा सायद उहाँहरूले पनि मैले त फेसबुकमै देखिरहेको थिएँ यो सजेसन चाहिँ भयो भनेर होइन त्यो एकदम सार्वजनिक रूपमा सरकारले नै त्यो गरिरहेको छ र मान्छेहरूले पनि त्यो चाहिरहेको छ कि अलिकति अब अलिक दिगो खालको चाहिँ ऊ होस् होइन। पहिला जस्तो तान्तुले त हो नि मकै खाइदिन्छ अनि उसलाई चाहिँ 5,000 दिने होइन यस्तो रिलिफ त्यस्तो स्ट्राटेजीहरू छ होइन। वन्यजन्तु बन्द व्यवस्था भन्ने रणनीतिहरू बनाएको छ होइन। सबभन्दा ठुलो अहिले अबको अवस्थामा के हो एउटा त हामीले चाहिँ कार्यनीति नै बनाउनु पर्दैछ त्यो कानुनै छैन्दैछ कि कानुनमा के रहेछ भने तपाईँलाई मैले अघि हेरेर नि यो राष्ट्रिय निकुञ्ज ऐनको दफा 21 के भन्दो रहेछ यदि कुनै वन्य जन्तुले चाहे बाघ होस् चाहे हात्ती होस् चाहे बाँदर होस् चाहे जोसुकै होस् ले कुनै पनि मानिसलाई वा चाहिँ उसको पशु चौपायालाई भन्नुलाई चाहिँ त्यो अर्को खेतीबालीको कुरा पशु चौपायालाई चाहिँ आक्रमण गर्न आउँछ अकस्मात आक्रमण गर्न आउँछ भने त्यसबाट जोगाउन अन्य उपाय हुँदैन भने आत्मरक्षाको लागि आवश्यक बल प्रयोग गर्न सक्नेछ। त्यो भने के भन्दाखेरि मार्ने अथवा समात्ने होइन समात्न त बाघलाई पहिला समात्न सक्ला होइन 24 घण्टाभित्र चाहिँ बाटो हिँड्ने म्याद बाहेक अब पहिला यो कानुन त पहिलाको अहिले त मोबाइलले हुन्छ नि त्यो बेला सूचना चाहिँ हिँडेरै अब निकुञ्जसम्म आउनुपर्ने होला होइन। सम्बन्धित निकाय भनेको निकुञ्ज वन होइन उनीहरूलाई चाहिँ जानकारी दिनुपर्नेछ भन्ने चाहिँ कानुन नै रहेछ। तर यो कुरा चाहिँ भयो घटना हुन लागेपछिको भने जस्तो हामीसँग नीति त छैन। नीति कस्तो भयो भने बिरामी भएपछि के गर्ने भन्ने हो त्यो ब्रुफिनहरू दिने नदोख्ने बनाउने तर अब हामीले चाहिँ वन्यजन्तु व्यवस्थापन नीति भन्दा अब नीति अथवा एउटा चाहिँ कार्यविधि बनाउनै पर्छ र चाहिँ स्पेसल अब सबैको गरेर त नेपाल जस्तो गरिदिएर के सक्ने बाँदरको केसमा बाघको केसमा माथि हिउँसितको केसमा होला होइन भालुहरूको केसमा अर्को बन्दलको केसमा यिनीहरूलाई के गर्ने भन्दा ट्याक्कै चाहिँ त्यसले गरेर क्षतिपूर्ति पाउने त लगभग छ तर त्यो संख्या बढी भयो भने के गर्ने ल अहिले भनिरहेको छ बाँदरको संख्या कति
0: ती कुरामा जस्तो कसैले मार्ने भन्यो भनेदेखि एकदमै धेरै विरोध भइहाल्छ होइन मार्नु हुँदैन किसिमको वन्यजन्तुका अधिकार कर्मी हुन्छ त को हुन्छन् सामान्यले पनि मार्नु त किन हुन्छ भन्ने खालको तर अहिले तपाईँले भन्नुभयो जस्तो कलिङ भन्दा त के भन्दा वैज्ञानिक व्यवस्थापनको कुरा चाहिँ कसरी त्यो अर्थमा प्रस्तुत गर्न सकिन्छ।
1: तपाईँलाई चाहिँ मैले 2021 मेरो त्यो बेला पिएचडी गरेर आएको थिएँ म चाहिँ मनाङको खु भन्ने ठाउँमा गएँ हिउँसित यस्तै कामहरू गरेर आएको थिएँ एक दिन कस्तो भयो भने त्यो हिउँसित एउटा हिउँसित गोठभित्र सेरे हेर्नुहोस् गोठभित्र सेरेर त्यहाँ भएको बाख्रा जति सबै मारिदिएछ च्याङ्रा भन्छ माथि होइन च्याङ्रा जति सबै मारिदियो रातभरिमा हेर्नुहोस् अनि त्यो ढोका कस्तो रहेछ भने त्यो गोठको ढोका यसरी स्प्रिङ भएको भित्र बाहिरबाट यसरी खोल्दाखेरि मिल्ने अनि त्यो लक हुँदो रहेछ कि जस्तै हिउँसित भित्र सेऱ्यो भित्र चाहिँ पुरै मारिदियो हेर्नुहोस् त्यहाँको च्याङ्रा अनि त्यो निस्किन सकेन त्यो हिउँसित त अनि त्यो साउ अर्थात् गोठालो गएर बिहान चाहिँ खोल्दा यसो हेर्दा भित्र त हिउँसित देखेछ बाख्रा त सक्नु रहेछ है अँध्यारोमा के गर्ने होइन अब त्यसलाई चाहिँ मार्न त मिल्दैन तर यो कानुनले त मिल्दो रहेछ यो उसले उनीहरूले बुझेन मारेर त्यो गर्न सक्थ्यो। अनि तपाईँले भनेको क्वेसनमा चाहिँ मैले त्यो हिउँसितलाई 2 दिन जति उ गरेर गाउँलेहरूलाई कुरा गरेर उ गरेर अनि प्रकृति रूपमा हामीले रेस्क्यु गरेर छोडिदिउँ अनि मैले अमेरिका एकजना मेरो प्रोफेसर साथी थियो उहाँलाई खुसीको कुरा सुनाएँ ओहो हामीले हिउँसित यसरी प्रकृति रूपमा जोगाइएन उहाँले के भन्नु भने कमल अमेरिकामा यदि त्यस्तो हुन्थ्यो भने त्यो हिउँसितवाला हामीले सुट गर्थ्यौँ त्यस्तो कानुन छ अरे के त्यहाँ होइन चाहे चाहिँ लाइफ स्टाइलको क्षति होस् चाहे चाहिँ पशु उपाय होस् चाहे चाहिँ ड्यामेज गर्ने कुराहरू होस् अर्थात् मानिसलाई त भनौँ उनीहरूले त्यस्तो कानुनै रहेछ होइन हाम्रो नेपालमा किन भएन एउटा कुरा थियो तर हामीले त पहिल्यै चाहिँ अब पपुलेसन लेभलमा जस्तै बाँदर चाहिँ कति आने कति राख्ने हो त जस्तै यो कोठामा हामी कति अट्न सक्छौँ सिम्पल कुरा छ नि अट्ने मात्रै होइन नि त्यहाँ खानेकुराहरूको कुरा छ पानीका कुरा होला होइन हामी यताउता एउटा चाहिँ कुनै जंगलमा कुनै एरियामा चाहिँ कतिवटा बाघ भयो भने कतिवटा हिउँसित भयो भने कति बाँदर भयो भने त्यसलाई त वैज्ञानिक रूपले चाहिँ गर्न सक्थ्यो त्यही हो कलिङ भन्ने त्यो पनि मेरो त त्यही बायोलोजिकली स्पिकिङ है अब कसैले भन्ला चाहिँ मार्नै हुन्न त्यो त भएन नि त इभन चाहिँ यो संसारमा भएको कानुन हो कि तर नेपालमा त्यो छैन
0: छुनै हुँदैन भन्ने त्यो बढी जोड दिए
1: बढी हो नि त उडानलाई सालको रूप हामीले छुन अहिलेसम्म व्यापार गर्न छुनै हुँदैन त्यसो भए भने कति गाह्रो छ होइन तर चाहिँ गर्नुपर्ने त अरू थियो नि त त्यो सिम्पल तरिका बायोलोजिकल्ली जनावर पनि त्यही हो नि त घट्ने बढ्ने आफै नेचुरल मर्ने हामीले पनि व्यवस्थापन गर्ने हो नि त

0: एउटालाई छ नि त ऊ नावर दिएको छैन हन्टिङ गर्नु नावर दिइरहेछ त्यो नावर दिएको छ त्यसले चाहिँ सामाजिक न्याय कति गरेको छ त्यो अर्को पाटो हो होइन सामाजिक न्याय त त्यहाँ छैन जस्तै त्यहाँ चाहिँ शिकार त गर्ने तर चाहिँ त्यहाँको जनताले के पाउँ त भन्ने कुरा हो त्यो छँदैछ अब तराईमा बाघको कुराहरू आएछ मान्छे 18 पर वर्ष मरिरहेको छ त्यो तराई मर्नु त होला नि पहाडमा त होइन त्यो मर्ने मान्छेहरूको तिनीहरू आवाज किन यहाँ बुलन्द भएन अहिले बाँदरको किन बुलन्द भयो भन्दाखेरि त मलाई थाहा छ सबैतिर गयो नि त यो अहिले हो नि त यो अलिकति एलिट वर्गहरूसँग पुग्यो होला कि त्यही भएर हल्ला धेरै भयो अब हिंसितको कुरा किन धेरै आउँदैन त भन्दाखेरि त्यो दुर्गम भयो नि त मान्छे पनि पीड़ितहरू भए उनीहरूको आवाज चाहिँ संसदमा उठ्छ त बाघको आवाज खै उठेको अहिले वनमन्त्री पनि चौधरीजी नै हुनुहुन्छ उहाँ आफै उठाउने कुरा भयो म त स्पष्ट भन्छु होइन
1: कतिको डराउँदा पनि रहेछ जस्तो एकपटक पूर्व प्रधानमन्त्रीले बाघ संख्या हामी खेल्न सक्दैनौँ भन्दा एकदमै धेरै विरोध भयो तर व्यवस्थापनको कुरा कसरी बोल्ने भन्ने कुराले पनि फरक पार्छ कि अथवा
0: बोल्ने तरिका हो होइन उहाँले चाहिँ अब राजनीतिले बोल्ने त व्यवस्थापन गर उसले भन्ने नै दियो उसले व्यवस्थापनको ठाउँमा उमार भन्यो होला कोही प्रधानमन्त्री होइन जस्तै केपी ओलीले भने जस्तो लाग्यो विरोध आयो उसले भन्ने नै त्यही हो तर अरू गर्नु त अरू कर्मचारी साइन्सको कुराहरू तल छ नि त त्यत्रो विभाग छ अहिले त विज्ञान मन्त्री नै आइसक्यो होइन उनीहरूले भन्ने हो नि त स्टडी यसरी बनाउने त्यो एउटा विज्ञानको कुरा अनि अर्को कुरा चाहिँ हामीसँग विज्ञान त पहिले रहेछ त यस्तो अब वन्यजन्तुहरूलाई कसरी व्यवस्थापन गर्ने सहकार्य कसरी गर्ने त्यो कुराहरू चाहिँ हामीले किन तर्स्यौँ नि
1: तपाईँले अलिकति जोड्नु पनि भयो परापूर्व कालदेखि नै मिलेर अथवा व्यवस्थापन गरेर बसेको थियो भन्ने गाउँघरतिर परापूर्व कालदेखि आदिवासी स्थानीय ज्ञानको आधारमा बाँदर बँदेल दुम्सी यिनीहरूको व्यवस्थापन गरिन्थ्यो भनिन्छ त्यसैलाई चाहिँ कतिको प्रभावकारी थियो त्यतिखेर
0: गजब कुरा गर्नु गजब मसँग अनुभवहरू छ होइन अनुभवहरू यस्तो छ कि जस्तै म चेपाङको ठाउँमा गएको छु होइन जस्तै चितवनको वरिपरि माथितिर त्यो ठाउँमा चाहिँ मैले काम गरेँ अलिअलि होइन काम गर्दाखेरि उनीहरूले चाहिँ कल गर्छ उनीहरूको चाहिँ सिस्टम रहेछ कि बाँदरलाई चाहिँ सबैलाई मार्ने होइन उनीहरूको मौसम हुन्छ टाइम हुन्छ होइन अनि अहिले बाँदरको समस्या त्यो चेपाङको एरियामा छैन तपाईँले भन्नुहुन्छ यो मगरहरूको एरियामा जानु भने बाँदरको समस्या आउँदैन यदि चाहिँ उहाँहरूले कस्टमर ल चाहिँ प्रयोग गर्न पाउने भने त्यसलाई गैर कानुन नबनाउने भने किनभने उहाँहरू ऐरा खेल्छ जस्तै मेरो गाउँमा चाहिँ ऐरा खेल्ने चलन छ कुन महिनामा खेल्ने होइन हाम्रो अनि कुन बेला खेल्न पाइँदैन फेरि अरू बेला होइन त्यो गाउँको एउटा समितिहरू हुन्छ कुन बेला चाहिँ त्यहाँ जाने उदौली उभौलीहरू हुन्छ प्रजननको समयलाई चाहिँ गर्ने सूर्य उदाउने र सूर्य अस्ताउने पछि गर्न पाए त्यस्तो कानुनहरू छन् त धार्मिक उपन छन् त अनि अँधेरा आएको बेला त्यो पानी खाएको बेला नमार्ने गर्मीलाई नमार्ने त्यस्ता कुराहरू छन् होइन खेप्ने आराम त हान्ने हो भन्ने खालको त्यस्तो उहरू किनभने त्यो चाहिँ विदेशतिर त्यस्तो कानुनहरू पनि छ कि तपाईँको भित्र आउँछ भने त्यो जनावरलाई उयो भने किनभने वाइल्डलाइफ भन्ने कहिले पनि सिद्धिँदैन नि जबसम्म चाहिँ एकदमै डिजास्टर जाँदैन क्रिटिकल लेभलसम्म तल हुन्छ सिद्धिँदैन कि तर चाहिँ हामीले त्यो लेभलमा पनि झार्ने होइन नि होइन त्यो त कुन लेभलमा झर्छ भने जुन बेला चाहिँ व्यापारिक प्रयोजनको लागि गर्छौँ त्यही भएर हाम्रो नेपालले चाहिँ विभिन्न चाहिँ सन्धि गरेर रहेछ कि यो अन्तर्राष्ट्रियहरूमा जस्तै आएर 169 अब साइटिसको कुरा छ व्यापारिक प्रयोजनमा नगर भन्ने तर चाहिँ प्रसङ्ग के हो भने त्यो देशमा कुन चाहिँ फिट हुन्छ नि त भनिहाल्छ नि त यसको मतलब चाहिँ तपाईँले देख्नुभयो नि त अस्ट्रेलियामा त्यो कङ्गारु के हो त्यहाँको राष्ट्रिय जनावर हो नि तर संख्या एकदमै कम भयो नि होइन अनि पठाइदिएर गर्यो उनीहरूले त्यो बेला स्टक गर्छ जुन बेला चाहिँ अब गर्नुहुन्न अनि आदिवासीको तरिका पनि त्यो रहेछ कि पहिला किनभने तपाईँ आफै कल्पना गर्नु चितवनमा ल पहिला चाहिँ निकुञ्ज हुनुभन्दा अगाडि चितवनभित्र नै त्यहाँ थारूहरू बस्थे पदमपुर त पछि निकाल्यो हामीले देखेछौँ होइन जुन बेला चाहिँ निकुञ्ज नै थिएन जुन बेला ऐन थिएन होइन त्यो बेला त उहाँहरूले चाहिँ गर्ने हो नि त जुन बेला बढी हुन्छ घर घरमा आउँछ अनि संख्या कम भयो त अलि आफै मान्छेले खोज्दै जाँदैन त्यो व्यापार त होइन त्यो झग आउँछ हान्ने त हो त्यस कारण त्यो चाहिँ एक प्रकारको वैज्ञानिक खालकै हो होइन त्यसलाई चाहिँ हामीले चाहिँ वैज्ञानिकै भन्नुभयो त्यसलाई हामीले नलेखेको पो हो त हो होइन आवाज नआए पो हो त हो
1: त्यसमा व्यावसायिक त जोडिन चाहिँ दिनु भएन तर हाम्रो परम्परागत ती चलनहरूले व्यवस्थापनको भूमिका चाहिँ खेल्छन् एकदम
0: नेचुरल रूपमा चाहिँ दिनु भएन तर चाहिँ भोलि चाहिँ अलिक अहिले इकोनोमीको उसमा त्यसलाई कसरी गर्ने त अर्को स्ट्राटेजी भयो नि त तर कन्फ्लिक्टको लागि जुन द्वन्द्वहरू भइरहेको त्यसलाई चाहिँ व्यवसायिक होइन तर त्यो चाहिँ एउटा अर्को तरिका नै हो फेरि चाहिँ व्यवसायिकतिर जोडेर व्यवसायिक भनेको कन्ट्रोल वेमा म्यानेजमेन्ट वेमा हो नि त गर्ने त्यसरी गर्न सकिन्छ जस्तै चाहिँ अहिले चाहिँ तपाईँ कुरा गर्नुहुन्छ नि 1 अरब रुपियाँ त प्रत्येक वर्ष चाहिँ नेपालको चाहिँ प्रत्येक वर्ष चाहिँ यही मान्छे मारेको केसमा अब बालीमारी चौक पछि चौपा गरी 1 अरब रुपियाँ खर्च हुँदो रहेछ
1: क्षतिपूर्तिको
0: नाममा यो त पैसा मात्रै जाने हेर्नुहोस् त्यहाँ अपरेसन गर्ने कर्मचारी छँदैछ होइन नेपालको चाहिँ अहिलेको अहिलेको ऊ हेर्ने 18 अरब रहेछ कि वनको टोटल बजेट 4-5% त यो उमै जाँदो रहेछ हेर्नुहोस् त त्यहाँ कर्मचारी छन् त्यहाँ अरू अरू काम छ दुनियाँ छ नि त्यो कति जाँदो यो त सिधै पैसा भयो नि कति ऊ हुँदो रहेछ हामीले त सानो एउटा रकम लिएर यसलाई चाहिँ राम्रो चाहिँ गरेर रणनीति चाहिँ बनाउनु पर्यो त्यो फेसबुकमा मागेर ऊ गर्ने होइन कि होइन यो चाहिँ साँच्चीकै सरकारवालाहरू छन् बस्ने यहाँ त छन् नि त मान्छेहरू विज्ञहरू छन् विचारा होइन त्यत्रो कोही बाँदरमा गरेका छन् कोही बाघमा गरेका उहाँलाई जम्मा गरेर एक दिन कस्ती गरेर गर्दा के फरक अनि रियल चाहिँ दुःख पाउने मान्छेहरू पनि कुरा सुनौ न हामी होइन चितवनतिर जाउँ बर्दियातिर जाउँ पर्सातिर जाउँ बाघको कुरा सुनौ अलि बाँदर समस्या भएको ठाउँ बाँदरतिरको सुनौ सबै ठाउँ बाँदरको छ भन्ने पनि छैन फेरि किनभने अहिले मैले भने चेपाङ एरिया जाने भने बाँदर सिकाइदिन्छु कसरी म्यानेज गर्ने मगर गाउँमा जाने भने बदललाई कसरी गर्ने भन्ने सिकाउँछ सिकाउँदैन
1: एकदम पानीले पर्दा विशेष बदलिने नेपालमा अहिले हामी मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका बारेमा डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौँ कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घरभित्र महसुस हुन्छ
3: यो फुटबल सिजन हेर्नुहोस् चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी स्यामसङ भिजन एयर टिभी थपाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेजसँगै निशुल्क वाट्सएप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको इएमआई
4: भरपूर मनोरञ्जन सहित मात्र 999 को फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर ड्राइ मार्फत वा डिस्कमको कस्टमर सपोर्ट 01-72-17666 सम्पर्क गर्नुहोस्

0: सहयोगी को सिर
1: मणि चूर को काक
0: स्वच्छ सुंदर र स्निग्ध प्रकृति
1: शांति र आनंद को अनुभूति
0: शहर
1: नजीक
0: स्वागत र आतिथ्य का लागि सदैं तत्पर
1: झुली अर्गानिक फार्म रिजोर्ट
2: विस्तृत जानकारी का लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81 वेबसाइट झुले.com.np

0: মেধারপুরা পশ্চিমে যান, জানো রেডিও নেটওয়ার্ক।
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्नुहुन्छ कार्यक्रम बदलिदो नेपाल, पानी र पर्वत विशेष बदलिदो नेपालमा। अहिले हामी मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका बारेमा डाक्टर कमल थापासँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ अहिलेसम्म भइरहेका अलिकति अध्ययन बहस र यथार्थको खाडलको बारेमा चर्चा गरौं। वन्यजन्तुको बारेमा अध्ययनहरू कामहरू भइरहेका छन् धेरै नै, खर्च अहिले तपाईँले भनिहाल्नुभयो, व्यवस्थापन अथवा क्षतिपूर्ति नामा विभिन्न किसिम धेरै भइरहेका छन्। तर समस्या झन्झन जटिल बन्दै गएको छ, ती धेरै जटिल बन्दै जानुको पछाडि तपाईँ के कारण देख्नुहुन्छ?
2: यसको समस्या के भयो भने अब मेन चाहिँ हाम्रो घाउ के कारणले हुन्छ भन्दा पतङ्ग लगाउने खालि घाउलाई टाल्ने काम मात्रै भयो। अहिलेसम्म अध्ययन नभएको नै होइन, टुक्रै अध्ययनहरू धेरै भए, चाहे बाँदरको विषयमा होस्, चाहे बाघको विषयमा होस्, चाहे चाहिँ बदलको विषय, थुप्रै अध्ययनहरू भयो। त्यो अध्ययनहरूलाई एक ठाउँ राख्न पर्यो, किनभने निकुञ्ज छ या वन छ होइन, त्यसले हो नि त निकाय हेर्ने, गाउँपालिकाहरूले नि यो राहतहरू ठाउँ ठाउँमा मैले देखिरहेको छ होइन। त्यो कुराहरू चाहिँ अलिकति कन्सोल लिडेट फर्ममा एउटा कुरा राख्ने कुरा भयो, वन देखिन हुन्छ मुख्य छोरो कुरोतिर गइएन कि हामीलाई रोग किन लाग्छ। जंगली जनावरको मैले ठूलो ग्याप देखेको, त्यही भने त हामीले चाहिँ राहतहरू दिने, हामीले एउटा समयमा चाहिँ प्रोटेक्सन गरौँ भनेर लागियो, कानून त्यस्तो बनाइयो। अब समय के आयो त, अब त जनावर चाहिँ बढ्यो भनेर गुनासो आयो, बढ्न पनि बढेछ संख्याले, बाघकै संख्या हेर्दाखेरि डब्लिङ द टाइगर भएको छ, सबभन्दा गनेको हिउँछिटोहरू पनि संख्या बढिया छ। बाँदरको चाहिँ ठ्याक्कै नम्बर नभए पनि तपाईँ हामीले नै अनुभव गर्न सक्छौं, चारैतिर फैलिरहेछ, हिमालतिर पनि देखिन लगाएर बाँदरहरू। अब मान्छेले के भन्छ भने होइन त्यहाँ जंगलमा फलफुल लगाऊ भन्छ होइन। ए म अस्ति 25 वर्षपछि मेरो गाउँमा गए, मेरो गाउँको त्यो भैँसी चराउने चम्बुरमा, चम्बुर भनेको चौर जहाँ चाहिँ कुनै ऐसेलोहरू केही पनि हुँदैन होइन, त्यहाँ त मैले ऐसेल टिपेर खाएँ। भनेपछि त त्यो बेरल्यान्ड जहाँ चाहिँ खाली जग्गाहरू थियो त्यहाँ त ऐसिलोहरू फलफुलहरू रहेछ नि त। बाँदरले खाने ठाउँ नआए तर बाँदरको पनि इन्ट्रेस्ट के भन्छ, सजिलो खानेकुरा खाने हो नि, बाघले पनि सजिलो खानेकुरा खाने हो नि। अझ बाघको कुरा गर्नुहुन्छ भने त कस्तो भने, मैले चाहिँ त्यो सम्बन्धी अलिकति काम पनि गर्ने भएको हुनाले होइन, विज्ञानको काम गर्ने, बाघको आफ्नो टेरिटोरी हुन्छ हेर्नुहोस्, एउटा बाघको एउटा बाघले अर्को बाघलाई पसन्द दिँदैन नि त्यहाँ। अब जस्तै चितवनमा चाहिँ कति छ बाघलाई हेर्नुहोस्, अस्तिको स्टेज अनुसार चितवनमा चाहिँ 128 एडल्ट बाघ छ भन्छ, त्यसको कति हो 932 स्क्वायर किलोमिटर हो जम्मा एरिया, एउटै बाघको चाहिँ 50-60 स्क्वायर किलोमिटर चाहिँ हुनुपर्छ। भाले र पोथीको अलिक फरक फरक हुन्छ होइन, भालेले ठूलो एरिया लिन्छ, 2-3 पोथी पनि राख्न सक्छ, पोथी भरि एरिया हुन्छ। तर एउटा भालेले मानिलिउँ न यसको चाहिँ आधा बाघ छ भने, ल 50 बाघ छ भने त पुगेन नि त त्यहाँ त, अनि त्यो नपुगेपछि त्यही एउटा भाले बाघ को एरियामा अर्को बाघ छिर्दैन, छिरिहाल्यो भने उनीहरूको लडाई हुन्छ, अनि त्यो बाघ त बाहिर निस्किनु परेन, एउटा त्यो भयो। अर्को चाहिँ भर्खर यङहरू त्यो 20-22 वर्ष गरेको बाघहरूले आफ्नो टेरिटोरी खोज्दै यता बफरजन भन्ने भनेछ, त्यो बफरजन भन्ने नि कस्तो रणनीति, द्वन्द्व कम गर्ने भने त्यही बफरजनले झन् द्वन्द्व बढायो होइन त। तपाईँले त्यो देख्नु भएन, मानिस कुनै द्वन्द्व, त्यो पैसा पनि द्वन्द्व, जङ्गली जनावर मानवीय द्वन्द्व नि त्यही अहिले धेरै मान्छेहरू त्यहाँको हामी समाधान गर्ने भनेको त त्यो पो द्वन्द्व भयो कि, ल फेरि थपाउँदा अरे यता जंगल, फेरि बाघ आउँदैन यता बाँदर आउँदैन, त्यस कारण त्यस्तो खालको होइन। अब हामीले चाहिँ साँच्चै कि म्यानेज गर्ने हो भने अब चाहिँ पपुलेसन पनि कति राख्ने हो त, त्यो त एकदम वैज्ञानिक हिसाबले गर्नुपर्छ, कोही ठाउँ वैज्ञानिक कोही ठाउँ कस्टमर हिसाबले गर्नुपर्छ, अलिकति एकदम टार्गेटेड स्पिसिसहरू जो चाहिँ अन्तर्राष्ट्रिय मानि गरिरहेका छौँ एग्रिमेन्टहरू, त्यसलाई पनि हामीले चाहिँ लिस्टहरू चाहिँ रणनीतिहरू चाहिँ यस्तो छ है नेपालको हाम्रो यो हो भन्ने वैज्ञानिक रूपले भन्न सक्नु पर्यो नि। हामीले चाहिँ हाम्रो क्यापेसिटी यति छ, हाम्रो क्षमता त्यो त भन्नै पर्छ हेर्नुहोस्, हाम्रो कोठाको क्षमता छैन तर हामी गर्छौँ भन्दै जमानी एग्रिमेन्ट गर्यो अनि पैसा लियो तर द्वन्द्व चाहिँ बढ़िराख्ने।
1: जस्तो आजकल चाहिँ यो विषयमा बहस र सुझावको चाहिँ एकदम बाढी नै आएको छ, सरकारले पनि समाधानको लागि उपायहरू मागिरहेको छ, साँच्चै यसरी गरेका छलफलहरूले समाधान दिन्छ कि? अहिले तपाईँले अलिकति चर्चा गर्नुभयो यस्तो एकदमै घुत्लिएर विज्ञहरू राखेर छलफल गर्नुपर्ने आवश्यकता नेपालमा टटकारो भएको
2: छ, एकदमै तत्कारो यो चाहिँ के भन्दाखेरि त्यो फेसबुकमा गफ दिएर त्यस्तै गर्ने होइन, अलिकति विज्ञ भने के हो र केही पनि होइन नि, तपाईँ पनि विज्ञ होला भनेको के भन्दा त्यो सम्बन्धी काम गरेको मान्छे हो, जो चाहिँ साँच्चै गएर काम गरेको अनि त्यो क्षेत्रको मान्छेहरू जहाँ चाहिँ एकदम जस्तै हामीले यहाँ धेरै कुरा गर्नु परेन, वन्यजन्तुमा अलिक इस्यु जुन जुन आइरहेछ, सनसेट ल नै प्रयोग गर्ने हो कि, जुन समयमा जस्तो परिस्थिति आउँछ त्यस्तो खालको रणनीति लगाउने। अहिले वन्यजन्तु भएकोमा चाहिँ एउटा बाघको कुरा गर्नुपर्छ, एउटा कमन लियोपार्ड भन्छ नि अर्को चितुवा जस्तै उदाहरणलाई चाहिँ 2018 देखि 2025 सम्म चाहिँ त्यो तनहुँमा मात्रै 16 जना चाहिँ मान्छे मारेछ कमन लियोपार्डले मान्छे भने बलबारीका मारे हेर्नुहोस् त त्यहाँ चाहिँ हुन त त्यो त वन क्षेत्र हो तर पठाउन त निकुञ्ज लियो त्यसलाई चाहिँ ट्रान्सलोकेसन त्यहाँ मान्छे मार्ने बाघलाई चाहिँ समातेर गर्ने भनेर पठाउँछ लग्छ त्यहाँ फेरि अर्को मारिरहेछ होइन त्यो भाव नि त भनेपछि अब हामीले गर्ने एकदमै टार्गेटेड स्पिसिज जस्तै बाघको कुरा बाघको द्वन्द कसरी गर्ने बाघ कति नम्बरको कुरा नि हो कि त्यसमा यसमा अन्त कुनै पिर मान्नै पर्दैन यदि बढी छ भने ठोक्ने हो ठोक्ने भनेको चाहिँ त्यसलाई ऊ गर्ने होइन कसरी गर्ने होइन कसरी व्यवस्थापन गर्ने हो हामीले चाहिँ त्यसलाई टुरिज्ममा जोड्ने हो कि अघि कुरा आयो नि अर्थात चाहिँ ठाउँको ठाउँ ऊ गर्ने हो कि होइन कहिलेकाहीँ ठाउँको ठाउँ नै गर्नुपर्ने हुन्छ त्यो सिचुएसन अनुसार गर्ने हो कि बाँदर कुरा आएको छ बाँदरको नि संख्या चाहिँ साँच्चीकै बढेछ भने बाँदरलाई नै हामीले चाहिँ कल गर्ने हो उमा त लिनु पर्यो नि त त्यसको लिमिटेसनमा त होइन एउटा कोठाभित्र कति राख्ने भन्ने त एउटा म्यानेजरले गर्नु पर्यो नि उसको यो तपाईँको उज्याला एफएममा कतिजना चाहिँ मैले चाहिँ ठेक्न सक्छु भन्ने हो नि त होइन तपाईँ त्योभन्दा बढी भने के हुन्छ भोलि चाहिँ आन्दोलनै सुरु हुन्छ हेर्नुहोस् तपाईँलाई तलब थोरै हुन्छ इन्सेन्टिभ थोरै हुन्छ तपाईँको ऊ यहाँ बस्ने ठाउँ स्पेसै थोरै हुन्छ त्यो ठ्याक्कै त्यही हो कि मान्छेलाई जसरी चाहिँ हामीले घरमा चाहिँ व्यवस्थापन गर्छौँ होइन त्यसरी हो नि त किन मान्छेहरू चाहिँ यो छुटबारा किन भयो होला त
1: जस्तै छैन हुँदैन भन्ने कुरामा चाहिँ पछिल्लो समयमा आउँदा हाम्रो पुर्खाहरूले त व्यवस्थापन त गर्दै नै आएको हो नि त्यो भएर हामीलाई त्यो पाप लाग्छ कि भन्ने अथवा हामीले गर्नै हुँदैन भन्ने कुरा पनि जानु हुँदैन भन्ने कुरा कतिको बुझाउँछ
2: होइन पाप त केमा लाग्दैन हामीले सास फेर्दा पनि पाप लाग्छ सास फेर्दाखेरि एउटा हुन त भन्नु भएन कुन धर्मले म एकदम धर्मको केही पनि विरोधी होइन म बायोलोजिकली स्पिकिङ सास फेर्दा पनि हाम्रो माइक्रो अर्गनाइजम त भित्र छिरिरहेछ नि छिरे छैन बोल्दाखेरि छिरिरहेछ भइरहेछ त यसको मतलब हामीले चाहिँ कसैको पनि अस्तित्वलाई चाहिँ लभ गर्नुपर्छ उसको अस्तित्व चाहिँ बिगार्ने होइन तर चाहिँ उसको चाहिँ बढी जागृति भयो भने त्यसलाई चाहिँ हामीले कन्ट्रोलमा त लिनुपर्छ नि त्यस कारणले यसमा चाहिँ हामी कुरा गर्न सक्छौँ कसरी म्यानेज गर्ने भनेर होइन वैज्ञानिक हिसाबले अर्थात हाम्रो कस्टमर हिसाबले होइन त्यस्तो भइरहेको थियो त
1: अहिले पछिल्लो समयमा जति पनि बहस अथवा सरकारी कार्यक्रमहरू तपाईँले देख्नुहुन्छ र ऐनहरू अथवा पछिल्लो समय सुधार हुन खोजेको कुराहरू कतिपय अवस्थामा बाँदर बदुल लगायतलाई कृषिको हानिकारक जीव घोषणा गरेर त्यहाँनिर मार्न पनि पाउनु भन्ने किसिमको खुकुलो अवस्था पनि पुर्याएको छ यी कुराहरूले कतिको व्यवस्थापनको लागि चाहिँ राम्रा उपायहरू दिन थालेको छ कि अझै अलिक धेरै काम गर्न बाँकी देख्नुहुन्छ
2: त्यो यस्तो भयो नि त नीति नियम बनाउने तर चाहिँ प्र्याक्टिकल व्यवहारमा चाहिँ अहिले पनि देखिएन भनौँ अनि एउटा अड्काउने हेर्नुहोस् जस्तै तपाईँले देख्नु होला नि यो वन्यजन्तुलाई चाहिँ व्यवसायको गर्ने भन्ने के लिस्टहरू छ तर त्यो अहिलेसम्म कसरी गरेको मैले देखेन किनभने त्यो यस्तो लेन्दी छ कि गर्नै नसक्ने खालको कि अलिक सजिलो बनाउनु पर्यो नि किन अप्ठ्यारो बनाउनु त्यसलाई एकदम स्ट्रेट फरवर्ड गर्नु पर्यो जस्तै उदाहरणलाई तपाईँ चाहिँ कस्तो कस्तो कानुन अरू देशमा भएको कानुनहरू कोही कोही कस्तो नै हुँदो रहेछ भने अब हाम्रो नेपालको त मैले भने तपाईँलाई आक्रमणै गर्न आने मार्ने भने आक्रमण गरेर मार्न सकिन्छ सकिन्न होइन बाघ जस्तो कुराहरू होइन त्यो टुक्री कुराहरू भयो कि हामीले चाहिँ त्यसको कारण के मुख्य कारणै त्यो पपुलेसन बढेको हुनाले त्यो भयो भने अर्थात् हाम्रो कारण पनि हो नि त फेरि यहाँ त हामी चाहिँ वन्यजन्तुलाई मात्र दोष लगाउने यदि चाहिँ मान्छेले पनि नेग्लेक्ट गर्यो भने त्यसलाई पनि कारवाहीको भागीदार बनाउनु पर्ने भयो क्या अब त हो कि नै ल भन्नुहोस् त केही कारवाही त गर्नु पर्यो नि त रिस्की ठाउँमा जुन अलि प्रोहिबिटेड गरेको एरियामा गएर चाहिँ नाङ्गोमा गएर अनि त्यहाँ बदनाम हुन्छ नि हेर्नुहोस् अहिले त हाम्रो के भइरहेछ भने वन्यजन्तुहरू पनि हाम्रै साथीहरू हुन् होइन इको सिस्टमको एउटा हो नि त्यो नेक्सस भन्दा नि इको सिस्टमको पाटो हो एउटा भएन भने अर्कोलाई गाह्रो हुने होइन एउटा फुड चेन हो होइन एउटा टुक्रियो भने सिद्धियो होइन एउटा मालो गयो भने त गयो नि तिनीहरू हाम्रै साथीहरू हुन् तर तेरो साथी त्यो बेलासम्म हुन्छ जुन बेला चाहिँ अर्कोले अर्कोलाई चाहिँ एकदमै क्षति गर्दैन त्यो बेलासम्म हो त्यस कारणले चाहिँ यसमा हाम्रो कानुनहरू चाहिँ यस्तो बनाउनु पर्यो समय सापेक्ष बनाउनु पर्यो चितवनमा के कानुन बनाउने हो साइन्टिफिक नै हुनु पर्यो कि नेपालको लागि सबै एउटै भन्ने पनि भएन हिमालको लागि पहिला बेला मलाई याद हुन्थ्यो कि म निकुञ्ज साथीहरूलाई होइन त्यो गेमी सरहरूलाई तालिम दिन जान्थे डोल्पातिर जुत्ता लगाउँथे चितवनको ज्याकेट लगाउँथे चितवनको निकुञ्जको है होइन भाइ तिमीहरूको अलि डाउन ज्याकेटहरू अनि ट्रेकिङ जुत्ताहरू छैन होइन हामीलाई उसले बन्दोबस्ती सामानहरू यही दिन्छ सर हाम्रो स्केलै हो असल चेन्ज गर्दैछ असल चाहिँ माथि डाउन ज्याकेट ट्रेकिङ जुत्ता फरक हो नि त चितवन बस्नेहरू त होइन त्यो त्यस्तै बाघलाई गर्ने एउटा कार्यविधि होला बाँदरलाई गर्ने कार्यविधि होला पपुलेसन म्यानेज गर्नुपर्ने भने गर्नु पर्यो नि त कल गर्नुपर्ने हो भने राहत दिन्थ्यौँ एउटा कुरा भयो मान्छेले पनि कहाँ के नगर्ने एकदमै टुरिज्ममा हुन्छ नि ट्रेकरले के गर्ने नराम्रो नहुनलाई होइन पर्यावरण नबिग्रनलाई अनि होटलवालाले के गर्ने भोइयाले के गर्ने त्यो सबै कुरा चाहिँ यो यसमा नै अब हामीले गर्नुपर्ने जरुरी छ कि कृषकले कुन लेभलसम्म गर्ने कृषकले नि आफ्नो उता सुरक्षा गर्नु पर्यो नि अथवा आफ्नो ज्यानहरू कसरी फेरि तर त्यो भन्दैमा तैँले आफ्नो सुरक्षा आफै गर्न सकेन बाघ जति पाले नि हुन्छ भन्ने होइन कि बाघ पनि एउटा लिमिट हुनु पर्यो नि त कहाँसम्म लिने भोलि बखर झन् काठमाडौँसम्म लिने नारायणगढसम्म लिने होइन मान्छे पनि त बाँच्नु पर्यो फेरि
1: हामी 50 वर्षभन्दा अगाडि नै चाहिँ संख्या जोगाउनको लागि संरक्षणको कडा नीति जुन ल्यायौं त्यो नीति अब चाहिँ अलिकति फेर्नुपर्छ त्यो नीति अनुसार संख्या निकै बढ़िसक्यो अब व्यवस्थापन गर्नुपर्छ भन्ने कुराको चर्चा चाहिँ हाम्रा सरकारी निकायहरूमा पछिल्लो समय अवश्य व्यवस्थापन गर्नुपर्छ भन्ने चासो कतिले पाउनुहुन्छ
2: अहिले चाहिँ नयाँ साथीहरू आउनुभएको छ नयाँ चाहिँ पढ़ाई गरेर आउनुभएको छ विदेश पढ्नुभयो धेरै जस्तो चाहिँ निकुञ्ज वनमा त बाहिरै पढेका साथीहरू हुनुहुन्छ अझ पहिला कस्तो थियो भने भूमिभन्दा अग्रजहरू चाहिँ जुन बेला चाहिँ अलिकति वाइल्ड लाइफ पनि कम भइरहेको थियो ट्रेडहरू बढ़िरहेको थियो एकदम डिजास्टर हुन्थ्यो त्यो बेला चाहिँ अलिकति जोगाउनु पर्ने नै भएको अनि पढाइ पनि त्यही स्टाइलको हुन्थ्यो जस्तै उदाहरणलाई चाहिँ देहरादूनतिर पढेको इण्डियाको कानूनहरू चाहिँ पुरा चाहिँ डिएफहरू वार्डन साहबहरू त्यही हुनुहुन्थ्यो होइन अनि त्यही पढाइहरू हुन्थ्यो छुनै नहुने भन्ने खालको नि हुन्थ्यो नि त होइन अनि निकुञ्जको यस्तो हो कानून भन्ने पनि थियो नि त तर पछि चाहिँ के हो भने अहिले एकाडेमिक पनि यसरी हो कम्युनिकेसन हो बायोलोजी हो होइन फरक फरक हो नि त भन्ने नयाँ किसिमले चाहिँ साथीहरू आउनुभएको छ तर उहाँहरूको आवाज के भन्छ भने ऐन त छुनै भन्न 2029 त हाम्रा चाहिँ जिजुबाजेले गरेका चाहिँ ऊ चाहिँ कानुन चाहिँ छुनै भन्न हाम्रो संविधान बदलिसक्यो संविधानमा विभिन्न बदलिसक्यो नि त अब जस्तो कुरा तपाईँलाई म के दिन्छु भने ल दलितलाई अहिले चाहिँ संविधानमै ऊ गरेर दिइरहेको छ तर भोलि यस्तो पनि दिन आउँछ भोलि 10 वर्षपछि 20 वर्षपछि त्योबाट कल्चर अब अप्रेसबाट हटिसकेका हुन्छ नि त अनि त्यो बेला पनि त्यही कानून लगाउने त्यो बेला कोटा दिने त्यो बेला नि दिने हो र त्यो बेला त उहाँहरू अब सक्षम हुन्छ फेरि सक्षम हामीले उहाँलाई जस्तै उदाहरणलाई भन्नुहुन्छ भने म चरा पनि हेर्छु बर्ड वाचिङमा चाहिँ गुड हुन्छ नि गुडमा खुब चाहिँ आमाले बाउले मिलेर चाहिँ त्यहीँ लिएर चारो खोज्दै खुवाउँछ आफ्नो ज्यानलाई रिस लिएर होइन अनि जब बाहिर त्यो निस्किन्छ एक्सन फ्लो गर्छ तर पछि पछि चाहिँ उसले खाना दिनु पनि छोड्छ कि यसो जिस्काउँछ खान दिनु छोड्छ है त्यो भने के भन्दा अब आफै नाचै भनेको होइन त्यस्तै कानुनहरू पनि अब फरक फरक हुनु पर्यो बदलिँदो परिस्थिति अनुसार कुनै दिन चाहिँ बाघ चाहिँ बढ्यो भने अब बाघलाई चाहिँ ठिक गर्नु पर्यो नि त होइन त्यसलाई कसरी गर्ने हो अर्कै विषय हो तर पपुलेसन पनि म्यानेज गर्ने हो व्यवस्थापन गर्नुपर्छ त्यसमा कुनै ऊ छैन अब त कसरी चाहिँ भन्छ नि यो चाहिँ हाम्रो त धर्म कुरा गर्ला धर्म कुन धर्म हो तपाईँले कुन चाहिँ धर्म मान्ने नेचुरल धर्म मान्ने भने त कम्पिटिसन हुन्छ एउटाले अर्कोलाई मार्ने पनि त हो नि त नेचुरल धर्म त्यही हो तपाईँलाई मार्न आउँछ नि तपाईँले पनि मार्न पाउनु पर्छ नि त
1: अहिले धेरै जसो बाँदरको जुन एकदमै दिगदिगी देखिन्छ मध्य पहाड़को क्षेत्रमा त्यहाँका पालिकाका प्रमुखहरूले चाहिँ त्यही भन्नुहुन्छ हामीलाई कम्तीमा ल तिमीले व्यवस्थापन गर तिमीले अलिकति मारेर संख्या घटाऊ भन्नेदेखि हामी सक्थ्यौं तर त्यो भन्दै नै हामीलाई संघीय सरकारले दिँदै दिँदै नै भन्नुहुन्छ पालिकामा दियो भने कस्तो
2: तपाईँको क्वेसन मैले बुझेँ म अहिले भर्खर चाहिँ धोरपाटन एरियाबाट फर्किया छु हिजो फर्किया हो मलाई त्यहाँको गाउँपालिकाले बोलाएको थियो सिकार आएर सम्बन्धी कुरा गर्न अनि त्यहाँ चाहिँ त्यो एउटा सार्वजनिक थियो मलाई सबभन्दा हाँसुटेको एउटा रमाइलो के लागेको थियो भने भाषण गर्ने मान्छे यति धेरै कि हामी चाहिँ छलफल गराउन भन्नु भन्दा नि एउटा एमालेको भन्छ एउटा काङ्ग्रेसको भन्छ एउटा चाहिँ कुन पार्टीको भन्छ माओवादीको भन्छ अहिले राष्ट्रपतिको फेरि नयाँ भन्छ है प्रतिनिधि भन्छ पहिला के भन्थ्यो भने ग्रुप ग्रुपको भन्थ्यो बरु चाहिँ यो चाहिँ यो घरती थरको यो थरको होइन प्रतिनिधि भन्छ नि अब यस्तो खालको समस्याहरू छ नि छ होइन त्यो यो एक प्रकारको भयो यो रेगुलेसनले तपाईँको क्वेसन बाँदर जस्ता कुरा जसलाई चाहिँ हिजो आदिवासीहरूको आफ्नो कस्टमरी लले म्यानेज गरेको थियो मोडेल जस्ता कुरा यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने है ए फिमेललाई पनि मारेछ बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ तर उहाँहरूले कानुन बनाउने हो नि त उही गाउँले नै गर्छ नि त हाम्रो दुई त फाइदा हुन्छ तपाईँ चाहिँ माथि उता रुखुममा गएर यहाँको सरकारी मान्छे गरेर ल बाँदर कल गरेर त्यो अझ के भ्याक्सिन लगाएर के त्यो बच्चा नगाउने गराउने कुरा थियो भने त्यस्तो पनि भन्छ भने त्यो हाम्रो जस्तो गरिब देशमा होइन सजिलो त के भने त्यसको पपुलेसन म्यानेज गर्ने उनीहरूलाई जिम्मा लगाउने मनिटर पो गर्ने हो त हामीले त उनीहरूसँग सबैसँग चाहिँ उहरू हुन्छ अब त कागजमा बनाउने नि त वर्षमा हामीले यो गर्ने भनेर अलिकति पैसा छुट्याउने चेपाङमा गएर कति सजिलो होइन त्यहाँ गएर हामीले गाइड मात्रै गर्ने मोनिटर गर्ने जिम्मा लगाउनु त होला त्यो भने के हुन्छ नि हाम्रो सरकारले नै आर्थिक भार परेन नि हामीले त्यो विदेशी ऋण पनि लिनु परेन नि यहाँ त वन्यजन्तु काम गर्ने भनेर हेर्नुहोस् सब विदेशी ऋण लिएर
1: गइरहेको
2: त्यो कुराहरू एउटा त्यो युएसएलले दिनु छोड्यो मात्रै होइन कोभिडको बेलामा दुई तीन वर्ष कोहिरेर आएन विदेशीहरू फेरि होइन अनि त्यहीँदेखि कतिपय सगरमाथा जस्तो निकुञ्जहरू अन्नपूर्ण जस्तो संरक्षण क्षेत्रहरू त्यही हन्टिङ रिजर्भहरू त्यही पैसाले चाहिँ चलिरहेको रहेछ कि घिटी घिटी चलिरहेको रहेछ अलिअलि नाफा नि त्यो त्यो पैसा आउनु लगाएको त त्यो पैसा छैन अब कसरी म्यानेज गर्नु त भनेपछि त हामीले चाहिँ खासै पहिलाको त्यो म्यानेजमेन्ट पनि बिग्रेको त केही पनि छैन रहेछ नि त
1: जस्तै यहीँनिर चाहिँ अहिले पनि पालिका विशेष गरी नगरपालिका गाउँपालिकाहरूको एकदम धेरै गुनासो बनको पनि धेरै कारण हामीसँग अधिकारै छैन वनका व्यवस्थापनका कुराहरू पनि सँगै हेर्ने सिधै वन्यजन्तुहरू झन् हामीले त्यो छुनै चलाउने हाम्रो कहीँ छैन भन्नुहुन्छ तपाईँले भन्नुभयो जस्तो स्थानीय स्तरमा नै तिमीहरूको ठाउँमा संख्या चाहिँ व्यवस्थापन गर अथवा त्यसको व्यवस्थापन गर त्यसको अस्तित्व नमार्छ भनेर दिनु कतिको ढिलाइ भयो अब दिनुपर्ने
2: किनभने यो त वैज्ञानिक तरिकाले दिने हो नि त्यहाँ पनि त्यो यसको मतलब जसै गर भनेर दिने त होइन व्यवस्थापन गर्नुहोस् जस्तै एउटा गाउँपालिकालाई दियो त्यो गाउँपालिकाभित्र पनि थुप्रै समाजहरू छ उनीहरूले पनि योजना बनाउँछ जसरी यो सामुदायिक वनको कार्ययोजना भन्यो नि त्यसै कार्ययोजना बनाएर त्यो त मजाले त्यहाँको चाहिँ जस्तै चेपाङको ठाउँमा गर्ने त्यो बाँदरको गर्नु कति सजिलो होला भन्छु कि मैले स्थानीय सरकारलाई दियो स्थानीय सरकारले फेरि आफू म सरकार हो भनेर आफ्नै आइडिया मात्रै गरेर भएन ऊ चाहिँ मोनिटर गर्ने त्यहाँको समाजहरूलाई लगाउने कि उदाहरणलाई चाहिँ एउटा ठूलो गाउँपालिका होला जस्तै मेरै गाउँतिर कुरा गरौँ न अहिले म गएको ठाउँ धरपाटन एरियामा त्यहाँ पनि अहिले बन्दरको समस्या छ बाँदरको छ होइन त्यहाँ चाहिँ धरपाटन नगरपालिकामा मगर छन्त्याल विश्वकर्माहरू हुनुहुन्छ धेरै होइन अब उनीहरूलाई ल स्थानीय सरकार चाहिँ अधिकार लियो अनि ल योजना बनाउने ल के को मुख्य समस्या के हो योजना बनाउनुहोस् त्यहाँ फेरि टेक्निकल मान्छे नि त हुन्छ नि त जसले चाहिँ वन्यजन्तु पढेछ अर्थात् सामाजिक त्यहाँ विभिन्न मिलेर कसरी यसलाई गर्ने भन्ने एउटा योजना बनाउने त्यसपछि चाहिँ कुन ठाउँमा के गर्ने हो कुन जनावरलाई के गर्ने हो कुन ठाउँलाई चाहिँ राहत मात्रै दिए पुग्छ कसलाई चाहिँ पपुलेसन कन्ट्रोल गर्नुपर्ने हो होइन बाँदरलाई कन्ट्रोलै गर्नुपर्ने
3: पूर्व सचिव गोपीनाथ मैनालीसँग कुराकानी गरौँ
4: तर सुरुमा प्रमुख विश्व समाचार
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानसँग युद्ध विराम सकिएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनकै शब्दमा इरानमाथि आज राति अझ कड़ा हमला गर्ने चेतावनी दिएका छन्। टर्कीको अंकारामा उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकमा बोल्दै ट्रम्पले इरानी अधिकारीहरूलाई उनकै शब्दमा खराब मानिसहरूको संज्ञा दिए। उनले भने जहाँसम्म मेरो कुरा छ मेरो लागि युद्ध विराम सकियो मलाई त मतलब भएन मेरा वार्ताकारहरूले कुरा गर्न सक्छन् तर मेरो विचारमा त्यो समयको बर्बादी मात्र हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाले मंगलबार राति इरानमा हमलाहरू गरेपछि जवाफमा तेहरानले पनि मध्य पूर्वमा रहेका अमेरिकी सम्पत्तिहरूमाथि आक्रमण गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सहयोगीहरूको निरन्तर आलोचना गरेपछि नेटो शिखर बैठकमा संयुक्त मोर्चा प्रस्तुत गर्ने प्रयासमा अवरोध उत्पन्न भएको छ। ट्रम्पले ग्रीनल्याण्ड कब्जामा लिने आफ्नो चाहना बिर्ताएपछि डेनमार्ककी प्रधानमन्त्रीले आफ्नो देश आर्कटिक क्षेत्रको रक्षा गर्न तयार रहेको बताएकी छन्। इरान विरूद्धको युद्धलाई समर्थन नगरेकोमा ट्रम्पले नेटोको आलोचना गरेका छन् र स्पेनलाई निशाना बनाउँदै सबै व्यापार रोक्ने चेतावनी दिएका छन्। जवाफमा युरोपेली आयोगले वाशिङटनले आफ्ना व्यापार दायित्वहरूको सम्मान गर्ने अपेक्षा गरेको जनाएको छ। युक्रेनले सयौं किलोमिटर टाढाका रूसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने क्रम जारी राखेको छ जसका कारण त्यहाँ पेट्रोल संकट निम्तिएको छ। किएवले पछिल्लो पटक रूसका टाटा स्ट्रान र सारातोभ स्थित दुईवटा प्रशोधन केन्द्रलाई निशाना बनाएको छ। त्यस्तै युक्रेनले आफ्नो सीमादेखि 1500 किलोमिटर टाढा पर्ने बास्कोटस्तान स्थित एउटा रूसी इन्धन स्टेशनमा हमला गरेको छ। किएवले सी अफ हेजोगमा 9 तेल ट्याङ्करमाथि पनि हमला गरेको जनाएको छ। उक्त मार्ग भएर रूसले क्राइमिया र दक्षिणी युक्रेनका कब्जा गरिएका भूभागमा रहेका आफ्ना सेनाका लागि इन्धन पुर्याउने गरेको छ। बर्लिन स्थित एउटा अदालतले एक जर्मन पेलिएटिभ डाक्टरलाई 15 बिरामीको हत्या गरेको अभियोगमा जन्म कैदको सजाय सुनाएको छ। जोहानस एम भनेर चिनाइएका 41 डाक्टरलाई हत्याका भोकाका रूपमा चित्रण गरिएको छ। सन् 2021 र 2024 बीचमा ती डाक्टरले आफ्नो 12 महिला बिरामी र 3 पुरूष बिरामीलाई जानकारी नदी घातक औषधि चलाएको बताइएको छ। त्यस्तो औषधि दिएर पीड़ितका घरमा उनले आगो लगाइदिने गरेका थिए र कम्तीमा 17 जनाको ज्यान जाने गरी आएको बाढ़ी तथा आँधीपछि चिनिया उद्धार कर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। बाढ़ी तथा आँधीका कारण 10,000 मानिस विस्थापित भएका छन्। यो सप्ताहान्तमा सुपर टाइफुन पूर्वी प्रान्तहरूमा बज्रिने देखिएका बेला मौसमविदहरूले अझ भीषण वर्षा हुने चेतावनी दिएका छन्। अधिकारीहरूका अनुसार दक्षिणी क्वांगसी प्रान्तमा बाढ़ीका कारण 6 जनाको ज्यान गएको छ भने 1,00,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। हुबेई प्रान्तमा 11 जनाको मृत्यु भएको छ भने करिब 5,000 भवन क्षतिग्रस्त भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
4: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले अर्थतन्त्रमा सुधार गर्न विद्यमान समस्याको समाधान खोजेर अगाडि बढ़नुपर्ने धारणा राखेको बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग आज भएको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको साथमा आर्थिक सुधारको प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सरकारले सहजीकरण गरिदिने बताएको सहभागी उद्योगी व्यवसायीहरूले बताएका हुन्। निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था, समाधानको उपाय लगायत विषयमा खुलेर छलफल भएको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बताएकी छन्। सुनौ एउटा रिपोर्ट। प्रधानमन्त्री शाहसँगको भेटमा निजी क्षेत्रका समस्या, लगानीका क्षेत्र, बैंकिङ, उद्योग संचालन र शेयर बजारका विषयमा छलफल भएको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। आफूहरूले समस्याहरूबारे बताइसकेपछि प्रधानमन्त्री ती समस्याबारे सकारात्मक रूपमा प्रस्तुत भएको बताउँदै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने,
3: हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर अगाडि बढ़ाउने हो र अहिलेसम्म जे जस्तो भयो अब यसलाई अन्तर्क्रियालाई निरन्तरता पनि दिने र निजी क्षेत्रले चाहेका आफ्नो सुझावहरूलाई कति पोइन्ट रूपमा ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ। उहाँले निजी क्षेत्रको मनोबल बढ़ाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
4: पछिल्लो समय केही उद्योगी व्यवसायीलाई पक्राउ गरिएको र सरकारले पहिला थुन्ने अनि सुन्ने गरेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आएको थियो। आजको भेटमा आफूहरूले केही उद्योगी व्यवसायीमाथि धरपकड़ भएको र त्यसले मनोबल कमजोर पारेको विषय समेत उठाएको अग्रवालले बताए।
3: हामीले माग गरेका छौं कि कुनै पनि अर्थतन्त्रमा क्राइमहरू त्यस्तो देखिन्छ भने हामीले जबसम्म त्यसको प्रमाणित हुँदैन नि तबसम्म एन्टिसिपेटरी बेलको व्यवस्था गरिदिनु पर्यो। अग्रिम जमानत अदालतबाट अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् हामीले पनि राख्यौं।
4: निजी क्षेत्रको कुरा सुनिसकेपछि प्रधानमन्त्री शाहले सरकार निजी क्षेत्रकै पक्षमा रहेको र त्यसमा कुनै दुविधा नराख्न आग्रह गरेको रासोपा सांसद विदुषी राणाले बताइन्। बीबीसीसँग बोल्दै उनले भनिन्,
6: प्रधानमन्त्रीजीले चाहिँ मलाई प्रब्लम मात्रै गर्नु त्यसको सोल्युसन पनि राख्नु पर्छ नि त, किनभने प्रब्लम त सबैलाई थाहा छ, त्यसमा कति प्रब्लम छ भने सबैलाई थाहा छ, कहिले छैन भने सबैलाई थाहा छैन, तर त्यो कसरी त्यसलाई चाहिँ उन्मूलन गर्नु त भन्ने कुरा आएको गहन डिस्कसन पनि भयो र त्योभन्दा पनि अर्को राम्रो के पनि भयो भने अब प्राइभेट सेक्टरलाई त हरेकचोटि त सामान प्रधानमन्त्रीजीलाई भेट्ने त अवसर पाइन होइन, त्यसको लागि चाहिँ एउटा हामीले एउटा समन्वय गरेर प्रधानमन्त्रीजीको सचिवालय अनि त्यसको छात्र सङ्गठनहरू पनि बसेर हरेक महिना चाहिँ मिटिङ गर्ने कसरी अगाडि बढ्न सकिन्छ। प्रधानमन्त्रीजीले त्यो पनि भन्नुभयो कि सबै विकसित देशहरूलाई हेर्नुभयो भने त्यो त निजी क्षेत्रले मात्रै विकास गरेको हो नि त, सरकारले त त्यसलाई सहजीकरण गराउनु मात्रै हेर्नु थुप्रो कुराहरू भयो।
4: शाह प्रधानमन्त्री भएपछि निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको यो पहिलो भेट हो। अब अर्को विषय, सरकारी जग्गा दर्ता, उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरिएसँगै विगतमा राजनीतिक पहुँचका आधारमा विभिन्न संस्था वा निकायले भोगचलन गरिरहेका ठूलो परिमाणका जग्गा जमीन सरकारी संरक्षणमा ल्याउन बाटो खोल्न सक्ने विज्ञहरूले बताएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले विभिन्न व्यक्ति, संस्था वा निकायलाई भोगाधिकारमा दिइएका सरकारी जग्गाहरूलाई बक्यौता रकम बाँकी भए त्यो बुझाएर लीजमा परिणत गर्न 6 महिनाको समय उपलब्ध गराएको छ। यसै सन्दर्भमा हामीले भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीलाई सम्पर्क गरी शुरूमा सरकारले भने जस्तो 6 महिनामा कार्यान्वयन गर्न कति सहज छ भनी सोधेका छौं।
7: भन्दा यसले दिएका जग्गाहरू चाहिँ केही सामाजिक संस्थाहरू र केही राजनैतिक संस्थाहरूले जग्गाहरू लिएको छ, यता चाहिँ तपाईँको चाहिँ
8: कर्मचारी युनियन हुने देखि लिएर धेरै यस्ता संस्थाहरू डाइरेक्ट बा इनडाइरेक्ट चाहिँ तपाईँको चाहिँ राजनीतिक प्रभावमा सड़क गाँसिएका नीति प्रभाव पार्न सक्ने व्यक्ति र उनीहरूको नवका प्रतिष्ठानहरू संस्थाहरूलाई दिएको कुराहरूमा चाहिँ अलिकति अस्सी सही गर्नको लागि किन भनेदेखि चाहिँ अहिले त तपाईँको चाहिँ छुट्टै प्रकारको सरकार भएको हुनाले चाहिँ अहिलेको व्यन्जनले गर्न सक्छन् तत्काल गरौँ भनेदेखि होइन भनेदेखि चाहिँ हिजोको अवस्थामा चाहिँ त्यो सम्भव थिएन अहिले चाहिँ अलिकति सक्छन् तर उनीहरूको पनि केही एप्लिकेसन भनौँ न त्यही दलका व्यक्तिहरूले प्रभाव पार्न सक्ने वा त्यही दलका व्यक्तिहरू नै उहाँहरूका छोराछोरी अथवा उहाँहरूका ज्वाइनहरू नै सम्पूर्ण चाहिँ अहिले पनि मान्यहरूले नेताजीले रूपमा सरकार चलेको छ नि त अहिले पनि त त्यस कारण चाहिँ त्यो प्रभावले गर्दाखेरि अलिकति असिलो लाग्छ मलाई
9: अनि यो चाहिँ के ती संस्थाहरूले जस्तो असीमित समयको लागि उपयोग गर्न पाउने गरी भोगाधिकार पाएका छन् कि सरकारले के
8: भन्छ एउटा चाहिँ बाल अस्पताल बन्दै छ भवन गरेको नेतृत्वमा त्यसलाई 50% आइदिएको छ होइन अथवा विद्यालयहरूले गरेका छन् अथवा चाहिँ तपाईँको चाहिँ कलेजहरूले गरेका छन् एकताको लागि चाहिँ सजिलो छ अरूको लागि जुन राजनैतिक दलहरूसँग चाहिँ सम्बन्ध भएका संस्थाहरू र केही व्यापारिक संस्थाहरूले पनि लिएका छन् प्रतिष्ठान कुरा नन प्रोफिट मेकिङ अर्गनाइजेसन भनेर प्रोफिट मेकिङ अर्गनाइजेसन पनि लिएका छन् यस्तोको लागि पनि अनि सरकार कठोरहरू खतर हुन्छ मैले
9: अनि यो लिजको कन्सेप्ट त्यतिखेर आयो त्यति बेला अलिअलि भाडा तिर्नेहरूले पनि के भाडा तिरेका थिए कि यो चाहिँ तिर्दै तिर्दैन यो निशुल्कै जस्तो
8: होइन यो भाडा तिर्ने भन्ने कुरा त यो सरकारलाई लिन्छ त्यो त हाम्रो चाहिँ भन्ने किसिमले ज्ञानबाट चलेका छन् जनजाति संस्थामा बिचमा आएकै छैनन् त्यस कारणले गर्दा उनीहरू झगडा टिकाएर भन्दा खतरा बसेका छन् जो जुन चाहिँ तिरे त्यो पनि असत्य नोमिनल रूपमा सरकारले त्यो बिचबाट प्रशस्त आवेदन गर्ने सोचेर राखेकै होइन सरकारले त दुरुपयोग नहोस् सरकारको स्वामित्व होस् र सम्बन्धित संस्थाले पनि जुन प्रयोजनमा लगेको हो लिएको हो त्यही प्रयोजनको लागि चाहिँ काम गरोस् भन्नु खोजेको हो त्यही पनि सरकारले उनीहरूको नाममा नै तपाईँको चाहिँ स्वामित्व पनि दिनु सक्छ जत्ता प्रक्रिया पनि छ त्यसको लागि त्यो आउनाले चाहिँ यो तीन प्रकारको कुरा जत्ताको प्रक्रिया निजको प्रक्रिया र त्यो तपाईँको चाहिँ लगाइदिएको त्यसमध्ये लगाधिकार चाहिँ सरकारले चाहिँ त्यो कायम नगर्नु भनेको हो
9: अन्तिममा के गर्यो भने चाहिँ यो कुरा एड्रेस हुन्छ अहिलेको यो समस्या
8: यसको लागि चाहिँ त्यो सरकारले कहाँ जग्गा छ जस्तो रायको प्रतिवेदन पनि भनौँ न लगभग 1500 जति जग्गा त है त्यो हाम्रो यहाँ त्यो चाहिँ सम्बन्धित पालिकालाई सबै मेयरलाई के गर्ने समर्थन गर्नु भने साबिकमा चाहिँ मेयर साहबहरूलाई हामीले निर्देशन पनि दिएका थियौँ र मेयर साहबहरूलाई त्यो नियुक्ति पनि गरेका थियौँ भनिदिएपछि उहाँहरूको प्रायोरिटीमा यो परेन अहिले तपाईँको त्यो तराईको गाउँ जिल्लामा पालिकामा जानु अथवा हिमालको पालिकामा जानु सार्वजनिक जग्गाहरू उनीहरूको रूपमा चाहिँ व्यक्तिमा गइसकेको छ अतिक्रम गइसकेको छ त्यस कारण चाहिँ यसलाई अलिकति क्षमता विकास स्थानीय तहमा गर्नु पर्यो दाताहरू स्थानीय तहमा हुनु पर्यो र त्यो डाटा अनुसार तिमीले चाहिँ राम्रो छोटे समर्थन गर भनेर चाहिँ अतिक्रम गर्ने मान्छे पनि तिर्छ नि भोलि पनि तिर्छ त्यस कारण चाहिँ सङ्घीय सरकारले अलिक कठोर रूपमा चाहिँ नीति नियामक भूमिका निर्वाह गर्ने र त्यही स्थानीय सरकारले चाहिँ त्यसलाई चाहिँ सहयोग गर्ने त्यसको चाहिँ तपाईँको कार्यान्वयनमा सहयोग गर्ने यो चाहिँ दुईवटा कुरा यसको लागि अब तपाईँको चाहिँ अज्ञानको रूपमा चाहिँ अतिक्रमित जग्गाहरूको जस्ता डाटा बनाउनुको लागि नाटक विभागलाई परिचालन गर्नुपर्छ देवता पनि दिनुहुन्छ तपाईँको चाहिँ पालिकालाई दिनुपर्छ र नीति नियामकको भूमिका सङ्घीय सरकारले लिनुपर्छ यदि तिनवटा कुरा भयो भनेदेखि चाहिँ अहिले सरकारले अलि राम्रो गर्न खोजेको छ यो अधिगमको विषयमा अहिलेको सरकारले गर्न सक्छ र गर्छु भनिरहेको छ तत्काल सुरुवात गरेन भनेदेखि चाहिँ यो एजेन्डा छिलाउँछ र बिस्तारै फेरि प्रभाव पार्न सुरु गरिहाल्छौँ र यो फेरि उसमा आउँदैन 6 महिनाको समय पनि अलि लामो समय हो भन्छु मैले त यो पनि
4: उनी थिए भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनाली साथी फडिन्द्र दाहालसँग कुरा गर्दै अब एउटा विषय संक्षेपमा ट्राफिक नियम उल्लंघनमा 1,00,000 जरिवाना प्रस्ताव गरिएको विधेयकको मस्यौदाबारे बहस चलिरहँदा सोमबार मात्रै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट 22,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना असुल गरेको जनाएको छ मंगलबार ट्राफिक प्रहरीले सिंहदरबार भित्रै अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा ह्वील लक गरेर चालकलाई कार्यवाही गरेको तस्विर सार्वजनिक गरेको थियो साथी अशोक दाहालले तयार पारेको यस सम्बन्धी विस्तृत रिपोर्ट तपाईँ www.bbcnepali.com मा गएर पढ्न सक्नुहुनेछ अब अन्तिममा नेपाल बाहिरको एउटा विषय अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आज राति अझ कठोर हमला गर्ने चेतावनी दिएका छन् दुई देशबीच आक्रमण र प्रत्याक्रमण भइरहँदा ट्रम्पको ताजा चेतावनी आएको हो बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ गनी अन्सारीबाट
10: उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकका लागि हाल टर्कीको अंकारामा रहेका ट्रम्पले भने गए राति
5: हामीले उनीहरूमाथि निकै कठोर हमला गर्यौं। मैले उनीहरूलाई अलिक चेतावनी दिँदैछु, आज राति हामीले अझ कठोर हमला गर्नेछौ। त्यसअघि पत्रकारहरूले के युद्ध विराम अन्त्य भएको हो भनी जिज्ञासा राख्दा उनले भने एकदमै चाखलाग्दो प्रश्न गर्नुभयो, म उनीहरूसँग अब सम्झौता गर्न चाहन्न, उनीहरू खराब छन्, उनीहरू बिरामी मान्छे हुन्, उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन्, उनीहरू हानिकारक र हिंसक मानिस हुन्, उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे। जहाँसम्म मेरो सवाल छ, अब यो सकियो, ट्रम्पले आफ्ना वार्ताकारहरूसँग कुरा गर्ने भन्दै उनीहरूले चाहेमा वार्ता गर्न सक्ने उल्लेख गरे, तर जहाँसम्म मलाई लाग्छ वार्ता गर्नु भनेको समय खेर फाल्ने काम हुनेछ, ट्रम्पले दावी गरे। होर्मुज जलमार्गमा ट्याङ्करहरूमाथि आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा बढी इरानी निशानाहरूमा हमला गरे।

0: अवस्था यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेला सम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: डिजिटल कलरला तथा ज्वालामय अफसेट प्रेस सोलु दुर्कुण्ड नगरपालिका 5 सोलु खुम्बु।
2: आदरणीय श्रोताबृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ।

0: स्टार कोलोनिया तथा सोलामाई अपसेट प्रिंटिंग प्रेस सुनोदित कुंडी नगर पालिक पांच सलेरी स्कूल खुम्बु विगत देखिने ग्राहक विश्वास हित्ती आयो न्यू स्टार कोलोनिया तथा सोलामाई अपसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनो सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु
1: हाम्रो के दोष र पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाड्दैन
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनौ सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: सुन्न हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सी अरे नि होला त्यस्तो त
5: सरिता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
4: के होइन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्लिका हुन्छ त
9: ओरिजिनल बिजुली का सामान किन्न त ऊ सलिम को वर्षा इलेक्ट्रोनिक्स में जानु पर्छ। के तपाई घर तथा अफिस को लागी बिजुली को राम्रो क्वालिटी को सामान खोज्दै हुनुहुन्छ? यदि क्वालिटी को इलेक्ट्रोनिक सामान लिन चाहनुहुन्छ भने सोलु दूत कुण्ड नगरपालिका पाँच सन्धिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्ड का गुणस्तरीय बिजुली का सम्पूर्ण सामान, सर्भिस केबल, मल्टीप्लग, पावर सकेट, लिस्टी, अर्थिङ को तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङ का सामानहरू, चार्ज वाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
4: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
9: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809990094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु कुम्बु।
4: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
10: जंगल को छेउमा घर आँगन।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुहोस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: बाउ

0: का घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

कार्यालयको जनहितमा जारी सन्देश। स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ।

0: दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
1: जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।
2: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुमा नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
5: ए बाबु, मेरो त हात खुट्टा अनुसार झमझम गर्छ, पिलासले भैरान बनायो। मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ, थाकेर हिरान भए पनि हिँड्न नदिन रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त।
7: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843479852, 9824417718, 9843449096 र 9861314472। आन्जी औषधालय, सोलो दुतकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
8: बालबालिकालाई लागु औषध दुरुपयोग गर्दै बसाउ। लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको सुङ्गतमा ध्यान दिउ। लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश।

0: सिधै नेपाल बनाउने हाम्रो अभियान सहभागी बन्नु र आजदेखि सजिलो तथा फर्कमा अनलाइन ब्याङ्किङको फाइदा उठाउनु। भक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी भक्तिनाथ विकास बैङ्क जनता बैङ्कमा होइन बैङ्क जनतामा जानु पर्दछ।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गराऊ, सुरक्षित भविष्य निर्माण गराऊ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गराऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गराऊ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गराऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय पूर्ति प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: यौन हिंसाबाट बचाउ र बचाउ, यौनसम्म हिंसा सामाजिक अपराध हो, बालबालिका यौनसम्म हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्तको साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: आजको उनीहरू सुनामा के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ। बिग्राउँदै पनि जाने भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे हुने के भएछ त। दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछ कलकत्तामा बेच्ने जस्तै लक्ष्य त कोटेसी लागौँछ त भाइ के भएको तिमीलाई दिदी भन त।
1: खै दिदी के हो मेरो साथीले गाँजा खानालाई जबरजस्ती गरे। मैले पनि मन भन्नै सकिनँ र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेछ छाट्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुक्को सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो। किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झौत। हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ। यसको संरक्षण तिमी त हो।
1: हुन्छ दिदी धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै ठिक परिवार हो। मलाई माफ गर।
2: बारिशमा लज सृजना गरी धुबेसरी तुल्याउने वस्तीय पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साटन उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन लागू असर बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासक कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी छ।
3: तवारी साधनको हिन्दू र तीर्थहरू सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री।

0: Ζήτια να πάψω με ανοιγέ και την μια μουλά πορεία ζητιά. Άιναν ποσά ο Σουδάν ο Δήμο Ακτάκτα, δεν κοινή Ελλάδο τσόκο. Μουκρινά δικάστα για την ξανά τάπου μου τσόκοβα. Μουκρινά δικάστα. Δεν θα δέχω με, δεν πενσάω και μάθω.
1: नागरिक सहायता कक्ष संचालन होने से दूसरी सुनवाई अदालत सेवा ग्रहण महानुभावों ने यातायात व्यवस्था करने बाद प्रबंधन सेवा प्राप्ति को सहजीकरण को लागू नागरिक सहायता कक्ष संचालन को निर्देशा उक्त कक्ष बाद निःशुल्क सेवा प्राप्त को निश्चित होने सेवा प्राप्ति को लागू नागरिक सहायता कक्ष द्वारा संपर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्ति में कसै को प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछु सेवा प्राप्ति में कुनै ग्रास होइन अधिकार कार्यालय प्रमुख शर्मा सोझो सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर रैथानी पाली सिटुसिनी खरीद कार्य सञ्चालन सम्बन्धी सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सुनखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपस्वी बमोजिमको रैथाने बाली सेतुसिनी खरीद गर्ने कार्यक्रम रहेको बेला सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ बालीको किसिम सेतुसिनी प्रति केजी मूल्य 228 रुपियाँ सेतुसिनी खरिद गर्न ढुङ्गा माटो नमिसिएको पानीले नभिजेको रंग परिवर्तन नभएको चाउरिएको दाना नभएको घुन किरा नलागेको सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ सेतुसिनी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिश वा आफैले उत्पादन गरेको हो भने बेहोरा खुल्ने सु घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ सेतुसिनी खरिदको रकम सुबै किसानको बैंक खातामा जम्मा गरिनु भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतुसिनी कम्पनीले खरिद गर्न बाध्य हुने छैन इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिश सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेहु
2: थप जानकारीको लागि सम्पर्क नम्बर 0385210190 खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु

0: विकास बौद्धतिर कहाँ पुगेको यसरी
1: कलेज खोज्दैछु यार, कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि, उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
0: अरे यार, त्यसो भए त सिद्धे बौद्ध टुसाको केम्स कलेज जाउन, तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
1: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्रै सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेदार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
2: केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
0: केप्स कलेज बौद्ध टुसाल।
1: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507।
2: सफलताको सही छनौट केप्स कलेज।
3: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालु झुण्डेसी सड़क निर्माण कार्य फुटिङ हुँदै नमुसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लो भेग नसित खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा अवसाद गर्दा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र सुनिश्चित सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको।
4: सड़क उपभोक्ता समिति सालों से लुखुंगो।
5: स्वास्थ्य कार्यालय को जनहित में जारी संदेश।
6: पोषण युक्त खाने कुरा जीवन का रंग हरू पूरा मन माता के तन मन।
7: स्वास्थ्य जीवन को आधार हो संतुलित पोषण युक्त आहार। विशेष करी गर्भवती महिला, सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण युक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
5: जिल्ला स्वास्थ्य

कार्यालयको जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टाभित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन भिटामिन ए र जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

0: फैक्ट्रीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाहे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुकमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो नसुने बहिनी तिमी दुखुम्बा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलु खुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
2: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलु खुम्बु आँखा उपचार केन्द्र सोलु खुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलु खुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलु खुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँगो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 3
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु
3: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
1: सोलु खुम्बु जिल्लाको सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 तापिङच्याङ्पा स्थित ओमछु आधारभूतमा भूमि विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ तलब आपूर्ति सुविधामा प्रदान गरिनेछ पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 3 4 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 6 66 41 74 र 3 4 होस्टेल सञ्चालक 98 41 15 90 82 सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 10 7

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्री।